0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन।

हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने यस कारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हामीले यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ दैनिक पवित्र आत्मा किन। हामीलाई दैनिक रूपमा पवित्र आत्मा परमेश्वरको किन जरूरत पर्छ भन्ने विषयमा आजको वचन छ। र सृष्टिकर्ता परमेश्वर मुक्तिको कार्य गर्नको लागि धरतीमा आउनु भएको बेला जसरी उहाँ क्रुसमा बलि हुनुभयो, तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो, धेरै दिनसम्म उहाँ विभिन्न ठाउँमा देखा पर्दै प्रकट हुँदै रहनुभयो र उहाँ स्वर्गतिर उडेर बादलभित्र पस्न जान भन्दा अगाडि प्रेरितको पुस्तक एक अध्यायको 4-8 उहाँले पवित्र आत्मा परमेश्वरको आवश्यकताको विषयमा यसरी बताउनुभयो। एउटा व्यक्ति मर्ने निश्चित छ भने त्यो व्यक्तिले जो अन्तिम शब्दहरू भन्नुहुन्छ त्यो साह्रै महत्वपूर्ण हुन्छ। भने जस्तै यहाँ सृष्टिकर्ता परमेश्वर मसीहा येशु मुक्तिको कार्य गरिसक्नु भएपछि जसरी स्वर्गतर्फ फर्किँदै गर्नुभएको समयमा उहाँको धरतीको अन्तिम समयमा उहाँले जे भन्नुभयो यो साह्रै महत्वपूर्ण कुरा थियो। र यहाँ उहाँले भन्नुभएको कुरा यही नै हो, यस खण्डलाई म पढिदिँदछु। र यो खण्ड हुनेछ प्रेरितको पुस्तक 1:4-8। तिनीहरूसँग भोजनमा बस्नु हुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने योहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरू बप्तिस्मा हुनेछौ। 6 यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनर्स्थापना गरिदिनुहुनेछ भनिकन यहाँ चेलाहरूले सोध्नुभयो। चेलाहरूको मनमा चाहिँ यो एक प्रकारको पोलिटिकल भौतिक कुराहरूको आवश्यकताकै कुराहरू, त्यही कुराहरू मात्रै उहाँहरूको मगजमा भएको यहाँ देखिन्छ। र उहाँहरूले अब इजरायल राज्य चाहिँ अर्को देशको हस्तक्षेपमा परिरहेको छ, के तपाईँले स्वतन्त्र गरिदिनुहुन्छ भनेर चाहिँ उहाँले त्यसरी सोध्नु हुँदाखेरि प्रभु येशूले प्रतिउत्तरमा 7-8 येशू भन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन,

गर्नको लागि पवित्र आत्माको जरुरत यानि अगुवाई हामीलाई आवश्यकता पर्ने भएकोले गर्दा पवित्र आत्मा परमेश्वर हामीलाई दैनिक आवश्यकता पर्दछ पवित्र आत्मा परमेश्वरको भनेर चाहिँ बाइबलले यो कुराहरू बताएको हो र हामीलाई दैनिक नै पापमा विजय हुनको लागि शक्ति चाहिन्छ र तपाईँहरू मलाई थाहा छ हामीले ओढेको जो शरीर छ यो पापी स्वभावको छ र संसारतर्फ यो चाहिँ चुम्बक र फलामको सम्बन्ध जस्तो नै हाम्रो शरीर र संसारको सम्बन्ध त्यस्तै भएको छ जो संसार परमेश्वरको दुश्मन हो संसारतर्फ नै यो आकर्षित छ त्यसकारणले गर्दाखेरि हामीलाई दैनिक दुष्टात्माको परीक्षामा विजय हुनको लागि पवित्र आत्मा परमेश्वरको सहायता चाहिन्छ प्रियहरू पवित्र आत्माको सहायता बिना उहाँको शक्ति बिना हामी दुष्ट आत्माको परीक्षामा विजय हुन हामी सक्दैनौँ हाम्रो शारीरिक शक्तिले यो दुष्ट आत्माको परीक्षामा हामी विजय हुन सक्दैनौँ र हामीलाई पवित्र आत्मा परमेश्वरले नै दिनुभएको शक्तिबाट नै हामी दैनिक जीवनमा परमेश्वरको वचनलाई हाम्रो जीवनमा विजय गराउँदछौँ र हामी ख्रिस्टको साक्षी भएर हामी जिउन सक्दछौँ भनिकन बाइबलले यो स्पष्ट गरेको छ प्रेरितको पुस्तक 1:8 पढेर मैले तपाईँहरूलाई सुनाइसकेको छु र तपाईँ र मैले जीवनमा त्यो महसुस पनि गरिसकेका छौँ हामी आफ्नै तागतले हामी धर्मी बन्न सक्दैनौँ पवित्र आत्माको शक्तिले मात्र हामी धार्मिकतामा डोराइन सक्छौँ हामीले परमेश्वरको वचनलाई आफ्नो जीवनमा विजय गराउन सक्छौँ र पवित्र आत्मा परमेश्वरको दैनिक आवश्यकता किन पर्छ भन्ने कुराहरू सम्बन्धीको दोस्रो पोइन्टमा रोमीको पुस्तक 8:26 भन्छ हाम्रो दुर्बलतामा पवित्र आत्मा परमेश्वरले हाम्रो लागि प्रार्थनामा सहायता गर्नुहुन्छ भन्ने चाहिँ यस खण्डमा बताइएको छ र यो खण्ड पनि पढेर म सुनाइदिनेछु र यहाँ यस प्रकारले लेखिएको छ त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ र 27 पदमा र मानिसहरूको हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति मध्यस्थ गर्नुहुन्छ भनिकन यस खण्डमा बताइएको छ एकपटकको कुरा हो म गुन्डुमा डेरा गरेर बसिरहेको थिएँ न्यू रोडमा मेरो एउटा ट्युसन थियो ट्युसन पढाउनको लागि साइकलमा चढेर जाँदै थिएँ भित्रबाट प्रार्थना गर प्रार्थना गर प्रार्थना गर्नु भने एउटा इमर्जेन्सी जस्तो नै अकस्मात त्यो प्रकारको भावना त्यहाँ केही हुन लागेको छ भन्ने जस्तो पवित्र आत्मा परमेश्वरले मलाई थाहा दिनुभयो अब के प्रार्थना गर्ने गर्ने मलाई थाहै भएन र मैले अन्य भाषामा रबा खो सिथी याला बाखा सथोरोबो शान्ति याला बाखो रिया रबा शाखा रबा भन्दै त्यसरी मैले प्रार्थना गरेँ र एकछिनपछि मैले थाहा गरेँ पछाडिबाट एउटा गाडीको एकदमै ठुलो आवाज आयो र मैले गाडी चलाउँदै नै अन्य भाषामा यसरी प्रार्थना गरिरहेको थिएँ र साइडमा साइकल चलाउँदै म अगाडि बढिराखेँ तर जब त्यो पछाडिबाट आएको गाडीको आवाज त एउटा ठुलो लामो बसको आवाज रहेछ त्यस त्यो बसले मलाई टक्कै क्रस पनि ओभरटेक पनि के गरेर गएको थियो त्यसको पछाडिपट्टिको देब्रेपट्टिको डबल चक्का डबल पाङ्रा चाहिँ खुस्किएको रहेछ अब खासमा दुष्ट आत्माको योजना चाहिँ त्यो चक्काबाट त्यो पाङ्राबाट मलाई हान्ने र त्यस पछाडि मलाई हत्या गर्ने त्यसको योजना रहेछ तर पवित्र आत्मा परमेश्वरले मलाई थाहा दिइहाल्नुभयो थाहा दिनु भएपछि मैले अन्य भाषामा प्रार्थना गरेँ म विश्वास गर्छु र मेरो अन्य भाषाको प्रार्थनाको कारणले गर्दा उहाँले मध्यस्थ गर्नुभयो अघि रोमीको पुस्तक 8:26 पढे जस्तो नै र त्यहाँसम्म स्वर्गदूतले उहाँको हातले त्यो पाङ्रा

0: अगाडि बस पुग्न बित्तिकै त्यस्तो स्पिडको बसले ओभरटेक गरेर अगाडि पुग्न बित्तिकै त्यो पाङ्रा यानि चक्का गाडीको त्यो निक्लेर बाटो मुनितिर घुट्दै गयो र त्यो समय थाहा भयो कि किन पवित्र परमेश्वरले प्रार्थना गर भनेर चाहिँ भन्नुभएको के हो भन्ने कुरा मैले बुझेँ। र रोमीको पुस्तक 8:26 अघि मैले पढ्दै गर्दाखेरि यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। म त्यो समय दुर्बल थिएँ, अब के हुन लागेको मलाई थाहै थिएन, तर पवित्र आत्मा परमेश्वरलाई थाहा थियो र दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ। र मैले अन्य भाषामा प्रार्थना गरेँ र त्यो मेरो प्रार्थना माथि स्वर्गमा सुनियो। स्वर्गदूतहरू आउनु भएर स्वर्गदूतले त्यो पाङ्रालाई चक्कालाई थाम्दै त्यसरी लगेर मलाई सुरक्षा दिनुभयो। र हामीलाई दैनिक पवित्र आत्मा परमेश्वरको अगुवाई यानि पवित्र आत्मा परमेश्वर किन चाहिन्छ भन्दाखेरि 5 मिनट पछाडि के हुन्छ हामीलाई थाहा छैन, त्यस कारणले गर्दा हामीलाई पवित्र आत्मा परमेश्वरको जरुरत पर्दछ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसको नाममा सबैलाई जयमसी। मेरो नाम डोल्मा तामाङ हो, मेरो घर चाहिँ सिन्धुली हो र हाल चाहिँ म यहाँ सागा छेउमा बस्छु र मेरो चर्चको नाम चाहिँ गेस्ट समनी एयरपोर्ट चर्च हो। आजको दिनमा चाहिँ प्रभुलाई धन्यवाद, मैले यसको गवाई दिने मौका पाएँ, त्यसको लागि म धन्यवाद चढाउँदछु। र मेरो गवाई चाहिँ यस्तो छ, म योभन्दा 1.5 वर्ष अगाडि डेङ्गुको समयमा म चाहिँ बिरामी थिएँ अनि त्यसपछि म हस्पिटल गएँ। हस्पिटल गएर चेकअप गर्दा मलाई मेरो शरीरमा चाहिँ कुनै पनि डेङ्गुको लक्षण देखाए पनि डेङ्गु चाहिँ लागेको होइन रहेछ। अनि पछि चाहिँ मैले चाहिँ अनि प्रार्थना गरेँ जति प्रार्थना गर्दा पनि 1 हप्तासम्म म बिरामी भएर लडिरहे। अनि म बिरामी हुँदै गर्दाखेरि चाहिँ मैले यसो मेरो अनुहारलाई यसो ऐनामा हेर्दाखेरि एकदमै डरलाग्दो कालो जस्तो मेरो अनुहार देखियो अनि यो पक्कै दुष्ट आत्माबाट आएको भन्ने मलाई ऊ भयो। त्यसपछि मैले चाहिँ अनि मैले प्रार्थना गरेँ, प्रभु अब म कसरी निको हुने भन्ने। मलाई चाहिँ त्यस्तो हुँदा गर्दाखेरि मलाई चाहिँ एकदमै अब म चाहिँ यो संसारमा रहदिनँ जस्तो लाग्यो। मलाई त्यस्तो बिरामी भएको थियो, एकदमै गाह्रो भएको थियो। अनि त्यसपछि त्यस्तो हुँदै गर्दाखेरि मलाई चाहिँ क्षमा दिन अब कुराहरू मेरो हृदयमा आयो। अनि मैले जतिजनालाई अब कसैलाई भनेर कसैलाई अब के कुराहरू विभिन्न सानसानो कुराहरूमा चित्त दुःखको कुराहरूलाई सबैलाई म सम्झिँदै क्षमा दिँदै क्षमा माग्दै प्रभु मैले यस्तो फलानुलाई यस्तो भनेको छु, फलानुलाई यस्तो गरेको छु, मलाई क्षमा गर्नुहोस् भनेर मैले जब क्षमा दिने कुराहरूमा मैले परमेश्वरसँग जब मेरो बातचित भयो त्यसपछि चाहिँ त्यही बेलुका चाहिँ म परमेश्वरसँग मेरो सम्बन्ध भएछ, परमेश्वरसँग मेरो कनेक्ट भएछ। त्यो दिनदेखि म त्यसको भोलिपल्टदेखि म निको हुँदै गएँ। म चाहिँ यो गवाई चाहिँ किन दिइरहेको छु भने कति मानिसहरूले चाहिँ आफ्नो क्षमा नदिएको कारण ले रोग बिरामीलाई त्यो निम्ताइरहेको अथवा रोगबाट छुटकाराहरू नभएको स्वतन्त्र नभएको अनि क्षमा नदिन सकेर चाहिँ कति मानिसहरू चाहिँ त्यो अवस्थामा परिरहेको हुनाले म चाहिँ यो गवाई दिँदछु कि मेरो जीवनबाट चाहिँ क्षमा दिनेलाई चाहिँ परमेश्वरले पनि क्षमा दिनुहुनेछ। वचनमा यस्तो लेखिएको छ, तिमीहरूले क्षमा देऊ म तिमीहरूलाई पनि क्षमा दिनेछु भन्नुभएको छ। र मैले त्यही वचन अनुसार मैले क्षमा दिएँ र मैले पनि क्षमा पाएँ र अनि म चाहिँ सँगै हुन सके। तपाईँहरूले पनि यो गवाई मार्फत चाहिँ तपाईँहरूले पनि कसै कसैलाई क्षमा दिनु छ भने क्षमा दिनुहोस् र परमेश्वरबाट पनि तपाईँले क्षमा पाउनुहुनेछ। मेरो गवाई यति नै छ, तपाईँहरूले सुनेर आशिष पाउनुभयो होला। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 89

8947969148। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
0: र 40225742

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: के भयो? केको हल्लाखल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9010 33 64 06, 9010 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। 3:16।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
15: र 9818252240, 9818252240।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नु न बजे, कता
5: सामान नभेटेर बेपत्ता?
4: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छोडै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
7: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: येशू तपाईँको साथमा हुनुहुन्छ। पहिलो भाग जयमसी आज शुक्रबार अगस्त 28 तारीक भदौ 12 गते। आजको बाइबली खण्ड पहिलो यहुन्नाको पुस्तक 2 अध्यायको 1 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रिष्ट। तपाईलाई एन्जेलो डन्डी नाम थाहा नहुन सक्छ, तर तपाईले विश्व च्याम्पियन मुक्केबाज मोहम्मद अलीको बारेमा निश्चय नै सुन्नु भएको छ। 2 दशक भन्दा बढ़ी समयदेखि एन्जेलोले मोहम्मद अलीले बक्सिङ खेल्दा त्यही उपस्थिति भएर साथ दिन्थे। शाब्दिक रूपमै उनी अलीको साथमा थिए। उनले अन्य विश्व बक्सिङ च्याम्पियनहरूलाई पनि तालिम दिए। यसको बारेमा एउटा महान वर्णन यो हो, उहाँ हामीलाई साथ दिन सधैँ हाजिर रहनुहुन्छ। कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रिष्ट। तिमोथीलाई लेखेको पत्रमा पाउलले हामीलाई असल लड़ाई लड्न आग्रह गर्छन्। यो कुरा तपाईँले पहिलो तिमोथीको पुस्तक 6:12 पदमा हेर्न सक्नुहुन्छ। अनि तपाई एक दुई पटक फल्नुहुनेछ, तर तपाईसँग त्यस्तो व्यक्ति हुनुहुन्छ जसले मृत्युसँग लडन त गर्नुभएको थियो। उहाँ क्रुसमा ढल्नुभयो, तर 3 दिनपछि फेरि उठ्नुभयो। पाप र मृत्यु विरूद्धको लड़ाई जित्दै उहाँ चिहानबाट निस्कनुभयो। अहिले उहाँ कहाँ हुनुहुन्छ? उहाँ पिताको दाहिने हाततर्फ हुनुहुन्छ र तपाईँको लागि मध्यस्थता गर्दै हुनुहुन्छ। अर्को शब्दमा ख्रिस्ट तपाईँको पक्षमा र साथमा हुनुहुन्छ, अनि उहाँ मात्र हुनुहुन्न। येशूले पवित्र आत्मालाई प्याराक्लिट भन्नुभयो, जसलाई सान्त्वनादाता र सल्लाहकारको रूपमा अनुवाद गरिएको छ। प्याराक्लिट एक सैन्य शब्द हो जसले रोमी सिपाहीहरूलाई जनाउँछ जो आमने सामने युद्धमा पर्दा एकअर्काको ढाड रक्षा गर्दै शत्रुसँग लड्थे। तिनीहरूले एकअर्काको नदेखिने र कमजोर पक्षलाई सुरक्षित राख्थे, अनि पवित्र आत्माले पनि त्यसै गर्नुहुन्छ। पवित्र आत्माले पछाडिबाट तपाईँको सुरक्षा गरिरहनु भएको छ, अनि ख्रिस्ट तपाईँको साथमा हुनुहुन्छ। अगमवक्ता यसायाले उहाँलाई हाम्रो पछाडिको रक्षक भनेका छन्। परमप्रभु तिमीहरूका अघि अघि जानुहुनेछ, इजरायलका परमेश्वर तिमीहरूका पछिल्तिर रक्षक हुनुहुनेछ। यो कुरा तपाईँले यसायाको पुस्तक 52 अध्यायको 12 पदमा हेर्न सक्नुहुन्छ। आज तपाईँको लागि पुत्र र पवित्र आत्मा परमेश्वर दुवैजनाले अन्तर्विधि गरिरहनु भएको छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
5: मोबाइल नम्बर 98082048 70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। के तपाईँ यतिखेर आफैलाई तयार गर्दै हुनुहुन्छ? पत्रुसले रातभरि माछा मारेर केही फेला नपरेपछि येशूले भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जालहरू हान। माछा पक्रन नसकिरहेको कुरो येशूलाई व्याख्या गरेपछि पत्रुसले भने, तापनि तपाईँको वचन अनुसार म जाल हान्नेछु। यहाँ एउटा महत्वपूर्ण विवरण ध्यान दिनुहोस्, येशूले आफ्ना जालहरू हान्न भन्नुहुँदा पत्रुसले जवाफ दिए, म जाल हान्नेछु। स्पष्ट रूपमा येशूको मनमा पत्रुस भन्दा अझै धेरै माछा समात्ने विचार थियो। वास्तवमा त्यो रात तिनीहरूले यति धेरै माछा समाते कि तिनीहरूको जाल नै चुडियो। तपाईँले सानो कुराको बारेमा सोच्नुहुँदा त्यही अनुसार तयारी हुनुहुन्छ। परमेश्वर जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा सोचेको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्नुहुन्छ भने धर्मशास्त्रले उहाँको बारेमा वर्णन गर्दछ। एफिसी 3:20 परमेश्वरको सन्तानको रूपमा तपाईँ भित्र त्यस्तो शक्ति छ जसबाट तपाईँले पहिले नै हासिल गरेको कुरालाई पार गर्न सक्नुहुन्छ। यसले तपाईँलाई तपाईँले कल्पना गरेको भन्दा अझ धेरै गर्न सक्षम बनाउँछ। तब समस्या के हो? समस्या यो हो, तपाईँसँग सही मात्रामा शक्ति हुन सक्छ तर तयारीको अभाव छ। सफलतासँग आउने दबावलाई सम्हाल्न तपाईँ तयार हुनुहुन्छ, अन्यथा सफलताले तपाईँको विनाश गर्न सक्छ। परमेश्वर भन्नुहुन्छ कि उहाँ स्वर्गमा झ्यालहरू खोल्न यति धेरै आशिष खनाउन तयार हुनुहुन्छ कि तपाईँसँग तिनलाई सम्हाल्ने पर्याप्त ठाउँ नै हुने छैन। मलाकी 3:10 के तपाईँ आफूलाई अझै ठूलो आशिषको लागि तयार गर्दै हुनुहुन्छ वा केवल वर्तमान अवस्थामा नै सन्तुष्ट हुनुहुन्छ? तपाईँ काममा सफलता चाहनुहुन्छ भने तपाईँको भनाइ छ, त्यसो भए के तपाईँ आफ्नो सिपहरू तिखार्दै हुनुहुन्छ? आफ्ना कामको नैतिकतालाई तीव्र बनाउँदै हुनुहुन्छ? काम गर्ने नयाँ तरिकाहरू विकास गर्दै हुनुहुन्छ? के तपाईँ सिक्न योग्य र अरूसँग मिलेर काम गर्न खुल्ला हुनुहुन्छ? अर्को शब्दमा भन्नुपर्दा तपाईँ आफैलाई तयार गर्दै हुनुहुन्छ। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानीमा 3 बजेसम्म तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। परमेश्वरले प्रशस्त मात्रामा तपाईँलाई सुस्वास्थ्य, सुरक्षा र दीर्घायु दिनुभएको होस्। आजको दिन तपाईँको आशिषमय रहोस्। धन्यवाद। जय मसीह। नमस्कार।
1: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एड हिम्सन प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
4: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँसँग चर्चा परिचर्चा गर्ने गर्दछौं। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमसँग मिलेर तपाईँले आफ्नो बिहानलाई प्रार्थनामय बनाउन सक्नुहुन्छ। श्रोता, हाम्रो कार्यक्रमको मूल उद्देश्य पनि यही नै हो र त्यसै अनुरूप आज पनि हामी अबको करिब आधी घण्टासम्मको लागि तपाईँसँगै प्रार्थनामा रहेर प्रार्थनामा सहकार्य गर्दै अगाडि बढ्नको लागि, यो बिहानलाई प्रार्थनामय बनाउनको लागि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। यसकारण तपाईँ रेडियो नजिक आउनुहोस् र हामी आजको यो बिहानलाई हामी एकसाथ मिलेर प्रार्थनामय तुल्याउ। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4470-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9778-93-44-646। हजुर, 9778-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाई वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध संसारको कुनै पनि कुनाबाट पठाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज वा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध राख्न सक्नुहुनेछ। र अवश्य पनि तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी अहिले कार्यक्रमको अर्को भागमा तपाईँसँग तपाईँको विषयदेखि हामी प्रार्थना गर्ने नै छौं। तपाईँले श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, आज भोलिको दिनहरूमा हामीले खास गरी प्रार्थना कसको विषयमा अथवा के को विषयमा केन्द्रित भएर गर्नुपर्छ भन्ने विषयमा आज तपाईँको बीचमा कुराकानी गर्न गइरहेको छु। कति मानिसहरूले के भनेर सोच्दछन् भने प्रार्थना भनेको त आफ्नै निम्ति मात्रै गर्ने हो। पहिला आफ्नो निम्ति प्रार्थना गर्ने अनि आफ्नो निम्ति प्रार्थना गरिसकेपछि आफू भरपूर भइसकेपछि अनि त्यसपछि हामीले अरूको निम्ति प्रार्थना गर्ने हो। पहिला आफू आशिषले भरिने अनि फेरि त्यसपछि आफूद्वारा अरूलाई आशिष चाहिँ बगाउने हो भन्ने एउटा सोच मानिसहरूमा आउँछ। हुन पनि हाम्रो संसारको प्रणाली अनुसार बाँच र बचाऊ भन्ने एउटा कहावत भनौँ, एउटा आह्वान चलेको छ। श्रोता, पहिले आफू बाँचेपछि मात्र अरूलाई बचाउन सकिन्छ, आफू मरेर अरूलाई बचाउन सकिँदैन भन्ने एउटा भनाई हाम्रो संसारमा व्याप्त छ। तर परमेश्वरको राज्यमा यो कुरा अलिकति लागू हुँदैन। आदरणीय श्रोता, यदि प्रभु यीशु ख्रीष्टले पनि आफू बाँच्छु अनि मात्र संसारलाई बचाउँछु भनेर लाग्नु भएको थियो भने सायद तपाईँ र मैले उद्धार र मुक्ति चाहिँ पाउँदैन थियौं। तर उहाँले के गर्नुभयो? उहाँले त्यही गर्नुभयो जे स्वर्गको सिस्टममा, स्वर्गको प्रणालीमा विद्यमान थियो। उहाँले स्वर्गको प्रणालीले के भन्छ? अरूलाई बचाउनको लागि आफैलाई बलिदान देऊ भन्छ। र येशु ख्रीष्टले त्यही गर्नुभयो, अरूलाई बचाउनको लागि अर्थात हामीलाई बचाउनको लागि उहाँले आफ्नो सारा जीवन उत्सर्ग गरिदिनुभयो, बलिदान चढाउनु भयो। प्रार्थनाको मामलामा पनि उहाँले त्यही गर्नुभयो, आफ्नो लागि प्रार्थना उहाँले कम गर्नुहुन्थ्यो, तर सबै प्रार्थना हामी मानिसहरूको निम्ति गर्नुहुन्थ्यो उहाँले। किनभने संसारमा व्याप्त पाप र अधर्मको कारण सृष्टिकर्ता परमेश्वरको क्रोध संसारको विरुद्धमा उठेको छ, मानिसहरूको विरुद्धमा उठेको छ, र उहाँको क्रोध अग्नि प्रकट भएर अब संसारलाई भस्म पार्ने एउटा चरणमा आइपुगेको छ। यो कुरा सृष्टिकर्ता परमेश्वरका एकमात्र पुत्र येशू ख्रीष्टले देख्नु भएको थियो। त्यही कारण उहाँ प्राय अन्तर्विन्ती ज्यादा गर्नुहुन्थ्यो र अहिले पनि पिताको दाहिने हाततर्फ बसेर मानिसहरूको निम्ति त्यही काम गरिराख्नु भएको छ जुन काम उहाँले संसारमा बस्दाखेरि आजभन्दा करिब 2000 वर्ष अगाडि उहाँले गर्नुभएको थियो। आदरणीय श्रोता, अब यति हुँदा हुँदै पनि सम्भवत हाम्रो यस संसारमा हाम्रो केही अझै दायित्वहरू बन्दछ, प्रार्थना गर्ने दायित्वहरू बनेको रहेको छ। हामी ख्रीष्ट येशूका अङ्गहरू हौ, ख्रीष्ट येशू हाम्रो शिर हुनुहुन्छ, येशू ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ र हामी उहाँको शरीर र अङ्गहरू हौ। अर्थात् हामी ख्रीष्ट येशूसँग त्यसरी जोडिएका छौं। अब अहिले ख्रीष्ट येशू प्रभुले एक्लै स्वर्गबाट गरिएको प्रार्थना अब पर्याप्त छैन, अब केही हदसम्म तपाईँ र मैले पनि प्रार्थनाद्वारा यस संसारलाई सुरक्षा दिने मामलामा केही योगदान तपाईँ र मैले हामी हरेक इसाई व्यक्तिहरूले गर्नुपर्ने देखिएको छ। कारण के हो? कारण त्यही हो, जो अधर्म र पाप संसारमा बढ़िरहेको छ, जसको कारण दिनानुदिन हर प्रकारका नयाँ नयाँ विपत्तिहरू, लड़ाईहरू, झगडाहरू यहाँ पूर्ण रूपले चलिरहेको छ र मानिसहरूको जीवनमा सबै हरेक कदम कदममा हर प्रकारका जोखिमहरू खतराहरू विद्यमान छ। अनि मानिस चाहिँ यति साह्रो स्वार्थी छ, उसँग मानवीय संवेदनशीलता चाहिँ हराउँदै गइरहेको छ। मानिसले मानवता भन्दा ज्यादा रुपियाँ पैसालाई र अरूको धन सम्पत्तिलाई माया गर्ने भएको छ। आदरणीय श्रोता, यो एउटा बिल्कुलै दुखद कुरा हो। कहीँबाट एक टुक्रा सुनको टुक्रा मात्रै भेट्छु अथवा केही पैसा मात्रै भेट्छु भन्यो भने उसले चिहानभित्र राखेर गाडिसकेको लास पनि उतारेर त्योसँग त्यो लुट्ने दाउमा कति मान्छेहरू लागि परिरहेका हुन्छन्। अझै भनौं, उपचारको लागि मान्छेले ऋण धन गरेर पैसा लिएर बिमारी लगेर हस्पिटलमा जान्छन्, त्यहाँ चोर डाकाले त्यो पैसा लुटिदिन्छ र अन्तमा पैसाको अभावमा उपचार नपाएर त्यो अस्पतालमा लगिएको बिरामी अस्पतालमै आफ्नो अन्तिम श्वास फेर्न पुग्छ। आदरणीय श्रोता, अस्पताल पक्कै पनि सुखको ठाउँ, खुसीको ठाउँ पक्कै पनि होइन। किन भन्दा अस्पतालमा मानिस यसै जाँदैन, जब पीड़ा हुन्छ, जब बिरामी हुन्छ, तब उपचार पाउने आशामा उसले नचाहँदा नचाहँदै पनि आफ्नो मान्छेको अथवा आफ्नो जीवन बचाउने उद्देश्यले त्यहाँ जान्छ। यो कुरा अपराधिक मानसिकता बोकेका मानिसहरूले वास्तै गर्दैनन्। अनि हामी देख्न सक्छौ संसारमा व्याप्त रहेका यस्ता कुप्रथाहरू, यसको विरूद्धमा परमेश्वरको क्रोध आज पनि दन्किरहेको छ। जसरी आजभन्दा हजारौं हजार वर्ष अघिदेखि परमेश्वरको क्रोध संसारमा संसारको विरूद्धमा मानिसको विरूद्धमा दन्किरहेको थियो। तपाईँलाई बताऊ, नोआको समयमा सृष्टिकर्ता परमेश्वरको क्रोध यति साह्रो जली उठ्यो कि अब चाहिँ उहाँले सारा सृष्टिलाई विनाश नगरिकन नछाड्ने विचार गर्नु पर्यो र उहाँले भयंकर जल प्रलय पठाउनु भयो र यस्ता अधर्मी सोच भएका मानिसहरूलाई पूर्ण रूपले नामेट पारिदिनु भयो। तर एउटा परिवार थियो जसले सर्वशक्तिमान परमेश्वरको डर भएर उहाँको इज्जत गर्दै जीवन जिउँथ्यो, उहाँप्रति आज्ञाकारी हुन्थ्यो, र त्यो परिवार चाहिँ नोआको परिवार थियो। त्यसपछि त्यही नोआको परिवारको आठ जना बाहेक अन्य कोही पनि बाँचेन त्यतिखेर, न जीव जन्तु, न पशु पंक्षी, न मानिस। केवल त्यो उत्पत्तिको कालदेखि, प्राचीन कालदेखि आजसम्म कोही जीवित छ भने त्यो चाहिँ पानीमा बस्ने जीव जन्तुहरू मात्रै बाँच्न सके, बाँकी जमिनमा बस्ने जीव जन्तुहरू चाहिँ सबै मरे। फेरि तपाईँ सोच्नुहोला, त्यसो भए यो संसारमा यतिका धेरै मानिस फेरि कहाँबाट आए? श्रोता, त्यही धर्मी नोआको सन्तानबाट आज संसारमा करिब करिब 7.5 अरब मानिसको आबादी फेरि भएको छ। तर दुर्दशा त्यही सदोम र गमोरा, अझै भनौ नोआको जल प्रलय भन्दा अगाडिका मानिसहरूको जस्तै दुर्दशा यहाँ अहिले भइसकेको छ। प्रेसवता, त्यही कारण अब सृष्टिकर्ता परमेश्वरको क्रोध फेरि पनि प्रकट भएको छ। अझै मानिसहरूले कतिसम्म दुष्टता थपेका छन् भने, सबैभन्दा पहिला परमेश्वरले इसरायलीहरूलाई चुन्नुभएको थियो आफ्नो प्रजा हुनको लागि, आफ्नो जाति हुनको लागि, र परमेश्वरले उनीहरूलाई आशिष नदिनुभएको पनि होइन, दिनुभएको हो। व्यवस्था 32:15 भनिएको छ, तर यसुरेनले मोटाएर लात हाने, राम्ररी खाना पाएर ती चिल्ला मोटा भए, तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे र आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने भनेर उल्लेख गरिएको छ। र यो भनाई इसरायली जातिहरूको निम्ति थियो। अनि उनीहरूले कसरी सृष्टिकर्ता परमेश्वरलाई तुच्छ ठाने? 16 पददेखि तल हेरौं, तिनीहरूले आफ्ना अन्य देवताहरूको कारण उहाँलाई डाही तुलाए र आफ्ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रिस उठाए। तिनीहरूले भूतहरूका निम्ति बलि चढाए जो ईश्वरै होइनन्। तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देवता देखा परेका देवताहरूलाई, तिनीहरूका पिता पुर्खाले भक्ति नगरेको देवताहरूलाई, तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ र तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ। श्रोता, दुईवटा उनीहरूको ठूलो अक्षम्य भूल। पहिलो कुरा, उनीहरूले सृष्टिकर्तालाई होइन तर ढुङ्गा र माटो, काँसा र फलामद्वारा बनेका मूर्तिहरू पुजे। अनि तिनीहरूले परमेश्वरलाई होइन, स्वर्गबाट पतित भएर झरेका दुष्ट स्वर्गदूतहरू, जसलाई भूतहरू भनिन्छ, तिनीहरूलाई पुज्न थाले। त्यति मात्रै नभएर उनीहरूले जिउँदा मानिसहरू जसमा कुनै बचाउने शक्ति छैन, सिद्धि छैन, आफैलाई एउटा पाखण्डी झैं बनाएर, दम्भी भएर समाजमा सन्त झैं भेष धारण गरेर हिँड्ने व्यक्तिहरूलाई उनीहरूले पुज्न थाले। जुन कुरा देखेर परम प्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो र उहाँको छोराछोरीको कारण परमेश्वरलाई रिस उठेको कुरा हामी 19 पदमा देख्न सक्छौ। आदरणीय श्रोता, 21 पदमा जो ईश्वरै होइनन् त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थका मूर्तिद्वारा तिनीहरूले मलाई रिस उठाए। एउटा जाति नै नभएका मानिसद्वारा म तिनीहरूलाई डाही बनाउनेछु र समझै नभएको जातिद्वारा तिनीहरूको रिस उठाउनेछु भनेर परमेश्वरले अब न्याय घोषणा गर्नुभएको छ। यो तत्कालीन समयका मानिसहरूको निम्ति हो। अब हामी कल्पना गरौं, त्यो समयका मानिसहरूको परिस्थिति र आजको हामी नेपालीहरूको परिस्थितिमा के फरक छ? कुनै भिन्नता छैन। प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो र अब चाहिँ उहाँले हरेक जातिलाई आफ्नो जाति बनाउनको लागि उहाँले मार्ग प्रशस्त गर्नुभयो। जुन दिन प्रभु यीशु ख्रीष्ट कल्वरी क्रुसमा मर्नुभयो त्यो दिनदेखि अब इसरायलीहरू र गैर इसरायलीहरूको बीचमा कुनै भेद छैन। हर जो कोही ख्रीष्ट यीशुद्वारा सर्वशक्तिमान परमेश्वरको चरणमा आउन सक्छ र ख्रीष्ट यीशुलाई आराधना गर्न सक्छ। तर दुःख लाग्दो कुरो, हाम्रो देशमा केही व्यक्तिहरू मात्रै प्रभु यीशु ख्रीष्टमा आउनुभयो र पश्चाताप गर्नुभयो, जसमध्ये तपाईँ र म छौं। बाँकी ख्रीष्ट यीशुको विरोधमा उठ्नुभयो र यो सिलसिला प्रेरितहरूको समयदेखि आजसम्म यथावत छ। प्रेरितहरूको समयमा त झन उहाँको राज्यको प्रचार गर्ने हरेक व्यक्ति र सन्तहरूलाई तलवारले काटेर मारे, सताए, जिउँदै आगोमा जलाए। अब त्यस बेलादेखि सृष्टिकर्ता परमेश्वरको क्रोध अझै दुई गुणाले बढेको छ यस संसारमा। आदरणीय श्रोता, अब तपाईँ र हाम्रो जिम्मेवारी के हो? तपाईँ र हाम्रो जिम्मेवारी जसरी मोसाले इसरायलीहरूको निम्ति अन्तर्विन्ती प्रार्थना गरे, जसरी यीशु ख्रीष्टले ती बागी यहुदीहरूको क्षमाको निम्ति अन्तर्विन्ती प्रार्थना गर्नुभयो, र त्यसै गरी आज पनि यीशु ख्रीष्टले संसारका सबै विरोधी र उहाँको पक्षधर सबैको लागि प्रार्थना गरिराख्नु भएको छ, त्यसै गरी हामीले पनि हाम्रो वरपर रहेका समाज, देश र राष्ट्रको लागि सुरक्षाको निम्ति अन्तर्विन्ती प्रार्थना गर्नुपर्ने समय अहिले आएको छ। के भनेर अन्तर्विन्ती गर्ने? पहिलो कुरा, हामीले प्रार्थना गरेर अन्तर्विन्ती गर्नु पर्यो कि समस्त नेपाली जातिको अन्तर्दृष्टि खुल्न सकोस्। 27 पदमा भनिएको छ, तर मलाई शत्रुको खिसी मन परेन। कहीँ विरोधीले गल्ती सम्झेर भन्ला, हाम्रो हातले विजय पायो, परमप्रभुले यो सब गर्नुभएको होइन। तिनीहरू समझ नभएका जाति हुन् र तिनीहरूका केही अन्तर्दृष्टि छैन। तिनीहरू बुद्धिमान भएर यो कुरा बुझ्न सकेको भए तिनीहरूको अन्त के हुन्छ सो देखेको भए, तिनीहरूको चट्टानले तिनीहरूलाई बेचि नसकेको भए, परमप्रभुले तिनीहरूलाई त्यागी नसक्नु भए कसरी एकजनाले हजारजनालाई खेद्न सक्थ्यो वा दुईजनाले 10,000 जनालाई? किनकि उनीहरूको चट्टान हाम्रो चट्टान जस्तो होइन, हाम्रो शत्रुहरू आफैले पनि यो कुरा स्वीकार गरेका छन् भनेर उल्लेख गरिएको छ। अर्थात जति पनि आजको यी दिनहरूमा बागी मानिसहरूलाई सजाय दिनको लागि उहाँले एक जातिलाई अर्को जातिको विरूद्धमा उठाउनु भएको छ, जसरी पुरानो नियममा हामी देख्छौ उहाँको विरूद्धमा उठ्ने इसरायलीहरूको लागि सजाय दिनलाई बेबिलोन, असुर, मिश्र जस्ता मुआब जस्ता जातिहरूलाई उहाँले प्रयोग गर्नुभएको थियो। र उनीहरूले चाहिँ के सोचेका थिए भन्दा, यो चाहिँ हाम्रो हात र हाम्रो पराक्रमले गर्दा यी इसरायलीहरूमाथि हामीले विजय हासिल गर्यौं, हामीले जित्यौं। यसमा उनीहरूको परमेश्वरको अर्थात इसरायलका परमेश्वरको कुनै हात छैन। हामीले जति पनि उन्नति गर्यौं, प्रगति गर्यौं, ती सबै हाम्रो पराक्रमले, हाम्रो महिमाले भएको हो भनेर ठान्ने गर्दथे। आदरणीय श्रोता, अनि आज मानिसको अवस्था पनि यस्तै छ। आज हामी देख्छौ परमेश्वरले मानिसहरूलाई चेतावनी दिन, ताडना दिनको लागि बेला बेलामा हर तरिकाको अवस्थाहरू सृजना गर्नुहुन्छ र यो कुराहरूलाई देखेर यदि मानिसहरूले यसमा चाहिँ परमेश्वरको हात छ भन्ने कुरा देखेका थिए भने सायद उहाँसँग क्षमा माग्ने थिए, डराउने थिए र पश्चाताप गर्ने थिए। तर मानिसहरूको अन्तर्दृष्टि पूर्ण रूपले देख्न नसक्ने भएको कारणले गर्दा, बुझ्न नसक्ने भएको कारणले गर्दा कहीँ केही विपत्ति भयो भने तिनीहरूले अरू मानिसलाई, अर्को देशलाई, अर्को समुदायलाई दोषी ठहराउँछन् र कोही कसैले आफ्नो उपलब्धि हासिल गर्यो भने त्यसको श्रेय उनीहरूले आफूले आफूलाई नै दिन्छन्। अनि यो सबै मैले गर्दा भएको, म सक्छु, मेरो दृष्टि, मेरो दर्शन, मेरो भिजन, यसमा कुन परमेश्वरको हात छ र भनेर ठान्ने गर्छन्। तर आदरणीय श्रोता, यदि कोही मानिसले 35 पदमा भने झैं बुझिदिएको भए, 35 पदमा परमेश्वर भन्नुहुन्छ, म बदला लिने काम मेरो हो, म नै बदला लिन्छु, ठिक समयमा उनीहरूको खुट्टा चिप्लनेछ र उनीहरूको पतनको दिन नजिक आएको छ र उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्नेछ भनेर परमेश्वरले भन्नुभएको छ। त्यसै गरी 39 पदमा, अब हेर, म उही हुँ, म बाहेक अरू कोही ईश्वर छैन, म नै मार्दछु र म नै जीवित पार्दछु, म नै चोट लाउँछु र म नै निको पार्छु र कसैले मेरो हातबाट छुटाउन सक्दैन भनेर भन्नुभएको छ। र यी कुराहरू ती व्यक्तिले बुझ्न सक्छन् जसको अन्तर्दृष्टि खुलेको छ। त्यसकारणले गर्दा आजको यी दिनहरूमा हामीले, तपाईँ र मैले अन्तर्विन्ती गर्नु छ भने यी विषयहरूमाथि गरौं। पहिलो कुरा, मानिसहरूको अन्तर्दृष्टि खुलोस् ताकि उनीहरूले सृष्टिकर्ता परमेश्वरको प्रत्यक्ष हात र उहाँको चेतावनीलाई सम्झिन सक्नुभएको होस्, बुझ्न सक्नुभएको होस्। दोस्रो कुरा, अब मानिसहरूले आफ्नो आफ्नो पाप र अधर्मलाई स्वीकारेर पश्चाताप गर्न सक्नुभएको होस् र उहाँले संसारले प्रेम गरेर पठाउनु भएका एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्न सक्नुभएको होस्, ताकि मानिसहरूको हरेकको हृदयमा सत्ज्ञान, सत्ज्योति र सत्कुराहरू प्रस्फुटित हुन सकोस् र मानिसहरूको जीवनबाट आपराधिक मानसिकता हटेर जान सकोस्। अझै भनौं, ती मानिसहरू जो अन्धकारको शक्तिको बन्धन मुनि छन् उनीहरू त्यहाँबाट मुक्त हुन सकेका हुन्। आदरणीय श्रोता, यी कुराहरूमाथि हामीले विशेष ध्यान दिएर अन्तर्विन्ती गर्ने समय अहिले हो। अहिले हाम्रो सारा देश, हाम्रो सारा समाज रोइरहेको छ र ती रोइरहेका समाजमा मलमपट्टी गर्ने कोही छैन। अब हामी आउनुहोस् सृष्टिकर्ता परमेश्वरसँग भनौं, प्रभु यी चहराइरहेका घाउहरूमा मलमपट्टी लगाउने बाटोहरू खोल्नुहोस्, तपाईँको सामर्थ्य हातले मलमपट्टी लगाउनुहोस्। आज वास्तवमा हामीले प्रार्थना गर्नुपर्ने मुख्य मुद्दा अथवा मुख्य विषय यिनै हुन्। यति भन्दै भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जनाथन गिरी प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र यतिखेर पनि ढिला नगरिकन तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरू लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र जसले आफ्नो प्रार्थनाको अनुरोध यसरी राख्नुभएको छ। आज मेरो दादिङतिरको यात्रा छ र भोलि वचनको सेवकाई छ, प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ सहारा तामाङज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मलाई सन्चो छैन, चंगाईको लागि प्रार्थना गरिदिनुहोला र बाढ़ी पहिरोले गर्दा धेरैजना घरबार विहीन हुनुभएको छ र परिवार गुमाउनु भएको छ, उहाँहरूलाई परमेश्वरले शक्ति दिनुभएको होस् र सबैलाई सुरक्षा दिनुभएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस् हामी उहाँहरूको निम्ति केही समय प्रार्थना गरौं भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ सहारा तामाङज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मलाई सन्चो छैन, चंगाईको लागि प्रार्थना गरिदिनुहोला र बाढ़ी पहिरोले गर्दा

तिनहरूबाट जोगाउनु भयो। साथै हाम्रा हरेक प्रार्थनाका उत्तरहरू तपाईँले दिनुभएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौं र आज पनि हामी यही आशामा तपाईँको अगाडि दुईजना श्रोताहरूको प्रार्थनाको बिन्तीलाई लिएर आइसकेका छौं। प्रभु तपाईँ परमेश्वरले उहाँहरूको बिन्तीलाई अन्तर बिन्तीलाई सुनिकन तपाईँले ग्रहण गरिकन जवाफ दिनुभएको छ। पिता हामी प्रार्थना गर्दछौ विशेष गरी उत्तम सेवाकोटी ज्यूको लागि जो आज उहाँ धादिङतिरको यात्रा गर्दै हुनुहुन्छ र प्रभु उहाँलाई तपाईँले सहायता गर्नुभएको छ र भोलिको वचनको सेवाकाईमा तपाईँले आशिष अनुग्रह दिनुभएको छ। पिता हामी प्रार्थना गर्छौ भोलिको वचन जो उहाँद्वारा बोल्नुहुन्छ प्रभु त्यो वचनले त्यहाँका मण्डली र विश्वासीको खाँचोलाई सम्बोधन गर्न सकेको होस् र भोलिको त्यो वचनको सेवकाईद्वारा विश्वासीहरूमा 30, 60 र 100 गुणा फल फलाउन सक्ने त्यो क्षमता प्रदान गर्न सकेको होस् पिता हामी प्रार्थना गर्छौं र त्यसै गरी हामी प्रार्थना गर्छौं सहारा तामाङ ज्यूको लागि पनि प्रभु उहाँलाई सन्चो छैन भनेर भन्नुभएको छ। उहाँलाई के भएको छ कसो भएको छ सो तपाईँ जान्नुहुन्छ र तपाईँ हरेक रोग र बिमारीको विशेषज्ञ हुनुहुन्छ। प्रभु तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। यसै 53:5 पद अनुसार र भजन संग्रह 107:20 पद अनुसार तपाईँले चंगाईको वचन पठाउनु भएको छ र तपाईँको कुराको चोटले उहाँलाई निको पार्नुभएको छ हामी प्रार्थना गर्दछौं। र साथै हाम्रो देशमा जो बाढ़ी र पहिरोद्वारा पीड़ित हुनुभएका जति पनि घरबार विहीन व्यक्तिहरू हुनुहुन्छ जतिजनाले आफन्त गुमाउनु भएको छ परमेश्वर पिता उहाँहरूलाई धैर्य धारण गर्न सक्ने शक्ति र सामर्थ्य तपाईँले प्रदान गर्नुहोस् र साथै उहाँहरूको पुनर्स्थापनाको लागि तपाईँले बाटो खोलिदिनु भएको छ पिता हामी प्रार्थना गर्दछौ। र यतिखेर प्रभु हाम्रो सिंगो देश नेपाल रोएको छ प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुभएको सान्त्वना दिनुभएको छ पिता हामी प्रार्थना गर्दछौ। प्रभु जतिजनाले उक्त घटनामा परेर आफन्तहरू गुमाउनु भएको छ उहाँहरूलाई पनि सान्त्वना दिन धैर्य धारण गर्न तपाईँले सहायता गर्नुभएको छ। उहाँहरूको हृदयमा पनि तपाईँले तपाईँको शान्ति हालिदिनु भएको छ पिता हामी प्रार्थना गर्दछौ र तपाईँ परमेश्वरको महिमा हुन सकेको छ र हाम्रो देशलाई विशेष गरी सुरक्षा राख्नुभएको सुरक्षित दिनुभएको र यस्ता प्रकारका आउन सक्ने प्राकृतिक आपत्तिहरू घटनाहरू प्रभु आउने दिनहरूमा नदोरिन सकेको हामी प्रार्थना गर्छौ। प्रभु हामी विश्वास गर्छौ यसमा विभिन्न वैज्ञानिक कारणहरू देखिए तापनि यी सबै कुराहरूमा तपाईँले सुरक्षा दिन सक्नुहुन्छ कारण सबै थोक तपाईँले सृजन भएको तपाईँले समुद्री आँधीलाई हकार्नुभयो र ती थामिए प्रभु अनि तपाईँ परमेश्वरले प्रभु अनि आगोलाई निभाउन सक्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ समुद्रलाई दुई भाग गर्न सक्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ पत्थरहरूको बीचबाट स्वच्छ पानीको धारा बगाउन सक्ने परमेश्वर तपाईँ हुनुहुन्छ। यसकारण हे मेरा परमेश्वर तपाईँ पवित्र परमेश्वरले प्रभु विज्ञानले जेसुकै भने तापनि भूगर्भविदहरूले जे भने तापनि यी सबैको पछाडि तपाईँको हात छ र तपाईँले नियन्त्रण गर्न सक्नुहुन्छ भने हामी विश्वास गर्छौं। प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ र हाम्रो देश जो तपाईँको राज्यमा विस्तार बढ्दैछ प्रभु हरेक जनहरूलाई तपाईँले सुरक्षित राख्नुभएको छ र हरेक जनको अन्तर्दृष्टि खोलिदिनु भएको होस् र हरेक जनाले बुझ्न सक्नुभएको होस् कि तपाईँ नै सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र सबैले तपाईँमा विश्वास गर्न सक्नुभएको छ। धन्यवाद सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। हवस्त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेरटारबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जनाथन गीत अर्को कार्यक्रमसम्मको आज्ञा दिनुहोस् तबसम्म तपाईँको दिन आशिषमय रहोस्। हवस्त जय मसीह।

0: हाम्रा कार्यक्रमहरू सुनेर तपाईँले जीवनमा आशिष पाउनु भएको छ र यीशु ख्रीष्टलाई चिन्ने अवसर पाउनु भएको छ भन्ने हामीले विश्वास लिएका छौँ। तपाईँको सुझाव र प्रतिक्रियाको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। श्रोता लौ त लागौं आजको विषयतर्फ। पास्टर विनी भण्डारीज्यू तपाईँ समक्ष कस्तो अवस्थामा परमेश्वर प्रतिको विश्वास र आशालाई हामीले गुमाउनु हुँदैन यही विषयमा पास्टर विनी भण्डारीज्यू तपाईँ समक्ष अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। उहाँलाई आजको कार्यक्रममा स्वागत गरौं।
1: अर्को बिन्दु कुन चाहिँ पोइन्टमा हामीले परमेश्वर प्रतिको हाम्रो आशा गुमाउनु हुँदैन? दोस्रोमा जाउँ त हामी जब हामी जाँच र कठिनाईको समयमा भएर जान्छौँ, जाँच र कठिनाईको जब साह्रो पर्छ, जब गाह्रो पर्छ, जब तपाईँलाई ताण आउँदछ, जब पर्सिक्युसन आउँदछ, वेन यु गो थ्रु द ट्रायल्स एन्ड वेन यु गो थ्रु द हार्डसिप, द्याट टाइम यु आर नेभर सपोज टु लुज द ट्रस्ट द्याट यु हेभ इन गड। कहिले पनि पौलले के भनेको छन् भने नि, पौलले मैले परमेश्वरमा मेरो भरोसालाई गुमाइन, म कठिनमा भएर जाँदा, म गाह्रो भएर जाँदा पनि मैले मेरो भरोसा गुमाइन। आउनुहोस् त हामी पहिलोको दोस्रो कोरिन्थी 1:8-10 पढौँ। हामी यहाँ कतिजना परमेश्वर बोलेको जस्तो लाग्दैछ तपाईँलाई यो? किनभने मैले यो वचनलाई तयारी गर्दै थिएँ, प्रभु मसँग बोलेको जस्तो लाग्दै थियो मलाई। आमेन। अनि मलाई विश्वास छ यो वचन तपाईँ परमेश्वर तपाईँसँग बोल्दै हुनुहुँदछ, किनभने यी दिनहरूमा हामीले ढिलाइको सामना गर्दैछौँ, यी दिनहरूमा हामीले टेस्टको सामना गर्दैछौँ, तर यो समय नै परमेश्वरमा भएको आशा भरोसा गुमाउनु हुँदैन। यहाँ पौलले के भन्दछन् दोस्रो कोरिन्थी 1:8-10 भाइ हो, हामीले एसियामा भोगेको दुःखको विषयमा तिमीहरू अजान रह्यौ भन्ने हामी चाहँदैनौ, किनभने हामीले सहनै नसक्ने। कस्तो किसिमको अरे खमान मण्डली, कस्तो किसिमको अरे? That means Paul was not able to bear the persecution. He is almost give up. उसले के गर्दैछ? प्रभु मैले हार खाए, अब म सक्दिन भनेर भन्दैछ। अनि यहाँ पौलले के भन्दैछ? प्रभु अब हामीले के गर्यौं? दुःखको विषयमा जान, किनभने हामीले सहन नसक्ने किसिमका किसिमले यति साह्रो मिचिएका थियौँ। देवर क्रस पौल चाहिँ कस्तो भएको छ? प्रभुको लागि क्रस भएको छ, खिचिएको छ, मिचिएको छ। उसले के भन्दैछ? मेरो बलले सहनै नसक्ने कुरा मैले भोग्न पर्यो। तर यहाँ बाइबलले के भन्दछ कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौँ, अलमोस्ट गिभ अप, प्रभु म सक्दिनँ, अब म सक्दिनँ, अब यहाँदेखि उपरान्त मेरो कुनै पनि युक्ति लाग्दैन। सो ही इज सेइङ लाइक आई एम गिभ अप, आई डोन्ट हेभ एनर्जी, आई डोन्ट हेभ द्याट एबिलिटी टु गो थ्रु ऑल द पर्सिक्युसन। तर नौ पदले के भन्दा छ पढौँ न, मजाले भनेको छ, हामीले त मृत्युदण्ड नै पाए जस्तो लागेको थियो। क्यान इमेजिन लाइक कस्तो अवस्था भएर पाउल जाँदैछ? यहाँ मृत्युदण्ड, कसैले उसलाई यहाँ चाहिँ घाँटीमा ओ रोप रस्सी लगाइदिएर उनलाई मृत्युदण्डको लागि त्यो त्यो ह्यान्डल खिचेर चाहिँ नि उनीहरूलाई मृत्युदण्ड दिनका लागि तयार भएको छ। दे वर गोइङ थ्रु द्याट काइन्ड अफ एक्सपिरियन्स। ऊ चाहिँ त्यस्तो अवस्थामा भएर जाँदैछ। अनि यहाँ बाइबलले के भन्छ? हामी माथि हेर्नुहोस् त, हामी आफै माथि होइन तर मृतकहरूलाई हेर्नुहोस् त, ऊ त्यस्तो अवस्था, ऊ गिभ अप गर्नु खोज्दैछ, अब सक्दिनँ प्रभु, अब हुँदैन, मैले सहन सकिनँ, मैले अब यो यो यसलाई ह्यान्डल गर्न सकिनँ। तर यहाँ बाइबलले के भनेको छ भने नि, हामी आफै माथि त होइन, हामी तर अब को माथि भरोसा गर्दैछ भन्दाखेरि नि, तर मृतकहरूलाई जीवनदेखि उठाउनु हुने माथि, परमेश्वर माथि हामी भर पर्ने। खबर मैले ठुलो ताली बजाएर हामी परमेश्वरलाई धन्यवाद दिउँ न। हालेलुया। हाम्रोमा पनि यस्तो बिन्दुहरू आउने रहेछ। वी गिभ अप समटाइम, वी गिभ अप, हामी हार्छौँ, हामी कोही कोही बेला हात उठाउँछौँ, अब यहाँदेखि उपरान्त हुँदैन, सकिँदैन, पर्खिन सक्दिनँ, यो मिचिएको अवस्थामा जाँदैछ। आइ एम गोइङ थ्रु द क्रसिङ सिजन, आइ एम गोइङ थ्रु गिभ अप सिजन, बट द बाइबल सेज एट द टाइम फॉर इज सेइङ लाइक आई स्टार्ट ट्रस्टिङ गॉड, मैले परमेश्वरमा मैले भरोसा राखे, किनभने ही इज द वान हु गिव्स द लाइफ टु द डेथ। परमेश्वरको वचनले के भन्दछ, अब म हार्न आँटिरहेको थिएँ, अब हुँदैन भन्ने स्टेजमा थिएँ, अनि तपाईँ र म पनि कतिवटा बार यस्तो स्टेजमा हुँदछ। पौलले के भन्दैछ, अब त्यो समयमा चाहिँ मृतकबाट उठाउने, जीवन दिनुहुने, मृत्युबाट, मृत्यु त अन्तिम हो नि त, सक्दिनँ, अब गर्दिनँ, अब यो हुँदैन भन्ने स्टेजमा गर्दै गर्दा पौललाई चरसै पवित्र आत्माले याद दिलाउनु भयो, पौल पौल पौल पौल हात नउठाए, पौल पौल अब सिद्धि नभने, पौल पौल अब गर्न सक्दिन, म प्रभुको लागि जिउन सक्दिन नभने, तर तैँले अब के गर्थ्यो, शिरहरू उछालेर ओ मृतकलाई जीवन दिनुहुने यीशुमाथि आफ्नो भरोसालाई गर। हालेलुया, हालेलुया, हालेलुया, वाओ, सबैले मसँग भन्नु आमेन। तर मृतकहरूलाई जीवन दिई उठाउनु हुनुहुने परमेश्वरमाथि हामीले भर पर्यौ भनेर यो हुन आए। तपाईँ किन यो अवस्थामा भएर जाँदै हुनुहुन्छ थाहा छ? तपाईँले परमेश्वरमा अझै भर परोस् भनेर यो स्टेजमा पौलले यही कुरा भन्दैछ यहाँ, पौलले यही कुरा भन्दैछ यहाँ। तिमीहरू यहाँ मिचिएको जग्गामा भएर जाँदैछौ, तिमीहरूले सहन नसक्ने स्टेजमा भएर जाँदैछौ, त्यतिखेर नि परमेश्वर तिमीहरूको भर पर है। You need to stop putting your trust on God so that all things are happening so that God is diverting, God is changing. Parmeshwar le pastor change gardai hununcha. Paul chaine dukha la dekhdai cha. Tara Parmeshwar le yo sabai kura huna kina dinu bhayo bhane so that you can raise your eyes and start trusting God. Hallelujah. Hallelujah. मलाई थाहा छैन यो वचनले तपाईँसँग कसरी बोल्दैछ, तर म अध्ययन गर्दै थिएँ। प्रभुलाई मैले भन्दै थिएँ, प्रभु हामी जस्तो अवस्थामा भएर गए तापनि नि म तपाईँमा भरोसा गर्न छोड्ने छैन, किनभने उहाँले मृतकलाई जीवन दिनुहुनु नि परमेश्वर हुनुहुन्छ। दस पदले भन्दछ उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनु भयो। कमन मण्डली आमेन। हामी त्यो भएर जाँदै गर्दाखेरि नि परमेश्वरले हामीलाई छुटाउनु हुनेछ, छेउकालाई भन्दा त छुटाउनु हुनेछ, कमन मण्डलले छुटाउनु हुनेछ। कोट्टाई कोट्टाई कोट्टाई जति अनलाइनबाट हेर्दै हुनुहुन्छ, परमेश्वर तपाईँ भन्दै हुनुहुन्छ सिद्धियो, तर परमेश्वरले के गर्दै हुनुहुन्छ, छुटाउन सक्नुहुन्छ भनेर बाइबलले भन्दछ। आमेन। अनि उहाँले हामीलाई छुटाउनु हुनेछ। आमेन। उहाँमाथि हामीले हाम्रो भरोसा राखेका छौँ। Amen. Paul was almost lifting his hand to give up. Taro lai kaski yaad aaya, appai mero parmeshwar ta mritak lai jivan dine pa parmeshwar ho ta. Unle bhitra ko bhag lai ke bhandaicha, mritak lai jivan dine parmeshwar mathi bharosa gar, kinabhane tyo parmeshwar le talai chhutkara garaunu hunecha. Ani Bible le ke bhaneko cha, मलाई अहिले मात्रै छुटाउनु हुने छैन, हामीले भरोसा गर्दै गर्दाखेरि कि उहाँले हामीलाई फेरि पनि, सबैले भन्छ फेरि पनि। हाम्रो परमेश्वर चाहिँ एकताल मिराकल गरेर नि भ्याकेसनमा जाने परमेश्वर होइन। जब जब हामीलाई साह्रो पर्छ नि परमेश्वर फेरि तपाईँ र मेरो लागि काम गर्नु हुँदछ। यो बाइबलले के भन्छ, अगेन ही विल डेलिभर अस, दैट मीन्स वन्स ही डज दैट डज नॉट मीन दैट ही इज फिनिश्ड। Parmeshwar, he will come again and again and again and again for what? To deliver you and me. Amen. Sabai le bhanu na amen. Hallelujah. Tyo bhera malai bhajan sangrah ni 56 ko 3 saro man parcha. Charko swar le padhau na. Ready, 1 2 3 go. Jun bela malai dar lagcha. Charko swar le bhanu na. जुन बेला मलाई के लाग्छ, डर लाग्छ, म तपाईँमा भरोसा राख्नेछु। जुन बेला प्रभु मलाई डर आउँछ, बिरामले मार्छ भनेर डर आउँछ, मेरो परिवारमा यस्तो हुन्छ भनेर डर आउँछ, सेवकाईमा यस्तो हुन्छ भनेर डर आउँदछ, तब यहाँ बाइबलले के भन्दछ, जुन बेला मलाई डर आउँछ, तर के गर्दैछ, डरबाट यताबाट आउँदै गर्दाखेरि म मेरो नजर कहाँतिर लान्छु, हे परम प्रभु म तपाईँमा भरोसा राख्नेछु।
0: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौँ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। मानिसहरू भन्छन् ईश्वर कहाँ पुग्ने धेरैवटा बाटोहरू छन्। सबै बाटोले अन्त्यमा ईश्वर कहाँ नै पुर्याउँछ। तर मानिसहरू यो पनि जान्दछन् कि सत्य एउटै मात्र हुन्छ, झुटो कुरा हजार प्रकारका हुन सक्छन्। बाटो एउटा मात्र छ जसले तपाईँ र मलाई परमेश्वर कहाँ पुर्याउँछ। त्यो बाटो येशु ख्रिष्ट हुनुहुन्छ। येशुले भन्नुभयो सुसमाचार यूहन्ना 14 अध्यायको 6 पदमा, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। एक अवसरमा येशुले आफ्ना चेलाहरूलाई अब उहाँ संसारबाट जाँदै हुनुहुन्छ र उहाँको जाने बेला भयो भन्ने कुरा बताउनु भयो। आफ्ना गुरू र प्रभु त्यसरी जान लाग्नु हुँदा निश्चय नै चेलाहरूलाई नराम्रो र दुःख त लाग्ने नै भयो। तर प्रभु येशूले तिनीहरूलाई दुखी र निराश अवस्थामा छोड्नु भएन। श्रोता मित्र, उहाँले तिनीहरूलाई सान्त्वना र ढाडस दिनुभयो। उहाँले तिनीहरूलाई यसरी सान्त्वना दिनुभयो कि तिनीहरूका हृदय व्याकुल नहोस्, तिनीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र? के तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। सुसमाचार यूहन्ना 14 अध्यायको 1-4 पदसम्मको वचन मैले तपाईँलाई पढेर सुनाए। श्रोता मित्र, येशु पिता कहाँ गइरहनु भएको थियो। पिता स्वर्गमा बास गर्नुहुन्छ। स्वर्ग त्यो ठाउँ हो जहाँ परम आनन्द छ, निष्पाप आत्माको अनन्त घर, परमेश्वरको आशिष र उपस्थितिले भरिएको ठाउँ हो त्यो। मानिस मरेपछि स्वर्ग लाभ

0: चाहन्छ। स्वर्गलाई हामी वैकुण्ठ पनि भन्ने गर्छौं। मरेपछि स्वर्ग जान पाऊ भन्ने सबै मानिसको इच्छा रहेको हुन्छ, तर हामीले प्रभु येशूले भन्नुभएको यो कुरामा ध्यान दिनु अति आवश्यक छ कि कुनै पनि व्यक्ति उहाँद्वारा बिना वैकुण्ठ वा स्वर्ग जान सक्दैन। प्रभु येशूले एक पल्ट यस्तो दावी गर्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ। मत्ती 28 अध्यायको 18 पदको कुरा मैले तपाईँलाई भने। यस्तो दावी कसैले गरेको अहिलेसम्म हामीले थाहा पाएका छैनौ। हुन त कसैले केही दावी गर्दैमा उसको दावीलाई साँचो मान्न सकिँदैन। श्रोता मित्र, संसारमा अनेक प्रकारका दावी गर्ने मानिसहरू थिए र छन् पनि, तर तिनीहरू झुटा र असत्य साबित भएका छन्। बाटोमा हिँड्ने एउटा बौलाले पनि म एक वैज्ञानिक हुँ भनेर दावी गर्न सक्छ, तर उसको दावीलाई सत्य मान्न सकिँदैन। उसको कुरा सुनेर मानिसहरू मरी मरी हाँस्नेछन्, तर प्रभु येशूमा झुट र असत्यता छैन, किनकि उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ। उहाँले कहिल्यै पाप र दुष्ट कार्य गर्नु भएन, कसैलाई ठग्नु भएन। उहाँमाथि मानिसहरूले ईश्वर निन्दाको दोष लगाए, राजद्रोह गरेको आरोप लगाए, तर उहाँ क्रुसमा मर्नुहुँदा तिनै मानिसहरूले भने साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्। उहाँमाथि लगाइएको आरोप जाँच्ने प्रान्तका हाकिम पिलातसले उहाँलाई जाँचेपछि भने यिनमा म केही दोष पाउँदिन। आदरणीय श्रोता मित्र, ख्रिस्त येशू पाप रहित हुनुहुन्थ्यो। उहाँले कुनै पाप गर्नु भएन, कुनै दोष उहाँमा रहेको थिएन, कसैले पनि उहाँमा दोष भेट्टाउन सकेनन्। तर परमेश्वरको योजनामा उहाँ संसारका मानिसहरूको पापको निम्ति मर्नु पर्छ भन्ने कुरा थियो, यसकारण उहाँ मारिनुभयो। एक सिद्ध पापरहित मानिसको रूपमा उहाँ तपाईँ र मेरो निम्ति बलि हुनुभयो। मानिसहरू भन्छन् कि पशु पंक्षीको बलि चढाएर हाम्रो पापको क्षमा हुन्छ, हाम्रो अपराध मेटिन्छ, तर कुरा त्यसो होइन। पवित्र बाइबलले के भनेको छ त्यो पढेर म तपाईँलाई सुनाउन चाहन्छु, कृपया ध्यान दिएर सुन्नुहोला। साँढे र बोकाहरूको रगतले मानिसको पाप हरण गर्न असम्भव छ। पवित्र बाइबलमा भएको हिब्रूको पुस्तकको 10 अध्यायको 4 पदमा भनिएको छ, अनि 10 अध्यायको 10 पदले पनि यसरी भन्छ, येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाका निम्ति हामी पवित्र पारिएका छौं। प्रभु येशूले जुन दावी गर्नुभएको छ उहाँका कामहरू र उहाँको जीवनलाई हेरेर हामी ती दावीहरू सत्य हुन् भनेर विश्वास गर्न सक्छौ। तपाईँले पनि प्रभु येशूमा विश्वास गर्नुहोस् श्रोता मित्र, उहाँ सत्य हुनुहुन्छ, उहाँ साँचो हुनुहुन्छ, र उहाँले जुन दावी गर्नुभयो उहाँले ठिक दावी गर्नुभएको छ। कोही मानिसहरू असल जीवन जिएर परमेश्वरलाई पाउने, पाप क्षमा पाउने कोसिस गर्दछन्, अनि कुनै व्यक्तिले असल शिक्षा दियो भने उसलाई ईश्वरको स्थानमा राख्छन्। हामीले याद गर्नुपर्छ कि असल शिक्षा दिनु कुनै ठूलो कुरा होइन, जो कोहीलाई असल शिक्षा दिन सक्छन्, तर आफूले दिएको शिक्षा आफैले पालन गर्नु ठूलो कुरा हो। असल शिक्षा दिने धेरै मानिसहरू आफैले दिएको शिक्षामा चलेका हुँदैनन्, तर येशूले कहिल्यै त्यसो गर्नु भएन। श्रोता मित्र, उहाँले दिनुभएको शिक्षा भन्दा उच्च जीवन उहाँले जिउनु भयो। कसैले उहाँको जीवनमा कुनै खराबी र गल्ती भेटाउन सकेनन्। मैले शिक्षाको कुरा गरिरहेको छु, शिक्षा पालन गरेर पनि हामी स्वर्ग जान सक्दैनौ। असल कर्महरू गरेर पनि कोही धर्मी र पापरहित ठहरिन सक्दैन। मानिस साँचो परमेश्वरसँग जोडिएको हुनुपर्छ, परमेश्वरले उहाँको आत्माद्वारा दिनुहुने जीवन जिउनु पर्दछ। बाइबलले हाम्रो व्यवहार आचरणको बारेमा यसो भनेको छ, प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरहो, भातृ प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हो, प्रभुको सेवा गर्दै रहो, आफ्नो आशामा आनन्द गर, संकष्टमा धैर्य गर, प्रार्थनामा निरन्तर लागिरह, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख, तिनीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप, आनन्द गर्नेसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो तर नम्रहरूसँग संगत गर, कहिले अहंकारी नहो, कसैलाई खराबीको सट्टा खराबी नगर, जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ, हुन सक्छ भने सबैसँग शान्तिमा बस, कहिल्यै बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ। श्रोत मित्र, मैले भर्खरै तपाईँलाई रोमी 12 अध्यायको 9 पददेखि 19 पदसम्मको खण्ड पढेर सुनाए, तर फेरि पनि म भन्दछु, असल भएर असल कार्यहरू गरेर कोही पनि मानिस स्वर्ग जान सक्दैन। असल कार्यहरू, भलाइका कार्यहरू गर्नु अति नै राम्रो हो, हामीले गर्नुपर्छ, तर ती कार्यहरूले हामीलाई धर्मी बनाउँदैन, हामी स्वर्गको निम्ति योग्य बन्न सक्दैनौ। धार्मिकता परमेश्वरले प्रभु येशु ख्रीष्टद्वारा मात्र हामीलाई दिनुहुन्छ। यसैले हामीले येशु हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र मृत्युलाई जितेर फेरि जीवित हुनुभयो, यी कुरामा विश्वास गर्नुपर्छ। के तपाईँ आज प्रभु येशुलाई आफ्नो जीवनका प्रभु र मुक्तिदाता भनेर विश्वास गर्न चाहनुहुन्छ? के उहाँलाई ग्रहण गर्न चाहनुहुन्छ? श्रोता मित्र, येशु ख्रीष्ट बिना तपाईँ र म अर्थात कोही पनि मानिस स्वर्ग जान सक्दैन। त्यसकारण एकछिन विचार गर्नुहोस्, तपाईँ स्वर्ग जाँदै हुनुहुन्छ या तपाईँ नर्क जाँदै हुनुहुन्छ? तपाईँले आजै रोज्नुपर्छ। यदि तपाईँ स्वर्ग जान चाहनुहुन्छ भने येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँ स्वर्गको भागीदार बन्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: गुड न्यूज FM 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
3: नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। साथै त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। हाम्रो इन्द्रियहरूमा कानको एउटा महत्वपूर्ण स्थान छ, यसले हामीलाई सुन्न मदत गर्दछ, हामीलाई सतर्क बनाउँछ। आवाज, शब्द, लय, भाषा, संगीत, यी सबै मानिसको निम्ति वरदान हुन्। हाम्रो जीवनलाई आनन्दमा डोर्याउँछन्, हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछन्। यी श्रवण सौन्दर्यका एक भाग हुन्। केही आवाज नै सुन्न नसक्ने व्यक्तिको निम्ति संसार कति विरक्त वा बिरानो हुन्छ होला, कल्पना गर्नुहोस् त। बाइबलमा रोमीको 10:17 भन्दछ, विश्वास सुनाइबाट आउँछ, यदि विश्वास पढाइबाट आउँछ भएको भए कति गाह्रो हुने थियो, होइन त? भजन 85:8 भन्दछ, परम प्रभु परमेश्वरले के भन्नुहुन्छ सो म सुन्नेछु। के तपाईँ परमेश्वरको स्वरलाई, आवाजलाई सुन्नुहुन्छ? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय श्रोता मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि तपाईँ यो कार्यक्रम युट्युब मार्फत सुनिरहनु भएको छ, हेरिरहनु भएको छ भने मेरो एउटा अनुरोध छ, कृपया सब्सक्राइब गरिदिनुहोस् र यो कार्यक्रमलाई लाइक गरिदिनुहोस्। म विश्वास गर्छु कि तपाईँको प्रार्थना, तपाईँको सहयोगद्वारा निरन्तर यस कार्यक्रमले तपाईँको जीवनलाई आशिषको बाटोमा डोर्याउँदै लैजानेछ। आउनुहोस् सदैवजी, आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

पवित्र धर्मशास्त्र बाइबलको यहुन्नाको सुसमाचार 5:25-26 खण्डमा यसो लेखिएको छ, समय आइरहेको छ, त्यो समय अहिले नै हो, मृतकहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू जीवित हुनेछन्। विचार गर्नुहोस्, त्यो समय अहिले नै हो, मृतकहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू जीवित हुनेछन्। समय अहिले नै हो, पुत्रको स्वर सुन्नेछन्, सुन्नेहरू जीवित हुनेछन्। यो वचनको प्रकाश हो, परमेश्वर हामीसित बोल्नुहुन्छ। उहाँ आफ्नो वचनद्वारा र अन्य थुप्रै माध्यमहरूबाट बोल्नुहुन्छ, हामीलाई चेतावनी दिनुहुन्छ, हामीलाई निर्माण गर्नुहुन्छ। समय अहिलेको कस्तो छ याद गर्नुभएको छ? यो त एउटा महामारीको समय, हाम्रो वरिपरि कति दुःख कष्ट पीड़ा र मृत्युको समय भएको छ। धेरै धेरै मानिसहरूको निम्ति विभिन्न किसिमका आपत्तिहरूले संसारलाई घेरिरहेको छ। कुन बेला के हुन्छ थाहा छैन। कति कुराहरूमा त धेरै नै अनिश्चितता पो छ त। दोस्रो तिमोथी 3:1 भन्दछ, तर यो जानिराख कि आखिरी दिनहरूमा भयंकर डर लाग्दो त्रासपूर्ण समय आउनेछ। त्रासपूर्ण समय, यो शब्दले साँचो परिस्थितिलाई प्रष्टै पार्छ। परमेश्वर बोल्नुहुन्छ, कसरी कसरी बोल्नुहुन्छ? हिब्रू 1:1 प्राचीन समयमा परमेश्वर हाम्रा पिता पुर्खासँग विभिन्न किसिमले अगम वक्ताद्वारा बोल्नुभयो। परमेश्वर बोल्नुहुन्छ, परमेश्वर आफ्ना भक्तजनहरूद्वारा बोल्नुहुन्छ। आज पनि बोल्नुहुन्छ। के तपाईँ त्यो आवाजलाई पहिलाउनुहुन्छ? संसारको चर्को स्वरले परमेश्वरको मधुरो स्वरलाई छोपिदिन्छ, ढाकिदिन्छ। परमेश्वरको आवाज एकान्तमा सुनिन्छ, उहाँको उपस्थितिमा उहाँको आवाज सुनिन्छ, एक्लो परिस्थितिमा उहाँको आवाजलाई महसुस गरिन्छ। संसारको भीड़ र हल्लाको माझमा सुनिन्न परमेश्वरको आवाज। शान्त बन्नुहोस् र उहाँको नजिकमा आउनुहोस्। उहाँले तपाईसित बातचित गर्नुहुन्छ, तपाईँले उहाँको आवाजलाई आफ्नो अन्तस्करणमा सुन्नुहुनेछ। हो, आत्मिक र शारीरिक रूपमा मरेकाहरूले परमेश्वरको आवाजलाई सुन्न सक्दैनन्। हो, मरेकाहरू आत्मिक रूपले वा शारीरिक रूपले यी मानिसहरूले परमेश्वरको आवाजलाई सुन्न सक्दैनन्। प्रचारकको आवाजलाई सुन्लन्, मेरो आवाजलाई सुन्लन्, तर परमेश्वरको आवाजलाई सुन्न सक्दैनन्। परमेश्वर जब बोल्नुहुन्छ, हृदयको अन्तस्करणमा बोल्नुहुन्छ। मत्तीको सुसमाचार 8:22 यीशुले भन्नुभयो, मेरो पछि आओ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। यो बुझ्ने मानिसलाई यसले धेरै कुरा बुझाउँछ। आत्मिक मुर्दाहरूले परमेश्वरको आवाज सुन्दैनन्, किनभने यहुन्ना 8:47 प्रभु येशु भन्नुहुन्छ, जो परमेश्वरको हो त्यसले परमेश्वरका वाणीलाई सुन्दछ, तिमीहरू परमेश्वरका होइनौ, यसकारण तिमीहरू सुन्दैनौ। प्रभु येशुले आफै पनि भन्नुभयो, मेरा आफ्ना भेडाहरूले मेरो स्वरलाई चिन्दछन्, गोठालोका स्वरलाई तिनका भेडाहरूले चिन्दछन्। के तपाईँले परमेश्वरको आवाजलाई चिन्नुहुन्छ, सुन्नुहुन्छ? हिब्रू 3:7-16 परमेश्वरको आवाज सुनेर पनि अविश्वास गर्नेहरूलाई चेतावनी दिइएको छ। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने उजाड स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरे जस्तो आफ्नो हृदयलाई कठोर नपार। जब तपाईँ र मैले परमेश्वरको आवाजलाई सुन्छौं, उहाँको शब्दलाई सुन्छौं, उहाँको कुरालाई सुन्छौं, हाम्रो हृदय कठोर हुनु हुँदैन। परमेश्वरको आवाज सुनेर पनि कठोर पारेको कारण विश्राममा ती मानिसहरू कहिले पनि पस्न पाएनन्। आफ्नो हृदयलाई कठोर बनाएको कारण, परमेश्वरको आवाज सुनेर पनि हृदयलाई साह्रै ढुङ्गा बनाएको कारण परमेश्वरको प्रतिज्ञाको भूमिमा टेक्न पाएनन्। तपाईँ र मैले पनि यही परिस्थिति भोग्नुपर्छ यदि हाम्रो हृदयलाई हामी कठोर बनाउँछौ।
हृदय कठोर भएपछि परमेश्वरको आवाज हामी कहाँ पुग्न सक्दैन। मृत लाजरस जीवित भएको घटना छ यौन 11 अध्यायमा। यीशुले प्रार्थना गर्नुभयो अनि अद्भुत त्यहाँ आश्चर्य कर्म भयो, मरेको मानिस जिउँदो भयो। जब मृत लाजरसले यीशुको आवाजलाई सुन्छ उज्जुरुक्क उठ्छ, जीवित हुन्छ। परमेश्वरको स्वरमा, परमेश्वरको आवाजमा चमत्कार छ। यदि हामी कहाँ त्यो आवाज आइपुग्छ भने हाम्रो जीवनलाई परमेश्वरको आवाजले निर्माण गर्दछ। परमेश्वरका शब्दहरूले हाम्रो जीवनलाई निर्माण गर्दछ, हाम्रो जीवनलाई पूर्ण जीवित पार्दछ परमेश्वरको वचनले। जिउँदो लास भन्ने नेपाली उखान तपाईँले सुन्नु भएको होला। के हो जिउँदो लास? हुन त यस शीर्षकका धेरै उपन्यास र कथा कविताहरू छन्। मानिस जिउँदै मरेको अवस्थालाई जिउँदो लास भनिन्छ। के यो सम्भव छ? हो, सम्भव छ। कति मानिसहरू छन् जिउँदै छन् तर ती लास जस्तै छन्। त्यो जीवनको कुनै मूल्य र मान्यता हुँदैन। जिउँदै मानिस मरेको भनेर कसरी थाहा पाउने? जिउँदै मानिस मरेको भनेर कसरी थाहा पाउने? ऊ गनाउँछ। मरेको मानिस चाहिँ गनाउँछ, बोली वचनमा गनाउँछ, चरित्रमा गनाउँछ, आचरणमा ऊ गनाउँछ। जब कुनै मानिस जिउँदै मरेको हुन्छ त्यो मानिस गनाउँछ, अनि त्यसैबाट तपाईँ र मैले चिन्न सक्छौ। ख्रिष्टमा जिउँदो मानिस त बसाउँछ। दोस्रो कोरन्थी 2 अध्यायको 15 पदले भन्दछ, उद्धार पाइरहेकाहरू र नष्ट भइरहेकाहरूका माझमा हामी परमेश्वरको निम्ति ख्रिष्टको सुवासना हौ। हो, वासना, वासना। तीन किसिमका मानसिक पर्खालहरू छन् जसले हामीलाई परमेश्वरको आवाजलाई सुन्नदेखि रोक्दछन्। के होला? अहंकार, डर र चितोपन। यी तीनवटा पर्खालले तपाईँ र मलाई परमेश्वरको आवाज सुन्नदेखि रोक्दछन्। याकुब 1:21। परमेश्वरको आवाज जसरी हामी कहाँ यो आए पनि यो परमेश्वरको वचनमा आधारित हुन्छ। परमेश्वरको आवाज उहाँकै वचनमा आधारित हुन्छ। वचन बोल्दछ, पवित्र आत्मा बोल्नुहुन्छ, अगमवक्ता परमेश्वरको आवाज बोल्दछन्। कहिलेकाहीँ हाम्रा परिस्थितिहरू पनि परमेश्वरको आवाज बनेर हामीसित बोल्दछन्। कि तपाईँले परमेश्वरको आवाज कहिले सुन्नुभएको, महसुस गर्नुभएको छ? परमेश्वरको उपस्थितिमा मात्र उहाँको आवाजलाई सुन्ने सौभाग्य हामीलाई मिल्छ। परमेश्वरको उपस्थिति बाहिर तपाईँ र मैले परमेश्वरको आवाजलाई खोजेर पाउन सक्दैनौ। परमेश्वर जीवित हुनुहुन्छ, आज पनि हामीसित बोल्नुहुन्छ, हाम्रो छेउमा आउनुहुन्छ। उहाँको प्रेम, दया र कृपा यही नै हो। उहाँ हामीसित बोल्नुहुन्छ, मधुर आवाजमा बोल्नुहुन्छ। त्यो आवाजलाई भेट्टाउनको निम्ति तपाईँ र म घुँडा टेक्नुपर्छ, उहाँतिर हेर्नुपर्छ, उहाँलाई खोज्नुपर्छ, अनि अवश्य नै उहाँको आवाजलाई तपाईँ र मैले चिन्न सक्नेछौ। कसैले भनेका छन्, म शान्त भई उहाँलाई पर्खन्छु, उहाँ मसित बोल्नुहुन्छ। म आफ्नो आँखा उहाँमा लगाइराख्छु, उहाँको आवाज म सुन्छु। उहाँ बोल्दा म कान थाप्नेछु, म उहाँको आवाज सुन्छु। उहाँ बोल्दा म मेरो हृदय खोल्नेछु, म उहाँको आवाजलाई सुन्दछु। हाम्रो प्रभु यीशुले भन्नुभयो, जसको कान छ उसले सुनोस्। सबैले बिस्तारै मलाई बिदै दिइरहेको छ, तर यो कति ठूलो सौभाग्य तपाईँ र म जस्ता पतित मानिसहरू जो ख्रिस्टको रगतले धोइएका छन्, हामीले आज परमेश्वरको आवाज, उहाँको स्वर सुन्ने सौभाग्य पाएका छौँ यो जीवनमा, र उहाँको बाटो पछ्याउने निर्देशन पाएका छौँ। हाम्रो मौनतामा परमेश्वरलाई हाम्रो हृदयमा बोल्न दिनुपर्छ। प्रभु, तपाईँ मसित बोल्नुहोस्, तपाईँ मसित बोल्नुहोस्। परमेश्वर बोल्नुहुन्छ।
यो सन्देश पनि तपाईँकोमा एउटा आवाज बनेर आएको छ। आउनुहोस्, हामी मिलेर भनौं, प्रभु म उपस्थित छु, मसित बोल्नुहोस्, म तपाईँको आवाज सुन्न चाहन्छु, म तपाईँको सन्देश सुन्न चाहन्छु, ताकि तपाईँमा एक उद्देश्यपूर्ण व्यक्ति बन्न सकौं।

0: शुभप्रभात गुरुआमा।
1: शुभप्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: कोरस नम्बर 152।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: मानिसहरूको समस्यालाई आफ्नो समस्या बन्न नदिनुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 28 यहाँहरूलाई स्वागत छ। जब चीजहरू आफ्नो इच्छा अनुसार हुँदैन, धेरै जस्तो मानिसहरू अरूलाई दोष दिन रोज्छन्। जब तिनीहरू रिसाउँछन्, तिनीहरूले अरूलाई रिस उठाएकोमा दोष दिन्छन्। जब कसैले तिनीहरूलाई दुर्व्यवहार गर्छन्, तिनीहरूले त्यो व्यक्तिलाई भावनात्मक रूपमा चोट पुर्याएकोमा दोष दिन्छन्। जब तिनीहरूले तपाईँप्रति द्वेष राख्छन्, तिनीहरूको समस्यालाई तपाईँको समस्या बन्न नदिनुहोस्। मुख्य कुरा, तिनीहरूले तपाईँलाई गर्ने व्यवहारप्रति तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने हो। प्रिय श्रोता, आफ्नो विचार र भावनाको जिम्मेवारी आफै लिनुहोस्। अनि जब कोही तपाईँसँग रिसाउँछ, आफ्नो जीवनमा भइरहेको कुनै घटनाको कारणले गर्दा उनीहरू रिसाएका छन् भनेर स्वीकार गर्नुहोस्। त्यो रिसलाई आफ्नो समस्या होइन, तर आफ्नो समस्याको रूपमा स्वीकार गर्नुहोस्। जब तपाईँ रिसले प्रतिक्रिया दिन रोज्नुहुन्छ र उनीहरूले तपाईँलाई कस्तो व्यवहार गरे भन्ने कुराले गर्दा रिसाएर तपाईँ उनीहरूबाट टाढा जानुहुन्छ, अब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको छ। त्यस्तो नगर्नुहोस्। बरु उनीहरूको रिसलाई प्रेम र दयाले जवाफ दिनुहोस्, किनकि तपाईँ त्यस्तै हुनुहुन्छ। रोमीको पुस्तक 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। अरूलाई तपाईँ को हुनुहुन्छ र तपाईँ कस्तो महसुस गर्नुहुन्छ भनेर निर्धारण गर्न नदिनुहोस्। यो तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको आधारित छ। बरु तपाईँको मनका विचारहरूलाई परमेश्वरले तपाईँको बारेमा के सोच्नुहुन्छ भन्ने कुराले नियन्त्रित हुन दिनुहोस्। उहाँले तपाईँको बारेमा के सोच्नुहुन्छ? तपाईँ अद्भुत हुनुहुन्छ र तपाईँ उहाँको बहुमूल्य सन्तान हुनुहुन्छ। जीवनमा भइरहेको परिस्थितिहरूका कारण जब कसैको दिन खराब हुन्छ र उसले परमेश्वरको वचनबाट सकारात्मक विचारहरू सोच्नका लागि आफ्नो विचारहरूलाई कसरी नियन्त्रण गर्ने भनेर सिकेको छैन भने, तब ऊ रिसाउँछ र दुखी हुन्छ र उसले त्यो रिस अरूप्रति प्रकट गर्नेछ। त्यो उसको समस्या हो, तपाईँको समस्या होइन। त्यसैले जब उनीहरू रिसाउँछन्, जहाँ उसले तपाईसँग नराम्रो व्यवहार गरिरहेको हुन्छ, उनीहरूमाथि दया गर्ने, माया गर्ने र क्षमाको साथ प्रतिक्रिया दिने छनौट गर्नुहोस्। यदि उनीहरूले तपाईँलाई गरेको व्यवहारको कारणले तपाईँले आफूलाई दुखी महसुस गर्न दिनुभयो भने, तब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको हुन्छ। त्यसो नगर्नुहोस्। मानिसहरूले तपाईसँग नराम्रो व्यवहार गरिरहेको छ भने त्यो उनीहरूको समस्या हो। रोमीको पुस्तक 12:21 खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। यीशु ख्रीष्ट यसमा निपुण हुनुहुन्थ्यो। उहाँको वरिपरि निरन्तर दुष्ट मानिसहरू थिए। उहाँको आलोचना गर्थे, उहाँलाई दोष लगाउँथे, उहाँलाई घृणा गर्थे। यीशुले कहिले पनि तिनीहरूको नकारात्मक भावना आफूसँगै बोक्नु भएन। उहाँले यो उनीहरूको समस्या हो, आफ्नो समस्या होइन भनेर बुझ्नुभयो, र यसले उहाँलाई निरन्तर अरूलाई प्रेम र दयाका साथ प्रतिक्रिया दिन अनुमति दियो। मत्तीको पुस्तक 5:44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। यीशुले यही गर्नुभयो र उहाँले हामीलाई पनि यही गर्न आग्रह गर्नुहुन्छ। र अद्भुत कुरा के हो भने, जब हामी यो उद्देश्य पालना गर्ने छनौट गर्छौं, हामी हाम्रो जीवनमा आनन्द र शान्तिको भावना कायम राख्न सक्छौं। रोमीको पुस्तक 12:18 हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय श्रोता, अरूको नकारात्मक मनोवृत्तिले तपाईँको मनको शान्ति चोर्न नदिनुहोस्। परमेश्वरले तपाईँको बारेमा के भनिराख्नु भएको छ भन्ने कुरा मनमा राख्नुहोस्। तपाईँ आफूप्रतिको आफ्नो मनोवृत्तिले तपाईँको जीवनको कति आनन्द लिन सक्नुहुन्छ भनेर निर्धारण गर्दछ। जब मानिसहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, विचार गर्नुहोस् कि तिनीहरू केवल आफ्नै तरिकाले व्यवहार गरिरहेका छन् र आफ्नै तरिकाले प्रतिक्रिया दिनुहोस् प्रेम र दयाको साथ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस्त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जिगु विश्वास के चमक हया बिउ। यकु स्वापुत अस्थाई जक्क जी। जय मसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यु जीवनया छेन श्रृंखला भाग 18 के छि सकसित न लसकु छ। छिगु जीवनया यक्खु बिन्दु परमेश्वर छित छिगु जीवने त धम सुमनुलिसे मसिका व्याधि गुगु इले छित उगु इले दुगु छगु आवश्यकता पुङ्के त गुहालियै अले स्वापु दैगु छु इया नीति जक्क ख अले छि निम थ थगु ब्याग्ल ब्याग्ल लफुई हुनेगु इ वैगु दु दाथे दैगु खसा अप्प दया थे स्वापु मेपी मनतलिसे अस्थायी जुई क डिजाइन याना तगुदु गुली दक्षि जक व सोया उप ई ताकदै अले सु मनु आत्मिकी रूप स्वस्थ जुईगुया अर्थ थो मखुकी परमेश्वर वया त छिलिसे स्थायी सम्बन्ध तेगु इच्छा याना दिगुदु। पावल व वर्णमास्या स्वापु अस्थायी ख परमेश्वर इम त छु इया नीति नाप हल अले इपि नाप तस्क प्रभावकारी रूपे सेवा या त इमके तस्क पागु व्यक्तित्व दुगु ख ठुकी इपि थ थगु पुरक ख पावल साहसी तीव्र व निर्णायक ख व थगु मन्या ख पुङ्के त मग्या वर्णवास भद्र व विचार याइम ख व मेपिनीगु आवश्यकता या त अप्प मसिकल छगु व्यक्तित्व मेगु स्वया बाला तैगु मखु पावल अप्प प्रत्यक्ष जुल वर्णवास अप्प गुहालियाई या त इपि विस्क विस्क ख अले सक्कस्या ख्रिस्ट्या मे महत्वपूर्ण भूमिका मितल अले इमगो नाया ज्या फलदायी जुल छनु पावल व वर्णवास युहुन्ना व मर्कुस्या त मेगु मिशनरी यात्रा थथ नाप यङ्के त व मयङ्कु धका मतभेद या त प्रेरित यो पुस्तक यहाँको अध्याय यो सुइगुको पत्के धाया तगुदो ठुकी याना इमगु दथुई कच कच जुल अले इपि निम्म बाया वन वर्णवास मर्कुस या त बुना साइप्रसे वन थो नाटकीय घटना लिपा बाइबलले पावल हो वर्णवास हान नाप सेवा याइगु छु न उल्लेख मधु परमेश्वर इमगु नीति देखु गु स्वापु अस्थायी जक ख गबले गबले थाकुसा छी स थ त सहज त्याकेगु विगत या स्वापु या त त्वतेमा गुके छिगु भविष्य या नीति परमेश्वर योजना कथन योनी उने फै हितोपदेश तीन चागो अध्याय नि पेङ्गो पत्के धातगु दु गुले गुले पास्मी स्यापी न दु गुले गुले पास्मी धासा दाजु किचा स्वया न स्यानापी जुई योपि नियनमेपि छगु पक्षीया स्वाफु सफल जुई मखु छि धाथे हे थगु मनुति या त येगु फु अले छित यायगु नीति यायफु फुक्क याय मास्ती वेफु न्याचेसा यदि भावना पारस्परिक मजुसा अले थो दाजु किजा त
6: तके सोया न सत्तीगो पासपिनीगो उदाहरण ख यदि छि ठुपी मनुदे त जम खम तयादिल धासा थगु स्वापु तस्त हानिकारक ट्रिफु इपि पाखे थ त तापाके गुहे बाला यो पिङ्गेन मिपि सकसिन छि त छि गछे अथे याइकी मुखु छि इम त इमगु फाइदा या नीति जक्कश्यक यक्कुसिन छि त येकी छिमस मेपिङ्स छिली से बालागु स्वापु तेगु इच्छा याई गुब्ले तक छि इमगु बालागु व्यवहार या बारे सामना यानादि अले इमगु आवश्यकता पुन के त थगु फुक्क कुत यानादि छि इमगु नीति यानादिगु ज्या इम त यो उकि इमस थगु सर्ट फिट ड्रिगु सम्बन्ध याट निरन्तरता बिगु इच्छा याई एसा छि पिपाखे यक्कु फाइदा क्या फैमुखु इम्स छि त मागु ख वास्तामया इम्स छि पाखे छु क्या फै धका जक्क छि त छिली गु कुत याई ठो छगु पक्षीय स्वापु ख गनछि याप्ले इमगु नीति अनदै एसा इपि छिगु नीति गुब्ले गुब्ले जक्क दै छि थजागु मनुति तया त मसी केवले छि सीमा निर्धारण न्यायमा इमित यक्कु ई वा ध्यान बिमते अले इमगु धक्को आवश्यकता पुङ्के त इमगु सुपर हिरो जुई त बाध्य महसुस या मते थगु पल्सा परमेश्वर या त इमगु प्रदायक जुई त ब्यु यो पिङ्गेन मिपि छिगु आवश्यकता तथ्य हे वास्ता याई पि लिसे क्वातुका स्वापु विकास याई गुले आदिस इपि बिपि पास्पि ख अले इमके निष्ठा दया ओ इमानदारीता थे ज्यागु बुन्दु छिली से छु क्याए त जक्क छिली से स्वापु मालिपी पाखे तापाका चुना दिस थम्यागु वचन निनादि गुली छि सकसितन परमेश्वर सुव्याबीमा जयमसे नियनामिपी छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर ट्रयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा कहिलेकाहीँ म तपाईँलाई स्वास्थ्य सम्बन्धी, कहिले शिक्षा, कहिले मनोरञ्जन यस्तै महत्वपूर्ण कुराहरूको जानकारी राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराको साथमा उपस्थित भइसकेको छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट। गीतको बोल रहेको छ संसारसँग बाँधिएर सम्झौता नै गरे बोलको गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु।

जिन्दगीले अर्थ पाए, सुलाई पाएपछि सायद तपाईँ र मेरो जीवनमा यस्तै भएको छ होइन। यदि प्रभु नपाएको भए जिन्दगीले अर्थ पाउँदैन थियो होला, तर अहिले चाहिँ तपाईँ र मैले प्रभु पाएर एउटा जिन्दगीले अर्थ पाएको जीवन हामीले जिइरहेका छौँ। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी केही महत्वपूर्ण कुरा तपाईँको निम्ति म राख्दैछु। स्वास्थ्य रहन पाँचवटा गर्नुहुने र गर्न नहुने महत्वपूर्ण कुराहरू आज तपाईँको निम्ति, र स्वास्थ्य रहनको लागि पानी एकदमै महत्वपूर्ण कुरा छ। दिनभरि प्रशस्त पानी पिउनुहोस् होइन, जति हामी पानी पिउँछौ त्यति स्वास्थ्य रहन सक्छौ। यदि तपाईँ र म पानी पिउँदैनौ भने हामी विभिन्न रोगको शिकार बन्न सक्छौ, र पानी पनि फेरि स्वास्थ्य पानी पिउनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको साग सब्जी। कति हामी सँगै साथीभाइहरूसँग खाना खाँदाखेरि कति साथी सङ्गीहरूले साग सब्जी खानु नै हुन्न, छुनु नै हुन्न, कति हाम्रो बच्चाहरू पनि त्यस्तै हुन्छन्। तर साग सब्जी स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण कुरा छ। हरेक खानामा हरियो साग पात खानु उचित कुरा हो, राम्रो कुरा हो। र भरिसके अब दिनै त साग सब्जी खान सम्भव छैन होला कतिलाई, तर एक दिन बिराएर साग सब्जी खाए धेरै राम्रो। र अर्को महत्वपूर्ण कुरा निन्द्रा। निन्द्रा पनि हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ। दैनिक 7-8 घण्टा हामी सुत्नै पर्छ, किनभने 8 घण्टा काम गर्ने, 8 घण्टा सुत्ने, र परमेश्वरले रात सुत्नको लागि बनाउनु भएको हो। अब कतिलाई त राति काम गर्नुपर्ने हुन्छ, फेरि अर्कै सोच्नु होला, तर त्यो होइन। तपाईँ राति काम गर्नुहुन्छ भने दिउँसो सुत्नुहोस्, 8 घण्टा जसरी पनि समय चाहिँ पुर्याउनै पर्छ होइन। त्यो भएर सुत्नु पनि स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ है। र अर्को महत्वपूर्ण कुरा एक्सर्साइज। दिनहुँ हिँड्ने वा कसरत गर्नुहोस्, लगभग अब तपाईँ भरिसके 1/2 घण्टा चाहिँ हिँड्नुहोस्, एकदमै बिहान बेलुका तपाईँ हिँड्ने बानी गर्नुहोस्। हामी यति नराम्रो बानी छ, हामी 5 मिनट पनि हामीलाई स्कुटी चाहिन्छ, गाडी चाहिन्छ होइन, के चाहिन्छ क्या, तर होइन, हिँड्नुपर्छ। सब्जी लिन जाँदा हिँड्नुहोस् होइन, कतिचोटि हामी बच्चा पुर्याउन जाँदा हामीलाई स्कुटी नै चाहिन्छ, बच्चा पुर्याउन जाँदा पनि हिँड्नुहोस् होइन। बरु बच्चा बेलुका थाकेको हुन्छ त्यतिखेर स्कुटी लिएर बाइक लिएर लिन जानुहोस्, तर भरिसके बिहान चाहिँ हिँडेकै राम्रो। र अर्को महत्वपूर्ण कुरा घाम, ताजा हावा र भिटामिन डी लिनुहोस् होइन, घाम ताप्नुहोस् कहिलेकाहीँ। अब यो सिजनमा कतिचोटि तपाईँ र म बिरामी पनि हुन्छौँ, जिउ कटकट खान्छ, कतिचोटि भिटामिन डीको कमीले पनि हुनसक्छ कति डक्टरहरूले भन्नुहुन्छ होइन। त्यो भएर ताजा हावा र भिटामिन डी अथवा घाम एकदमै महत्वपूर्ण कुरा छ है तपाईँ र मेरो जीवनमा। र यो 5 कुरा एकदमै महत्वपूर्ण कुरा राखेँ मैले, पानी, सागसब्जी, निन्द्रा, एक्सर्साइज, घाम, यो 5 कुरा तपाईँ र मेरो दैनिक जीवनमा भयो भने हामी हेल्दी रहन सक्छौँ, स्वास्थ्य रहन सक्छौँ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ, त्यसपछि भने हामीले गर्न नहुने फेरि 5 कुरा लिएर उपस्थित हुनेछौँ।

आदरणीय श्रोता, अब हामीले गर्नुहुने पाँचवटा महत्वपूर्ण कुरा, अघि हामीले स्वास्थ्यको लागि गर्नुपर्ने महत्वपूर्ण कुरा पाँचवटा कुरा हेर्यौँ भने, यो पाँचवटा कुरा चाहिँ हाम्रो जीवनमा कहिले पनि हुनुहुँदैन, नत्र हामी त्यो स्वास्थ्य बन्न सक्दैनौँ, हामी कुनै पनि बेला समस्यामा पर्न सक्छौँ, हामी रोगी बन्न सक्छौँ। र सुर्तीजन्य पदार्थ, धुम्रपान, मद्यपानबाट टाढा रहनुहोस् होइन। यो जाँड, रक्सी, चुरोटले हाम्रो जीवनमा कहिले पनि फाइदा गर्दैन, तर हामी त्यही कुराको लागि मर्यादा गरेका हामी पाउँछौँ। कतिचोटि हामी जहाँ जसरी चुरोटमा खाने मान्छे होटलमा जान्छौँ अनि कफी मगाउँछौँ, चिया मगाउँछौँ, त्यहाँनिर यति धेरै चुरोट, दुई तिन कप चिया हुन्छ, तर चुरोट खाने मान्छे दसजना आइसकेको हुन्छ क्या, त्यति धेरै चुरोटहरू खान्छन् मान्छेले, अनि केही समयपछि उनीहरू रोगको शिकार पक्कै पनि भन्छन्। त्यो भएर तपाईँ र मैले सुर्तीजन्य पदार्थ लिनु हुँदैन अथवा यसलाई युज गर्नु हुँदैन तपाईँ र मैले, यो हाम्रो लागि स्वास्थ्यको लागि एकदमै विक हो भनौँ न, यो त पोइजन हो नि त, यसलाई हामीले युज नगरौँ। र अर्को महत्त्वपूर्ण कुरा, चिनी, जसलाई सुगर पनि भनिन्छ, धेरै गुलियो र गुलियोले हाम्रो जीवनमा एकदमै रोग उत्पन्न गराउँछ, त्यो भएर धेरै गुलियो नखानुस्। कतिलाई एकदम गुलियो मनपर्छ होइन, तर गुलियो खानुहोस् तर कन्ट्रोल गर्नुहोस्, यसले हामीलाई कहिले पनि राम्रो गर्दैन, स्वास्थ्यको लागि यो हानिकारक, स्वास्थ्यको लागि एकदमै विक हो भनौँ न, यो त पोइजन हो नि त, यसलाई हामीले युज नगरौँ। र अर्को महत्त्वपूर्ण कुरा, चिनी, जसलाई सुगर पनि भनिन्छ, धेरै गुलियो

जङ्क फुड जुन प्याकेटमा राखेको हुन्छ यो खानेकुरा नखानुहोस् होइन. जसलाई कतिले भन्नुहुन्छ एकदमै पत्रो खानेकुरा भनेर भनिन्छ होइन, एकदमै केही केही काम नलाग्ने त पत्रु नै भइस भन्छ नि मान्छेले. त्यस्तै कतिले के भन्नुहुन्छ भने यो पत्रु खाने कुरा होइन जङ्क फुड. हाम्रो बच्चाहरूलाई जङ्क फुड एकदमै मनपर्छ, तर जङ्क फुड खाने बच्चाहरूको हेल्थमा एकदमै समस्या हुन्छ. त्यो तपाईँ र मैले कतिचोटि हस्पिटल नै बच्चालाई लगाएका हुन्छ, उनीहरूको कब्जियत हुने, पेट दुखी राख्ने विभिन्न समस्या हुन्छ. यी कुराहरू हामीले योबाट हामी आफै पनि टाढा रहनुपर्छ र हाम्रो बच्चाहरूलाई पनि टाढै राख्नुपर्छ है. र अर्को धेरै महत्त्वपूर्ण कुरा भनेको धेरै एकै ठाउँमा नबस्ने. हाम्रो कतिको स्वभाव एकै ठाउँमा बस्ने हुन्छ क्या. जस्तो अब अफिसमा त हामी एकै ठाउँमा बस्नुपर्छ, तर कहिलेकाहीँ यसो हिँड्नुहोस् डुल्नुहोस् एक्सर्साइज जस्तो पनि गर्नुहोस्, किनभने एकै ठाउँ एकै पोजिसनमा बस्दा हाम्रो नसाहरू सर्किन सक्छ, बाउडिन सक्छ, धेरै समस्याहरू आउन सक्छ. र एकै ठाउँमा धेरै बेर नबस्नुहोस् र तनाव धेरै तनाव नलिनुहोस् र मानसिक तनावले हामीलाई रोगी बनाउँछ. त्यो भएर मलाई परमेश्वरको वचनकै याद आउँछ क्या, पहिलो पत्रुस 5:7 लेखेको छ नि, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु भन्नुभएको छ नि. त्यो कुरालाई चाहिँ हामीले मानिलिनु पर्ने रहेछ. हामी कस्तो छौँ भने यति धेरै टेन्सन लिन्छौँ नि, कहिले काहीँ यति धेरै भोलि 20,000 जुटाउनु पर्छ भने हामी 40,000 टेन्सन लिन्छौँ क्या. त्यो भएर यो टेन्सनले चाहिँ तपाईँ र मलाई समस्यामा बनाउँछ. त्यो भएर तपाईँ र म एकदमै होसियारी हुनुपर्छ. र अर्को महत्त्वपूर्ण कुरा तेल, चिल्लो होइन बोसो, यी कुराबाट पनि तपाईँ र म अलग रहनुपर्छ. यसले हामीलाई स्वास्थ्यमा कहिले पनि राम्रो अथवा फाइदा गर्दैन. र श्रोता, आज मैले तपाईँलाई कार्यक्रममा स्वास्थ्य रहन चाहिने 5 कुरा र हामीलाई नचाहिने 5 कुरा पनि तपाईँ र मेरो निम्ति मैले राखिसकेको छु. र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी जानकारीबाट तपाईँ एकदमै फलदायक हुनुभएको छ भनिकन म आशा राख्दछु. र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तुत कुमार अब्राम अहिलेलाई पनि भोजेल पर्न चाहन्छु. धन्यवाद. जय मसीह. नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: प्रतिज्ञा अनुग्रहको एउटा माध्यम। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा हुँ र गरिएका र पूरा गरिएका प्रतिज्ञाहरूका लागि म कृतज्ञ छु। विशेष गरी उमेर बढ्दै जाँदा पीड़ा र चारै अंगको पक्षघातसँग सामना गर्नुपर्दा मेरा श्रीमान खेनले मलाई दिएको साथ साँच्चै अद्भुत छ। मेरो साथमा उभिन मलाई प्रोत्साहित गर्न, म प्रति सहानुभूति राख्न र मलाई डाक्टर कहाँ लैजानका लागि उहाँ साँच्चै नै बाहुला सुर्काएर लाग्नुहुन्छ। उहाँ ती परीक्षित र सत्य शब्दहरूमा दृढ़ हुनुहुन्छ। सुखमा वा दुःखमा, रोगी रहँदा वा बिरामी पर्दा, वर्षहरू बित्दै जाँदा बिरामी र स्वास्थ्यको भाग हाम्रा लागि अझ अर्थपूर्ण बन्दै गएको छ। मेरो अपाङ्गता सहज भइरहेको छैन, तर हाम्रा विवाहका बाचाहरू सम्झनु हामीले एकअर्कालाई गरेका प्रतिज्ञाहरू ठूला प्रतिज्ञाहरूलाई ताजा बनाउने एउटा उत्कृष्ट तरिका हो। मैले एकपटक पढेको सम्झना छ, यदि विगतमा भएका कुराहरूको लागि क्षमा नै एकमात्र उपाय हो भने तपाईँको अनिश्चित भविष्यको लागि प्रतिज्ञा नै एकमात्र उपाय हो। वाह, जसले यो लेख्यो उसले ठ्याक्कै सही कुरा भन्यो। क्षमाले हामीलाई पहिले नै भइसकेका कुराहरूको व्यवस्थापन गर्छ र प्रतिज्ञाले हुन बाँकी कुराहरूको व्यवस्थापन गर्छ। किनभने मलाई थाहा छ कि चोटिल भावनाहरू भएकी एक युवती अर्थात श्रीमती हुनुहुन्छ जो अहिले मलाई सुनिरहनु भएको छ। उहाँ आफैलाई भन्दै हुनुहुन्छ, म यो वैवाहिक जीवनबाट बाहिर निस्कन चाहन्छु र मलाई साँच्चै माया गर्ने मान्छेसँग नयाँ शुरूआत गर्न चाहन्छु। तर म प्रार्थना गर्छु कि आज उहाँले आफूले गरेको प्रतिज्ञा सम्झनुहुनेछ र आशावादी

0: र प्रार्थनामा आफ्ना श्रीमानको साथमा अडिग रहनुहुनेछ। वा सायद अहिले कुनै पास्टरले यो सुनिरहनु भएको होला र मनमनै सोचिरहनु भएको होला, अब त यस्तो काममा जाउँ जस्तो लाग्छ जहाँ यति धेरै दुःख र बोझ बोक्न नपरोस्। तर उहाँले पास्टरको रूपमा अभिषेक हुँदा गरेको एउटा प्रतिज्ञा सम्झनुहुन्छ र त्यसैले आफ्नो मण्डलीलाई छोड्नुको सट्टा त्यही अडिग भएर सेवा गरिरहनुहुन्छ। तपाईँले प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुराले तपाईँको चरित्रको स्पष्ट संकेत दिन्छ। तपाईँ कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ भन्ने कुरा तपाईँले आफ्ना वाचाहरू कसरी वा कुन हदसम्म पूरा गर्नुहुन्छ भन्ने कुरामा छल्किन्छ। त्यसैले बाइबलका प्रतिज्ञाहरू धेरै भरपर्दा र भरोसायोग्य छन्। जस्तै ईडब्ल्यू पिङ्कले एकपटक भनेका थिए, परमेश्वरको चरित्रको स्थायित्वले नै उहाँका प्रतिज्ञाहरू पूरा हुने कुराको ग्यारेन्टी दिन्छ। यदि परमेश्वरले प्रतिज्ञा गर्नुभयो भने त्यो प्रतिज्ञा स्वयं प्रभु जत्तिकै भरपर्दो हुन्छ। ओहो, म त्यस्तै प्रकारको प्रतिज्ञा पूरा गर्ने व्यक्ति बन्न चाहन्छु। यसबाहेक प्रतिज्ञा पूरा गर्नु अनुग्रहको एउटा शक्तिशाली माध्यम हो, विशेष गरी यस समयमा जब मानिसहरू विरलै आफ्ना शब्दहरूमा जिउँछन्। तपाईँको भविष्यको अनिश्चिततालाई जित्ने एकमात्र तरिका प्रतिज्ञाको शक्तिद्वारा हो। जब तपाईँ प्रतिज्ञा गर्नुहुन्छ र यसमा अडिग रहने निश्चय गर्नुहुन्छ, तपाईँको भविष्य सुरक्षित हुन्छ। परमेश्वरले तपाईँलाई एक पटकमा एक दिन गर्दै आफ्नो प्रतिज्ञाको आदर गर्ने अनुग्रह दिनुहुनेछ र पूरा गरिएको प्रतिज्ञा सधैँ दिएको अनुग्रह हो। म सुन्न चाहन्छु कि कसरी तपाईँका वाचाहरू, तिनै प्रतिज्ञाहरू वा तपाईँले गर्नुभएका करारहरूले तपाईँलाई कठिन समयमा, सायद तपाईँको वैवाहिक जीवनमा, तपाईँको काममा वा ख्रिस्टसँगको तपाईँको यात्रामा सम्हालेका छन्। सायद तपाईँ एक विशेष आवश्यकता भएको बच्चाको अभिभावक हुनुहुन्छ। जीवन कठिन छ र दैनिक कार्यहरू धेरै गाह्रा छन्, तैपनि तपाईँ हरेक बिहान आफ्नो बच्चालाई माया गर्ने र उसलाई जे सुके भए पनि आफ्नो उत्तम दिने प्रतिज्ञालाई बलियोसँग पक्रेर उठ्नुहुन्छ। सायद तपाईँले आफ्नो धेरै पुरानो साथीलाई एउटा प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्दा तपाईँको साथीको जीवनमा ठूलो अन्तर आएको छ। जे सुके होस्, म तपाईँलाई आज जनेर साथीहरूको वेबसाइटमा मेरो रेडियो पृष्ठमा आफ्नो कथा साझा गर्न आमन्त्रित गर्दछु र बाइबलका ती पदहरूको बारेमा मलाई भन्न नबिर्सनुहोस् जुन यी धेरै वर्षहरूमा साँच्चै तपाईँको लंगर वा अंकुश बनेका छन्। फेरि पनि जनेर साथीहरूको वेबसाइटमा भएको रेडियोमा आफ्ना विचारहरू मलाई भन्नुहोस्। अन्त्यमा कृपया केही क्षण निकालेर तपाईँले आफ्ना साथीहरू वा परिवारसँग, परमेश्वरसँग अथवा आफैसँग गर्नुभएका प्रतिज्ञाहरू, वाचाहरू र करारहरू बारे मनन गर्नुहोस् र मसँगै प्रभुसँग यो प्रार्थना गर्नुहोस् कि ती प्रतिज्ञाहरू पूरा गर्न उहाँले तपाईँलाई बल दिनुभएको होस्। तिनलाई गम्भीरतापूर्वक लिन र पूरा गर्न आवश्यक त्यागहरू गर्न उहाँले तपाईँलाई सहायता गर्नुभएको होस्, विशेष गरी जब त्यो कठिन हुन्छ, अझ त्यही कठिन समयमा। सम्झनुहोस्, तपाईँले गरेका प्रतिज्ञाहरूले तपाईँको चरित्र कस्तो छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछन्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर छ, के भयो?
4: हेर्नुहोस् बा। ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्न बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड फ्राइडेमा आदरणीय श्रोता कार्यक्रम गुड फ्राइडे लिएर प्राविधिक मित्र सन्ध्या र म प्रमुख उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई विशेष गरिकन आफूले हप्ताभरि पाएका आशिषलाई बाँडेर तपाईँले साथ दिन सक्नुहुन्छ र कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता बनाउनेछौं र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोकाजीले र पक्कै पनि परमेश्वरले हामीलाई आशिष दिनु नै भएको छ त्यो आशिष चाहिँ हामीमा मात्र सीमित राख्ने होइन तर हामीले अरूलाई पनि बाँड्नुपर्छ र यो कुरा परमेश्वरले त तपाईँ र मलाई पनि सिकाउनु भएको कुरा नै हो र महत्वपूर्ण कुरा छ आशिष भन्ने कुरा जब हामी अरूलाई दिन्छौ नि अनि परमेश्वरले फेरि अनि हामीलाई अर्को आशिष फर्दिनुहुन्छ र यतिखेर कार्यक्रममा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777054 हाम्रो वाट्सएप नम्बर रहेको छ 9846 44 46 हजुर तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र आफूले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ र कार्यक्रमको अन्त्यमा एकजनालाई हामी गोलाप प्रथाबाट विजेता बनाउनेछौँ र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोक्काजीले र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट

आदरणीय श्रोता, कार्यक्रम गुड फ्राइडे लिएर म उपस्थित भइ नै सकेको छु र म तपाईँको फोनको प्रतीक्षामा रहेको छु र तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। विशेष गरिकन हप्ताभरि पाउनुभएका आशिष तपाईँले हामीसँग बाँड्न सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646 रहेको छ र तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ र फोन गर्नुहोस्। फोन लाइन खुल्ला रहेको जानकारी पनि मैले तपाईँलाई गराइसकेको छु र कार्यक्रम गुड फ्राइडेमा भने तपाईँले हप्ताभरिमा पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुनेछ। र अहिलेलाई भने फेरि पनि म राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: कार्यक्रम गुड फ्राइडेमा म तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र कार्यक्रम गुड फ्राइडे तपाईँ र मेरो आफ्नै कार्यक्रम र गुड फ्राइडेमा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446 र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र आफ्ना आशिषका कुरा हप्ताभरिमा पाउनु भएको आशिषको कुरा तपाईँले हामीसँग शेयर पनि गर्न सक्नुहुनेछ र कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता पनि बनाउनेछौं र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोकाचीले र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो नमस्कार नाति।
0: हजुर नमस्कार हजुर अर्जुन जी। हजुर हजुर ठिक छ हजुर अर्जुन प्रधान जी
1: हो नि नाति। तिमी सन्चै छौ नाति?
0: ठिक छु हजुरबा ठिक छु। अनि तपाईँ ठिकै हुनुहुन्छ?
1: म एकदम स्वस्थै छु। अब बुढो पनि भयो, आँखा पनि देख्दिन, कान पनि अलिक कम कम सुन्छु। खै अब प्रोग्राममा अगाडि पनि मनले चित्तै बुझ्दैन हौ।
0: आँखा त पैसा चाहिँ देख्नुहुन्छ होला नि त अरू नदेखे पनि?
1: अब पैसा त भेट्यो भने त म त देखिहाल्छु नि हौ नाति।
0: र त हाम्रो हजुरबा अलिकति चलाखै हुनुहुन्छ।
1: हजुरबा त चलाखै हुनु पर्यो नि, त्यतिको चलाक पनि भएन भने त फेरि साह्रै पर्छ नि हौ नाति,
0: बर्बाद हुन्छ, डेन्जर हुन्छ भने जस्तो हुन्छ होइन?
1: डेन्जर हुन्छ नि नाति। अनि नातिको खानु भयो त अनि?
0: हजुर हजुर भइसक्यो हजुर भइसक्यो।
1: अब मजाले खायो नाति त कहीँको सुर्ता त आएन, मायामा परेको छैन होला नि त अहिले।
0: हजुर तपाईँको आवाज चाहिँ मैले बुझिनँ, के भन्नुभयो भन्नुभयो होइन, अब ल पनि भन्नुभएन, हुँदैन पनि भन्नुभएन। ल हजुर अब कार्यक्रमतिरै लागौँ होला हामी क्यारेक्टरमा भन्दा पनि लागौँ हजुर लागौँ सल्लैले लागौँ। ल भन्नुहोस् हजुर हप्ताभरि के आशिष पाउनु भयो र के बाँड्न चाहनुहुन्छ हामीसँग?
1: हप्ताभरिको आशिष भन्नुपर्दाखेरि त अब मैले अहिलेसम्म परमेश्वरले स्वस्थी राख्नुभएछ, स्वास्थ्य राख्नुभएछ, त्यो नै मेरो लागि ठुलो आशिष हो है। अनि सबभन्दा ठुलो अब परमेश्वरले सधैँभरि रक्षा गर्नुभएछ मलाई, त्यो मेरो जीवनमा स्वास्थ्य राख्ने एकदमै ठुलो आशिष रहेको छ। अनि हजुरले चलाउनु भएको प्रोग्रामहरूद्वारा पनि म आशिषै भएको छु। हरेक प्रोग्रामहरूद्वारा हरेक कार्यक्रमहरूद्वारा हजुरले ल्याउनुहुन्छ जुन कार्यक्रमहरूद्वारा पनि म एकदमै आशिषित भइरहेको छु। एकदमै परमेश्वरलाई धन्यवाद भएको होस्। अनि जतिजना साथीहरू साथीहरू बोल्नुहुन्छ उहाँहरूको बोलाइबाट पनि म एकदमै आशिषमै महसुस गर्छु है, उहाँले बोल्नु भएको हरेक कुराबाट। अनि साथीहरू बनाउन सफल भएको छु। गुड न्युज एफएम परिवारलाई म आन्तरिक हृदयबाट नै धन्यवाद भन्न चाहन्छु। र मैले एउटा प्रभुको छोरी असल मित्र पनि मलाई दिनुभएको छ दान स्वरूप, उहाँलाई पनि एकदम उहाँले गर्दा मेरो लाइफ पनि अघि बढ्दैछ है, परमेश्वरमा अघि हुँदैछु।
0: भनेपछि लाइफ पार्टनर पाइसक्नु भयो?
1: होइन होइन, लाइफ पार्टनर त नभनौ, अब साथी भनौँ।
0: हजुर हजुर हजुर
1: हजुर, लाइफ पार्टनर त अब पाउनु गाह्रै छ, अब त्यो पनि अब परमेश्वरमा राख्नुपर्छ, कुनै कुरा सम्भव छैन उहाँ।
0: एकदमै एकदमै एकदमै हजुर धन्यवाद हजुर, एकदमै साथ दिनुभयो, आफ्नो आशिषका कुराहरू बाँडिदिनु भयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हुन्छ हजुर, जय मसी।
0: हजुर धन्यवाद, जय मसी। हाम्रो अर्जुन प्रधान जी हुनुहुन्थ्यो, सिक्किमबाट जोडिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र आफूले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकार मैले तपाईँलाई गराइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मसी हजुर, कहाँबाट?
2: म भाइसेपाटीबाट।
0: ए ताराजी कस्तो हुनुहुन्छ?
2: एकदमै आरामको छु।
0: म पनि एकदमै ठिकठाक छु ताराजी, अहिलेसम्म प्रभुको अनुग्रह आशिष रहेको छ जीवनमा भन्नुपर्छ। अनि हजुरको के छ नयाँ नौलो?
2: नयाँ लङ र खबर यस्तै छ, यो अहिले क्षतिग्रस्त भएको भिजुअल टिभीहरू के अरे न्युजहरू हेर्दा अलिक अस्वस्थ भइरहेछु म त, प्रार्थना गरिदिनु
0: हो नि। मलाई पनि त्यस्तै भइरहेछ एकदमै, होइन
2: नायरुङ पनि न्युज हेर्नु मन लाग्छ होइन,
0: अति
2: दुःख लाग्छ अनि गाह्रो भइरहेछौ हेर्नु पनि, प्रार्थना अब गर्नु त गरिरहेछु तर हेर्नै नसक्ने। अब यो घटना घट्दाखेरि अलिक अस्वस्थ छु, यसो प्रार्थनामा सम्झिदिनु होला। म चाहिँ यस्तो ठुल्ठुलो घटनाहरू देख्दा साह्रो पीडा लाग्छ के।
0: हो नि हजुर, हो नि, अब हामीले प्रार्थना गरौँ चाँडोभन्दा चाँडो सबैजनालाई होइन सरकारले सहायता पुर्याउन सकोस्। अझैसम्म पनि कति लासहरू उठ्न सकेका छैनन् होइन, त्यो भएर पनि हामी प्रार्थना गर्नुपर्छ। अब सानो एउटा ठाउँ मात्रै भयो हुन्थ्यो नि त होइन, एउटा जिल्लैभरि विभिन्न प्रकारका घटनाहरू घटिरहेको छन्, प्रार्थना गरौँ। अनि अरू के राख्न चाहनुहुन्छ हजुर?
2: हजुर अब यही हो, अब परमेश्वरले कति बेलामा हामीलाई कुन ठाउँमा के हुन्छ भने हामीलाई थाहा हुँदैन, त्यही भएर प्रार्थना चाहिँ गरिरहनु पर्ने कुराहरू। दुई दिन अगाडि मलाई एउटा ठुलो दर्शन देखाउनु भएको थियो अनि मलाई चाहिँ डर लाग्दै थियो, के हुन्छ होला के हुन्छ होला भनेर, त्यो मुटु एकदम त्यो आत्तेको जस्तो भइरहेको थियो कि।
0: हजुर हजुर,
2: त्यतैतिर साइडमै देखाएको थियो, अन्त्य त यो घटना घट्ने थिएछ होइन, त्यस कारणले गर्दाखेरि मलाई दुःख लाग्यो। अब परमेश्वरको योजना हातमा अब राखेर प्रार्थना गर्दौं, कतिजनाहरू बाँच्नु सक्नु भएको सचकुशल। अनि मेरो आशिष चाहिँ सर, आज चाहिँ गत समयमा गएको समयहरूमा मैले गुड्नु सकेमै फोन गरेर सायद पुनम या ज्ञानुको सँग न हजुरसँग कुरा भएको थियो बिर्से, मेरो एउटा यो 2083 सालको चाहिँ माग छ भनेर चाहिँ मैले प्रार्थना विषय पनि राखेको थिएँ, अनि त्यो चाहिँ प्रभुले प्रार्थनाको उत्तर दिनुभएको छ के।
0: हजुर हजुर,
2: अनि म एकदम परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु, अनि गुडनेस एफएम परिवारलाई पनि मैले म धन्यवाद दिन चाहन्छु कि जुन विषयहरू दिएको थिएँ उहाँहरूसँग पनि मैले पारेको थिएँ, अनि मैले व्यक्तिगत प्रार्थनाहरू राख्दै गर्दाखेरि मण्डली परिवारको प्रार्थनाको उत्तर चाहिँ आयो।
0: हजुर हजुर,
2: एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि अहिलेसम्म परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाहरू प्रभुले कुनै पनि खेर जानु दिनुभएको छैन, यस कारणले नै म एकदमै म परमेश्वरलाई धन्यवाद दिन्छु, अनि हजुरहरू गुड न्युज एफएम सम्पूर्ण टिमलाई नै म एकदम धन्यवाद दिन चाहन्छु, आज मेरो आशिष नै नै रहेको छ।
0: धन्यवाद, हामीलाई साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ,
2: हुन्छ जलमसी, धन्यवाद।
0: जयमसी तारा कार्कीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र अहिलेलाई पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड फ्राइडे र कार्यक्रम गुड फ्राइडेमा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777054 हाम्रो फोन नम्बर रहेको छ र कार्यक्रम गुड फ्राइडेमा तपाईँले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ र तपाईँको भोलिको तयारी कस्तो छ। भोलि तपाईँ पक्कै पनि मण्डल जानु नै हुन्छ र हामीले निरन्तर अब यो अहिलेको जुन घटनाहरू सुनिरहेको छौँ, हामीले होइन रसुवामा जुन घटना घट्यो, धेरै नेपालीले आफ्नो ज्यान गुमाउनु भएको छ, आफ्नो प्रियजनहरू गुमाउनु भएको छ, बेपत्ता हुनुहुन्छ, उहाँहरूको लागि निरन्तर हामी जाँच्छौँ, त्यहाँबाट हामीले सक्ने सहायता अनि प्रार्थना पनि गरौँ भन्न चाहन्छु। किनभने हामी जहाँ भए पनि जे भए पनि हामी नेपाली हो, एउटा परिवार हो नेपाल भनेको, अनि एकअर्काको निम्ति हामीले प्रार्थना पनि गर्नुपर्छ। परमेश्वरको वचन अनुसार एकअर्काको निम्ति उत्साह देऊ, होइन सहायता गर भन्ने कुरा पनि परमेश्वरका वचनहरू हाम्रो जीवनमा छ र हामीले सहायता पनि गर्नुपर्छ, प्रार्थना पनि गर्नुपर्छ। र कार्यक्रम गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ र कार्यक्रम गुड फ्राइडेमा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9823446 9823446 र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी सर।
0: जयमसी हजुर, साराजी
1: हजुर
0: कस्तो हुनुहुन्छ?
1: एकदमै ठिकठाक। कुरा गर्नु भने हिजोबाट
0: हजुर साराजी, अब तपाईँले हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ?
1: हुन्छ, मैले पाएको आशिष चाहिँ तपाईँलाई धन्यवाद भएको हो। अनि चाँडाको प्रार्थना म जानिनँ, सुताइ पनि केही पनि थिएन। अब यहाँबाट पवित्र आत्माले सुन्नुभयो। अनि जब यो उसमा भएको यो दुर्घटना त्यो जब उसमा भएको घटेको सुन्नु भएको थियो, त्यसको लागि प्रभुसित प्रार्थना गरिरहेको थिएँ। अनि फेरि प्रभुले मलाई त्यो जुन मलाई त्यो मृत्युबाट बग्री उठाएर पठाउने बेलामा प्रभुले भन्नुभएको वचन चाहिँ मलाई दिनुभयो कि वचन चाहिँ पुरा हुँदैछ सोचिने। अनि त्यतिखेर मलाई भन्नुभएको थियो कि जुन एकजना मानिस बुवाले भन्दै हुनुहुन्थ्यो कि मलाई पानी देऊ छोरी, पानी देऊ, मलाई पानी देऊ भनेर हिँड्नु एकदमै गाह्रो भएको थियो। उनलाई हामी पानी दिउँ भन्दाखेरि उहाँले भन्नुभएको थियो यसो, अनि पानी तिनीहरूलाई दिनु हुँदैन, मेरो वचनमा पुगिसकेको छ भन्नुहुन्थ्यो कि प्रभुले। अनि त्यसो भएपछि अनि तिमीलाई अर्को ठाउँ पनि म देखाउनुलाई, त्यसै गरी मलाई देखाउँदै देखाउँदै देखाउँदै त्यत्रो यत्रो बेलामा अब मलाई त्यत्रो भक्तमा दिवस हुँदाखेरि मलाई सबै थोक देखाउनु भएको छ कि। अनि मानिसहरूले अब प्रभुले त भन्नुभएको छ डम्परलाई नै एकदम कहिले पनि सजा थिएन, त्यही कारणले त पानी पर्यो, कति समयसम्म भयो, अब फेरि पानी रोकिनु हो नि त प्रभुले होइन। अनि यसै कारण चाहिँ अब प्रभुको राम्रो चाहिँ नजिकाएको छ, पश्चात गर्नुपर्छ भन्ने कुरा चाहिँ यस्तो प्रभुले मलाई देखाउनु भयो। प्रभुलाई धेरै धन्यवाद, किनभने किन विश्वास यसोलाई प्रसन्न गर्न असम्भव छ है। उहाँले भन्नुभएको छ अनि प्रभु भोलि कोही पनि स्वर गर्दैन, सबलाई धन्यवाद भएको मान्छेले जति पनि सुसंसार वचनहरू बाँडे तर प्रभुलाई चाहिँ आफ्नो बनाएन, प्रभुलाई गरेन, तर प्रेम चाहिँ उसमा भएन भने हामी चाहिँ कदापि गर्ने सोचेर यस्तो बेलामा सबैको लागि त्यही नै प्रार्थना छ। प्रभुलाई सुन्नु सक्नुभएको
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छोटो सारा तामाङजी हुनुहुन्थ्यो, हामीलाई चाबेलबाट फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ र कार्यक्रम गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ र हप्ताभरि पाउनुभएका आशिष तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470 अथवा 4770754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9893446 र यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो हजुर, जयमसी।
0: जयमसी चित्रजी आरामै हुनुहुन्छ?
2: हजुर।
0: अनि खाना भयो हजुरको? हजुर पक्कै पनि। चित्रजी ल भन्नुहोस् हजुरले यतिखेर हप्ताभरि पाउनुभएको आशिष के छ त हामीसँग बाँड्न सक्नुहुन्छ?
2: परिस्थितिको बारेमा बताउन चाहन्छु। यसरी लेखिएको छ दुई पदमा पाठ गर्नेछु। तर कुनै मान्छेले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ अर्थात् धार्मिक येशु ख्रीष्ट। उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापको निम्ति पनि मानिसले गरेको पापको प्रायश्चित मानिस आफैले गर्नुपर्दछ। पशु र पन्छीको रगतले मानिसको पापको प्रायश्चित क्षमा अवश्य हुँदैन, एउटा एउटा पाखण्डी र प्रेम मात्र हो। मानिसले गरेको पापको बदलामा मानिसको पापको प्रायश्चित के हुन सक्छ? अब तपाईँको मनमा प्रश्न जाग्न सक्छ के मानिसको निम्ति मानिस मर्न सम्भव छ, त्यसो भए मेरो पापको लागि म जीवित भएको अवस्थामा मेरो निम्ति को बलि हुने वा तपाईँले जान्नै पर्छ। अब तपाईँको र मेरो पापको बदलामा हामी स्वयं वा अरू कोही मर्नु पर्दैन। हाम्रो लागि ख्रीष्ट येशु जो मानव रूपी परमेश्वर हुनुहुन्छ उहाँ सबैको लागि र सधैँको निम्ति आजभन्दा करिब 2000 वर्ष पहिले कुशमा बलिदान हुनुभएको थियो। बाइबल भन्दछ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति बलिदान भई रगत बगाउनु भयो, रोमी 5:8। येशु नामको विश्वासको सत्यबाट नै स्वर्ग राज्यको फेरि भिसा हो। तपाईँको एक रोजाइले मृत्युपछिको अनन्त जीवन टुङ्गो लाग्नेछ। यो जीवन हाम्रो असल कामहरूद्वारा प्राप्त गर्न सक्दैनौ, यो त परमेश्वरको वरदान हो।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। चित्र मगरजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो र कार्यक्रम गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ र हप्ताभरिमा पाउनुभएका आशिषका कुराहरू तपाईँले बाँड्न सक्नुहुनेछ र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छौ।

0: आदरणीय श्रोता यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो,
2: म पनि बढौँ कि थोरै आशिषको कुरा हाम्रो इच्छा होइन, परमेश्वरकै इच्छा र योजना होस्। जयमसी सर।
1: जयमसी हजुर, जयमसी। मिठो कविताको लागि धन्यवाद रश्मिलाजी। अनि यतिखेर हप्ताभरि पाउनुभएको आशिष हामीसँग बाँड्न सक्नुहुन्छ?
2: हजुर, हुन्छ, धन्यवाद। परमेश्वरले हामीलाई धेरै आशिष दिनुभएको छ, अनि ती मध्ये पनि मैले पाएको आशिष भनेको, मैले यो अनलाइन सङ्गति बस्छु, अनि त्यो अनलाइन सङ्गतिबाट चाहिँ मैले यो परमेश्वरले तीन चरणमा काम गर्नुभएको छ भन्ने कुरा बुझ्न पाएँ। त्यही भएर म धेरै आशिषमय भएँ। अनि व्यवस्थाको युग, अनुग्रह युग, अनुग्रहको युग र राज्यको युग भनेर त्यहाँ तीन भागमा विभाजन गरिएको रहेछ, अनि त्यो कुरा मैले बुझ्न पाएँ। अनि परमेश्वरलाई धेरै धेरै धन्यवाद होस्, हामी अहिले राज्यको युगमा छौँ भनेर पनि धेरै वचनहरू त्यहाँ बुझ्न सिक्न पाएँ। मलाई पहिलाभरि थाहा थिएन यो व्यवस्थाको युग भन्या, अनुग्रहको युग भन्या कस्तो होला भनेर। अनि व्यवस्थाको युगमा परमेश्वरले मानिस जाति पापी छ भन्ने कुरा थाहा गर्नु दिनुभएछ। अनि अनुग्रहको युग प्रभु येशू आएर हाम्रो पापहरू क्षमा गर्नलाई क्रुसमा मर्नुभयो। अनि व्यवस्थाको युगमा चाहिँ हामीलाई सत्यतामा डोर्याउँदै हुनुहुन्छ, मानिसले सत्यता पछ्याओस् र बाँचोस् भन्ने परमेश्वरको चाहना छ। जस्तो सुकै विपत्तिहरू जे सुकै आए पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्छ अनि डराउनु हुँदैन भनेर त्यहाँ धेरै वचनहरू बोल्नुभएको पढ्न पायौँ। अनि परमेश्वरले भन्नुभएको छ, म तिमीहरूकै साथमा छु, तिमीहरूले मलाई कसैले कहिले पनि देखेका छैनौ, तर म तिमीहरूले आफ्नो हत्केलाई स्पष्ट देखे जस्तै म प्रत्येक मानिसलाई स्पष्ट देख्छु भनेर त्यहाँ वचनमा भन्नुभएको छ। अनि परमेश्वरले भन्नुभएको छ, मानिसलाई रोगी बिरामी लाग्छ तर निराश उसलाई दुर्बल बनाउनको निम्ति होइन, अझै बलियो बनाउनको निम्ति हो, तर म गर्न दिने छैन भनेर पनि परमेश्वरले त्यहाँ बोल्नुभएको छ। अनि यो कुरामा म धेरै आशिषित छु र यो जुन सर्वशक्तिमान परमेश्वरको मण्डली भनेर शर्त गर्यो भने पनि आउँदैछ धेरै कुराहरू। अनि यो त्यो ठुलो यज्ञसिद्धिको एसिजी भनेर शर्त त्यहाँ आउँदैछ, मैले धेरै त बुझ्न सकेको छैन, बुझ्न बाँकी नै छ। अनि यो कुराबाट म आशिषित भएको छु, यही कुरा बाँड्न चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
2: हस्, हुन्छ, धन्यवाद।
0: जयमसी। अब भने हामी एउटा गीत राख्न चाहन्छौ भन्दै थिए, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जयमसी।
0: जयमसी अमिताजी, आरामै हुनुहुन्छ?
3: एकदम आरामै छु हजुर।
0: अनि खाना खानुभयो?
3: खाना बाँकी छ हजुर, कार्यक्रममा भाग लिएर मात्रै खान्छु भनेर बसिरहेको छु।
0: ठिक छ हजुर,
3: तिनजना चारजना भइसक्यो, म त कुरै छु,
0: केही छैन, पालो आयो नि त।
3: हजुर,
0: ल भन्नुहोस्, के आशिष पाउन चाहनुहुन्छ त्यतिखेर?
3: अब हप्ताभरिको आशिष त मलाई सबैभन्दा ठुलो आशिष भनेको अस्ति 9 गतेको दादाको प्रार्थनाकै आशिष हो।
0: हजुर, हो नि,
3: परमेश्वरले जुन योजनाहरूमा माथि राख्नु भएको थियो त्यो योजनाहरू पुरा हुँदै आएको छ। परमेश्वरलाई म धन्यवाद दिँदछु। परमेश्वरले भन्नुभएको छ यर्मिया 33:3 मलाई पुकार, म तिमीहरूलाई जवाफ दिनेछु र मैले नजानेका गहिरा र गुप्तका कुराहरू म तँलाई बताउने छु भन्नुभएको छ। साँच्चै नै मैले पुकार्दै गएँ परमेश्वरसँग, हरेक कुराहरूमा मलाई चाहिँ परमेश्वरले जवाफ दिनुभयो। मैले नजानेका बाटोहरू पनि परमेश्वरले देखाउनु भयो, गहिरा र गुप्तका कुराहरू पनि मलाई सिकाउनु भयो। साँच्चै नै उहाँको योजना अनुसार म चाहिँ उहाँको पछि लाएर चाहिँ जतिखेर पनि प्रार्थना गर्छु, अगाडि मागेर मात्रै म काम गर्नतिर लाग्छु। अनि परमेश्वरले मेरो बाटोहरू खोल्दै ल्याउनु भएको छ, सबै प्रार्थनाहरूको उत्तर आउँदै गरेको छ, परमेश्वरले दिनुभयो, परमेश्वरलाई धन्यवाद। अनि यर्मिया 29:11 पनि यस्तो भन्नुभएको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। साँच्चै नै मैले परमेश्वरमा आशा र भविष्य राखेर प्रभुलाई म पुकार्दै आए यहाँसम्म म आएँ। परमेश्वरले चाहिँ मेरो नोक्सानीको निम्ति होइन मेरो उन्नतिको निम्ति नै म माथि अनुग्रह गर्नुभएको छ। म परमेश्वरलाई धेरै धन्यवाद दिँदछु। यो वचनहरूलाई एकदम मनमा राख्दै मैले आइरहेको छु यो दिनहरूमा। अनि परमेश्वरले साँच्चै मेरो बाटोहरू बन्द भइरहेको बाटोहरू पनि खुल्दै ल्याउनु भएको छ, आशिषहरू दिँदै ल्याउनु भएको छ। अनि यहाँ बाह्र पददेखि तलसम्मै 14 पदसम्मै म पढेर सुनाउनेछु मलाई दिनुभएको वचन मेरो जीवनमा अहिले लागू भइरहेको छ। 12 पदमा भनेको छ, तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछु र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। साँच्चै नै परमेश्वरले मेरो प्रार्थनालाई सुन्नु भएको छ। अनि 13 पदमा भनिएको छ, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। अनि साँच्चै नै हामीले चाहिँ शुद्ध हृदय लिएर हामीले पुकार्यो भने चाहिँ परमेश्वरले हाम्रो शुद्ध हृदयले खोज्यो भने हामीले भेटाउनेछौ है। एकदम परमेश्वरमा हामी नजिक जानुपर्छ, हृदय चाहिँ शुद्ध हुनुपर्छ, परमेश्वरलाई चाहिँ हामी भेट्नेछौ। अनि 14 पदमा भनेको छ, तिमीहरूले मलाई भेटाउनेछौ परम प्रभु भन्नुहुन्छ र कहिलेबाट म तिमीहरूलाई फर्काइ ल्याउनेछु। साँच्चै नै मैले अस्ति पनि बाँडेको थिएँ आशिष, मेरो ससुरबुवालाई मेरो जेठाजुहरूले कैदमा बाँधेर राखेको थियो, तर त्यो कैदबाट मलाई चाहिँ फर्काएर ल्याइदिनु भयो, मेरो सामु ल्याइदिनु भयो। म एकदम अत्यन्तै खुसी छु। उहाँलाई मैले प्रार्थना गर्दाखेरि अनि उहाँको जीवनबाट चाहिँ एकदम ठुलो लामो साँप निस्केर गएको थियो। अनि मैले त्यति नै खेर बुवा अहिले कस्तो छ त मलाई भन्दाखेरि, मेरो आँखामा पट्टी बाँधेर राखेको थियो, मेरो घाँटीमा त्यो कर्कटले चाहिँ घाँटीमा च्याप्पै बाँधेर च्यापेर राखेको थियो, त्यो पनि फुस्केर गयो, आँखामा बाँधेको पट्टी पनि फुस्केर गयो, अहिले त मैले छलङ्ग सबै कुरा देखेँ भनेर चाहिँ भन्नुभयो मेरो ससुरबाउको जीवनबाट चाहिँ। एकदमै मलाई यो कुरा सुन्दाखेरि यति खुसी लाग्यो। त्यो बेलादेखि नै अहिले 5 महिना 6 महिना भयो, अहिले राम्रोसँग बोल्नुहुन्छ, अहिले चाहिँ मेरो कोठामा सङ्गति हुँदा सङ्गतिमा बस्न आउनुहुन्छ, कुरा पनि राम्रोसँग गर्नुहुन्छ। परमेश्वरले कति अचम्म र उदयको काम गर्नु भएको छ, परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। अनि अर्को वचन चाहिँ यहाँ छ कि, मैले तिनीहरूलाई निर्वाचन गरेर पठाएका सबै जाति जाति र ठाउँ ठाउँहरूदेखि तिमीहरूलाई जम्मा गर्नेछु। साँच्चै नै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हाम्रो दिदी बहिनीहरूलाई जम्मा गर्नलाई मलाई सहायता गर्नुभएको छ, परमेश्वरलाई धन्यवाद। परम प्रभु भन्नुहुन्छ, जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वाचन गरेर पठाएको थिएँ त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइ ल्याउने छु। आमेन। साँच्चै नै मेरो पुकारा, सबै पुकाराहरू चाहिँ परमेश्वरले सुनेर मलाई जवाफ दिनु भएको छ, धन्यवाद। अझै पनि आशा छ, विश्वास गर्छु अघि बढ्नलाई मलाई सहायता गर्नुहुनेछ। मैले नजानेका गहिरा र गुप्ताको कुराहरू अझै पनि परमेश्वरले मेरो निम्ति बाटो खोलिदिनु भएको छ भने म विश्वासको घोषणा गरिरहेको छु। हुन्छ,
0: धेरै धेरै धन्यवाद। अमिता महर्जनजी हुनुहुन्थ्यो र लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ र एकजनालाई मैले गोला प्रथाबाट विजेता पनि बनाइसकेको छु। राजाको विजेताको नाम चाहिँ रहेको छ तारा कार्की, र तारा कार्कीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने पम्फा रोक्काजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू: 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 54 02, 98 41 54 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: मरेको के हो?
4: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा र कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र हामी तपाईँलाई कार्यक्रम मार्फत साथ दिँदै आइरहेको छौं र विशेष गरिकन हाम्रो अहिले एकदमै महत्वपूर्ण हामी फेजमा छौं। हाम्रो देशमा जुन प्रकारको एउटा डिजास्टर भएको छ, जुन प्रकारको एउटा होइन प्राकृतिक रूपमा प्रकोपहरू भइरहेको छ, अनि यो अवस्थामा चाहिँ विशेष गरिकन धेरैजनाको मनमा एक प्रकारको तनाव, चिन्ता, पीर फिक्री भइरहेको अवस्थाहरू छ र धेरैजनाले आफ्नो परिवारहरू गुमाउनु भएको छ भने अझै पनि कतिजनाको परिवारको सदस्यहरू चाहिँ पत्ता लागिरहनु भएको छ। धेरैजना एकदम आपदमा हुनुहुन्छ, विपदमा हुनुहुन्छ। हाम्रो देशमा नै एक प्रकारको समस्या हामीले महसुस गरेको छौं, एक प्रकारको गाह्रो अवस्थाहरू महसुस गरिरहेको छौं, तर पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हाम्रो देशको लागि हामीले निरन्तर प्रार्थनामा उचालिरहेको छौं, हाम्रा ती मानिसहरूको लागि हामीले प्रार्थनामा उचालिरहेको छौं। कतिजना प्रभु पाउनु भएको व्यक्तिहरू पनि पढ्नु भएको छ, प्रभु नपाउनु भएको व्यक्तिहरू पनि पढ्नु भएको छ र हाम्रो मुख्य कर्तव्य, पहिलो कर्तव्य भनेको हाम्रो प्रार्थनामा चाहिँ सबै कुराहरूलाई राख्नु अति नै आवश्यक छ र सँगसँगै ती क्षेत्रहरूमा खटिरहेका व्यक्तिहरूको लागि प्रार्थना, त्यहाँ आपद विपदमा पर्नुभएका व्यक्तिहरूको लागि प्रार्थना, सँगसँगै परिवारका सदस्यहरू होइन कतिजनाले खोजिरहनु भएको छ, खोजी कार्यहरू भइरहेको छ, उहाँहरूको लागि प्रार्थना, सबैजनाको लागि हामीले प्रार्थनामा उचालौं र हामीले प्रार्थना र आर्थिक तवरबाट अथवा भौतिक तवरबाट कसरी सहायता गर्न सक्छौ, सरकारलाई कसरी सहायता गर्न सक्छौ, त्यहाँ खटिरहेका व्यक्तिहरूको लागि भनेर कसरी हामीले सहायता गर्न सक्छौ भन्ने कुराहरूलाई पनि हामीले मध्यनजर गरौं र सँगसँगै हामीले प्रार्थनामा चाहिँ उचालौं। आज यसै विषयमा, यसै सन्दर्भमा रहेर म कार्यक्रम अवधिभर तपाईँलाई साथ दिन गइरहेको छु र विशेष गरिकन कार्यक्रमको उद्देश्य भनेको तपाईँलाई अझै झन् धेरै डर देखाउने होइन, तर कसरी हुन्छ हाम्रो मनमा भएको चिन्ता डरहरूबाट चाहिँ हामीले आफूले आफैलाई जितेर होइन प्रार्थनाद्वारा जितेर एकले अर्कालाई चाहिँ यो समयमा हातेमालो गर्न, हौसला दिन, प्रार्थनामा उचाल्न चाहिँ हामीले विशेष विशेष विशेष रूपमा चाहिँ हामीले कामहरू गरौं भन्ने उत्साह नै दिन चाहन्छु। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हामी अहिले हाम्रो देश चाहिँ अलिकति विचलित भएको अवस्थाहरूमा छौं र 2026 अगस्त 26 चाहिँ नेपाल तिब्बत सीमा क्षेत्रमा चाहिँ आएको अत्यन्त ठूलो एउटा बाढ़ी फ्ल्यास फ्लडले चाहिँ विशेष गरिकन विभिन्न क्षेत्रहरूमा रसुवा त्रिशुली करिडोर लगायत क्षेत्रहरूमा चाहिँ ठूलो क्षति पुर्याएको कुराहरू र अहिले पनि कुराहरूमा चाहिँ अब कार्यहरू रेस्क्यूको कामहरू विविध कामहरू चाहिँ कार्यहरू भइरहेको कुराहरू हामीले एकदमै न्यूजहरू अनि एकदमै विभिन्न खबरहरू भिडियोहरू देखिरहेको छौं सुनिरहेको छौं अनि कतै न कतै यो कुराहरूले चाहिँ अब हामीलाई प्रार्थना गर्नको लागि प्रेरित त गरि नै रहेको छ तर हामीलाई दुखित पनि बनाइरहेको छ र अवश्य पनि हामीलाई अलिकति विचलित पनि बनाइरहेको छ अनि बारम्बार त्यही न्यूजहरू घटनाहरू आउँदै गर्दाखेरि चाहिँ कतिजनालाई अलिकति मेन्टली पनि अलिकति गाह्रो बनाइरहेको कुराहरू होइन तपाईँ हामी पनि सायद त्यसमा पढ्न सक्छौँ अलिकति हामीलाई एकदमै धेरै गाह्रो भइरहेको अनुभव पनि हामी गरिरहेको छौं र आज यस विषयमा रहेर केही कुराहरू चाहिँ म तपाईँको लागि राख्न चाहन्छु र आज हामी चाहिँ अवश्य पनि डिजास्टरको कुराहरू गर्दैछौँ तर जुन प्रकारको क्षति अनि प्रकोपहरू भइरहेको छ यी कुराहरूले चाहिँ केवल घर बाटो पुल वा संरचनामा मात्र चाहिँ असर गर्दैन कहिलेकाहीँ त्यसको असर चाहिँ हाम्रो मनमा पनि पर्छ र तपाईँले लगातार फ्लड बाढ़ीको भिडियोहरू चाहिँ हेरिरहनु भएको छ न्यूजहरू सुनिरहनु भएको छ होइन कसैले त्यहाँ रोएको भिडियोहरू छ कसैको परिवार खोजी भइरहेको भिडियोहरू छ कसैको घर बगेको दृश्यहरू छ कसैको रेस्क्यूको दृश्यहरू छ अनि तपाईँले एउटा भिडियो हेर्नुभयो फेरि अर्को अनि सोसियल मिडियाहरू खोल्दाखेरि चाहिँ खालि त्यही कुराहरू मात्र तपाईँले हेरिरहनु भएको छ अनि बाहिर घटना भइरहेको हुन्छ तर बिस्तारै त्यो घटना चाहिँ हाम्रो मनभित्र पनि दोहोरिन थाल्छ त्यसैले यदि तपाईँलाई चाहिँ अहिले मन एकदमै भारी भइरहेको छ डर लागिरहेको छ धेरै सोचहरू आइरहेको छ निन्द्रा राम्रो भइरहेको छैन एक्लै हुँदाखेरि कतै न कतै डर लागेको जस्तो महसुस भइरहेको छ भने चाहिँ सबैभन्दा पहिला एउटा कुरा सम्झिनुहोस् तपाईँ कमजोर हुनुभएको होइन र तपाईँ पनि मानव हुनुहुन्छ अरूको दुःख देखेर मन दुख्नु भनेको चाहिँ तपाईँको हृदयमा चाहिँ त्यो एउटा प्रेम होइन र कम्प्यासन छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ किनभने हामीलाई सबै प्रकारको भावनाहरू पनि दिइएको छ नि त सृष्टि हुँदाखेरि त्यो भावनाहरू त्यो एउटा कम्प्यासन मनमा होइन एउटा दया भएको कारणले गर्दाखेरि नै हामी यस्तो प्रकारको घटनाहरू हेर्दै गर्दा सुन्दै गर्दा कतै न कतै हाम्रो मनमा पनि हामी कसरी दुखित पनि हुन पुग्छौँ चाहँदा नचाहँदै पनि तर त्यो दया त्यो प्रेम राख्नु र आफ्नो मनलाई चाहिँ त्यो सबै कुराहरूले भरेर होइन एकदमै चाहिने भन्दा पनि बढ्ता भरिएर आउनु चाहिँ एउटा कुरा होइन त्यसैले आज हामी चाहिँ केही कुराहरू चाहिँ सिकौं पहिलो कुरा भनेको हरेक अपडेट हरेक न्यूजहरू र ती घटनासँग सम्बन्धित हरेक भिडियोहरू चाहिँ हेर्नु आवश्यक छैन भनेर चाहिँ हामीले सिक्नुपर्छ अहिलेको समयमा तपाईँले प्रत्येक मिनटको न्यूजहरू अपडेटहरू चाहिँ हेर्नै पर्छ भन्ने छैन तपाईँ इन्फर्मड अथवा तपाईँले जानकारी लिनु चाहिँ सक्नुहुन्छ तर त्यही कुराहरूले तपाईँलाई चाहिँ डरहरू दिनु त्रसित बनाउनु चाहिँ आवश्यक छैन त्यो कुराहरूमा समय बिताइरहनु आवश्यक छैन र सोसियल मिडियामा चाहिँ एउटै डिजास्टरको भिडियो चाहिँ बारम्बार हेर्दा तपाईँले कसैलाई प्रत्यक्ष सहयोग गरिरहनु भएको पनि हुँदैन बरु आफ्नो मन थाकिसकेको हुन्छ भन्ने कुरा चाहिँ तपाईँले सम्झिनुपर्छ त्यसैले एउटा नियम चाहिँ बनाउनुहोस् है म अवश्य पनि जानकारी चाहिँ लिन्छु के भइरहेको छ घटनाको बारेमा भनेर त्यही जानकारी त्यही न्यूजमा चाहिँ म अल्झिरहन्न त्यसले मलाई एकदमै गाह्रो बनाउँछसम्म डर देखाउँछसम्म म अल्झिरहन्न अवश्य जानकारी हामीले पाउनुपर्छ के भइरहेको छ अपडेटहरू हामीलाई थाहा हुनुपर्छ होइन अब कतिजना त्यहाँ भेटाइसक्नु भएको छ कतिजनाको रेस्क्यू भइरहेको छ कसले सहायता गराउनु भएको छ बरु मैले कसरी सहायता गर्न सक्छु भन्ने कुराहरू थाहा हुनु जानकारी हुनु राम्रो कुरा हो तर त्यही कुराहरूलाई चाहिँ बारम्बार हेरेर त्यसले नै एकदमै तपाईँलाई असर पुर्याइरहनु चाहिँ राम्रो कुरा होइन र विश्वसनीय स्रोतबाट मात्रै आवश्यक जानकारीहरू लिनुहोस् जता पायो त्यतैबाट जानकारी लिने जता पायो त्यस त्यो जसले पायो त्यसले हालेको त्यो न्युजहरू भिडियोहरू हेरिरहने त्यो नगर्नुहोस् एउटा आधिकारिक हुन्छ नि एउटा ट्रस्टवर्दी जुन सोर्स छ जसले चाहिँ आधिकारिक न्युजहरू दिनुहुन्छ उहाँहरूको न्युजहरू चाहिँ बरु हेर्नुहोस् सुन्नुहोस् र आफूलाई अपडेट चाहिँ गराउनुहोस् तर दिनभर त्यही कुरालाई मात्र हेरेको हेरेकै होइन एकदमै स्क्रोल गरेको गरेकै त्यही कुरामा मात्र समय बिताएको बिताएकै नगर्नुहोस् यसले कतै न कतै तपाईँ हामीलाई अलिकति धेरै नै चिन्तित बनाउने र अप्रत्यक्ष रूपमा है हामीलाई पनि कतै न कतै त्यो कुराले असर गर्ने कामहरू चाहिँ गर्दछ र यो कुराहरूमा चाहिँ एकदमै
कुरामा तपाईँ हामीले ध्यान पुर्याउनुपर्छ र अर्को कुरा भनेको चाहिँ आफ्नो मनलाई पनि तपाईँले चाहिँ अलिकति नियन्त्रणमा राख्नुहोस्। कहिलेकाहीँ फोन एकछिन तपाईँले साइडमा राखिदिनुहोस्, चलाको चलाकी नगर्नुहोस्, गहिरो सास लिनुहोस्, आफ्नो वरिपरि हेर्नुहोस्, आफूलाई भन्नुहोस् अहिले म सुरक्षित ठाउँमा छु। यदि तपाईँ अहिले सुरक्षित हुनुहुन्छ भने त्यो सेफ्टीलाई महसुस गर्न चाहिँ आफ्नो शरीर र मनलाई केही समय दिनुहोस् र अनावश्यक प्रकारको न्यूजहरूलाई हेरेर आफूले आफूलाई एकदमै डर र त्रासमा चाहिँ तपाईँले नराख्नुहोस् पनि भन्न चाहन्छु। र यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

यही नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राखेको छौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रम मार्फत आज हामी अलिकति यो जुन प्रकारको हाम्रो देशमा अहिले भइरहेको छ डिजास्टरको कुराहरूले गर्दा कतै न कतै तपाईँ हामीलाई अलिकति त्यो न्यूजहरूले होइन धेरै धेरै कुराहरू हेरिरहँदा सुनिरहँदा गाह्रो बनाउन सक्छ त्यसकारणले गर्दाखेरि चाहिँ त्यो कुराहरूमा चाहिँ आफ्नो मनलाई पनि अलिकति शान्त गराउने र सबै न्यूजहरू हेरेर बसेर एकदमै गाह्रो बनाउने कामहरू चाहिँ नगरौँ बरु प्रार्थनालाई चाहिँ होइन अब एकदमै हामीले हाम्रो हृदयमा त्यो आत्तिने कुराहरूलाई हटाएर शान्तिको ठाउँ चाहिँ बनाउने काम चाहिँ प्रार्थनाद्वारा बरु गरौँ बरु हामी सबैजना परमेश्वरका जनहरू हौ हामी क्रिस्चियन्सहरू हौ त्यसैले यो डिजास्टरको समाचारहरू सुनेपछि चाहिँ डराएर बस्ने भन्दा पनि हामीले प्रार्थना चाहिँ गर्न सुरु गर्नुपर्दछ जब जब तपाईँलाई लाग्छ अलिकति यो न्यूजहरू आउँदा मन अताले जस्तो लाग्छ प्रार्थना गर्न सुरु गर्नु जहाँसुकै भए तापनि प्रार्थना गर्नको लागि हामी स्पेसिफिक ठाउँमै हुनुपर्छ भन्ने छैन काम गरिरहेको ठाउँमा हुन सक्छौ घरमा हुन सक्छौ बाटोमा हुन सक्छौ हामी कतै हुन सक्छौ जुनसुकै ठाउँमा पनि हामीले प्रार्थना गर्न सक्छौँ मनमा नै होइन परमेश्वरलाई हामीले यो अवस्था परिस्थितिहरूमा सहायताको लागि प्रार्थना गर्न सक्छौँ भने हामीले परमेश्वरसँग पुकारा गर्न सक्छौँ परमेश्वरलाई हामीले भन्न सक्छौँ कि प्रभु सहायता

भन्नुहोस् ती व्यक्तिहरूलाई जसले यो समयमा होइन त्यो ठाउँहरूमा चाहिँ रहेर कतिजनाले त काम गरिरहनु भएको छ, रेस्क्यूको कामहरू, उद्धारको कामहरू गरिरहनु भएको छ, र ती परिवारहरूलाई पनि प्रभु तपाईँले सम्हाल्नु भएको होस् भनेर प्रार्थना गरौं। सँगसँगै हाम्रो देशको लिडर्सहरू जो खटिरहनु भएको छ, देशको अब उच्च ओहदामा रहनुभएका व्यक्तिहरू हुनुहुन्छ, उनीहरूलाई परमेश्वरले एकदमै बुद्धिहरू दिनुभएको होस्, ज्ञानहरू दिनुभएको होस् भनेर प्रार्थना गरौं, र ती हरेक व्यक्तिहरूलाई चाहिँ शान्ति दिनुभएको होस् भनेर प्रार्थना गरौं। र प्रार्थनाले नै हामीलाई चाहिँ यो सम्झाउँछ कि हामीले कतिवटा सबै परिस्थितिहरूलाई कन्ट्रोल गर्न नसके तापनि हामीले चाहिँ सबै कुरालाई आफ्नो हात राख्न सक्ने, सबै कुराहरूमा सहायता पठाउन सक्ने हुने परमेश्वरलाई चाहिँ हामीले प्रार्थना गर्न सक्छौँ। हामीले हाम्रो नियन्त्रण गर्न नसके पनि नियन्त्रण गर्न सक्ने परमेश्वरलाई चाहिँ हामीले हाम्रो अर्जबिन्ती अन्तर्बिन्ती चाहिँ चढाउन सक्दछौ। फिलिपीको पुस्तक 4:6-7 सन्देश पनि यही नै होइन, चिन्ताको बीचमा पनि प्रार्थना र धन्यवाद सहित चाहिँ परमेश्वर कहाँ जाँदाखेरि चाहिँ उहाँको शान्तिले हाम्रो हृदय र विचारलाई चाहिँ रक्षा गर्छ, र वचनले हामीलाई यो प्रेरणा पनि दिएको कारणले गर्दाखेरि चाहिँ बरु हामीले प्रार्थनालाई चाहिँ प्राथमिकता दिउँ, तर डर, चिन्ता, अहिले भइरहेको अवस्था परिस्थितिहरूमा आत्तिने र अतालिने कुराहरूलाई चाहिँ हामीले प्राथमिकतामा नराखौं। र म के गर्न सक्छु भनेर बरु सोचौं, हामीले यो डिजास्टर हेरेर एकदमै हुन्छ नि अब सहायता नै गर्न नसक्ने प्रकारको महसुस गर्न, एकदमै त्यो हेल्पलेस फिल हुनु चाहिँ अब स्वाभाविक पनि हो, तर आफूलाई एउटा प्रश्न सोध्नुहोस्, म अहिले के गर्न सक्छु? सायद तपाईँ रेस्क्यू गर्न त्यहाँ उद्धार गर्न सक्नुहुन्न होला, तर प्रार्थना गर्न सक्नुहुन्छ। सक्नुहुन्छ भने तपाईँ हामीले बरु अलिकति आफ्नो तर्फबाट एफोर्ट लगाउँ, अलिकति आफ्नो तर्फबाट बरु हामीले त्यो सहायता कोषहरूमा सहायता गर्न सक्छौँ, रुपियाँ पैसाहरूबाट रिलिफहरू फण्डहरू होइन रेज गर्न सक्छौँ। हामीले हाम्रो तर्फबाट अरू केही गर्न नसके पनि रुपियाँ पैसाहरूले पनि अहिले त सहायता गर्न सक्छौँ, र सरकारले पनि एउटा अफिसियल्ली एउटा क्युआरहरू दिइरहेको छ, त्यसमा तपाईँ हामीले आफ्नो तर्फबाट सक्ने सहायता रकमहरू पठाउन सक्छौ, र जुन प्रकारले सरकारले खटिरहनु भएको छ त्यसमा हामीले सानो हातेमालो गर्न सक्यो भने त्यो पनि एकदमै राम्रो कुराहरू हो, र कसैलाई सही प्रकारको इन्फर्मेसनहरू जानकारीहरू पनि हामीले सेयरहरू गर्न सक्छौ, कसरी सहायता गर्न सकिन्छ, के गर्न सकिन्छ भनेर, र आफ्नो छिमेकीलाई बरु हामीले याद गर्ने होइन के छ कसो छ भनेर उनीहरूलाई पनि हामीले ध्यान दिने, र कसैलाई फोन गरेर तपाईँ ठिक हुनुहुन्छ नि भनेर त्यो सम्बन्धित ठाउँहरूको मानिसहरूलाई सोधपुछ गर्न वास्ता पनि देखाउन सक्छौ होइन, हामीले ती कुराहरू गर्न सक्छौँ, र कहिलेकाहीँ सानो सहयोगले पनि ठूलो आशाहरू चाहिँ त्यहाँ लिएर आउने कामहरू गर्दछ। र यही कुराहरूलाई बरु मध्यनजर गरौं, तर मैले के गर्न सकिनँ ओहो म त भनेर चिन्तामा समयहरू बिताउनु भन्दा बरु आफ्नो तर्फबाट सानो के गर्न सकिन्छ, सहायता गर्न सकिन्छ, ती कुराहरूमा चाहिँ ध्यान दिउँ भन्ने उत्साहसँगै यो समयमा अघि एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हामी डराउने छैनौं, कारण हाम्रो परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, हाम्रो देशको साथमा हुनुहुन्छ, हरेक मानिसहरूको साथमा हुनुहुन्छ। हाम्रो प्रार्थना चाहिँ निरन्तर हाम्रो देशको लागि र ती ठाउँ ती प्रभावित क्षेत्रहरूको लागि निरन्तर नै रहनेछ। र हामी यही सन्दर्भमा अलिकति आफ्नो मेन्टल होइन हेल्थलाई पनि अलिकति ध्यान दिउँ र धेरै यस्तो प्रकारको घटनाहरूमा चाहिँ धेरै ध्यान नदिउँ, एक्लै स्ट्रगल पनि नगरौं भन्ने कुरालाई पनि यो समयमा अलिकति जोड दिन चाहन्छु। यदि तपाईँलाई यो सबै कुराहरू देखेर मन धेरै भारी भइरहेको छ भने चाहिँ कसैसँग कुराकानीहरू गर्नुहोस्, आफ्नो एकदम विश्वासिलो साथीहरूसँग, परिवारको सदस्यसँग, अथवा पास्टर बुवाहरूसँग, चर्चको लिडरहरूसँग, वा आफूलाई एकदम सुरक्षित महसुस हुने व्यक्तिसँग बरु तपाईँले कुराकानीहरू गर्नुहोस्। उहाँहरूलाई भन्नुहोस् कि मलाई अहिले अलिक गाह्रो भइरहेको छ, मलाई केही समय कुरा गरेर होइन मलाई अलिकति साथ दिनुहोस् न भनेर उहाँहरूसँग भन्नुहोस्। र तपाईँले एकदमै आफूलाई बलियो देखिनको लागि चाहिँ आफ्नो भावनाहरू लुकाउनुपर्छ भन्ने छैन, तर जहिले पनि कहिलेकाहीँ अब कमजोरी महसुस हुँदाखेरि तपाईँले सहायता माग्नु चाहिँ सबैभन्दा सुन्दर कुरा रहेको छ। सहायता माग्नु भनेको पनि एउटा हिम्मत हो, आँट हो, सहायता माग्नुहोस्। यस्तो बेलामा कुराकानीहरू गर्नुहोस्, कुराकानीहरू गर्दाखेरि पनि अलिकति मनमा रिलिफ हुन्छ, आराम हुन्छ। पहिलो कुराकानी चाहिँ परमेश्वरसँग गर्नुहोस् कृपया, अनि त्यसपछि चाहिँ तपाईँले एकदम विश्वास गर्नुभएका व्यक्तिहरूसँग पनि कुराकानीहरू गरेर समयहरू तपाईँले बिताउन सक्नुहुन्छ। र अरूलाई पनि उत्साह गर्दाखेरि सकारात्मक रूपमा होइन तपाईँले चाहिँ एकदमै अरूलाई इन्करेज गर्दाखेरि पोजिटिभ मात्र तपाईँ नभन्नुहोस्। बरु कहिलेकाहीँ हामी कसैलाई होइन दुखी देखेर तुरुन्तै भन्छौँ कि एकदम चिन्ता नगर्नुहोस् न, सबै ठिक हुन्छ, एकदम सकारात्मक सोच राख्नुपर्छ भनेर मात्रै नभन्नुहोस्। किनभने दुखी व्यक्तिलाई चाहिँ कहिलेकाहीँ सल्लाह भन्दा पनि तपाईँको उपस्थिति नै महत्वपूर्ण हुन्छ। बरु भन्नुहोस् कि म बुझ्छु यो धेरै गाह्रो छ, होइन तपाईँ एक्लो हुनुहुन्न, म तपाईँको कुरा सुन्नको लागि चाहिँ यहाँ छु, हामी बरु सँगै प्रार्थना गरौं। यसो शब्दहरूले चाहिँ धेरै ठूलो कामहरू गर्न सक्छ, तर हामी चाहिँ मानवीय स्वभावले कहिलेकाहीँ के हुन्छ भन्दाखेरि कहिलेकाहीँ कतिजनाको समस्याहरू सुन्दाखेरि चाहिँ एकदमै हत्त नपत्त उहाँहरूलाई समाधान दिइहाल्छौँ। ए यो यो त तपाईँलाई खासमा त यस्तो भएर भएको हो नि, तपाईँले धेरै सोचेर, ल तपाईँले सोच्न छोडिदिनुहोस्, त्यसरी होइन। कोही व्यक्तिले आफ्नो भावना तपाईँसँग सेयर गर्दै हुनुहुन्छ होइन, कसैलाई सल्लाह चाहिएको छ भने चाहिँ समाधान होइन, तपाईँको उपस्थिति र उहाँहरूको कुराहरू सुनिदिने, अनि बरु आउनुहोस् म तपाईँको लागि प्रार्थना गरिदिन्छु, तपाईँ चिन्ता नगर्नुहोस्, किनभने तपाईँ एक्लो हुनुहुन्न, प्रभु तपाईँको साथमा हुनुहुन्छ, म तपाईँको साथमा छु, तपाईँलाई प्रार्थनामा उचाल्छु। यस्तो प्रकारको साथ र उत्साह चाहिँ एक्लै अर्कालाई यो समयमा दिउँ हामीले है। र कतिजना त्यो प्रभावित कुराहरूले गर्दाखेरि पनि निराश हुनुहुन्छ भने कतिजना त्यस्तो प्रकारको न्युजहरूले गर्दा पनि निराश हुनुहुन्छ, बरु एक्लै अर्कालाई हातेमालो गरौँ, प्रार्थनामा उचालौं, उत्साह दिने कार्यहरू चाहिँ गरौं। र आफ्नो जुन दैनिक कार्यहरू हामी गरिरहेको छौँ, बेसिक रुटिनहरू हाम्रो छ, त्यो कुराहरूलाई चाहिँ नछोडौं। जुन प्रकारको प्रकोपहरूको न्युजहरूले चाहिँ मनमा एकदमै अशान्ति बनाउँदा, डिस्टर्ब हुँदाखेरि पनि खाना खान नछोड्नुहोस् है, कृपया पानी पिउन नछोड्नुहोस्, सम्भव भयो पर्याप्त आराम गर्नुहोस्, अलिकति हिँड्नुहोस्, परिवारसँग बस्नुहोस्, आफ्नो नर्मल रुटिनमा फर्किने प्रयास गर्नुहोस्। किनभने हामी फर्किनु नै पर्छ आफ्नो दैनिक रुटिनहरूमा, किनकि हाम्रो शरीर र मन चाहिँ एकअर्कासँग जोडिएको छ है। र दैनिक कामहरूलाई, हाम्रो दैनिक गरिरहेको हाम्रो जुन जिम्मेवारीहरू छ, ती कुराहरूलाई चाहिँ निरन्तर रूपमा अगाडि बढाउँदै हामीले लिएर जानुपर्छ। र अर्को एउटा अन्तिममा एउटा महत्वपूर्ण कुरा चाहिँ, तपाईँ संसारको सबै समस्या एक्लैले समाधान गर्न जन्मिनु भएको होइन, तपाईँले सबै कुराहरू कन्ट्रोल गर्न, नियन्त्रण गर्न सक्नुहुन्न, तर तपाईँले आफ्नो जिम्मेवारी चाहिँ केही हदसम्म तपाईँले त्यो कुराहरूलाई चाहिँ चुज गर्न सक्नुहुन्छ। र डर फैलाउने होइन, तर आशा चाहिँ फैलाउने कार्यहरू गर्नुपर्छ हामीले। अनावश्यक हल्लाहरू फैलाउने होइन, तर सत्य चाहिँ फैलाउने काम गर्नुपर्छ। र हामीले एकदमै त्यो हुन्छ नि आत्तिने, अत्तालिने, प्यानिक कुराहरू फैलाउने होइन, तर प्रार्थनालाई चाहिँ फैलाउने काम गर्नुपर्छ। घृणा फैलाउने होइन, तर हामीले अवश्य पनि प्रेम होइन,
कम्प्यासन फैलाउनुपर्छ अनि केवल डिजास्टरको भिडियोहरू चाहिँ शेयर गर्ने होइन. धेरै जस्तो सोसियल मिडियामा हामी आत्तिर त्यो के घटना भई पठाइरहेको हुन्छ नि त्यो सबै हामी कतिवटा आफ्नो सोसियल मिडियामा त्यो डरलाग्दो त्यो डिजास्टरको त्यो क्षतिहरू भइरहेको भिडियोहरू फैलाइरहेको हुन्छ. त्यसो त्यस्तो भिडियोहरू मात्रै शेयर गर्ने होइन तर सम्भव भए एकदमै बरु हामीले प्रयोगत्मक सहायताहरू चाहिँ शेयर गरौं है जसले चाहिँ एक अर्कालाई सहायता पुग्न सक्छ. किनकि हामी परमेश्वरको जनहरू भएको कारणले केवल कठिन समयमा चाहिँ परमेश्वर असल हुनुहुन्छ भन्ने होइन तर कठिन समयमा अरूको लागि चाहिँ परमेश्वरको प्रेमको माध्यम चाहिँ हामी बन्नु एकदमै महत्वपूर्ण छ. त्यसैले आज कसैलाई तपाईँले बरु उत्साह दिनुहोस्, प्रार्थनामा सम्झिनुहोस्, मेसेजहरू गर्नुहोस्, फोन गर्नुहोस्, कसरी सहायता गर्न सक्छु भन्ने कुराहरू सहायता गर्नुहोस् र तपाईँले सोध्नुहोस् तपाईँहरू सन्चै हुनुहुन्छ, ठिक हुनुहुन्छ नि, केही चाहिएको छ भने मलाई भन्नुहोस् भन्नेसम्मको हृदय चाहिँ हामीले राख्नुपर्दछ र कसैसँग बस्नुहोस्, कसैको लागि प्रार्थना गर्नुहोस् र आफूलाई पनि सम्झिनुहोस् तपाईँले र म डरको बीचमा पनि आशा रोज्न सक्छु, म अनिश्चितताको बीचमा पनि परमेश्वरमा भरोसा गर्न सक्छु, म सबै कुराहरू कन्ट्रोल गर्न नसके पनि आज प्रेम गर्न सक्छु र यही हो आजको हाम्रो सानो तर एकदमै महत्वपूर्ण तपाईँको लागि एउटा रिमाइन्डर, एउटा उत्साह कि तपाईँको मन पनि परमेश्वरले चाहिँ मूल्यवान ठान्नु भएको छ. त्यसैले अरूको लागि चिन्ता गर्दै गर्दाखेरि आफ्नो मनलाई पनि तपाईँले एकदमै वास्ता गर्न चाहिँ नबिर्सिनुहोस्.

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आशा गर्दछौ आज तपाईँको लागि भनेर हामीले जे जति कुराहरू सेयरिङ गरेको छौ म विश्वास गर्दछु तपाई आशिषित हुनुभएको छ र कृपया यो समय भनेको चाहिँ आफू पनि विचलित हुने समय चाहिँ होइन तर एकले अर्कासँग हातेमालो गर्दै आफ्नो तर्फबाट कसरी हामीले मेन्टली अनि स्पिरिचुअली प्रार्थनामा र अन्य भौतिक थोकहरूमा कसरी साथ दिन सक्छौ सहयोग गर्न सक्छौ भन्ने कुरातर्फ नै हामीले चाहिँ एकदमै आफूले आफूलाई स्ट्रङ बनाऊ र हामी बलियो हौ एकले अर्कालाई बलियो बनाऊ प्रार्थनामा उचालौ हाम्रो देशको लागि प्रार्थना गरौं यही अनुरोध र यही अपील सँगसँगै अब चाहिँ कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै यस समय कार्यक्रमबाट म पुनः बिदा हुन चाहन्छु धेरै धेरै धन्यवाद जय मसीह नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 52, 98 41 54 52 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41
7: 87 68 02
8: र 98 18 25 12 40 98 18 25 12

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध संगीत।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम अनुरोध संगीतमा आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र विजय र म अब्रम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि कार्यक्रममा हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। र कार्यक्रममा भने हामी तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्कनेछौ। र विशेष गरिकन तपाईँले आफ्नो साथी संगी आफन्तजनहरूलाई सम्झेर यो गीत तपाईँले सुनाउन सक्नुहुनेछ। र कुनै त्यस्तो गीत जुन गीत तपाईँको लागि आशिष हो अथवा जुन गीत तपाईँको लागि विशेष हो, त्यो गीत सुन्ने एकमात्र कार्यक्रम अनुरोध संगीत यतिखेर कार्यक्रममा। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट। र यतिखेर फोन नम्बर पनि म बताउन चाहन्छु 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646। अहिलेलाई भने यो गीतको साथ तपाईँको लागि

कार्यक्रमहरू का संगीतमा तपाईँ हुनुहुन्छ, तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्कने नै छौ। विशेष गरिकन भजन गीतहरू हामी कार्यक्रममा राख्नेछौ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 र यतिखेर भने म एउटा गीत हाम्रो लागि राख्न चाहन्छु, मेरो देशलाई सम्हालेछु बोलको गीत राख्न चाहन्छु। किनभने अहिले एकदमै दुःखदायक अवस्थामा छौँ हामी, किनभने एकातिर एकदमै पीड़ा छ, जब हामी रसुवामा हेर्यौं भने त्यहाँ आसपास विभिन्न भटेको सी भयो होइन, अब तिप्सुली भयो, त्यहाँनिर नसोचेका घटनाहरू भइरहेको अवस्था छ। 10 गते भएको यो घटना, तर आज 3 दिन भइसक्यो र पनि अझै पनि उद्धारका कामहरू जारी छ, अझै पनि मानिसहरू भेटेको अवस्था छैन र दुःखदायी अवस्था छ। र यो अवस्थामा चाहिँ यतिखेर यो गीत राखेर एक प्रकारको सान्त्वना प्रभुसँग प्रार्थना माग्न चाहन्छु।

मेरो देशलाई सम्हाल यीशु, किनभने अहिले देश रोएको अवस्था छ, किनभने सम्पूर्ण नेपाली जनताहरू रोएको अवस्था छ। कुनै गाउँ, कुनै परिवारमा ठुलो समस्याहरू छ, को कहाँ छ अझैसम्म पनि थाहा छैन, होइन? मान्छेहरू सम्पर्कविहीन भएका छन्, आफ्ना प्रियजनहरू होइन विभिन्न ठाउँमा छुटिनु परेको छ, भेट हुने अवस्थाहरू छैन, अझै पनि कति समस्याहरू छन् त्यहाँनिर, होइन? जुन बाढीको कारण त्यहाँनिर गन्धहरू आइरहेको अवस्था छ, त्यहाँ अझै पनि लासहरू भेटेको अवस्था छैन, 3 दिन भइसक्यो, खोजी कार्यहरू भइरहेको छ, कता कहाँ पुर्यायो, होइन? मानिसहरू विभिन्न तनावमा छन्, त्यहाँ हुनेहरू पनि एकदमै तनावमा हुनुहुन्छ, र धेरैले यतिखेर हामीले गर्नुपर्ने काम भनेको साथ सपोर्ट हो मान्छेलाई, र यतिखेर सपोर्ट भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। हामीले जे जति सक्छौँ सरकारलाई हामीले सपोर्ट गर्नुपर्छ, सहायता गर्नुपर्छ। यतिखेर कुनै पनि क्षेत्र अथवा कुनै पनि जात, कुनै पनि पार्टी, कुनै पनि धर्म होइन, हामी नेपाली भएर चाहिँ अगाडि बढेर एकअर्कालाई साथ सपोर्ट गर्ने बेला आएको छ, किनभने यतिखेर धेरैजना रुनु भएको अवस्था छ, किनभने आफ्ना प्रियजनहरू गुमाएको अवस्था छ। यतिखेर हामी गएर सान्त्वना दिने बेला भएको छ, धेरै मानिसहरू भोको अवस्थामा छन्, कयौं दिन भइसक्यो पानी खाएको छैन भनिरहेको अवस्थाहरू छ। हामी पानी लिएर जान सक्छौँ, उहाँहरूको एउटा सारथी बन्न सक्छौँ, हामी साथी बन्न सक्छौँ, र यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र हामी जहाँ छौँ त्यहाँ बसेर प्रार्थना पनि गर्नुपर्छ। यतिखेर हाम्रो देश रोइरहेको अवस्थाहरू छ, देश अस्वास्थ्य अवस्थाहरू छ, विभिन्न नेपालीहरू बिछोड भएको अवस्थाहरू छ, होइन, मृत्युको सामना गरिराख्नु अवस्था छ, धेरै घाइतेहरू छन्, उनीहरूको स्वास्थ्य लाभको कामना पनि हामीले गर्नुपर्दछ। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण सङ्गीतको साथ मनको पीडा पोखी यीशुलाई आँसुसँग खुसी साटे बोलको गीत यतिखेर तपाईँ र मेरो निम्ति कार्यक्रममा राख्न चाहन्छु। र यो गीतलाई चाहिँ गायक कर्णदासले मिठो स्वर दिनुभएको छ, मनको पीडा पोखी यीशुलाई आँसुसँग खुसी साटे। यो गीतको साथ तपाईँको लागि कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जयमसी नैनाजी, आरामै हुनुहुन्छ?
1: म आरामै छु, हजुरलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, एकदमै ठिकठाक छु। ल भन्नुहोस्, त्यतिखेर कुन गीत कसको निम्ति राख्न चाहनुहुन्छ?
1: तिम्रो र मेरो भन्ने हाम्रो एडेन सरले गाउनु भएको गीत छ नि,
0: एडेन
1: सर, एडेन देवन सर, हजुर, त्यो गीत तपाईँलाई सुनाउन चाहन्छु, अनि हाम्रो टेक्निसियन विजयजीलाई सुनाउन चाहन्छु, गुड न्युज एफएम फ्यामिली सबैजनालाई सुनाउन चाहन्छु, अनि जतिजनाले फोन गर्नुहुन्छ, जतिजनाले सुनिराख्नु भएको छ, उहाँ सबैजनालाई यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हजुरलाई पनि धन्यवाद, खुसी लाग्यो।
0: जयमसी नैना थापाजी हुनुहुन्थ्यो र यतिखेर उहाँको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।
1: जतिजनाले सुनिराख्नु भएको छ, उहाँ सबैजनालाई यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हजुरलाई पनि

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: खै जन्मदर्ता दिनुस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो।
9: हेलो, जय मसीह हजुर।
8: जय मसीह अर्जुनजी, ठिकै छ नि?
9: एकदम ठिकै छ। हजुरलाई कस्तो छ नि?
8: म पनि एकदमै ठिकठाक छु हजुर। कार्यक्रम अनुरोध संगीतमा हुनुहुन्छ अनि यतिखेर कुन गीत कसको निम्ति?
9: यो अब नेपालको स्थिति अहिले हालुक छ, हालुक मर्छ है, दुःख लाग्दो छ।
8: एकदम हजुर हजुर,
9: त्यो देखेर मलाई पनि एकदमै दुःख लागिरहेछ। र त्यही अवसरमा यो रोहित थापाज्यूले गर्नुभएको है, ज्ञानी बनेर संसार तिम्रो भत्किरहेछ भन्ने राखिदिनुहोस् न हजुर।
8: यो गीत कसको लागि?
9: यो गीत अब जति पनि दुःखमा पर्नु भएछ अहिले शोक इकबाल परिवार हुनुहुन्छ है, उहाँहरूको लागि चाहन्छु
8: हजुर,
9: अनि हजुरलाई भयो, अनि ठेक्सर मित्रलाई, गुडी साथी मोल्टिमेटलाई, अनि हाम्रो नैना थापालाई, उहाँको छोरीलाई, मम्मीलाई सुनाउन चाहन्छु, उहाँको हस्बेन्डलाई, अनि फेरि हाम्रो पम्पा रोका नाना, पम्पा गोपाली, चन्द्रमाया मगर, विश्वभक्त गौतम, हरिबोर बुढा थोकी, सावित्री खड्का, हन्ना बिका, एस्तरज्यू, शोभा मिश्र, शोभा आचार्य, अन्त अरू जति पनि कल गर्नुहुन्छ सबैको लागि स्मरण चाहन्छु हजुर।
8: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। हुनुहुन्थ्यो अर्जुन प्रधानजी हामीसँग जोडिनु भएको थियो सिक्किमबाट, र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ हजुरहरूको लागि।

आदरणीय श्रोता, लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

भजन सङ्ग्रह 20 विजयको निम्ति प्रार्थना। कतिले रथहरूमा र कतिले घोडाहरूमा भरोसा गर्छन्, तर हामी त हाम्रा परमेश्वर परमप्रभुकै नाउँ लिनेछौँ। तिनीहरू चाहिँ नुहेका र ढलेका छन्, तर हामी त उठेर खडा भएका छौँ।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: गुड न्यूज एफएम 105.1 पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। गलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: नमस्कार स्वयं सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्न न बजे कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
6: घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
9: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
10: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत परमेश्वरको वचनहरूबाट उत्साह र मिठा मिठा गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिने गर्दछौ। आज भने यसरी नै हामी तपाईँलाई साथ दिनेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यो समयमा हामी हेर्नेछौ परमेश्वरको वचनहरूबाट तपाईँको जीवनमा को रहनुपर्छ भन्ने कुरा थाहा पाउनु भने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। न्यायकर्ता 7:4 भन्छ, तिनीहरूलाई तल खोलामा लैजा र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। गिदोनले मिद्यानीहरूसँग युद्ध गर्न 32,000 सिपाहीहरू छाने, तर सत्यता के हो भने तपाईँलाई आफ्नो जीवनमा धेरै मानिसहरूको आवश्यकता पर्दैन, तपाईँलाई सही व्यक्तिहरू मात्रै चाहिन्छ। जब गिदोनले तिनीहरूलाई तल खोलामा लैजा र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु भने 22,000 सिपाहीहरू चाहिँ युद्ध मैदान छोडेर गए, तर परमेश्वरले उनलाई भन्नुभयो कि उनीसँग अझै पनि धेरै मानिसहरू छन् र उहाँले थप यसो पनि भन्नुभयो, म तिनीहरूलाई तिमीसँग को जान्छ र को जाँदैन भनेर निर्धारण गर्न जाँच गर्नेछु। फलस्वरूप अन्त्यमा गिदोनसँग 300 सिपाहीहरू मात्रै बाँकी रहे, तर तिनीहरूले विजय प्राप्त गरे। संख्याहरूको बारेमा चिन्ता नगर्नुहोस्, परमेश्वरले धेरैद्वारा पनि धेरै गर्न सक्नु थोरैद्वारा पनि धेरै गर्न सक्नुहुन्छ। यस क्रममा केही मित्रहरू गुमाउन तयार हुनुहोस्, किनकि परमेश्वरले तपाईँलाई जहाँ लैजानुहुन्छ तिनीहरू त्यहाँ जान सक्दैन। परमेश्वरले मूसामा बास गर्ने आत्मा लिनुभयो र 70 अगुवाहरूमाथि राखिदिनुभयो ताकि तिनीहरूले उनलाई मदत गर्न सकुन्। तपाईँलाई त्यस्तै मानिसहरू चाहिन्छ, तपाईँको जस्तै आत्मा भएका मानिसहरू। कोही प्रतिभाशाली छ भन्दैमा त्यो व्यक्ति तपाईँको जीवनमा हुनुपर्ने व्यक्ति हो भन्ने हुँदैन। यदि आत्मिक वरदानहरू हामीले मापन गर्ने मापदण्ड हो भने बालामको गदाको बारेमा के हामीले होइन कि त्यहाँ पनि त सोच्न सक्छौ। त्यसै भविष्यवाणी गर्यो, तपाईँले गन्तीको 22:21-33 हेर्न सक्नुहुन्छ। महत्वपूर्ण प्रश्न यो के यो व्यक्तिसँग सही आत्मा छ। तपाईँले अरूसँग काम गर्दा हामी सबैमा केही कुराहरू चाहिँ समान छन् भनी बुझ्नुहोस्। मानिसहरू विशेष महसुस गर्न मन पराउँछन्, त्यसैले तिनीहरूलाई प्रशंसा गर्नुहोस्। यति चाहिँ निश्चित गर्नुहोस् कि यो यथार्थ परक छ। तिनीहरू अझै उत्तम भविष्य चाहन्छन्, त्यसैले तिनीहरूलाई आशा दिनुहोस्। तिनीहरू मार्गदर्शन चाहन्छन्, त्यसैले तिनीहरूलाई अगुवाई गर्नुहोस्। तिनीहरू आफ्नै बारेमा चिन्तित छन्, त्यसकारण पहिले तिनीहरूको आवश्यकताहरू सम्बोधन गर्नुहोस्। तिनीहरू भावनात्मक रूपमा निराश भन्छन्, त्यसकारण तिनीहरूलाई प्रोत्साहन दिनुहोस्। तिनीहरू सफलता चाहन्छन्, त्यसकारण तिनीहरूलाई सफलता प्राप्त गर्न मदत गर्नुहोस्। तपाईँको सफलता तपाईँको जीवनमा सही मानिसहरू रहनुमा निर्भर गर्दछ, त्यसैकारण तपाईँले प्रार्थना गर्नुपर्छ र परमेश्वरको निर्देशनमा भर पर्नुपर्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यौं र परमेश्वरलाई कसरी चिन्ने भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। रोमीको 19 भन्छ, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। यहाँ तीनवटा तरिका छन् जसद्वारा तपाईँले परमेश्वर वास्तविक हुनुहुन्छ भनेर जान्न अनि उहाँसँग सम्बन्ध राख्न सक्नुहुन्छ। पहिलो, परमेश्वरको बारेमा बौद्धिक ज्ञान। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ऐश्वर्य स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गे देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। दोस्रो, परमेश्वरको बारेमा अवचेतन ज्ञान, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारका काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्नो निम्ति आफै व्यवस्था हुन्छन्। व्यवस्थाले चाहेका कुराहरू आफ्नो हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाइदिन्छ र तिनीहरूको विचारहरूले कहिले तिनीहरूलाई दोस्याउँछन् र कहिले समर्थन गर्छन्। तेस्रो भनेको चाहिँ परमेश्वरको व्यक्तिगत ज्ञान। यसरी अब उपरान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौ। हामीले ख्रिष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं तर अब उपरान्त उहाँलाई त्यसरी हेर्ने छैनौ। यसकारण कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ र नयाँ आएको छ। र परमेश्वरले सृष्टि मार्फत आफूलाई हामी कहाँ प्रकट गर्नुहुन्छ। उहाँ हाम्रो अन्तस्करणद्वारा हामीसँग बोल्नुहुन्छ र उहाँको नैतिक चरित्र र माग प्रकट गर्नुहुन्छ। तर त्यसभन्दा माथि हामी परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्न सक्छौ अनि उहाँका पुत्रलाई उहाँसँग सम्बन्ध स्थापित गर्न सक्छौ। यसले भन्नुभयो योहना 8:12 म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ। परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने कुरामा आफूलाई सन्तुष्ट तुल्याउने एउटा निश्चित तरिका छ, त्यो हो तपाईँले अहिले आफ्नो हृदय परिवर्तन गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं, सँगसँगै मिठा मिठा गीत संगीतको साथ पनि दिइरहेको छौं। र तपाईँको लागि चर्च किन लाभदायी छ त भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। तपाईँको मन्दिरभित्रको एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ भनेर भजन संग्रहमा चाहिँ हामीले 84:10 पाउँदछौं। र यीशुजी नियमित रूपमा चर्च जानुहुन्थ्यो। उहाँ आफ्नो आदत अनुसार सभा तीनमा सभा घरमा जानुभयो भनेर लुका 4:16 पाउँछौं। प्रेरितहरू पनि नियमित रूपमा चर्च जान्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे अनि दाउदले परमेश्वरको घरलाई माया गर्थे। उनले यसो भनेका छन्, तपाईँको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूको पालमा बस्नुभन्दा बरू मेरा परमेश्वरको भवनको ढोकी हुनलाई मलाई मनपर्छ। भजन संग्रह 84:10। त्यसकारण के तपाईँ परमेश्वरको घरलाई प्रेम गर्नुहुन्छ? तपाईँले त्यस्तो गर्नुपर्छ, किनभने त्यहाँ तपाईँले उहाँको वचन व्याख्या गरिएको सुन्नुहुनेछ, जिउनको लागि रणनीतिहरू पाउनुहुनेछ, आफ्ना आत्मिक वरदानहरू पत्ता लगाउनुहुनेछ अनि कठिन समयमा तपाईँलाई बचाउन सक्ने सम्बन्धहरू पनि बनाउनुहुनेछ। ती सबै कुरा तपाईँले अन्त कहाँ पाउन सक्नुहुन्छ? एल युनिटलाई मलाई मनपर्छ। भजन संग्रह 84:10। त्यसकारण के तपाईँ परमेश्वरको घरलाई प्रेम गर्नुहुन्छ? तपाईँले त्यस्तो गर्नुपर्छ, किनभने त्यहाँ तपाईँले

त्यो सर्वेक्षणले चर्चमा उपस्थित हुनेहरूमा कम रक्तचाप, कम तनाव र रोग प्रतिरोधात्मक क्षमता बढ़िरहेको पत्ता लगायो, जबकि त्यो समूहमा चर्च नजानेहरूको आयु चुरोट तान्नेहरूको बराबर थियो। एकजना अन्तर्वार्ताकारले ट्रेडमिलमा चाहिँ दौड़िने व्यायाम गरिरहेकी थिइन्। एउटी 80 वर्षीय महिलालाई तिनको दीर्घ जीवनको रहस्य के हो भन्ने चाहिँ सोधे। तिनले भनिन्, जब तपाईँ परमेश्वरसँग हिँड्नुहुन्छ तपाईँसँग उद्देश्य हुन्छ, त्यसैले तपाईँ लामो समयसम्म बाँच्नुहुन्छ अनि तपाईँले परमेश्वरसँग शान्ति पाउनुहुन्छ। त्यसकारण तपाईँ राम्ररी जिउनुहोस्। सोच्नुहोस् त, यदि ती सबै कुरा एउटा सानो गोलीमा पाउन सक्नुहुन्थ्यो, तपाईँले त्यसको लागि कति मोल तिर्नुहुन्थ्यो? के कसैले तपाईँलाई त्यो गोली किन्नको लागि जबरजस्ती गर्नु पर्थ्यो होला र? अवश्य पनि पर्दैनथ्यो। यसकारण निश्चित गर्नुहोस् कि तपाईँ शनिबार चर्चमा जान सक्नुहोस्।

यतिकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं। खुशीको रहस्य भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु म। एफिसी 2:10 भन्दछ, हामी असल कामहरूको निम्ति ख्रिष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं। कस्तो प्रकारको वातावरणले तपाईँमा उत्तम कुरा ल्याउँछ त? के तपाईँ नियमित कार्यतालिकामा राम्रो काम गर्नुहुन्छ? के तपाईँ मानिसहरूको आवश्यकताहरूबाट उत्प्रेरित हुनुहुन्छ? के तपाईँलाई अरूलाई निरुत्साहित गर्न सक्ने चुनौतीहरूको सामना गर्न रमाइलो लाग्छ? तपाईँको सम्बन्ध कस्तो छ? के तपाईँ टोलीको हिस्सा बन्न रमाउनुहुन्छ वा तपाईँ एक्लै राम्ररी काम गर्नुहुन्छ? यदि मानिसहरू आफ्नो वरिपरि हुँदा मात्रै तपाईँ जीवन्त बन्नुहुन्छ भने तपाईँ सायद दिनभर कम्प्युटरको अगाडि बस्दा दुखी हुनुहुनेछ। तपाईँका सफलताहरू के हुन्? परमेश्वरले कारीगर बजलेलको बारेमा भन्नुभयो, मैले त्यसलाई ज्ञानले परिपूर्ण पारेको छु। त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने र पत्थर काट्ने र जड्ने काठ खोप्ने काम गरोस् भनेर हो। कुन कुराले तपाईँको आँखा उज्यालो बनाउँछ र तपाईँको मुटुको गति बढाउँछ? के तपाईँ कम्प्युटर, कार वा जनावरहरूसँग काम गर्न रमाउनुहुन्छ? सायद तपाईँ मानिसहरूको निपुण प्रबन्धक हुनुहुन्छ वा तपाईँलाई चीजबीजहरू ठिकठाक गर्न मनपर्छ वा तपाईँ वित्तीय क्षेत्रमा दक्ष हुनुहुन्छ। बाइबलले भन्छ, हामी असल कामहरूको निम्ति ख्रिष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिले बाटै ती तयार गर्नुभएको थियो। तपाईँको जीवनको लागि परमेश्वरसँग एउटा उद्देश्य छ, अनि जब तपाईँले त्यो उद्देश्य पत्ता लगाउन र पूरा गर्न थाल्नुहुन्छ तब तपाईँले उच्च स्तरको खुशी र सन्तुष्टिको अनुभव गर्नुहुनेछ। तपाईँ पर्खालको अर्को इट्टा वा सिकर्मीको औजार बाकसको अर्को एउटा किला जस्तो साधारण मात्रै हुनुहुन्न। परमेश्वरले व्यक्तिगत रूपमा तपाईँलाई रच्नुभयो र बनाउनुभयो। उहाँले सृष्टि गर्नुभएको तपाईँ मात्र तपाईँ हुनुहुन्छ र यदि तपाईँ आफू जस्तो हुनुहुन्छ भने उहाँको र यदि आफू तपाईँ चाहिँ जस्तो हुनुहुन्न भने उहाँको राज्यले तपाईँको अद्वितीय योगदानबाट लाभ उठाउने छैन। त्यसकारण पावलले लेखे गलाती 6:4-5 प्रत्येकले आफ्नै कामको जाँच गरोस्, आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गरोस्। यसकारण परमेश्वरको उद्देश्य अनुरूप आफ्नो दान वरदानको क्षेत्रमा उत्कृष्ट काम गर्नु नै खुशीको रहस्य हो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आफ्नो विवेक शुद्ध राख्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पहिलो तिमोथी 1:19 पदले भन्दछ, विश्वास र स्वच्छ विवेक कायम राख। कहिलेकाहीँ हामी आफूले गरिरहेको कामको औचित्य प्रमाणित गर्न चाहन्छौ र भन्छौ मलाई यो सही लाग्छ, त्यसैले यो गलत हुन सक्दैन। तथापि यदि परमेश्वरको वचनले केही गलत छ भन्छ भने त्यो गलत हो, चाहे त्यो जति सुकै सही जस्तै लागोस्। यो पुरानो भनाई तपाईँको विवेकले तपाईँलाई मार्गदर्शन गरोस्, अर्ध सत्यता मात्रै हो। त्यसको अर्को आधा भाग यस्तो हुनुपर्छ, जबसम्म तपाईँको विवेक परमेश्वरको वचनको स्पष्ट शिक्षाहरूमा आधारित छ र निर्देशित छ, परमेश्वरको उद्धार गरिएको सन्तानको रूपमा तपाईँलाई आफ्नो भावनाहरू, आवेगहरू वा लोकप्रिय धारणाको सट्टा उहाँका आज्ञाहरू अनुसार जिउन बोलाइएको छ। जब ती कुराले तपाईँलाई मार्ग निर्देशन गर्छन्, परीक्षाको बतासले तपाईँलाई बाटो बढाल्न सक्छ र तपाईँको जहाज दुर्घटनामा पर्न सक्छ। पावलले लेखेका छन्, मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमबाणी अनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लड़ाई लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। तीमध्ये होमेनियस र एलेक्जेन्डर हुन् जुनहरूलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले शैतानको हातमा सुम्पेको छु। हामीलाई होमेनियस र एलेक्जेन्डरको बारेमा धेरै थाहा छैन, तर हामीलाई जे थाहा छ त्यो गम्भीर तुल्याउने र शिक्षास्प्रद छ। तिनीहरूले परमेश्वरको वचनमा आधारित विवेकको विकास गर्न, त्यसलाई बचाई राख्न र त्यस अनुसार जिउन चुके अनि आत्मिक तवरमा जहाज डुबाए। कस्तो स्पष्ट बिम्ब, आफ्नो मार्गबाट बढालिएर बाहिर जाँदा चट्टानहरूमा ठोकिएर टुक्रा टुक्रा भएको जहाज। त्यसकारण आजको लागि तपाईँलाई उत्साह, तपाईँको विवेक परमेश्वरको वचनमा आधारित हुनुपर्छ अनि तपाईँले यसलाई सधैँ शुद्ध राख्नुपर्छ।

थ्याङ्क यू नमिरेकी तपाईँको निम्ति राख्यौं। श्रोता अवश्य भने हामी कार्यक्रम अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजी र सुनुनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोला दाइ के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
3: टाइम चेक यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्ञानका कुरा,
4: जीवनका कुरा,
3: सफलताका कुरा
4: अनि दर्शनका कुरा कार्यक्रम
3: ज्ञान दर्पण।
1: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू: 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444, 40225444
6: र 40225572, 40225572।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी अभिवादन गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छ मा आदरणीय श्रोता कार्यक्रम मलाई मनपर्छ लिएर आज म उपस्थित भइसकेको छु। तर आज भने जुन विपत्ति आज नेपालीले भोगिराख्नु परेको छ यो कल्पनै नगरेको विपत्ति आज आइपरेको छ। जुन 10 गते भदौ 10 गते हुन आयो बिहान 8:30 बजीदेखि जुन रसुवा जिल्लामा विभिन्न ठाउँमा विभिन्न प्रकारका विपत्तिहरू विभिन्न प्रकारका चित्कारहरू विभिन्न प्रकारका आवाजहरू हामीले देख्यौं सुन्यौं र यतिखेर नेपाल सरकारले तीव्र रूपमा अझै पनि मान्छेलाई चाहिएको सहायता गरि नै रहेको छ। कति ठाउँमा त सरकार पनि पुग्न सकिरहेको अवस्था छैन र सक्तो सहायताहरू गरिरहेको अवस्था पनि छ र हामीले पनि यतिखेर तपाईँ र म जहाँ छौँ त्यहाँबाट हामीले सहायता गर्न सक्छौँ विभिन्न तरिकाले। किनभने एउटा नेपालीलाई परेको समस्या आफूलाई परेको महसुस हामीले यतिखेर गर्नै पर्छ। कयौं मानिसहरू यतिखेर एकदमै दुखित भएका छन् जुन घटनाले गरेर र यस्तो घटनाहरू पनि हालिएको छ जुन घटना देख्दाखेरि हामीलाई एकदमै डर लाग्छ त्रास लाग्छ र अलिकति सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले पनि कस्तो कुरा राख्ने कस्तो कुरा नराख्ने भन्ने कुराको अध्ययनै नभइकन ध्यानै नगरिकन जे पाए त्यही राखिदिँदाखेरि यसले समाजमा नराम्रो प्रभाव पार्छ भन्ने कुरालाई पनि मान्छेले मध्यनजर राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। र के समाचार राख्दा समाजमा होइन अलिकति मान्छेलाई त्रसित बनाउँछ भन्ने कुरा पनि हामीले विचार राख्नुपर्छ जस्तो लाग्छ। हामी कति कुरा समाचारहरू राख्दाखेरि कुनै पनि न्युज राख्दाखेरि कुनै पनि तपाईँले खिचेको भिडियोहरू राख्दाखेरि यो भिडियो राख्दा के हुन्छ भन्ने कुरा चाहिँ सोच्नु अति नै आवश्यक छ। यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर सोचेर मात्रै हामीले भिडियोहरू राख्नुपर्दछ। हामी जे देख्यो त्यही कहिले पनि राख्नु हुँदैन। यसले समाजमा नराम्रो प्रभाव पार्छ कि आज तपाईँ र मैले राखेको भिडियोले समाजलाई कस्तो सन्देश दिइरहेको छ मान्छेलाई त्रसित बनाइरहेको छ कि मान्छेलाई होइन अझै दुखित बनाइरहेको छ कि उत्साह दिइरहेको छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

र जुन घटनाको बारेमा मैले बताइरहेको छु, जुन ठुलो एउटा क्षति नेपालीले बिहोर्नु परेको छ, जुन देख्दाखेरि अगाडि एउटा सुन्दर गाउँ देखिरहेको थियो, त्यो ठाउँ पनि हामी धेरैचोटि पुगेका छौं र सुन्दर राम्रो ठाउँ थियो, सबैजना मिलेर बसेको ठाउँ थियो, तर छेवैमा जुन खोला थियो त्यो खोला यसरी ओर्लेर आए नि, आजभन्दा 50 वर्ष अगाडि यस्तै आएको थियो भनेर कतिले भन्नुहुन्छ, तर 50 वर्षपछि आएको कुराले यति धेरै क्षति गर्यो नि, अब 50 वर्षसम्म यसलाई बिर्सन धेरै समय लाग्छ, त्यति धेरैले क्षति पुर्याएको छ। देख्छौँ हामी लासहरू पनि जताततै लडिरहेको लासहरू देखिरहेको छ, कतै खुट्टा छ, कतै टाउको छ, होइन कतै जिउ मात्र छ, यस्तो प्रकारको दर्दनाक दृश्यहरू हामीले देखिरहेका छौँ। र हामी जहाँ छौँ, हामी यहाँ सुन्दा त हामीलाई त्यही गाह्रो छ, त त्यो ठाउँमा रहनुहुने, आफ्ना प्रियजनहरू गुमाउनुहुने, आफ्नो घर गुमाउनुहरूलाई चाहिँ झन् कति गाह्रो भएको होला। त्यो भएर उहाँहरूको लागि हामी आफू जहाँ छौँ त्यहाँ बसेर प्रार्थना र सहायता अब गर्नै पर्ने बेला आएको छ। र अब सरकारले पनि जुन घर विहीनहरू हुनुहुन्छ उहाँलाई कसरी सहायता गर्ने भन्ने कुरामा पनि एउटा दीर्घकालीन योजनाहरू पक्कै पनि सरकारले ल्याउँछ, र यो सरकारले जनतालाई लागेको घाउमा पक्कै पनि मलमपट्टि लगाउँछ भन्ने कुरा मानिसहरूले आशा गरेका छन् र आशा गर्नु पनि पर्छ। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: पहिलो थेसलोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामा। प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरण।

0: 5354 9841 र 9810 33 64 0 छ 9810 33 64 0 छ। फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
2: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्राम पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कुनै पनि कुराहरू घट्छन् जीवनमा ती घटनाले के पाठ चाहिँ सिकाएरै जान्छन् जस्तो जुन घटना घटेको छ अहिले यो घटनाले के कुरा सिकायो भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ कति हामी नेपालीको घर चाहिँ यस्तै खोलाको किनारमै धेरै छन् होइन कयौं वर्षदेखि बसिआएका मानिसहरू यस्तो त कहिले होला भन्ने पनि सोचेको थिएन तर यो खोलाको चाहिँ कहिले पनि भर हुँदैन रहेछ भन्ने कुरा तपाईँ र मैले थाहा पाइसक्यौं र जिन्दगीमा एकचोटि बनाउने घर सुरक्षित ठाउँमा बनाउनु पर्छ भन्ने कुरा पनि यो घटनाले हामीलाई सिकाएको छ हामी कतिचोटि पहिरो जाने भिरालो ठाउँमा घर बनाउँछौ जग्गा किन्छौ होइन अबको दिनमा चाहिँ तपाईँ र मैले कस्तो ठाउँमा घर बनाउनु पर्ने रहेछ भन्ने कुरा पनि तपाईँ र मलाई थाहा भएको छ किनभने हामी आफै पनि सुरक्षित हुँदैनौँ किनभने कहिलेकाहीँ हामीले बच्चा छोडेर काममा जानुपर्ने हुन्छ सधैँ बच्चा हेरेर पनि हुँदैन अनि खोलाको छेउछाउ भएपछि बच्चाहरूलाई पानी एकदमै मनपर्छ त्यसमा पौडी खेल्ने रमाइलो गर्ने गर्छन् तर कतिखेर दुर्घटना हुन्छ भन्ने कुरा चाहिँ थाहा हुँदैन त्यही भएर तपाईँ र

म भरिसके सुरक्षित ठाउँमै बस्दा घर बनाउँदा चाहिँ एकदमै राम्रो हुन्छ। तर अब अहिलेको घटना चाहिँ कस्तो छ भने कहिले कसैले पनि नसोचेको घटना भयो। यस्तो हुन्छ होला भन्ने कसैले पनि सोचेको थिएन। यति राम्रो सहरहरू थिए, बजारहरू थियो, होइन, सबै कुरा राम्रो थिए। तर यो विनाशकारी बाढीले यति धेरै ठूलो क्षति गरेको छ नि, अब यो घाउलाई मेट्न कयौं वर्ष लाग्छ। सरकारले पनि 3 महिनाको लागि, होइन, एउटा यसलाई सबै कुरा रिकभर गर्नको लागि 3 महिना लाग्ने पनि घोषणा गरेको छ। 3 महिनासम्म आपतकाल घोषणा गरेको छ र हामी देख्छौँ अब 3 दिन भइसक्यो आज र पनि अझै लासहरू जताततै छन्। खोजी कार्य भइरहेको छ, अझै मान्छेहरू समस्यामा छन्, अझै उद्धार भएको छैन। सरकारले सक्दो कोसिस गरिरहेको छ, बाटोहरू खुलाउने काम भइरहेको छ र यतिखेर सरकारले के अनुरोध गरेको छ भने मान्छेहरू राहत लिएर जाने काम गरिराख्नु भएको छ। त्यो भएर बाटो यति धेरै जाम छ, होइन, यतिखेर चाहिँ अलिकति सतर्क हुनुपर्छ जस्तो लाग्छ। हामी जाम गरेर सरकारलाई काम गर्ने वातावरण चाहिँ बनाइदिनुपर्छ, उद्धारका कामहरू गर्ने वातावरण बनाइदिनुपर्छ, होइन। त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ, राहत पनि आवश्यक नै छ। तर कसरी हुन्छ बाटोलाई चाहिँ बाधा नगरिदिउँ, किनभने सरकारले विभिन्न प्रकारका उद्धारका कामहरू गरिरहेको छ। त्योहरू सरकारलाई पनि त्यो ठाउँमा पुग्नको लागि, प्रहरीलाई त्यो ठाउँ पुग्नको लागि, एम्बुलेन्सलाई, होइन, धेरै कुराहरू हामीले सहज बनाइदिनुपर्छ जस्तो लाग्छ मलाई। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ फेरि पनि कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ हामीले राख्यौं र यतिखेर हामी देख्न सक्छौं जब त्यो ठाउँमा धेरै बाटोमा चाहिँ भीड भएको कुराहरू पनि हामीले सुनिरहेका छौं, किनभने राहत बाँड्नको लागि धेरै मान्छेहरू गइराख्नु भएको छ, तर त्यहाँ रमिता हेर्न पनि धेरै मान्छेहरू छन् र बाटो आवत जावत गर्नै गाह्रो अवस्था भएको सुनिरहेका छौं हामीले। तर सबैभन्दा ठूलो कुरो चाहिँ सरकारले जुन कामहरू गरिरहेको छ त्यो काममा चाहिँ बाधा गरिदिनु हुँदैन, हामीले बाटो चाहिँ खाली बनाइदिनुपर्छ जस्तो लाग्छ मैले, र मैले अघि पनि यो कुरालाई भने र कतिजनाले चाहिँ फेरि पनि बाढी आउने कुराहरू गरिराख्नु भएको छ, कति चाहिँ हल्ला हुन्छन् भन्दा पनि सरकारका आधिकारिक कुराहरूबाट मात्रै अथवा रेडियो टेलिभिजनबाट आएका कुरालाई मात्रै हामीले मान्नुपर्छ, किनभने मान्छेलाई अत्ताउने काम कहिले पनि गर्नु हुँदैन। कतिले भन्दैन त्योभन्दा पनि ठूलो आउँदैछ भनेर मान्छेलाई अत्ताउने कामहरू भइरहेको छ, तर सरकारले चाहिँ यतिखेर मोबाइलबाट हुन्छ कि होइन, मेसेज गरेर हुन्छ कि अनि सूचना गरेर हुन्छ कि केबाट हुन्छ, जनतालाई चाहिँ एकदमै सूचनाको माध्यम चाहिँ दिनुपर्छ, किनभने सतर्क हुनु अति नै आवश्यक छ। अब हेर्नुहोस् पानी पर्ने अवस्था छ, पानी परिरहेको छ, कहाँ जाने, कहाँ बस्ने, के खाने होइन, सायद सरकारले यी सबै कुराहरू मिलाइरहेको छ र मान्छेलाई अटाउने काम चाहिँ कसैले कसैलाई पनि गर्नु हुँदैन जस्तो लाग्छ मलाई, किनभने अब एउटा क्षति त भइसक्यो, आफन्तहरू गुमाउनु भएको छ, भौतिक कुराहरू गुमाउनु भएको छ, त्यही माथि फेरि पनि यस्तो हुँदैछ उस्तो हुँदैछ भनेर अटाउने काम कहिले कसैलाई नगरौं होइन, यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। र यस्तो बेलामा मान्छेहरू आफ्नै तरिकाले उद्देश्य बेग्लै बेग्लै लिएर मानिसहरू त्यहाँ हिँडिरहेको अवस्थाहरू छ, कोही सुन खोज्दैछन्, कोही मोबाइल खोज्दैछन्, कोही के खोज्दैछन् होइन, त्यस्तो कामहरू हामीले गर्नु हुँदैन। यतिखेर चाहिँ कतै लास भेट्यो भने सरकारलाई जानकारी दिएर त्यो लासलाई सही ठाउँमा हामीले लानुपर्छ जस्तो लाग्छ मलाई। र अहिलेलाई भने फेरि पनि यो संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोताहरूले लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रीष्ट येशूको नाउँमा जयमसी तथा क्रिस्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। आज पनि म यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलको पुस्तक एफिसीको पत्र अध्याय चारबाट यहाँहरूको बीचमा प्रचार गर्न गइरहेको छु। मलाई विश्वास छ तपाईँले मलाई शुरूबाट अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइएदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढ़ी जानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरू भन्दा फेरि माथि चढ़ी जानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले परिपूर्ण पार्न सकुन्। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस पनि ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौ, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौ। बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन। प्रिय श्रोता, यहाँहरूको बीचमा मैले धर्मशास्त्र बाइबलबाट एफिसीको अध्याय चारको एकदेखि मैले यहाँहरूको बीचमा सोह्र पदसम्म पाठ गरे। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यो एकता भन्ने कुरा निकै महत्वपूर्ण र तपाईँ हाम्रो जीवनमा निकै आवश्यक कुरा हो। प्रियहरू, हुन त हामी येशूमा सबै एक हौं, यहाँ कोही पनि सानो ठूलो छैन। हामीले बाइबलको योभन्दा अगाडिको एपिसीको पुस्तकमा हामीले हेर्यौं कि यहाँ कुनै पनि किसिमको विभेद गर्नुहुँदैन, मण्डलीमा कुनै पनि किसिमको विभेद छैन। जो येशू ख्रीष्टमा आउँदछ ती सबै येशू ख्रीष्टमा सबै समान छन्, एक छन्। कुनै धनी गरीब छैन, कुनै यो जातको त्यो जातको, सानो मानिस ठूलो मानिस भन्ने यहाँ कुनै पनि किसिमको वर्गीकरण छैन भनेर पावलले एकदम स्पष्टसँग बताइसकेका छन्। त्यसकारण हामी मण्डली एकतामा रहनुपर्छ, विश्वासीहरू एकतामा रहनुपर्छ। प्रेमलाई बाइबलले अति महत्वको साथमा सिकाएको हामीले पाउँदछौं। तर हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो अवस्था परिस्थिति आउन सक्छ कि प्रियहरू, मण्डली पनि मण्डली छुटिएर टुक्रिएर गएको हामीले घटना देखेका छौं। मानिस मानिसको मन मिलेको छैन, विश्वासमा सँगसँगै अगाडि बढेका सहयात्रीहरू पनि छुटिएर गएका छन्। एउटै परमेश्वरलाई विश्वास गरेको, एउटै परमेश्वर एउटै पवित्र आत्मालाई ग्रहण गरेको, एउटै पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएको भए पनि ती मानिसहरू छुट्टा छुट्टै यो सिद्धान्त, यो मूल्य मान्यता अथवा यो दृष्टिकोण भनेर आआफ्नै अडानहरू अघि सारेर मण्डलीहरू टुक्रिएको पनि हामीले देखेका छौं। विश्वासी विश्वासी बीचमा एकता नभएको हामीले भेटेका छौं। अन्य विविध कारणहरू छन् जसले मण्डलीमा एकता भन्दा पनि फूटहरू सृजना भएको हामीले देखेका छौं। त्यसकारण पावलले पनि यो एफिसीको मण्डलीमा त्यो खालको समस्या भएको कारणले गर्दा पावलले बताउँदैछन् कि ख्रीष्टको शरीरमा हामी सबै एक हुनुपर्दछ अथवा एकता हुनु आवश्यक छ। एकता किन महत्वपूर्ण छ भन्ने कुरा पनि हामी यहाँ हेर्दै जानेछौ। प्रियहरू, यहाँ पावलले भनिरहेका छन् कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। तपाईँ र म जब परमेश्वरलाई हामीले विश्वास गर्यौं, हामी हरेकलाई एउटा न एउटा बोलावट परमेश्वरले दिनुभएको छ। हो, कोही प्रचारक हुने बोलावट प्रभुले हामीलाई दिनुभएको छ, कोही चर्चको मण्डलीको सेवक हुने एउटा बोलावट परमेश्वरले दिनुभएको छ, कसैलाई शिक्षक हुने बोलावट परमेश्वरले दिनुभएको होला, कसैले एउटा साधारण रूपमा विश्वासी जीवन तर हाम्रो आफ्नो विभिन्न कामहरू विभिन्न जेसुकै हामीले गर्छौं ती कुराहरूबाट परमेश्वरको महिमा हुने काम गर्नको लागि परमेश्वरले बोलावट तपाईँ र हामीलाई दिनुभएको छ। सोही बोलावट अनुसारको हाम्रो जीवनयापन चाहिँ हुनुपर्दछ भनेर पावलले यहाँ जोड़ दिएको पाउँदछौ। पद दुईमा यहाँ पावलले भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यहाँ पावलले भन्दछन् कि प्रेममा सहेर, यो सहनु पर्ने कुरा बाइबलमा बताइएको छ। कहिलेकाहीँ हामीमाथि कसैले अन्याय गर्यो भने हामी सहँदैनौ, कहिलेकाहीँ हामीमाथि कसैले अलिकति फरक दृष्टिकोण फरक विचार राख्यो भने हामी त्यो मानिसलाई सहन सक्दैनौ। पावलको जीवनमा धेरै किसिमका कठिनाईहरू आएको थियो, उनले आफ्नो प्रचार यात्रामा धेरै किसिमका सतावटहरू भोगेका थिए, मानिसहरूबाट अपहेलना उनले सहेका थिए, तर पनि उनले भन्दछन् कि मैले मानिसहरूलाई सहेर ती परिस्थितिहरूको उनले सामना गरेर अगाडि बढ़िरहेको उनले आफ्नो गवाही दिएको हामीले पाएका छौं। त्यसकारण पावलले यहाँ भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। जब तपाईँ र हामीले कुनै व्यक्तिप्रति प्रेम गर्दछौं भने त्यसपछि तपाईँ हामी आपसे आप त्यो मानिसको व्यवहारहरू हामी सहेर अगाडि बढ्न सक्छौ। घर परिवारमा पनि त्यही हो, श्रीमान श्रीमती बीचमा यदि तपाईँ र हामी एक अर्कालाई प्रेम गर्दछौ, श्रीमान श्रीमतीमा त्यो एउटा प्रगाढ प्रेम छ भने एक अर्काका व्यवहारहरू हामी सहेर अगाडि बढ्छौं। एक अर्काका कुराहरू राम्रो नराम्रो जस्तो व्यवहार भए पनि हामी त्यसलाई सहेर अगाडि बढ्दछौ। सहनशीलता भनेको आजको सबैभन्दा महत्वपूर्ण कुरा हो प्रियहरू। धेरै जस्तो परिवारहरू, धेरै जस्तो सम्बन्धहरू बिग्रिनुको कारण पनि हामीमा एउटा त प्रेम हुँदैन र अर्को भनेको हामीमा सहनशीलता हुँदैन। कुनै पनि व्यक्तिलाई सहनु निकै महत्वपूर्ण छ। सहनुको अर्थ उसले गरेका सबै नराम्रा नकारात्मक कामहरू सबै कुरालाई सहेरै मात्रै बस्ने भन्ने हुँदैन। तपाईँलाई थाहा छ, कहिलेकाहीँ रिसमा आवेगमा आएर कुनै व्यक्तिले एउटा कुनै कुरा बोल्छ भने पछि त्यो व्यक्तिले आफैले त्यो कुरालाई रियलाइज गर्छ, त्यो कुरालाई मनन गर्छ, मैले त कति गलत गरेको रहेछु, मैले कति यो कुरा चाहिँ मैले गर्न नहुने रहेछ, आक्रोशमा आए भनेर पछि उसले त्यो पश्चाताप गरेको हामीले पाउँदछौ। त्यसकारण आज चाहिँ सम्बन्धहरूमा प्रेम हुनुपर्दछ र सहनशीलता हुनुपर्दछ। पावलले यही कुरा भन्दछन् कि नम्रतामा धैर्य साथ एक अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यो प्रयत्न आज तपाईँ र हामीले गर्न जरूरी छ। यदि यो कुरा हामीले गर्यौं भने प्रियहरू, हामीमा एकता आउँदछ, सम्बन्धहरू सुदृढ हुँदै जान्छन्, बलियो हुँदै जान्छन्। जब तपाईँ र हामी बीचमा चाहिँ एक अर्काप्रति एक अर्कालाई सहने त्यो क्षमता छैन, एक अर्कालाई सहन सक्ने मन हृदय छैन, प्रेम छैन भने चाहिँ प्रियहरू पक्कै पनि त्यहाँ शान्ति आउँदैन, पक्कै पनि त्यहाँ एकता आउँदैन। त्यसकारण पावलले त्यही भन्दछन् कि शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। आज मण्डलीमा यही कुरा हुनु आवश्यक छ। प्रियहरू, म तपाईँलाई यही उत्साह दिन चाहन्छु। चार पदमा यहाँ पाउलले फेरि भन्दछन् कि शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। म तपाईँहरूलाई यही सम्झना गराउन चाहन्छु। प्रिय विश्वासीहरू, कुनै विश्वासीसँग तपाईँको मनमुटाव भएको छ? कुनै विश्वासी दाजुभाइसँग तपाईँको आपसी विमल भएको छ? पावलले यही उत्साह दिइरहेका छन् कि हाम्रो आशा शरीर एउटै छ र पवित्र आत्मा पनि एउटै हुनुहुन्छ, प्रभु एउटै हुनुहुन्छ, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर, सबैभन्दा माथि, सबैका मध्य र सबैमा उहाँ नै हुनुहुन्छ। प्रियहरू, तपाईँको मनमुटाव भएको व्यक्तिसँग पनि एउटै परमेश्वर हुनुहुन्छ। उहाँले पनि एउटै परमेश्वर, पिता, पुत्र र पवित्र आत्माको नाउँमा उहाँले बप्तिस्मा लिनुभएको छ। एक अर्का बीचमा चाहिँ शत्रुताको भावना कहिलेकाहीँ हामी देख्दछौ। यदि त्यस्तो छ भने पनि प्रियहरू, म यही समय तपाईँलाई उत्साह दिन चाहन्छु कि यदि तपाईँ र हाम्रो परमेश्वर एउटै हुनुहुन्छ भने हामी बीचमा बेमेल किन? प्रियहरू, तपाईँ र मेरो परमेश्वर एउटै हुनुहुन्छ, जो पिता, पुत्र र पवित्र आत्मा, जसको नाउँमा तपाईँ र हामीले बप्तिस्मा लिएका छौं, उहाँ तपाईँ र हामीमा हुनुहुन्छ भने तपाईँ र हामी बीच किन फुट? किन तपाईँ र हामी बीच वैमनस्यता? किन तपाईँ र हामी बीच चिसोपन? यदि तपाईँ र हामीले साँचो रूपमा परमेश्वरलाई विश्वास गरेका छौं भने, यदि साँच्चैकै तपाईँले एउटै परमेश्वर माथि तपाईँले विश्वास गर्नुभएको हो भने, पक्कै पनि विभाजन ल्याउने विभिन्न किसिमका पर्खालहरूलाई तपाईँले तोड्नुहुनेछ, शत्रुताका ती सबै बन्धनहरूलाई तपाईँले फुकाउनुहुनेछ र तपाईँ मिलापमा अगाडि बढ्नुहुनेछ। यो म विश्वास गर्न चाहन्छु। सात पदमा लेखिएको छ, तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। आज धेरै जस्तो समस्या के छ भने, हामी हाम्रो बोलावट, हाम्रो वरदान जे छ प्रियहरू, हामी त्यसैमा लागिरहन नसक्नु एउटा ठूलो समस्या छ। पावलले यहाँ बताएका छन् कि वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। यहाँ विभिन्न किसिमका वरदानहरू दिएको छ। यति मात्र नभइकन हामीले धेरै यस्ता थुप्रै वरदानहरू प्रभुले तपाईँ र हामी उहाँलाई विश्वास गर्नेहरूलाई दिनुभएको छ। कुनै एउटै व्यक्तिले मै अगमवक्ता, मै प्रेरित, अथवा मै पास्टर, अथवा मै चर्चको प्रचारक, अथवा मै शिक्षक भनेर जब एउटा कुनै व्यक्तिले आफ्नो निश्चित वरदान भन्दा सबै कुराहरू गर्न खोज्दछ भने त्यहाँनिर समस्या उत्पन्न हुँदछ। प्रियहरू, आफ्नो वरदान जे हो त्यही कुरामा लागिरहन प्रेरित पावलले पनि मण्डलीलाई उत्साह दिएको हामीले पाउँदछौ। यहाँ वरदान अनुसार कोही ठूलो अथवा सानो पक्कै पनि छैन। प्रियहरू, मण्डलीमा प्रचार गर्ने मानिस ठूलो, मण्डलीमा अगमवाणी बोल्ने व्यक्ति ठूलो, अथवा प्रचारक ठूलो, अथवा मण्डलीको पास्टर ठूलो, शिक्षक ठूलो, अरू सानो भन्ने यो किसिमको विभाजन आउनु हुँदैन। प्रियहरू, यदि जब कुनै मण्डलीमा त्यो किसिमको विभाजन आउँछ भने त्यति बेला फुट हुन्छ, त्यति बेला मानिसहरूमा तिक्तता आउँदछ, त्यति बेला मानिसहरूमा एक प्रकारले ख्रिस्टको प्रेमबाट उनीहरू अलग भएर संसारको प्रतिस्पर्धात्मक जीवन उनीहरूको हुन जान्दछ, अनि मण्डली चाहिँ पक्कै पनि स्वस्थ मण्डली नभइकन अस्वस्थ मण्डली बन्दछ। पावलले यही कुरा बताएका छन् कि हरेकमा फरक फरक वरदान छ। सात पदमा यहाँ बताइएको छ कि तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। एघार पदमा फेरि म पढ्न चाहन्छु, अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। प्रियहरू, आज ख्रिस्टको शरीरलाई हामीले हेर्ने हो भने उहाँ हाम्रो शिर हुनुहुन्छ। मण्डली ख्रिस्टको शिर हो र आज मण्डली यीशु प्रभुको शरीरको रूपमा हामीले हेर्न सक्दछौं। शरीरमा फरक फरक अंगहरू हुन्छन्, फरक फरक त्यसको फंक्सनहरू, कामहरू फरक फरक हुन्छ। त्यसकारण विचार गरौं त प्रियहरू, त तपाईँ र मेरो शरीरमा भएको कुनै पनि एउटा अङ्ग यदि छैन भने कति अप्ठ्यारो हुन्छ। उदाहरणको लागि हामीसँग आँखा छैन भने आँखा नभएपछि कति गाह्रो हुन्छ। उदाहरणको लागि हामीसँग खुट्टा यदि हामीले हिँड्न सक्दैनौ भने हाम्रो जीवन एउटा स्वस्थ जीवन हुँदैन, कति गाह्रो अप्ठ्यारो परिस्थिति आउँदछ। विचार गर्नुहोस्, यदि तपाईँ र हामीले हाम्रो शरीरको कुनै एउटा अङ्ग निष्क्रिय भयो भने कति अप्ठ्यारो हुन्छ। यहाँ विभिन्न बाइबलको विभिन्न पदमा भनिएको छ कि एउटाले अर्कोलाई तुच्छ अथवा सानो नठानोस्। हाम्रो शरीरमा भएका प्रत्येक अङ्गहरूको फरक फरक आआफ्नो काम छ र उनीहरूको आआफ्नो महत्व छ। कोही सानो अथवा कोही ठूलो भन्ने पक्कै पनि हुँदैन। त्यसरी नै यहाँ येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ अनि मण्डली चाहिँ येशु प्रभुको शरीर हो भने शरीरमा भएका विभिन्न अङ्गहरूको फरक फरक कामहरू भए जस्तै मण्डलीमा भएका विभिन्न व्यक्तित्वहरूको मण्डलीमा भएका विभिन्न यहाँ फरक फरक वरदान भएका व्यक्तिहरूको पनि आआफ्नै जिम्मेवारी छन्, आआफ्नो काम छ, आआफ्नो महत्व रहेको छ। त्यसकारण सबैको समान भूमिका रहन्छ भनेर यहाँनिर पावलले जोड़ दिन खोजेका छन्। यी फरक फरक क्षमता फरक फरक वरदान भएका व्यक्तिले जब आफ्नो ढंगले आफ्नो वरदान अनुसार बोलावट अनुसार उनीहरूले काम गर्दछन्, जहाँ कसैले कसैलाई बाधा नपुर्याइकन उनीहरूले काम गर्दछन् भने एक अर्कालाई उत्साह दिएर काम गर्दछन्, कोही ठूलो कोही सानो नभनिकन कुनै विभेद रहित त्यहाँ एक अर्कालाई उत्साहित गरेर काम गर्दछन् भने मण्डली चाहिँ सुसज्जित हुन्छ भनेर पावलले यहाँ बताएका छन्। त्यसकारण आज मण्डली एउटा स्वस्थ मण्डली हुनको लागि पनि प्रियहरू तपाईँ र हामीमा एकता हुनु आवश्यक छ, किनभने हाम्रो मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ अनि एउटै प्रभु एउटै पवित्र आत्मा एउटै परमेश्वरमा हामीले विश्वास गरेका छौं भने हामी बीचमा विभिन्न खालका विमेलहरू र कुनै पनि किसिमको शत्रुता चाहिँ हुनु हुँदैन भनेर पावलले यहाँ बताएका छन्। म सरसर्ती अगाडि पढ्दै जानेछु प्रियहरू। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस पनि ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौ, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसका जालझेल ध्रुतता र फट्याइले यताउता उडाइएका बालकहरू जस्ता नहौं। पावलले यहाँ विस्तृत रूपमा बताएका छन् कि जब यदि हामीमा एकता हुँदैन भने जब हामी यसरी एक अर्कामा यस्तै किसिमका कुराहरूले को ठूलो को सानो कसको जिम्मेवारी बढी कसको जिम्मेवारी कम भनेर यसरी एक अर्कामा विभाजनहरू हामीले ल्यायौं भने यसले ख्रीष्टको पूर्णताको नापसम्म हामी पुग्न सक्दैनौ। त्यसपछि हामीमा एउटा छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल ध्रुतता र फट्याइले यताउता उडाइएका बालक जस्ता हामी हुन पुग्दछौं। यदि त्यस्तो भयो भने त्यो मण्डली स्वस्थ मण्डली अवश्य पनि हुँदैन प्रियहरू, त्यो मण्डली वृद्धि हुँदैन प्रियहरू, त्यो मण्डलीमा समस्याहरू जस्ताको तस्तै हुँदछ। त्यसकारण यहाँ हामीलाई परमेश्वरको विभिन्न वरदानहरू छन्, विभिन्न किसिमका सेवा गर्ने उहाँको बोलावट अनुसार फरक फरक क्षमता परमेश्वरले दिनुभएको छ। त्यो कुरालाई मानिलिएर प्रियहरू हामी अगाडि बढ्न सकौं, एकतामा अगाडि बढ्न सकौं, प्रेमसाथ अगाडि बढ्न सकौं, एकअर्कालाई सहेर यहाँ वचनमा भनिएको छ कि सारा दिनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न हामीले प्रयत्न गरौं भनेर वचनमा भनिएको छ प्रियहरू। पावलले अन्तिममा यसरी यो वचनलाई सकेका छन् कि बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ। हालेलुया। पक्कै पनि यहाँ प्रेमसित भनेको अर्थ तपाईँ र हामी जो जस्तो भए पनि मण्डलीमा कोही धनी गरीब आउँदछन्, मण्डलीमा कोही शारीरिक असक्षमता भएका व्यक्तिहरू आउँदछन्, कोही चर्चको पास्टर हुनुहुन्छ, कोही सेवक हुनुहुन्छ, कोही एल्डर हुनुहुन्छ, कोही प्रचारक हुनुहुन्छ, कोही शिक्षकहरू हुनुहुन्छ, फरक फरक दान प्रदान भएका मानिसहरू मण्डलीमा छन्, फरक क्षमता भएका मानिसहरू मण्डलीमा छन्, तर सबैमा समान प्रेम हामीले देखाउनु चाहिँ पर्दछ। हामी येशुसम्मै बढ्दै जाउँ जो हाम्रो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन, हालेलुया। जब तपाईँ र हामी येशुसँग गाँसिन्छौं, आफ्ना सबै वैमनस्यताहरू आफ्ना सबै ईर्ष्या आफ्ना सबै खराब विचारहरू खराब प्रवृत्तिहरू घमण्डहरू हरेक प्रकारका कुराहरू को विचारहरूलाई हामी त्यागेर येशुसम्म हामी जोडिन्छौं भने त्यहाँ कुनै पनि किसिमको बेमेल हुँदैन, त्यहाँ प्रेममा हामी अगाडि बढ्न सक्दछौ र हामी एकतामा अगाडि बढ्न सक्दछौ। र आजको वचनको मूल शीर्षक नै यही छ कि ख्रीष्टको शरीरमा एकता। आज हरेक ठाउँमा एकताको आवश्यकता छ प्रियहरू, मण्डलीमा एकताको आवश्यकता छ, जहाँ कहीँ परिवारमा एकताको आवश्यकता छ, सम्बन्धमा एकताको आवश्यकता छ। यदि तपाईँ हामी येशूसँग जोडिन्छौ भने, जो हाम्रो शिर हुनुहुन्छ, हामी उहाँका अंगहरू हौ, शरीरको अंगहरू हौ, यदि हामी येशूसँग जोडिन्छौ भने, उहाँको प्रेममा हामी बढ्दछौ भने, तब हामीमा एकतामा आउने एउटा बल, बुद्धि, विवेक परमेश्वरले हामीलाई दिनुहुन्छ। हामीले हाम्रा शत्रुताका पर्खालहरू हामीले त्याग्न सक्दछौ र एकले अर्कालाई हामीले सहेर हामी प्रेममा अगाडि बढ्न सक्दछौ, धैर्यतामा, नम्रतामा हामी अगाडि बढ्न सक्दछौ। के तपाई तपाईँको मण्डलीमा, तपाईँको व्यक्तिगत जीवनमा, तपाईँको परिवारमा, तपाईँको समाजमा एकता, मेलमिलाप, प्रेम चाहनुहुन्छ भने तपाईँ आज नै ख्रीस्टसँग आउनुहोस्, ख्रीस्टसँग जोडिनुहोस्, उहाँसँगको सम्बन्ध अझै बलियो बनाउनुहोस्। प्रियहरू, म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हवस् त, आजको यो जीवनको वचन रेडियो कार्यक्रमको वचनको श्रृंखला म यही राख्दै तपाईँलाई यही उत्साह दिँदै विदा हुन्छु। सुन्दै गर्नुहोला जीवनको वचन रेडियो कार्यक्रम। हवस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई असलमा। आदरणीय श्रोता, यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र कार्यक्रम मार्फत विशेष गरिकन विवाहसँग सम्बन्धित वचनहरू, उत्साह, काउन्सिलिङ आदरणीय पास्टर चित्र खड्गाज्यू पेत्सालुम पुतली सड़क चर्चबाट तपाईँले सुन्दै आइरहनु भएको छ। र कतिजना व्यक्तिहरू विवाहको लागि तयारी भइरहनु भएको छ, विवाहको लागि प्रार्थना गर्दै हुनुहुन्छ भने तपाईँले यस कार्यक्रम मार्फत धेरै उत्साह र हौसलाहरू प्राप्त गर्न सक्नुहुनेछ। र आज चाहिँ हामीले गत हप्तामा जस्तै हाम्रो गेस्ट सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू जो पेत्सालुम भैंसेपारी चर्चबाट हुनुहुन्छ, उहाँहरूको जीवनमा भएको गवाईहरू र विवाहसँग सम्बन्धित कुराकानीहरू चाहिँ यहाँहरू समक्ष निरन्तर राखिरहेको छ भने यही कुराकानीलाई नै हामी निरन्तर अगाडि आजको श्रृंखलामा पनि अगाडि बढाउनेछौ। र आउनुहोस् ढिलामा गरिकन हामी कुराकानीतर्फ अगाडि बढ्नेछौ। कार्यक्रममा स्वागत गर्न चाहन्छु हजुरहरू सबैजनालाई। जय मस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई कार्यक्रममा।
2: धन्यवाद।
1: र यो महत्वपूर्ण समय दिनुभएको लागि सुरुमा नै एकदमै धेरै धन्यवाद दिन चाह्यौं। र हामी एकदमै उत्साहित छौ हजुरहरूबाट अझ थप विवाहसँग सम्बन्धित हजुरहरूको अनुभव र उत्साह चाहिँ हाम्रो श्रोताहरूको लागि कार्यक्रम मार्फत राख्नको निम्ति। र गत हप्ता हामीले तपाईँहरूको वैवाहिक जीवनमा भएको कतिवटा च्यालेन्जेसहरूको बारेमा कुरा गर्दै थियौं, किनभने विवाह हुनुभन्दा अगाडि पनि च्यालेन्जहरू हुन्छ र विवाहको दौरानमा र विवाह पछि त अब कतिवटा चुनौतीहरूलाई सामना गर्दै नै जानुपर्ने नै हुन्छ। र पनि अब ती सबै कुराहरूलाई कसरी चाहिँ हामीले समाधान गर्दै लिएर जान्छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण रहेको छ। कतिवटा कुराहरू तपाईँहरूले बताइ पनि सक्नु भएको छ भने अझै हामीलाई स्पष्ट बनाइदिनुहोस् न, कस्तो कस्तो प्रकारको च्यालेन्जहरू फेस गर्नु पर्यो र त्यसलाई तपाईँहरू दुवैजना मिलेर कसरी जित्नुभयो?
3: आई थिंक हामीले अगाडि पनि कुरा गर्दाखेरि हाम्रो परिवेशले गर्दाखेरि धेरै फरक पर्छ भन्ने कुरा पनि भएको थियो। अनि त्यस्तै अब पारिवारिक परिवेश फरक हुन्छ, त्यसपछि अब हामी जुन तरिकाले हुर्क्याउँ त्यो पनि फरक हुन्छ, अनि त्यसले सेभ गर्ने हाम्रो जुन व्यक्तित्व पर्सनालिटी पनि एकदम डिफरेन्ट हुन्छ। अनि त्यो कुराहरूलाई चाहिँ अब विवाहमा बाँधिँदाखेरि अब एकै हुँदाखेरि चाहिँ त्यसलाई ह्यान्डल कसरी गर्ने भन्ने कुरामा चाहिँ अब हामीलाई अलिकति च्यालेन्ज
1: अलिकति परिवेशको बारेमा बताइदिनुहोस् न, कस्तो खालको परिवेशले गर्दा तपाईँलाई च्यालेन्ज गर्यो?
3: एउटा त अब हामी अब त्यही नेपाली समाजमा भएकाले गर्दाखेरि अब फ्यामिलीको कुरा आउँछ, त्यसपछि एउटा लेभलमा अब हाम्रो कास्टको पनि कुरा आउन, अनि सँगसँगै अब डिफ्रेन्ट अब विभिन्न किसिमको जस्तै अब लाइफ चोइसेसहरू हामीले लिएको, अनि त्यसपछि हाम्रो अब एम्बिसनहरू, अनि हाम्रो बारेमा थाहा भएको मान्छेहरूलाई बाँधिँदाखेरि अब एकै हुँदाखेरि चाहिँ त्यसलाई ह्यान्डल कसरी गर्ने भन्ने कुरामा चाहिँ अब हामीलाई अलिकति च्यालेन्ज
1: अलिकति परिवेशको बारेमा बताइदिनुहोस् न, कस्तो खालको परिवेशले गर्दा तपाईँलाई च्यालेन्ज गर्यो?
3: एउटा त अब

0: खालको मान्छेसँग भेट्दा धेरै चाहिँ ठिक हुन्छ भन्ने खालको एउटा चित्र पहिलादेखि नै उहाँहरूको दिमागमा आउँछ अनि त्यस्तो नहुँदाखेरि चाहिँ उहाँहरूलाई एक्सेप्ट गर्न अलिक गाह्रो अनि हामीलाई पनि बुझाउन होला अलिकति गाह्रो अनि त्यो पाटोमा चाहिँ अलिकति
1: त्यो हाम्रो चाहिँ फेरि पर्सनालिटी एकदमै फरक छ कि म चाहिँ एकदमै एक्स्ट्रोभर्ट लाइक बाहिर आउटडोर्सी लाइक मलाई ट्रेकिङहरू मनपर्ने एडभेन्चर च्यालेन्जेस लाइफको हुन्छ नि त्यस्तो मनपर्ने अनि एकदम बोल्न नि मन लाग्ने सबैजनासँग अलि धेरै नै बोल्ने कहिले कहीँ ओर मोस्ट अफ द टाइम तर उहाँ चाहिँ ठ्याक्कै अपोजिट हुनुहुन्छ एकदमै रिजर्भ टाइपको अनि बाहिर त्यति साह्रो घुलमेल गर्न मन नपर्ने अब हाम्रो नेपाली समाजमा अब जेनरली बुझिँदाखेरि चाहिँ इन्ट्रोभर्ट एक्स्ट्रोभर्ट पर्सनालिटी भनेर बुझिन्छ होइन तर नेपाली समाजमा हेर्दाखेरि अलिक धेरै नबोल्ने चाहिँ आइदर घुसखुसै भन्छ कि भए चाहिँ धेरै मच्योर भएर बुझ्ने भएर यसले नबोलेको भन्छ धेरै बोल्ने भयो भने चाहिँ कति पत्ता पत्ता गरेर बच्चा जस्तो बेहोरा छ त्यस्तो भनेर हेर्छ नि त सो हाम्रोमा वान अफ द बिगेस्ट च्यालेन्ज चाहिँ त्यो नै भएको थियो पर्सनालिटीले एकदमै पर्छ प्लस उहाँ त फेरि चर्चमा हुर्केको अन्त सो अस्ति पनि हाम्रो पास्टरले भन्दै हुनुहुन्थ्यो हाम्रो सन्डे स्कुलको टिचर्सको मिटिङ थियो नि त अनि त्यसमा भन्दै हुनुहुन्थ्यो हाम्रो बेचालम भोइस पार्टीको सन्डे स्कुलको फर्स्ट स्टुडेन्ट उहाँ हो अनि त्यसपछि फेरि त्यो टाइममा उहाँ चाहिँ एज अ युथ लिडर पनि सेवा गर्दै हुनुहुन्थ्यो सो इट्स मस्ट अलमोस्ट लाइक म भर्खरै प्रब्लममा आएको कहाँको न कहाँको केटी आएर यस्तो मच्योर ब्याचलर हाम्रो टिपेर लग्यो भन्ने जस्तो खालको माइन्डसेट हुन्छ नि त्यस्तो खालको भएको भएर पनि आई थिङ्क लाइक मान्छेहरू चाहिँ अननेसेसरीली अफेन्डेड हुन्छ नि त्यो हाम्रो इमोसन्स धेरै बाँधिएको हुन्छ नि त अनि उहाँले भने जस्तो पिक्चर हुन्छ नि त एउटा यो मान्छेले चाहिँ यस्तो मान्छेसँग विवाह गरे भने राम्रो हुन्छ भनेर अनि त्यो अपोजिसन चाहिँ मेरो साइडबाट नि नआएको छ होइन किनकि मेरो लिडरहरूलाई चाहिँ मेरो बोलावट त्यसपछि म कस्तो खालको मान्छे किनकि उहाँहरूले नै हुर्काउनु भएको हो नि त मलाई प्रब्लममा पनि अनि त्यसपछि यो मिनिस्ट्री माइन्डसेट सेप गर्नलाई नि उहाँहरूले नै बिस्तारै डिसाइपल गर्नु भएको हो नि त सो उहाँहरू पनि अलि क्यान ही ह्यान्डल युर कलिङ भन्ने खालको त्यो क्वेसन्सहरू भएको एकदम स्ट्रङली अपोजिसनमा जानु भएको त नै कि तर त्यो खालको क्वेसनहरू भएको चाहिँ त्यस्तो चाहिँ भएको थियो हाम्रो लागि वान अफ द बिगेस्ट च्यालेन्ज चाहिँ त्यो थियो मेरो विचारमा
0: भन्दाखेरि अब सायद अब उसको साइडबाट भन्दाखेरि उसँग नजिक भएको व्यक्तिहरूले हेर्दाखेरि चाहिँ अब ऊ अलिकति अब लिडरसिप रोलमा अगाडि बढ्न सक्ने खालको क्षमता भएको पोटेन्सियल भएको मान्छे अनि त्यसरी नै लिड गर्न सक्ने खालको पनि भनौँ न एक हिसाबले आउटडोर्जी भएर पनि अथवा चाहिँ एक्सट्रोभर्ट भएर पनि एक हिसाबले अनि त्यो देख्दाखेरि पनि अनि अब उहाँहरूलाई पनि अलिकति गाह्रो भएको हुनसक्छ मैले देख्दाखेरि चाहिँ किनभने ओहो ऊ त अनि अलिकति अगाडि बढ्नुपर्ने कि केटी मान्छे हो छोरी मान्छे हो अलिकति ठाउँ पायो भने त उसले त धेरै कुरा गर्न सक्छ भन्ने खालको एउटा सोच भनौँ न अनि अलिकति रिजर्भ खालको अथवा इन्ट्रोभर्ट टाइपको मान्छेसँग बे गर्दाखेरि चाहिँ अब अलिकति दुःख पाउला कि भन्ने जस्तो पनि एक हिसाबले मैले देख्दाखेरि चाहिँ
2: हजुर र मलाई कस्तो तपाईँहरूको यो एक्सपिरियन्सहरू सुन्दै गर्दाखेरि है अब एक प्रकारको मेरो मनमा पनि आयो प्रश्न भनेपछि यस्तो कुराहरूले गर्दाखेरि पनि कतिचोटि विवाह हुने नहुने भन्ने कुराहरू चाहिँ निर्धारण गर्दो रहेछ भन्ने जस्तो पनि भयो र यस्तो सिचुएसनमा जस्तै कि मान कतिजना विवाह गर्न गइरहनु भएको छ भने उहाँहरूले चाहिँ सबै कुरा मिल्यो भने चाहिँ टाउबाट हो होइन तर इफ हाम्रो विवाह गर्ने केसहरूमा चाहिँ कतिवटा कुराहरू यसरी च्यालेन्जहरू आयो भने चाहिँ टाउबाट होइन कि क्या हो भनेर पनि कतिजनाले लिनुहुन्छ नि त तपाईँहरूको केसमा त प्राय अब अलिकति उहाँ धेरै बोल्ने उहाँ थोरै बोल्ने होइन हुँदैन कि क्या हो एकजनाको कलिङ यस्तो छ अर्कोले सपोर्ट गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने खालको यस्तो कुराहरू आउँदै गर्दा तपाईँहरूलाई मनमा लागेन ओहो के भयो हामीले यसमा विचार पो गर्ने हो कि टाउबाट हो कि होइन भनेर हुन त तपाईँले हामीलाई लास्ट एपिसोडमा पनि भनिसक्नु भएको छ तपाईँले तपाईँलाई सातचोटि समथिङ होइन कन्फर्मेसन दिइसक्नु भएको उहाँ नै हो भनेर त्यस्तो खालको मनमा आएन एकचोटि फेरि रिथिङ्क गर्ने हो कि यो विषयमा सुनाउँदा
1: धेरैचोटि आयो किनकि जेनरल आइडिया त त्यही छ नि त प्रभुले गर्नुभएको हो भन्यो भने चाहिँ सबै पर्फेक्टली हुन्छ भनेर तर रियालिटी त त्यो होइन नि त किनकि हामीले बाइबलमा हेऱ्यौँ दाउद पनि त राजा बन्नुपर्ने थियो नि त तर उहाँले पनि त भागेर जीवन बिताउनु भएको छ नि त
2: अब त्यसको मतलब कि उहाँ राजाको लागि बोलाएको होइन रहेछ भनेर बुझ्नु त
1: भएन गोठालो हुनुहुन्थ्यो त्यसपछि सहरले लखार्दाखेरि भागेर अब धेरै वोल्डरनेसमा बस्नु भएको छ अनि अरूहरू हामी पात्रहरू हेऱ्यो भने नि त्यस्तै छ नि त त्यो ट्रिबुलेसन नआइकन बोलआउटमा स्टेप अप गर्न चाहिँ सकिँदैन जस्तो लाग्छ मलाई चाहिँ किनकि लास्ट एपिसोडमा उहाँले मेन्सन गर्नुभएको थियो हाम्रो लागि निखारिने फेज थियो त्यो चाहिँ अब अहिले सक्यो भन्ने त होइन नि त अभियसली किनकि त्यो त भइ नै रहने कुरा हो नि त तर त्यो क्वेसन चाहिँ आयो अनि धेरैचोटि प्रार्थनामा पनि बसेको पनि हो उहाँ पनि बसेको होला मेरो विचारमा हाम्रो नि त्यस्तो मजाले कुरा लाग्दैन अनि
2: कसरी के गर्नु
1: पर्सनली मेरो लागि धेरै इम्पोर्टेन्ट राख्ने चाहिँ पर्सनल क्वाइट टाइम

0: म परमेश्वरसँगको वचनमा त्यसले चाहिँ धेरै नै इम्पोर्टेन्ट राख्छ अनि ओभर द विक त्यो टाइममा चाहिँ अहिले चाहिँ अलिक कम भएको छ नानी भइसकेपछि चाहिँ तर त्यो टाइममा चाहिँ अब रिभ्यू गर्ने ओभर द विक मेरो विक कस्तो गयो हुन्छ नि गर्ने डिरेक्टली देखाउनु भएको काम के थियो मबाट के काम भयो भने त्यसरी ओभरभ्यूहरू पनि गर्थेँ म चाहिँ अनि त्यसले गर्दा पनि धेरै सहायता नै भयो प्लस अगेन एन्ड अगेन लाइक त्यो कन्फर्मेसन चाहिँ आइरह्यो क्या त्यसपछि पनि रोकिन चाहिँ रोकिएन जबसम्म विवाह भएन तबसम्म अगेन एन्ड अगेन एन्ड अगेन कन्फर्मेसन चाहिँ आइरह्यो मेरो लागि चाहिँ त्यो थामथाम आउने काम चाहिँ परमेश्वरले लगातार गरिरहनु भयो
1: एकदमै महत्वपूर्ण र मैले पनि कतै सुनेको कुरा चाहिँ जब परमेश्वरको बोलावट हुन्छ नि त्यहाँ सहजता हुँदैन कि परमेश्वरले हामीलाई मरुभूमिको बाटो भएर जान दिनुहुन्छ अरे जस्तै कि इजरायलीहरूलाई पनि दुद्रमह बग्ने देशमा पुर्याउनु भन्दा अगाडि त उनीहरूले त यात्रा त मरुभूमिको यात्रा नै गर्नु पर्यो त्यही भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो सिचुएसनले कहिले पनि प्रभुको इच्छा यसमा चाहिँ छैन होला राम्रो कुरा छ भनेर लिनुभन्दा पनि प्रभुले अघि तपाईँहरूले भन्नुभयो जस्तै मलाई तयार गर्दै हुनुहुन्छ यो मेरो मरुभूमिको यात्रा हो म चाहिँ अझै प्रभुसँग बलि हुनुपर्छ र उहाँको आवाजलाई सुनेर चाहिँ अगाडि बढ्नुपर्छ भनेर नै लिनुपर्छ भन्ने नै मैले पनि तपाईँहरूको कुरा सुन्दै गर्दा यो समय महसुस गरेर कसरी जित्नु भयो तपाईँलाई पनि हामी सुन्न चाहन्छौँ सर चाहिँ
2: यसमा त अब विशेष गरी त्यही नै हो अब परमेश्वरसँग समय बिताउने कुरा नै हो अनि अब उपवास सहित प्रार्थनामा बसेर त्यसपछि प्रभुबाट अगुवाई माग्ने किनभने शङ्का डेफिनेटली हुन्छ अभियसली हुन्छ किनभने अगाडि नभोगिसकेको कुरा हो अनि त्यसपछि नसुनेको कुरा पनि फेरि गाइड गर्नको लागि पनि खासै धेरै एक्जाम्पलहरू हुँदैन हाम्रो बीचमा चाहिँ अनि त्यही कारणले गर्दाखेरि चाहिँ अलिकति गाह्रो अनि शङ्काको बीचमा फेरि अनि अरूले पनि कतिवटा शङ्काको कुराहरू उठाउँदाखेरि पनि अब त्यो अलिकति गाह्रो त हुन्छ डेफिनेटली तर अब यसमा हामीले चाहिँ अब त्यही नै अब उसले भने जस्तै अब प्रार्थना सहित होइन परमेश्वरको अगुवाई माग्ने पर्सनली मलाई चाहिँ के थियो भने कन्फर्मेसन चाहिँ कस्तो हो भने फर्स्टमा चाहिँ हाम्रो लाइफ के को लागि हो भन्ने कुराको कन्फर्मेसन अनि हामी कुराकानी हुन्थ्यो हाम्रो चाहिँ अनि हामी चाहिँ बोलाएका छौँ परमेश्वरले जहाँ लानुहुन्छ जे गर भन्नुहुन्छ त्यो गर्नको लागि चाहिँ बोलाइएको हो भन्ने कुराको फर्स्ट कन्फर्मेसन सबभन्दा ठुलो अनि त्यसमा चाहिँ हामी कन्फर्म भइसकेपछि चाहिँ अनि त्यसपछि ओके हामी विवाह बारेमा बाँधिनको लागि चाहिँ साँच्चै परमेश्वरले बोलाउनु भएको हो कि होइन भन्ने कुराको कन्फर्मेसन चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ हामी कुराकानी गर्दै जाँदाखेरि चाहिँ बिहा बारीको भन्दा पनि हामीले चाहिँ कस्तो गर्थ्यौँ भने हाम्रो कुराकानीमा चाहिँ एउटा कन्भर्सेसन चाहिँ मलाई के याद छ भने यदि हामी सँगै भइहाल्यो भने अनि इट डजन्ट म्याटर हामी कस्तो ठाउँमा हुन्छौँ के गर्छौँ अनि भनौँ न कस्तो खालको परिवेशमा चाहिँ हामी जानु पर्ला तर हामी चाहिँ हाम्रो बोलावट के हो परमेश्वरले के को लागि छान्नु भएको हो के को लागि बोलाउनु भएको हो अनि त्यसको लागि चाहिँ मरेर भए पनि अगाडि बढ्छौँ अनि जुन तरिकाले चाहिँ होइन बाइबलमा हामी पढ्छौँ पावल अनि त्यसपछि अब विभिन्न प्रेरितहरू अब उनीहरूको जीवन कस्तो थियो उनीहरूले चाहिँ कसरी आफ्नो प्रभुलाई चाहिँ अगाडि राख्यो सबै कुरा भन्दा आफ्नो कम्फर्ट भन्दा पनि माथि अनि इभन अब आफ्नो समाजभन्दा पनि माथि कतिचोटि आफ्नो समाजभन्दा फरक दिशामा हिँड्नुपर्ने हुन्छ अनि त्यसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा त्यसले गर्दाखेरि चाहिँ एउटा कन्फर्मेसन चाहिँ हामीलाई के भयो भने मलाई पर्सनली हामी चाहिँ सँगै हुनको लागि नै हो अनि यसमा चाहिँ हामी विवाह गर्नको लागि मात्रै परमेश्वरले भन्नुभएको होइन तर यो युनियनमा चाहिँ अथवा चाहिँ यो मिलापमा चाहिँ फरक किसिमको चाहिँ परमेश्वरले एउटा योजना राख्नुभएको छ त्यो योजना पूरा गर्नको लागि चाहिँ हो खासमा चाहिँ यो चाहिँ हामीलाई विवाह बारेमा बाँध्नको लागि मात्रै उहाँले भन्नुभएको होइन तर त्योभन्दा माथि गएर त्योभन्दा बढी गएर चाहिँ उहाँको सेवाकाईको लागि अनि मिनिस्ट्रीको लागि मिसनको लागि अगाडि जानको लागि चाहिँ हो खासमा चाहिँ यो व्यवहार हुन खोजेको भन्ने कुरा चाहिँ एकदम त्यसरी कन्फर्मेसन चाहिँ एकदम बढिया
1: कस्तो राम्रो कुरा किनभने हाम्रो श्रोताहरू जो जति यो समय सुनिरहनु भएको छ फेरि कतिजनालाई यो प्रकारको तपाईँहरूलाई नपरोस् कि यी विवाह गर्ने बेलामा चाहिँ समस्या आउने रहेछ तर पनि ठिकै छ हामी चाहिँ प्रार्थना गर्छौँ अनि यसैमा अगाडि बढ्छौँ भन्दा पनि विवाह गर्नुभन्दा अगाडि जो व्यक्ति तपाईँको लागि प्रभुले कन्फर्म गर्नुभएको छ त्यो कन्फर्मेसन पाउँदा पाउँदै पनि आउने च्यालेन्जेसहरूलाई चाहिँ कसरी जित्ने भन्ने कुराहरूलाई चाहिँ हामी यहाँ समेटिरहेको छौँ अनि हाम्रो सरोजी अस्मिताजीले आफ्नो अनुभवबाट एकदमै मिठो प्रकारले यी कुराहरूलाई राखिरहनु भएको छ ताकि हामी विश्वास गर्दछौँ हाम्रो श्रोताहरू जो जति यस्तै प्रकारको चुनौतीहरूबाट आफ्नो जीवनमा अगाडि बढिरहनु भएको छ विशेष गरिकन विवाहको कुराहरूमा पनि तपाईँहरूलाई पनि प्रभुमा नै हेर्न र कन्फर्मेसन अझै खोज्न समय बिताउनको लागि उत्साह होस् भनेर नै यी कुराहरूलाई चाहिँ हामीले समेट्न चाहेको हौ र मलाई अलिकति मनमा लागेको कुरा अझै पनि हाम्रो इसाई समाजहरूमा होइन हामी प्रभु पाएका व्यक्तिहरू हामी त वास्तवमा पुरानो कुराहरूलाई छोडेर नयाँ भएको व्यक्तिहरू हौ वचनले पनि यदि कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो भनेर बताउँछ होइन पुरानो कुरा बितेर गइसक्यो भनेर भन्छ तर पनि हामी चाहिँ अझै पनि कतिचोटि त्यो पुरानो प्रकारको मेन्टालिटी अनि पुरानै प्रकारको सोच विचारहरू मा कतिचोटि रहेको कारणले गर्दा विवाहको केसहरूमा र अन्य केसहरूमा पनि अब हामी कस्तो छ, हाम्रो स्तर मिल्छ कि मिल्दैन, अघि तपाईँले भन्नुभयो यस्तो हाम्रो जातीय कुराहरू ठिक छ कि छैन, अनि हाम्रो लेभलहरू मतलब कोही फ्रन्टमा हुनुहुन्छ, कोही ब्याकमा रहेर काम गराउनु भएको छ, होइन फ्रन्टमा हुनेहरूलाई त फ्रन्टमा हुने नै व्यक्तिहरू चाहिन्छ होला, ब्याकमा हुनेहरूलाई त्यस्तै प्रकारको चाहिन्छ होला भन्ने प्रकारको मेन्टालिटीहरूमा कतिचोटि हामी यहीँ नै कतिचोटि हामी चुकिरहेको हुन्छौँ जस्तो पनि लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ अहिलेको समयहरूमा हामी इसाई समाजहरूमा यस्तो प्रकारको कुराहरूले अझै पनि हामीलाई च्यालेन्ज दिइरहनु कतिको ठिक छ कि छैन, हुन त ठिक त होइन अवश्य पनि, किन हुन्छ होला यस्तो कुराहरू?
0: अब त्यो च्यालेन्जै रही नै रहन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो चाहिँ म चाहिँ ल्याक अफ नलेज अफ गस्पल जस्तो लाग्छ, सुसमाचारको जुन हामीले त्यो हार्ड नबुझ्दाखेरि चाहिँ त्यो खालको कुराहरू आउँछ जस्तो लाग्छ, किनकि हामी अझै पनि समाजमा अरूले के भन्दा लाइक त्यो राइट खालको फियर हुनु ठिकै हो, किनकि तर हामी त अलरेडी नै हामीले जे बाँचिरहेको समाजलाई ओके आई थिङ्क दिस इज नट राइट, अब मलाई चाहिँ जीवित परमेश्वरले बोलाउँदै हुनुहुन्छ है भनेर, जुन हाम्रो कन्सेप्टमै छैन नि त हाम्रो समाजमा जीवित परमेश्वर जो बोल्नुहुन्छ, जो चाहिँ पर्सनल रिलेसनसिप राख्नुहुन्छ भनेर, त्यहाँबाट बाहिर निस्किसकेको छौँ भने चाहिँ फेरि त्यही कुरामा पछाडि तानिरहेको हुन्छ क्या कति समयमा। प्लस एट द सेम टाइम फेरि अब आफ्नो फ्यामिलीको सबैजना विश्वासमा हुँदैन नि त, प्रायः फ्यामिलीको सबैजना विश्वासमा हुनेहरूलाई खासै मतलब नराख्ला यो कुराले, तर आफ्नो गाउँ समाजमा चाहिँ एउटा सर्टेन लेभलको स्ट्यान्डिङ छ, अनि त्यसपछि चाहिँ तर आफ्नो छोरा छोरीले दिएको डिसिजनले चाहिँ आफ्नो त्यो स्ट्यान्डिङमा तल झार्छ भन्ने खालको त्यो खालको भएको हुन्छ नि। त्यो फेरि मैले एक्सपिरियन्स गरे अनुसार चाहिँ जति पनि हाम्रो अब पेरेन्ट्सहरूले नै नाइ भन्नुभएको कुरा, लिडरहरूले क्वेसन गर्नुभएको कुरा चाहिँ त्यो उहाँहरूले वास्ता गर्नुभएको भएर गर्नुभएको हो, अनि हामीलाई हर्ट गर्नको लागि भन्नुभएको होइन क्या, किनकि उहाँहरूको जुन एक्सपोजरै छैन
1: बिचरा,
0: अहिले अलिकति आउटसाइड वर्ल्डसँग एक्सपोजर भएको भनेको सोसियल मिडियाले हो नि त, त्यही पनि इट्स अल अल्गोरिदम, जे जे हेरे त्यही मात्र आउँछ नि त होइन, अनि सो एक्सपोजरै छैन बिचरा, नलेज नै छैन, हामीलाई पो एक्सपोजर भयो त हामीलाई पो त अनि यस्तो नि कसले मान्छ र भन्ने हुन्छ, तर उहाँहरूको ठाउँमा बसेर सोचिदिँदाखेरि चाहिँ यो कुराहरू त्यति ठुलो नलाग्दो रहेछ भन्ने जस्तो चाहिँ मलाई चाहिँ त्यस्तो लाग्यो। तर एट द सेम टाइम प्रब्लम कहाँबाट सुरु भयो भनेर हेर्दाखेरि चाहिँ म चाहिँ पर्सनली चाहिँ त्यसमा नै जान्छु, लाइक सुसमाचारको जुन हार्ट हामीले नबुझ्दाखेरि चाहिँ सायद यो खालको अन्डरस्ट्यान्डिङमा पनि आइपुग्छौ कि भन्ने जस्तो नि लाग्छ मलाई चाहिँ।
1: र अब आउने जेनेरेसन, अब हामी पछि आउने जेनेरेसनहरूलाई हामीले त्यस्तो कुराहरूलाई चाहिँ कसरी अब सिकाउनु पर्छ होला, कसरी उनीहरूको त्यो मेन्टालिटी अब हामीहरूबाटै नै अब बग्दै जाने त हो होइन, कसरी चेन्ज गर्नुपर्छ होला अलिकति?
2: अब चेन्ज गर्नलाई त गाह्रो नै छ, तर अब इम्पोसिबल पनि होइन, फेरि असम्भव पनि होइन, किनभने अब कुनै किसिमको भेदभावै नभए पनि अथवा कुनै एउटा किसिमको त्यस्तो खालको माइन्डसेट राख्नु चाहिँ ठिक होइन भन्ने कुराको आवाज त हामीले उठाउनु नै पर्छ। तर त्यही लास्ट टाइम भने जस्तै फेरि अब त्यसको मतलब चाहिँ फेरि अब विद्रोह नै गर्ने अब बाग्ने भन्ने चाहिँ होइन, अब यसमा बुझ्नु पनि पर्छ हामीले, किनभने समाज बदलिँदो छ तर कतिवटा समाजहरू समय अनुसारले परिवर्तन हुनका लागि समय लाग्छ, त्यो कुराले पनि बुझ्नु पर्यो। जस्तै अब चर्चमा भनौँ एउटा उदाहरण दिउँ, अब चर्चमा पनि अब अहिले अब ड्रमसेटहरू बजाएर अब नयाँ नयाँ गीतहरू हामी गाउँछौँ, तर चर्चमा पुराना भजनहरू गाउने वृद्धहरू पनि हुनुहुन्छ होइन, जो चाहिँ अब पाको उमेरको हुनुहुन्छ, अब उहाँहरूलाई त डाङडाङ डुङ गरेको त त्यो त नबुझ्ला, अनि तर फेरि अहिलेको बदलिँदो समाजमा त अब बिस्तारै एडप्ट गरिरहेको छ नि त इन्स्ट्रुमेन्ट्सहरूलाई, त्यही कारणले गर्दाखेरि दुइटै एस्पेक्टलाई बुझ्नु पर्यो। एउटा कुरो चाहिँ के बुझ्नु पर्यो भने अब जो चाहिँ अहिले पाको उमेरको हुनुहुन्छ उहाँहरूले के बुझ्नु पर्यो भने समाज अलिकति बदलिँदो छ अहिले चाहिँ, अनि त्यसपछि जुन नजरले जुन अथवा चाहिँ जुन चस्मा लाएर उहाँहरूले हेर्नुहुन्थ्यो त्यो चस्मा लाएर हेर्नु उहाँहरूको नजरियाबाट ठिकै छ एक हिसाबले, तर अहिलेको बदलिँदो समाजमा चाहिँ उहाँहरू ढल्नु पनि पर्ने हुन्छ, किनभने उहाँहरू जसरी बाँच्नुभयो उहाँहरूले जसरी सोच विचार गर्नुभयो नमिल्न सक्ला धेरै कुराहरूमा चाहिँ, अनि त्यो सँगसँगै बदलिँदो समाजमा छोराछोरीहरू त अब बदलिनै पर्ने हुन्छ अनि त्यो सँग ढल्नै पर्ने हुन्छ। त्यसको मतलब यो होइन कि आफ्नो विश्वास त्याग्नु अथवा चाहिँ आफ्नो आमा बुवाको आदर नगर्नु त होइन डेफिनेटली, तर पनि एउटा लिमिटमा बसेर कसरी चाहिँ अब अगाडि बढ्न सकिन्छ, एउटा परिवार चाहिँ साँच्चै नै एउटा परिवार भएर अथवा चाहिँ एक्सटेन्डेड फ्यामिली पनि हुनसक्छ होइन, अब आमा बुवा अब आफ्नो अब इष्टमित्रहरू कसरी अब एकै मनको भएर अब एउटै माइन्डको भएर चाहिँ अगाडि कसरी बढ्न सकिन्छ भन्ने कुरा चाहिँ अलिकति बढी फोकस गर्नुपर्छ. तर न जस कि अब खासमा चाहिँ यस्तो हो नि, तर खासमा चाहिँ भेदभाव गर्नु हुँदैन भनिहाल्नु पनि हुँदैन मेरो विचारमा चाहिँ, भन्नाले त्यसमा धेरै अडान लिनु पनि हुँदैन भन्छु म चाहिँ, किनभने त्यो गर्दाखेरि चाहिँ त्यो जुन दूरी भन्छ जुन सामाजिक कुराको जुन कन्भर्सेसनले गर्दाखेरि दूरी भन्छ त्यसलाई फेरि नजिकमा ल्याउनको लागि धेरै गाह्रो पर्छ. त्यही कारणले गर्दाखेरि स्पेसली अब जवान मान्छेहरूले चाहिँ ख्याल गर्नुपर्ने त्यो कुरामा चाहिँ हो जस्तो लाग्छ मलाई चाहिँ. वी हेभ टु एक्सप्लेन, हामीले एक्सप्लेन गर्नुपर्छ प्रार्थना सहित.
0: यस्तो हो नि कि अब त्यो टाइममा म 25 वर्ष हुँदाखेरि बिहे गरेको होइन, त्यो टाइममा आफूले आफूलाई मलाई कस्तो मजा लाग्थ्यो नि त होइन, तर अहिले हेर्दाखेरि त आई कुड हेभ डन बेटर जस्तो त हुन्छ नि त, म अझै राम्रो गर्न सक्थेँ त्यो भन्दा अहिले आफूले लाइफ एक्सपिरियन्स गर्दै गइसकेपछि त. अनि जस्तै अब फर इक्जाम्पल लाइक अहिले हाम्रो चर्चको भाइ बहिनीहरू हेर्दाखेरि उनीहरू कुन मान्छेसँग डेट गरिरहेछ भनेर उनीहरूले डिरेक्टली नभने पनि कति टाइममा थाहा हुँदाखेरि त इभन म आफै पनि कति प्रोटेक्टिभ हुन्छु नि त, गएर त्यो मान्छेलाई कन्फर्म गरौँ क्या हो लाइक त कस्तो खालको मान्छे कस्तो खालको बन्न चाहन्छस्, यो बहिनीलाई डिजर्भ गर्छस् कि नै भनेर कन्फर्म गरौँ क्या हो भन्ने खालको त्यो एक खालको ऊ त आउँछ नि त. अनि आफ्नै पनि नानी भइसकेपछि चाहिँ ओके इट मेक्स सेन्स त्यो पेरेन्ट्सले कुन स्ट्यान्डमा बसेर हेर्नु भएको छ भनेर चाहिँ इट मेक्स सेन्स आफ्नै पनि बच्चा भइसकेपछि, किनकि राम्ररी मैले मजाले चिनेको छैन लाइक पछि गएर मेरो नानीले ओके आई जस्ट वान गेट मेरिड विथ दिस पर्सन भन्यो भने त म पनि सक हुन्छु नि त, त्यो रेजिस्टेन्ट त म पनि गर्छु नि त. बट देन रेजिस्टेन्ट मात्र नगरेर मेबी हामीले चाहिँ अलरेडी त्यो फेस भएको कारणले गर्दाखेरि हामी लाइक कुराकानी गर्छौँ होला, अब उसले ल्याएको मान्छेलाई बुझ्न खोज्छौँ होला, त्यसरी हेर्छौँ होला, तर बिचरा हाम्रो आमा बुवाले त त्यो कहाँ सिक्न पाउनु भएर. अनि सो हेर्दाखेरि चाहिँ यहाँ जहिले नि ग्रेस देखाउने भन्न खोजेको जस्तो सुनिन्छ, बट इजन द्याट द होल गस्पल. सो गस्पलबाट टाढा भएको चाहिँ क्वेसन उठाउने मान्छे मात्र पनि होइन क्या, क्वेसन फेस गर्ने मान्छे पनि गस्पलको हर्टको नजिक नै हुन एकदमै नेसेसरी छ, किनकि लास्ट टाइम भने जस्तो हामीले त क्राइस्टलाई रिप्रेजेन्ट गर्दैछौँ नि त. अनि सो अब क्या टेबल मात्र फ्लिप गरेर भएन नि त जहिले पनि होइन, क्राइस्टले गर्नुभयो प्रायले भन्छ नि त फ्लिप द टेबल भनेर भन्छ, तर त्यो कुन अवस्थामा गर्नु भएको थियो त्यो कन्टेक्स्ट बुझ्न पनि त नेसेसरी छ नि त.
1: एकदमै महत्वपूर्ण. र अब अलिकति कुराकानी गरौँ तपाईँहरूको सबै कुराहरूमा, सबै सहायता गर्नुभयो भइरहेको कुराहरूमा, विवाह गरेर यहाँसम्म आइपुगिसक्नु भयो होइन, र विवाह पछिको अब वैवाहिक जीवन कस्तो भइरहेको छ, कसरी अगाडि बढ़िरहेको छ, अनि यो वैवाहिक जीवनलाई चाहिँ तपाईँहरूले अवश्य पनि तपाईँहरूको एउटा मिनिस्ट्रीको कुराहरू छ होइन, अझै यो वैवाहिक जीवनलाई कसरी सुन्दर बनाइरहनु भएको छ, प्रयास गरिरहनु भएको छ, विवाह पछिको कुराहरूलाई अब अलिकति समेटौँ न हामी.
2: अब हुन चाहिँ भन्छ नि मान्छेलाई खासै चिन्न सकिँदैन भनेर भन्छ, एक हिसाबले साँचो पनि हो त्यो चाहिँ, जति नै समय बिताए पनि साँचो रूपमा चिन्नको लागि त गाह्रो नै छ, परमेश्वरले मात्र चिन्नुहुन्छ. किनभने अब हामी कतिचोटि देख्छौँ नि होइन, अब एकदमै पाकु उमेरकोहरू भएकोहरू पनि श्रीमानले के गर्दाखेरि श्रीमती कहिले काहीँ अब अचम्म मानिरहनु भएको हुन्छ होइन, यस्तो पनि गर्न सक्ने रहेछ अथवा यस्तो पनि रहेछ भनेर. अनि अझसम्म पनि हामी एकअर्कालाई चिन्ने फेजमै छौँ भनौँ, एक हिसाबले भन्ने नै हो भने चाहिँ, किनभने धेरै कुरा बुझ्नु बाँकी नै छ एकअर्काको कुरा. अनि हाम्रो वैवाहिक जीवन अहिलेसम्म आउँदाखेरि अब डेफिनेटली अब धेरै अप्स एन्ड डाउन्स त भइहाल्छ, अनि त्यसमा अब हामी जुन बोलावटमा अगाडि बढ्न खोजेको छौँ अब त्यो सजिलो बोलावट पनि होइन, किनभने मिसन लाइफलाई अब चुज गरेर अथवा त्यसमा चाहिँ परमेश्वरलाई हुन्छ भनेर अगाडि बढ्दाखेरिको च्यालेन्जेसहरू धेरै नै आउँछ अभियसली, अनि किनभने पर्सनल कुराहरू कतिवटा हामीसँग भित्र दबिएको कुराहरू हुन्छ तिनीहरू बाहिर निस्किन्छ एकचोटि, किनभने अब हामी कम्फर्टेबल हुन्छौँ होइन, अब आफ्नो नजिकको अब जीवन साथीसँग त कम्फर्टेबल हुन्छौँ, हामी त पोखाउनको लागि पनि कम्फर्टेबल हुन्छौँ, तर कतिचोटि चाहिँ अब त्यो रिसिभ गर्नलाई अलिकति गाह्रो हुन सक्ला होइन, जसले पोखाइरहेको छ उसको कुरा सुन्नको लागि त्यसलाई बुझ्नको लागि गाह्रो हुन सक्ला. त्यही कारणले गर्दाखेरि यस्तो खालको कुराहरू बिस्तारै हामी एकअर्कालाई चिन्ने फेजमा नै छौँ अझै नै, अब हुन त अब नानी भइसक्यो हाम्रो, अब 3.5 वर्षको भइसक्यो, बट स्टिल अब हामी अझै चिन्दैछौँ एकअर्कालाई, अनि त्यसपछि जुन बोलावटको लागि चाहिँ हामी अब अगाडि बढ्दैछौँ त्यसमा चाहिँ एकदमै दरिलो भएर अगाडि बढ्दैछौँ. अनि हाम्रो अब चाहिँ विवाह गर्दाखेरिको पनि अब हाम्रो मेन फोकस नै त्यही नै थियो, मिसन अनि परमेश्वरले जुन बोलावट दिनुभएको छ त्यसमा अगाडि बढ्ने, अनि हाम्रो फोकस अझसम्म पनि त्यही नै छ, मेन फोकस चाहिँ त्यही नै छ.
0: मैले भन्नुपर्दाखेरि चाहिँ एकअर्कालाई अगाडि राख्न सिक्नुपर्छ जस्तो लाग्छ, किनकि अब अगाडि मेन्सन गरे हामी पर्सनालिटी फरक छ, म मलाई बाहिर जान हाइकिङ ट्रेकिङहरू मनपर्छ, बन्जी जम्पिङ प्याराग्लाइडिङहरू गर्छु होइन, तर उहाँलाई चाहिँ इन्डोर बस्न मनपर्छ नि त. अब मैले उहाँलाई जबरजस्ती त्यसमा पुस गर्न पनि मिल्दैन कि, अनि सो लाइक मेरो लेभलको एनर्जी म्याच भएन भनेर गनगन गर्न मिल्दैन होइन. एट द सेम टाइम उहाँले पनि मबाट लाइक हुन्छ नि अल द टाइम घरभित्रै बस्ने एक्सपेक्ट पनि गर्नुहुन्न. सो ओभर द टाइम हामीले त्यो बुझ्यौँ नि त एकअर्काको बारेमा. सो वाट हि स्टार्टेड डुइङ इज लाइक सानो ग्रोसरी स्टोरमै सपिङ गयो भने नि हि जस्ट लेट मी एक्सप्लोर के, म आफ्नै दुनियाँमा हुन्छ अनि उहाँले मलाई छोडिदिनुहुन्छ, नानी सम्हाल्नुहुन्छ, नानीसँग बस्नुहुन्छ अनि म त्यतिले नै पनि पुगिरहेको हुन्छ नि त कति टाइममा. एकजना लेडीले भन्नुभएको थियो कि उहाँ अमेरिकन हुनुहुन्थ्यो अनि उहाँले हामीलाई चाहिँ 20-21 वर्षको हुँदाखेरि चाहिँ अब चाहिँ तिमीहरूले आफ्नो श्रीमानको लागि चाहिँ प्रार्थना गर्न थाल्नुपर्छ भनेर भन्नुभएको थियो कि. अनि कस्तो हुन्छ भन्दा श्रीमानको आफ्नै हिस्ट्री हुन्छ, आफ्नै घाउहरू हुन्छ, धारिलो पार्टहरू हुन्छ, श्रीमतीको सेम हुन्छ, त्यो कुराले एकअर्कालाई हर्ट हुन्छ नै हुन्छ. तर त्यसमा पनि तिमीहरूले अहिलेदेखि नै प्रार्थना गरेर अगाडि बढ्यो भने चाहिँ परमेश्वरले यो कुराबाट कसरी निको हुने भनेर अगाडि बढाउनुहुन्छ भनेर त्यसरी उत्साह दिनुभएको थियो कि. अनि म जहिले पनि त्यो कुरा याद गर्छु क्या. उहाँले कति अराउन्ड 10 इयर्स अगो जस्तोतिर यो कुरा भन्नुभएको थियो होला, तर स्टिल याद छ क्या मलाई. अनि हाम्रो अर्को 2-3 जना हामी साथीहरू थियौँ, सँगै काम गर्थ्यौँ अनि त्यति बेला भन्नुभएको थियो क्या. अनि सो लाइक एकअर्कालाई आफूभन्दा अगाडि राख्ने, बुझिदिनु पर्ने कुराहरू छ, अनि एट द सेम टाइममा चाहिँ त्यो चाहिँ अनर गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. अनि रेस्पेक्ट इज द बेस्ट, लाइक त्यो एकदमै मान्छेहरूले चाहिँ प्रेम देखाउने, अफेक्सन देखाउने, रोमान्टिसाइज गर्ने यताउता भन्छ, तर मेरो लागि पर्सनली चाहिँ रेस्पेक्ट. इफ मलाई चाहिँ रेस्पेक्टेड फिल भएन भने चाहिँ म चाहिँ झगडा गर्छु, उहाँलाई रेस्पेक्टेड फिल भएन भने उहाँ चाहिँ एकदमै सट डाउन भएर बस्नुहुन्छ कि. अनि सो त्यो रेस्पेक्ट चाहिँ एकदमै महत्वपूर्ण छ. हामीले चाहिँ कति टाइममा हेर्दाखेरि चाहिँ छोरा मान्छेलाई चाहिँ रेस्पेक्ट गर्ने, छोरी मान्छेलाई चाहिँ प्रेम गर्ने मात्र भनेर हेर्छौँ, त्यो राइट पनि हो, बट एट द सेम टाइममा रेस्पेक्ट चाहिँ हुन एकदमै नेसेसरी छ एकअर्कामा दुवै वेमा. हजुर
1: हजुर, डिफरेन्ट पर्सनालिटीको कुराहरूमा चाहिँ कसरी एडजस्ट गर्नुहुने रहेछ त तपाईँहरूले, अथवा भनौँ सायद अरू कोही व्यक्तिहरू पनि हुन सक्नुहुन्छ. धेरैले भनेको सुनिन्छ मेरो श्रीमान म भन्दा फरक हुनुहुन्छ, कतिजनाले भन्नुहुन्छ मेरो श्रीमती म भन्दा फरक स्वभावको हुनुहुन्छ, तर मलाई त यो भिन्नतामा नै फेरि सुन्दरता लाग्छ. मलाई चाहिँ कतिजनाको देख्छु म तपाईँहरूको पनि होइन, दुवैजना एकदम बोल्ने भयो भने फेरि के होला, दुवैजना नबोल्ने प्रकारको भयो भने के होला होइन. त्यही भएर डिफ्रेन्टमा नै म त एकदम सुन्दरता देख्छु, तर पनि छोरीछोरीमा कसरी एडजस्ट गर्नुभयो, कसरी एकले अर्कालाई बुझ्नुभयो भने त अहिले तपाईँले कतिवटा कुराहरू बताइ पनि सक्नु भएको छ, कसरी मिलाउनुहुन्छ बेला बेलामा?
0: अलिक टाइम लाग्यो अगाडि चाहिँ, किनकि त्यही अब एकअर्काको सेम लेभलमा सोचिदियोस् भन्ने एक्सपेक्टेसन्स हुन्छ नि त आफूले प्रेम गरेको मान्छेबाट. अनि सो अगाडि चाहिँ अलिअलि टाइम लाग्यो, अनि मलाई चाहिँ अलिक गाह्रो भएको थियो किनकि म चाहिँ मोर अफ फिलर हो, उहाँ चाहिँ मोर अफ थिङ्कर हो कि. उहाँको चाहिँ कम्पार्टमेन्टमा बस्छ कुराहरू, मेरो चाहिँ सब इन्टरकनेक्टेड हुन्छ है. अनि भन्नुहुन्छ कहिले काहीँ उसलाई त यो टाइममा तपाईँले यो भनेको थियो भनेर नि याद हुन्छ भनेर. सो अगाडि अलिकति गाह्रो भयो, तर किनकि मलाई चाहिँ के लाग्छ भन्दा मेरो इमोसन मैले ह्यान्डल गर्नुपर्छ जस्तो लाग्छ क्या, किनकि त्यो त मेरो इमोसन्स हो नि त, भित्रबाट के आइरहेको, किनकि पिस शान्ति र आनन्द परमेश्वरले त सबैलाई फ्रीमा दिनुभएको छ नि त. तर मेरो इमोसनमा मैले स्ट्रगल गरिरहेको छु भन्दा एकैचोटि गएर उहाँलाई त्यो भडास निकाल्नु भन्दा प्रार्थना गरेँ, अनि त्यसपछि ओभर द टाइम परमेश्वरले नि धेरै कुरा देखाउनु भयो. तिम्रो पनि फल्ट यहाँ छ, मैले लास्ट टाइम पनि भनेको थिएँ परमेश्वरले प्रेम गर्नुहुन्छ भन्दामा हामी चाहिँ जहिले नै परमेश्वरले हामीलाई जस्तो हो त्यस्तै एक्सेप्ट गर्नुहुन्छ भनेर मात्रै हेर्छौँ. त्यो गर्नुहुन्छ तर त्यसपछि डिसिप्लिन पनि गर्नुहुन्छ नि त. सो म हर वखत राइट हुन्छु भन्ने त हुँदैन नि त. सो मलाई चाहिँ अलिकति टाइम लाग्यो,
2: टाइम त डेफिनेटली लाग्छ किनभने सजिलै हुने कुरा होइन, किनभने अब पहिला पो एक्लै बाँचिरहेको थियो, अब त्यत्रो वर्षसम्म अब एक्लै म अनि मेरो एक्लोपन भने जस्तै झुन्दै जाँदै, तर अब बिहा भइसकेपछि त्यस्तो हुँदैन डेफिनेटली. अनि त्यो कारणले गर्दाखेरि फेरि एउटा कुरा त अब बुझ्नु पनि पर्यो कि हामी अब दुई एक भएको हो नि त, त्यही कारणले गर्दाखेरि त्यो एकलाई मात्रै हेर्नु होइन अगाडिको दुईलाई पनि हेर्नु पर्यो. अनि दुईलाई एक कसरी बनाउन सकिन्छ त, यसमा चाहिँ अब वेडिङ डेमा मात्रै हुने होइन नि त, यो भनेको त लाइफ लङ जर्नी हो. अनि त्यो यात्रामा अब एकअर्कालाई चिन्ने, एकअर्कालाई बुझ्ने त्यो कोसिस गर्नु नै हो, त्यही नै हो. अब त्योभन्दा उता कुनै अब फर्मुला पनि छैन, अब एकअर्कालाई चिन्ने, बुझ्ने, एकअर्कालाई राम्रोसँग डिल गर्ने भन्नुभयो.
1: एकदमै धेरैजनाको कचोटि हाम्रो वैवाहिक जीवनमा कम्प्लेन चाहिँ खालि त्यही नै हुन्छ, मलाई फलानुले बुझिदिनु भएन, चाहे त्यो श्रीमानको केसमा होस् चाहे श्रीमतीको केसमा होस्. अनि तर पनि अब पहिला त हामीले आफूले आफूलाई पनि हेर्नुपर्छ होला होइन, उहाँले मलाई बुझिदिनु भएन भन्दा पनि बरु मैले पो बुझिदिने हो कि अथवा मैले पो अझ धेरै दिने हो कि उहाँलाई, कतिसरी मैले पाइनँ भन्ने कुरा हुन्छ. तर बरु मैले चाहिँ के गर्न सक्छु भन्ने कुरातिर ध्यान दिने हो कि सायद यति भएको सरी सम्बन्ध अझै सुमधुर पनि हुँदै जान्छ.
3: आदरणीय श्रोता, कार्यक्रम एक भन्दा दुई असल मार्फत आज हामी सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यूसँगको कुराकानीलाई निरन्तर अगाडि बढाउन चाहिरहेको थियौं, तर हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूसँग भएको कुराकानीको बाँकी अंश हामी अर्को श्रृंखलामा तपाईँहरूको लागि राख्ने नै छौं. तबसम्मको लागि चाहिँ तपाईँले प्रतीक्षा गरिदिनु होला र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. र अब चाहिँ भने हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम एक भन्दा दुई असल बाट यो समय म पुनः विदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ.
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ.
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ.
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ.
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ.
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन.
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो.
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं.
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट. सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ.
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्.
8: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
9: र 9818251240 9818251240

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र सुजन सधैँ म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ आनन्दित हुनुहोस्, खुशी रमाहटमा रहनुहोस्। तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ, तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँले पाउनुभएको खुशीको रहस्य अरूसँग पनि शेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, तपाईँले यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। श्रोता, आज पनि ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू लिएर तपाईँको रेडियो तरंगमा आएको छु र थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। प्रिय श्रोता, जीवन सुन्दर छ तर जीवन सधैँ अनुमान गरे जस्तो कहिले पनि हुँदैन। कहिलेकाहीँ प्रकृतिले परीक्षा लिन्छ, कहिलेकाहीँ मानवीय कमजोरीले संकष्ट निम्त्याउँछ र कहिलेकाहीँ हामीले कल्पना नै नगरेको घटना अचानक हाम्रो अगाडि आइपुग्छ। त्यसैले जीवनमा सबै कुरा हाम्रो योजना अनुसार हुँदैन, हामीले जान्नु पर्दछ। कहिलेकाहीँ भूकम्प आउँछ, कहिले बाढ़ी आउँछ, कहिले पहिरो जान्छ, कहिले आगलागी हुन्छ, कहिले रोग फैलिन्छ, कहिले परिवारमा संकष्ट आउँछ, कहिले आर्थिक कठिनाई आउँछ वा अचानक कुनै ठूलो दुःख आइपर्न सक्छ। यसरी जीवन अगाडि बढ़िरहेको हुन्छ। प्रिय मित्र, आपत विपद भन्ने कुरा कुन समयमा कतिखेर आइलाग्छ त्यो हामीलाई थाहा हुँदैन। आपत विपद भनेको चुनौती मात्र होइन, यो एउटा तयारीको परीक्षा पनि हो। प्रिय श्रोता, त्यसैले चाहे भूकम्प आउँदा होस् या चाहे बाढ़ी पहिरो आउँदा होस् या चाहे अन्य कुनै प्रकारको आपत विपद आउँदा होस्, हामी सकेसम्म संयम भएर सचेत भएर जागा रहेर, जागा रहनु भनेको चाहिँ मनैदेखि केही पनि हुन सक्छ है जीवनमा, कुनै पनि विपत्तिहरू आइलाग्न सक्छ है भन्ने कुरा बुझेर त्यतातर्फ विचार पुर्याउँदै जिउनु भन्ने कुरालाई म यहाँ बताउन चाहन्छु। कतिपय घटनाहरू हामीले नसोचिका नै हुन्छन्, जस्तो कि भूकम्प कतिखेर आउँछ हामीलाई थाहा नै हुँदैन, बाढ़ी आउँदा हामीलाई थाहा नै हुँदैन कतिखेर भेल आइपुगिसकेको हुन्छ, अनि हामीलाई यो र त्यो भेला गर्ने टाइम पनि नहुन सक्छ। कतिपय बेला यस्तो परिस्थिति हुन्छ कि प्रिय श्रोता, हामीलाई के गर्ने समय नै हुँदैन। त्यतिखेर हामीले एउटा कुरा मनमा राख्नु पर्दछ, विशेष गरिकन हामीले हरेक दिन तयारी, एक प्रकारको तयारी अवस्थामा जिउनलाई सिक्नु पर्दछ। विपद आउन नदिन त कसैले पनि सक्दैन, विपद आउँछ नै, तर विपदबाट हुने क्षति भने कम गर्नलाई पक्कै पनि सकिन्छ होला, जोखिमहरू पहिचान गर्न सकिन्छ होला। कतिपय समयमा पूर्व तयारी र एक प्रकारको सुरक्षित व्यवस्था मिलाउन सकिन्छ होला, र सबैभन्दा महत्वपूर्ण कुरा समुदायका व्यक्तिहरू मिलेर विपदको सामना गर्न सकिन्छ होला। प्रिय मित्र, यूएनडीआरआर का अनुसार विपद जोखिम न्यूनीकरणको उद्देश्य नयाँ जोखिम सृजना हुन नदिनु हो। भइरहेका विद्यमान जोखिमहरू घटाउनु र बाँकी जोखिमको व्यवस्थापन गर्नु हो। खासमा विपद भनेको चाहिँ के हो र कसरी हामीले विपदलाई बुझ्नु पर्दछ, प्रकोप र विपद बीच पक्कै पनि भिन्नता हुन सक्छ। नेपालमा प्राय जसो विभिन्न प्रकारका विपदहरू आइरहेको हामी अनुभव गरिरहेका छौं, थाहा गरिरहेका छौं। किन यसरी यो आपद विपदको संकष्टहरू बढ़िरहेको छ र यो आउनु अगाडि हामीले के कस्ता उपायहरू अवलम्बन गर्न सक्दछौं, विपद आइलागेपछि हामीले के गर्न सक्दछौं, बाल बालिका, वृद्ध वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू कसरी कुन हदसम्म सुरक्षित रहनलाई सक्नुहुन्छ त, त्यसमा समुदायले के भूमिका निर्वाह गर्न सक्दछ, विद्यालय
तथा अन्य सुरक्षा निकायले के कस्ता पहल कदमीहरू गर्नुपर्दछ? के यस्ता आपद विपद खालि सरकारको टाउकोमा थुपारेर मात्रै हुन्छ त? कि हामी सबैको एक प्रकारको जिम्मेवारी हो? यो पनि हामीले जान्नु पर्दछ प्रिय मित्र। अब के गर्ने, अब के गर्ने भन्ने चुनौती हामी सबैका निम्ति अगाडि आउँदछ। जब जब संकष्ट आउँछ, जब जब गाह्रो हुन्छ, अब के गर्ने? किन यस्तो भयो? प्रिय मित्र, हामीलाई भनेर कहिले पनि विपत्तिहरू आउँदैन र विपत्ति आउनलाई प्रतिज्ञा पनि गरिएको छैन। तर विपत्तिको बीचमा पनि हामीलाई प्रेम, सुरक्षा यावत कुराको आवश्यक छ भन्ने कुरा चाहिँ हामीलाई बताइएको छ। अर्थात हामीले यो कुरा बुझ्नु पर्दछ। सामान्य रूपले हामीले बुझ्दाखेरि कुनै घटना वा परिस्थितिले मानिसको जीवन, स्वास्थ्य, घर सम्पत्ति, जीविकोपार्जन, वातावरण वा सामाजिक संरचनामा ठूलो क्षति पुर्याउँछ भने त्यसलाई हामी विपदको रूपमा बुझ्दछौं। तर हामीले बुझ्नै पर्ने कुरा छ चाहिँ के भने प्रिय मित्र, हरेक प्रकोपहरू विपद भएर आउँदैनन्। ठूलो वर्षा हुनु प्राकृतिक घटना हो, अवश्य पनि वर्षा भइरहेको छ निरन्तर। तर त्यही वर्षाले बस्ती डुबायो, मानिसहरूलाई विस्थापित गर्यो, सड़क भत्कियो र ठूलो क्षति भयो भने त्यही वर्षा विपद बन्न सक्छ। प्रकोप चाहिँ प्रकृतिको घटना हुन सक्छ, तर त्यसबाट हुने ठूलो क्षति, जोखिम, कमजोरी र तयारीको अभावसँग त्यो कुरा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले हामीले हरेक समयमा यस्तो खालको सावधानी, यस्तो खालको विचार र तयारी आफूलाई राख्नु पर्दछ कि प्रिय मित्र, कतिखेर के हुन्छ हामी जान्दैनौ। प्राय जसो हामीले हाम्रो देशमा अनुभव गरिरहेका विभिन्न विपत्तिहरूमा भूकम्प त छँदैछ, बाढ़ी पहिरो निरन्तर भइरहेको हुन्छ, कहिले चट्याङ, कहिले हिम पहिरो, कहिले हुरी बतास, कहिले डडेलो, कहिले खडेरी, कहिले अत्याधिक वर्षा, कहिले हिमपात, यस्ता अनगिन्ती विपत्तिहरू, प्राकृतिक विपत्तिहरू हामीले अनुभव गरिरहेका छौं, महसुस गरिरहेका छौं। तर हामीलाई एउटा यस्तो विवेक र बुद्धिको खाँचो छ, जब हामी यस्तो मुलुकमा छौं कि हामी यी विपत्तिहरूबाट, यी प्राकृतिक विपत्तिबाट जोगिनलाई पूर्व सावधानी अपनाउन कुन हदसम्म सक्छौं भन्ने कुरा हामीलाई एउटा विवेक, त्यो हामीलाई खाँचो छ। त्यसैले हामी हरेक मानिसले हरेक परिस्थितिमा त्यो परिस्थितिलाई सामना गर्नका निम्ति मन, मस्तिष्क, हृदयलाई तयारी गरिराख्नु पर्दछ। विशाल प्रलयको समयमा जसरी नुआ भन्ने व्यक्तिले सचेत भएर आफूलाई तयारी अवस्थामा राखे, ठूलो जहाजको निर्माण गरे, तर कति व्यक्तिहरू हाँसिरहे त्यो कुरामा, कति व्यक्तिहरूले पत्याएनन् यस्तो हुन्छ भन्दा। तर जब आपत विपत आइलाग्यो, त्यतिखेर जो इमानदार भएर पूर्व तयारीमा जुटिरह्यो, त्यही व्यक्ति नै सुरक्षित रहन सक्यो। कतिपय मानव सृजित र प्राविधिक विपत्तिहरू पनि आइलाग्न सक्छन्, जस्तो कि आग लागि कोही कोही बेला अपरझट हुन सक्छ, सड़क दुर्घटनाहरू हुन सक्छन्, औद्योगिक दुर्घटनाहरू पनि हुन सक्छन्, विद्युत दुर्घटनाहरू हुन सक्छन्, कतै कतै रासायनिक दुर्घटनाहरू भएको पनि हामी सुनिरहेका हुन्छौं, कहीँ भवन भत्किने कुरा, वायु प्रदूषण हुने कुरा, महामारी तथा संकष्टका कुराहरू पनि हामीले बारम्बार
अनुभव गरिरहेका कुराहरू हुन् प्रिय श्रोता। त्यसैले हामी जब जब कुनै पनि प्रकारका यस्ता आपद विपदहरू आइ लाग्दछन् तब तब एउटा यस्तो संरचना जसले जोखिमलाई निगरानीमा राखोस्, पूर्व सूचित गर्ने यस्तो प्रणालीको संरचना निर्माण गर्नु जरूरी देखिन्छ, जसको कारणले गर्दा मानिसहरूले अग्रिम घटना हुनु अगावै सूचना पाएर उक्त जोखिम र दुर्घटनाबाट आफूलाई सुरक्षित स्थानतर्फ लैजानलाई मद्दत पुग्दछ। प्रिय मित्र, कतिपय मानिसले ठिकै छ विपद आएपछि देखा जाला हेरौंला के हुन्छ भन्ने सोच पनि कतिपय मानिसहरूमा आउँछ, तर कतिपय बेला हामीले यस्तो प्रकारले पनि सोच्नु पर्दछ कि विपद कहिले आउँछ थाहा छैन, त्यसैले आजै हामीले केही कुरा सोच्नु पर्छ। जब सोच्ने मानिसले यसरी सोच्दछ नि प्रिय मित्र, उसले पक्कै पनि केही न केही प्रिकसन्स भन्छ नि पूर्व सावधानी अपनाउन थाल्दछ। जुन व्यक्तिले कतिखेर आपद विपद आइलाग्छ थाहा हुँदैन भन्ने सोच राखिरहेको हुन्छ नि, त्यो व्यक्तिले कमसेकम पनि प्राथमिक उपचारको सामग्रीहरू, पानीको बोतलहरू, टर्च लाइटहरू, केही सुक्खा खानेकुराहरू, आवश्यक पर्ने औषधिहरू, महत्वपूर्ण कागजातहरूको प्रतिलिपिहरू, अर्थात कुनै कुरा संकेत दिनका लागि जस्तो मानिलिउँ साइरन सिटी, मोबाइल चार्ज गर्ने व्यवस्था, कुनै पनि पावर ब्याङ्क, यस्ता यस्ता कुराहरू कम्तीमा पनि जो कार्ड गरिरहेको छ भने मानिसलाई चट्ट आपत्ति आइपर्दाखेरि केही न केही त्यसले राहत पुर्याउन सक्दछ। तर कतिपय समयमा हामी चाहिँ अलिकति मानव स्वभाव हुन्छ नि हामी भित्र अहंकार, हामी झुक्न चाहदैनौ, हामी अलिकति गम्भीर रूपले अहंकारमा जिइरहेका हुन्छौं, अनि त्यस्तो अवस्थामा चाहिँ हामीले ठूलो नोक्सानी क्षति बिहोर्नु पर्दछ। विपदको समयमा हाम्रो ज्ञान भन्दा कतिपय समयमा हाम्रो ज्ञानले काम गरिरहेको हुँदैन प्रिय मित्र, हामीले अभ्यास हुन्छ नि जुन कार्य गर्ने शैली, त्यो शैलीको कारणले गर्दा हामीलाई सुरक्षा मिल्न सक्दछ। तयारी संकष्टको समयमा शुरू हुँदैन, तयारी त संकष्ट आउनुभन्दा धेरै अगाडि शुरू हुनुपर्दछ, तब मात्र उक्त तयारीले हामीलाई केही हदसम्म विपदबाट सुरक्षित रहनलाई मद्दत पुर्याउँदछ। प्रिय श्रोता, विपदबाट हुने सम्भावित क्षति पहिले घटाउने कस्तो खालको योजना हामीले बनाउन सक्छौ त्यतातर्फ हामीले ध्यान लगाउनु पर्दछ। जब हामी इमान्दार भएर जिउँदछौं भने हामीमा आपत विपद आउँदाखेरि सहजसँग त्यसलाई ह्यान्डल गर्न सक्दछौ। कोही काहीँ हुँदा केही हुन सक्छ। पवित्र शास्त्रमा एउटा यस्तो घटना छ, पानीमा समुद्रमा जहाजमा यात्रा गर्दै गर्दा ठूलो आँधी बेहरी आउँदछ, येशु सँगै हुनुहुन्छ भन्ने कुरा चेलाहरूले बिर्सिरहेका हुन्छन्। आदिलाई शान्त गर्ने ख्रीष्ट स्वयं सँगै हुनुहुन्छ भन्ने कुरा उनीहरूले बिर्सिरहेका हुन्छन्। आदिमा हामी एक्लै छैनौं भन्ने कुरा भुलेका हुन्छन्। कोही कोही बेला हामीले यसरी नै भूल गरिरहेका हुन्छौ र हामीले हाम्रो सुरक्षा कहाँनेरि छ, कताबाट हाम्रो सुरक्षा छ भन्ने कुरालाई हामीले बिर्सिरहेका हुन्छौ। समस्याको सँगसँगै समाधान कहाँनेरि छ भन्ने कुरालाई हामीले भुलेका कारणले गर्दा हामीलाई संकष्टहरू आउन सक्दछ। प्रिय श्रोता, जब जब हामी कुनै पनि
अवस्थामा जान्छौं। हामीलाई डराइहाल्नु पर्ने भन्दा पनि हाम्रो हृदयलाई बलियो बनाउने र हामी सकेसम्म तयारी अवस्थामा रहेर कसरी त्यस्ता कार्यहरूमा लागि पर्न सक्दछौं, अर्थात हामी सुरक्षित हुनेहरूले असुरक्षित हुनेहरूलाई कसरी सहायता पुर्याउन सक्दछौं। जीवन बचाउने, उद्धार गर्ने, तत्काल राहत र सहायता दिने यस्ता कार्यहरूमा हामी कतिको जुट्न सक्छौं या कतिको पुग्न सक्छौं, यस्ता कुराहरूले धेरै फरक पार्दछ। प्रिय मित्र, हामीले घटना अगाडि जोखिमको विश्लेषण, पूर्व सूचना, आकस्मिक योजना, आवश्यक सामग्रीको भण्डारण गर्ने तवर तरिका, स्थानान्तरण गर्नलाई आवश्यक पर्दा स्थानान्तरणको व्यवस्था, सूचना प्रवाह र अभ्यासलाई हामीले महत्वका साथ अगाडि सार्यौं भने केही हदसम्म हामी पक्कै पनि सुरक्षित हुन सक्दछौं। भूकम्प आउँदा भवन हल्लिन सक्छ, बाढ़ी आउँदा बाटो बन्द हुन सक्छ, पहिरो आउँदा मानिससँग सम्पर्क विहीन हुन सकिन्छ, तर हामीले त्यस्तो अवस्थामा जब हामी आफूलाई सावधानी अपनाएर बुद्धिमानीसँग यदि हामी सबै कुरा व्यवस्थित रूपले गर्नलाई प्रयत्न गर्दछौं भने केही हदसम्म, प्रिय मित्र, हुन त सदैव सधैं सुरक्षै मिल्छ भन्ने त छैन। कतिपय समयमा तपाईँ प्रार्थना गरिरहेको समयमा विपदमा फस्न सक्नुहुन्छ, कतिपय समयमा तपाईँले प्रार्थना सँगसँगै परमेश्वरलाई गरेको आराधना सँगसँगै तपाईँ विपदमा पर्न सक्नुहुन्छ। यसको मतलब तपाईँले यो समय नै सुरक्षित समय हो भनेर चाहिँ भन्नलाई सकिँदैन। यद्यपि केही हदसम्म तपाईँले बुद्धिमानी भएर यदि आफूलाई एकदमै व्यवस्थित गर्न चाहनु भएको खण्डमा भने चाहिँ पक्कै पनि केही हदसम्म सुरक्षा मिल्न सक्दछ। हामी कतिपय समयमा अतालिएर दौड़िन्छौं अनि थाहा हुँदैन हामी कतातिर दौड़िरहेका छौं, जसले गर्दा हामीलाई बाटो नै मिल्दैन र हामी त्यही कतै हराइहाल्छौं। विभिन्न परिस्थितिमा विभिन्न प्रकारले बाँच्ने तौर तरिकाहरू मानिसले सिकाइरहेका हुन्छन्। भूकम्प जाँदा कसरी सुरक्षित हुन सकिन्छ, बाढ़ी पहिरो आउँदा कसरी सुरक्षित हुन सकिन्छ, यस्ता कुराहरू मानिसले बारम्बार सिकाइरहेका पनि हुन्छन्, बुझाइरहेका पनि हुन्छन्। तर हामीले प्राय त्यस्ता कुराहरूलाई प्राथमिकतामा राखिरहेका हुँदैनौं, प्रिय मित्र। तर हामीले बारम्बार हामीमाथि आउने चेतावनीलाई कहिले पनि व्यवस्था गर्नु हुँदैन। आज जब हामी व्यवस्थापन गर्न सक्छौ विपदलाई र जुन जुन निकायहरू सम्बन्धित निकायहरूले सूचना प्रवाह समयमा गर्न सक्छन्, तब तब हामीलाई सुरक्षाको अनुभव हुन सक्दछ अनि हामीलाई दिएको चेतावनी सँगसँगै हामीले हाम्रा अभ्यासलाई पनि जारी राख्नु पर्दछ, किनकि कतिपय समयमा हाम्रो अटेरी स्वभावले पनि हामीलाई दुःख र संकष्टमा होमिन बाध्य पुर्याउँदछ। प्रिय श्रोता, फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति एकैछिन राख्छु।

रेडियो ट्यून गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। श्रोता, आजको बसाईमा भने म तपाईसँग कुराकानी गरिरहेको छु। आपद विपदको अवस्थामा हामी के गर्न सक्छौ र आपद विपदमा खास गरिकन हामीले अपनाउनु पर्ने सतर्कता के होला, यस्तै यस्तै कुरामा चर्चा परिचर्चा गरिरहेको छु। प्रिय श्रोता, हिजो आज विभिन्न परिस्थितिबाट मानिसहरू गुज्रिरहेका छन्। हाम्रो देशमा भर्खरै आएको विपत्ति पनि हामीले अवलोकन गरिरहेका छौं, हेरिरहेका छौं, थाहा गरिरहेका छौं। तर एउटा यस्तो खतरा पनि हामी सँगसँगै आइरहेको छ कि मानिसहरूले अझ अफवाहहरू धेरै फैलाउने काम गरिरहेका छन्। विपदको समयमा एउटा अर्को ठूलो खतरा चाहिँ अफवाह नै हो, किनभने मानिसले फेरि अर्को ठूलो बाढ़ी आउँछ अरे, फेरि अर्को बाँध फुटिसक्यो अरे, सबै ठाउँ डुबिसक्यो अरे, अपुष्ट कुराहरूको पछि लाग्नुभन्दा यथार्थ के हो त्यो कुरालाई बुझेर मात्र सामाजिक सञ्जालमा राख्नु उचित हुन्छ। पहिला हामीले जाँच्नु पर्दछ अनि मात्र हामीले शेयर गर्नुपर्दछ। आधिकारिक सूचना र अलिकति प्रमाणित भएका कुराहरूलाई मात्र यदि हामीले शेयर गर्यौं भने कम्तीमा पनि हामी केही न केही डर त्रासबाट सुरक्षित हुन सक्छौ। प्रिय मित्र, एकातर्फ पीड़ा छँदैछ, अर्कोतर्फ झन डर थपिदिनाले दुःख कष्टमा पर्नेहरूको अवस्था कस्तो हुन्छ हामीले आफूले अन्तरात्माले अनुभव गर्ने कुरा हो। प्रिय श्रोता, हामीलाई त्यो हृदय विदारक दृश्य हेर्दै त मुटु काँपिरहेको हुन्छ भने जसले त्यो भोगिराख्नु भएको छ उहाँहरूको निम्ति झन कति कठिन हुन्छ होला। अफवाह फैलाउनुको सट्टा तर तपाईँ र म यदि प्रिय मित्र सर सहयोगमा जुट्यौं भने हामीले पक्कै पनि केही न केही टुटिरहेका हृदयमा मलम लगाउन सक्दछौं। जो विपदमा रोइरहेको छ, जो विपदमा दुःख कष्ट झेलिरहेको छ, उसको निम्ति सान्त्वनाको कारण बन्नलाई हामीले कोशिश गर्नु पर्दछ। प्रिय मित्र, कम्तीमा थोरै भए पनि राहत सामग्री लिएर हामी त्यहाँ पुग्न सक्यौं भने, खाना या पानी उपलब्ध गराउन सक्यौं भने, आज कतिपय संघ संस्थाहरूले कतिपय व्यक्तिहरूले एकदमै आफ्नो हृदय खोलेर त्यो काम गरिराख्नु भएको छ। यो एउटा एकदमै प्रशंसनीय कार्य हो। मानिसलाई सुरक्षित स्थानसम्म डोर्याउन, वृद्ध तथा बाल बालिकालाई सहयोग गर्न, रक्तदान तथा मानवीय सेवामा सहभागी हुन, शोकमा रहेका परिवारलाई सान्त्वनाका शब्दहरू दिन, मानिसहरूका लागि निरन्तर प्रार्थना गर्न, सही सूचना दिन, यस्ता कार्यहरूमा हामी यदि लाग्यौं भने पक्कै पनि हामीले केही न केही असल गर्न सक्दछौ। डर होइन तर प्रेम जताउन सके विपत्तिको समयमा पक्कै पनि मानिसलाई केही न केही राहत अवश्य महसुस हुन्छ। प्रिय मित्र, तर गलत सूचना र गलत कार्य मानिसहरूले गरिरहेको देख्दा पीड़ा पनि हुन्छ। एकातर्फ मानव भएर मानव संवेदनशीलतालाई अलिकति महत्व नदिएको देख्दाखेरि कता कता तपाईँ र मेरो मनमा पीड़ा हुनु स्वाभाविकै हो। सकेसम्म हामीले सत्य कुराहरूलाई बोल्ने बानी गर्नुपर्दछ। सामाजिक सञ्जालमा पनि यथार्थपरक कुराहरूलाई राख्न कोशिश गर्नुपर्दछ। गलत सूचनाहरू नफैलाउनु राम्रो हुन्छ। कमजोर मानिस भइरहेको बेला अझ अत्याउने काम हामीले गरिरहेका हुन्छौं, यस्तो गर्नु चाहिँ एकदमै नराम्रो काम हो। आवश्यक परेको मानिसलाई कम्तीमा हामीले केही न केही सहयोग र सान्त्वना दिन सक्यौं भने पक्कै पनि त्यहाँ एक प्रकारको साहस मानिसले अनुभव गर्न सक्दछ। जहाँ प्रेम हुन्छ त्यहाँ डर हुँदैन। यसको मतलब खतरा छैन भन्ने कुरा चाहिँ होइन। प्रिय मित्र, खतरा हुन्छ, डरले हामीलाई आफूलाई नियन्त्रण

मा राख्नलाई मदद गर्दैन। जब साहसी भएर यदि हामीले चुनौती समस्याहरूसँग जुझ्नलाई कोसिस गर्यौं भने पक्कै पनि हामी सामर्थ्य बन्न सक्दछौ। डरले चाहिँ हामीलाई नियन्त्रण गर्यो भने हामी पक्कै पनि विचलित हुन्छौ प्रिय मित्र। त्यसैले डर भन्दा पनि प्रेम साथ र सहयोगको आवश्यकता हुन्छ। यदि कुनै पनि यस्तो अवस्था छ भने जहाँ गएर हामीले बोलेका दुई शब्दले पनि कसैको निम्ति सान्त्वना मिलेको होस्। तपाईँ र मैले यो भन्न सक्नु पर्दछ, यदि तपाईँ दुःखमा कष्टमा हुनुहुन्छ भने धेरै चिन्ता नलिनुहोस्। चिन्ता त भइरहेको हुन्छ मानिसलाई, यद्यपि हाम्रा साहसपूर्ण शब्दहरूले केही न केही राहत दिने काम गर्दछ। यसको मतलब हामीले कमजोर बनाउनु हुँदैन। ए, तपाईँले त घर गुमाउनु भएको छ, तपाईँले त आफ्ना सन्तान सन्ततिहरू गुमाउनु भएको छ, अझ पीड़ा हुन्छ। तपाईँ नडराउनुहोस्, तपाईँसँग हामी छौं, तपाईँलाई हामी सहायता गर्छौं, तपाईँको लागि हामी मद्दत गर्न तयार छौं, तपाईँलाई हामी शक्ति प्रदान गर्छौं, सहायता प्रदान गर्छौं। शब्दले मात्र होइन, कामले हामी यो गर्छौं जब हामी यो भावना लिएर व्यक्ति समक्ष पुग्दछौं। पक्कै पनि मानिसहरू त्यो डर, चिन्ता, अरू विभिन्न प्रकारका दुःख, निराशा, असुरक्षा, आघात, यस्ता कुराहरूबाट अलिकति भए पनि राहत महसुस गर्न सक्दछन्। प्रिय मित्र, हिजो आज मानवीय सहायताको जरूरी हुन्छ। यस्तो बेलामा मानवीय साथ सहयोगको जरूरी हुन्छ। तिमी एक्लै छैनौ भन्नु नै सबैभन्दा ठूलो हौसला हुन सक्छ। हामी तिमीहरूसँग छौ भन्नु नै सबैभन्दा उत्तम कुरा हुन्छ। आज विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूले विभिन्न किसिमका राहत सामग्रीदेखि लिएर आर्थिक सहयोगहरू दिइराख्नु भएको कुरा सुन्दाखेरि उहाँहरूको हृदयमा पक्कै पनि त्यो प्रेम छ, त्यो मन छ, जसले भनिरहेका छन् तिमीहरू एक्लै छैनौ, हामी तिमीहरूसँग छौं। कहिलेकाहीँ एउटा वाक्य नि, मानिसले बोलेको वाक्य नि ठूलो उपचार साबित हुन सक्छ। प्रिय मित्र, त्यसैले तपाईँ र म हर समय एकअर्कालाई प्रार्थना गर्ने, विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्झने, जसले आफ्नो आफन्तहरू गुमाएका छन्, आफ्नो आश्रय गुमाएका छन्, केही न केही आश्रयको चाँजो पाँजो मिलाउने, जसलाई चोटपटक लागेको छ उनीहरूको चोटपटकमा मलम लगाउने, उपचारमा सहायता गर्ने, उद्धार कर्मीहरू जो खटिराख्नु भएको छ उहाँहरूलाई शक्ति र सामर्थ्य र बुद्धि, सबै कुराको जे जरूरत छ त्यसका निम्ति प्रार्थना गर्ने, सरकार होस्, स्थानीय निकाय होस्, मण्डली होस्, सामाजिक संस्था होस् या स्वयंसेवकहरू, सबैलाई सही निर्णय, सही बुद्धिले काम गर्नलाई यो समय त्यस्तो खालको हौसला मिलोस् जसका कारणले गर्दा रहेका जीवनहरू सुरक्षित हुन र सुरक्षित ठाउँमा पुग्नलाई सकुन्, यो हामीले कामना राख्नु पर्दछ। कर्ममा, काममा यदि हामीले प्रेम देखाउन सक्यौं भने पक्कै पनि हामी साँचो मानव र मानवताको उदाहरण बन्न सक्दछौं। हाम्रो देश र हाम्रो समुदायलाई यो समय यी सबै कुराको जरूरी छ। प्रिय मित्र, त्यसैले हामी हर समय विपत्तिको समयमा, दुःख कष्टको समयमा हामी केवल सहारा विहीन भएका छौं भन्ने भन्दा पनि प्रिय मित्र, हामी विशेष गरिकन शक्ति सामर्थ्यको खोजीमा छौं, जसका कारणले गर्दा
हामी हाम्रो जीवनमा हाम्रो डरलाई हटाएर विश्वासमा अघि बढ्न सक्दछौ। विपत्ति परेको बेला हामी आशा राख्न सक्दछौ। संकटमा एक अर्कालाई सहयोग गर्न सक्दछौ र बुद्धिमानी पूर्वक सावधानी पूर्वक हामी आइरहेका विपत्तिहरूलाई झेल्न सक्दछौ। तर त्यसमा हामीले हातमा हात मिलाउनु जरूरी छ, साथमा साथ दिनु जरूरी छ। प्रिय मित्र, तपाईं र म बिना संकष्ट पक्कै पनि जिउन सक्दैनौ। संकष्ट बिना हामी बाँच्न कठिन हुन्छ, किनभने जीवनै त्यस्तो छ। आत्मिनु भन्दा पनि हामीले अब सोच्नु पर्ने कुरामा चाहिँ विचार पुर्याउनु पर्दछ। अतालियो भने त हामीले आफ्नो ब्यालेन्स भन्छ नि, आफ्नो सन्तुलन हुन्छ नि एक प्रकारको, त्यसलाई गुमाउन पुग्छौं। हामीले शिक्षा दीक्षा दिलाउने क्रममा पनि कसरी आधारभूत शिक्षाहरू, जसलाई हामीले विपत आइपर्दा कसरी बस्न सकिन्छ भन्ने किसिमका शिक्षाहरू बाल बालिकालाई प्रदान गर्न, अनि अफवाहका पछाडि नलाग्न र आधिकारिक सूचनाहरू प्रवाह गर्नलाई सिकाउन साथै कस्ता ठाउँहरू चाहिँ सुरक्षित हुन सक्दछन्, कस्ता कस्ता ठाउँहरूमा चाहिँ हामी केही हदसम्म सुरक्षित हुन सक्छौ भन्ने कुराको अनुमान लाउन सकिन्छ। प्रिय मित्र, हुन त कुनै पनि ठाउँ संसारमा सुरक्षित छैन, हामी जान्दछौ। यद्यपि अपरझट कुनै त्यस्ता परिस्थिति आइपरिहाल्दा यतिको ठाउँसम्म चाहिँ सुरक्षित हुन्छ है भन्ने खालको अनुमान यदि हामीमा छ भने कम्तीमा ती ठाउँहरूमा गएर हामी सुरक्षित हुन सक्दछौ। हिजो अस्तिको घटनाले नै हामीलाई यो कुरा बताइरहेको छ। कतिपय व्यक्तिहरू त्यस्ता स्थानहरूमा जानुभयो र उहाँहरू सुरक्षित रहन सक्नुभयो, कतिपय ती स्थानहरूमा पुग्न सक्नु भएन र जोखिम र त्यसको मूल्य चुकाउनु पर्ने अवस्थामा पुग्नुभयो। हामी साँच्चै नै दुखी छौं यो घटनालाई लिएर, हाम्रो मनमा पीड़ा उत्पन्न भइरहेको छ। यसमा पनि कतिपय मानिसहरूले देखाएका अमानवीय व्यवहारहरूले त झन मानिसलाई विचलित तुल्याएको छ। प्रिय मित्र, कतिपय समयमा हामीले केही कुरा गर्दै गर्दा मानिसहरूले हामीलाई खिल्ली उडाउन सक्दछन्, मानिसहरू हाँस्न थाल्दछन्। तपाईं र मैले बनाइरहेका ती योजनाहरूप्रति मानिसले व्यवस्था गर्न सक्दछन्, तर कतिखेर के आउँछ भन्ने कुरालाई मानिसले नजर अन्दाज गर्न सकिरहेकै हुँदैन। तर हामीले एउटा कुरा चाहिँ के बुझ्नु पर्दछ प्रिय मित्र भने, के कहिले हुन्छ भन्ने थाहा नभए पनि कुनै दिन हुन सक्छ है भन्ने कुरामा चाहिँ पक्कै पनि हामी विश्वस्त हुनु पर्दछ। कसका निम्ति के आइलाग्छ त्यो हामी जान्दैनौ, तर कसै न कसैका निम्ति केही न केही आइलाग्छ है भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। प्रिय मित्र, त्यसैले हामी तयारी अवस्थामा सचेत भएर सुरक्षित रहनलाई प्रयत्न भने पक्कै पनि गर्न सक्छौ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी कतिवटाको साथमा। प्रिय श्रोता, हामीलाई थाहा छ हाम्रो जीवन जहिले तहिले हरेक क्षण हरेक हर घड़ी जोखिममा छ। अवश्य पनि यस्तो हुँदाहुँदै यस्तो अवस्था आउँदै गर्दा पनि हामी विचलित चाहिँ पक्कै पनि हुनुहुँदैन। विपद भनेको बाहिरको घटना हो, तर त्यसको प्रभाव मानिसको मनभित्र बस्न सक्छ। विपदको समयमा डर लाग्नु कमजोरी होइन, सबैलाई डर लाग्छ, तर डरलाई सही दिशामा व्यवस्थापन गर्न नसक्नु चाहिँ ठूलो चुनौती हुन सक्छ। त्यसैले हामी कसरी यसलाई व्यवस्थापन गर्न सक्छौ? संकटको समयमा मानिसलाई राहत मात्र होइन, आश्वासनको पनि जरूरत हुन्छ। कतिपय समयमा हामी राहत त लिएर जान्छौं, तर आश्वासन दिन भुलिरहेका हुन्छौं। विपदपछि बिग्रिएका कुराहरू पुनर्निर्माण गर्न सकिएला, तर मानिसको मन छ नि, टुटेको हृदय छ नि, त्यसलाई पुनर्निर्माण गर्नलाई धेरै समय लाग्न सक्छ। त्यसको निम्ति साथ, सहयोग र संवेदनाको आवश्यकता पर्न सक्छ। हामी यसमा सचेत हुनुपर्दछ। आत्तिरहेको मानिसलाई, अतालिरहेको मानिसलाई पहिलो आवश्यकता भनेको उपदेश दिनु होइन गएर। उसलाई त सुरक्षित कसरी हुन्छ त्यो महसुस गराउनु जरूरी हुन्छ। विपदको समयमा हाम्रो मस्तिष्क बाँच्ने कि भाग्ने कि मर्ने कि यस्तो अवस्थामा पुगिरहेको हुन्छ। त्यसैले यस्ता दुविधापूर्ण सोचहरू आइरहेको बेला जहिले पनि हामी शान्त हुन सिक्नुपर्दछ। शान्त भएर त्यो प्रकृतिको अवस्थालाई नियन्त्रण गर्नलाई कोशिश गर्नुपर्दछ। डरलाई दबाउनु भन्दा त्यसलाई स्वीकार गरेर व्यवस्थापन गर्नु मानसिक रूपमा एउटा असल र स्वास्थ्य बाटो हो। म एक्लै छैन भन्ने अनुभूतिले संकटमा परेको मानिसको मानसिक शक्ति धेरै बढ़ाउन सक्छ। प्रिय मित्र, विपदको समयमा मानिसले घटना भन्दा त्यस घटनाको अर्थलाई पनि गहिरो रूपमा अनुभव गर्छ। त्यसैले सकारात्मक र यथार्थपरक संवाद गर्नु आवश्यक हुन्छ। जब सानैदेखि आपद विपदको बारेमा मानिस सचेत छ, अर्थात बुझेको छ भने उसले आफू बढ्दै जाँदा यस्ता प्रकारका कुराहरूसँग कसरी आफूलाई सुरक्षित राख्ने भन्ने कुरालाई सहर्ष स्वीकार्दै उसले समाधानको उपाय खोज्न सक्दछ। त्यसैले हामीले बाल मस्तिष्कदेखि नै यो प्रकारको ज्ञान दिनलाई सक्नुपर्दछ। मैले अघि पनि बताइसके, अनावश्यक नचाहिँदा कुराहरूले मानिसलाई अझ मानसिक रूपमा विचलित तुल्याउन सक्छ। त्यसैले सुरक्षाका आधार मानिने तथ्यपरक कुराहरूलाई चाहिँ हामीले प्राय गरेर शेयर गर्नलाई कोशिश गर्नुपर्दछ। प्रिय मित्र, विपदको समय म के गर्न सक्छु भन्ने प्रश्नले अब के हुन्छ भन्ने डरलाई कम गर्न सक्छ। त्यसैले हामीले यो प्रकारको अनुभूति दिलाउनलाई प्रयत्न गर्नुपर्दछ। प्रिय श्रोता, मैले तपाईसँग यो कुरा यस अर्थमा गरिरहेको छु कि कहिलेकाहीँ सबैभन्दा ठूलो कुरा मानवीय संवेदनता हुन्छ। त्यसैले हामी आपद विपदमा परेका मानिसहरूलाई यो संवेदनशील घड़ीमा हरेक समय सचेत भएर आश्वासन साथसाथै राहत र सहयोगको लागि हातेमालो गरौं, सबै एक भएर जुटौं र ती विक्षिप्त मन मस्तिष्कहरूलाई सान्त्वना दिँदै परमेश्वरको प्रेमले भर्न सकौं। सबैमा परमेश्वरको आशिष प्रशस्त रहेकोस्। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई अन्त्य गर्नु अघि फेरि पनि म तपाईँलाई यही कुरा भन्न चाहन्छु कि
तपाईको प्रेम, तपाईको सहायता, तपाईको सान्त्वना मानिस समक्ष लिएर जानुहोस्, ताकि मानिसले एउटा म एक्लो छैन है भन्ने महसुस र अनुभव गर्न सकोस्। प्रिय श्रोता, एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र तपाईँका मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई अवश्य पनि पत्राचार गर्न सक्नुहुन्छ। र हाम्रो पत्राचारको लागि ठेगाना छ gnfmprogram@gmail.com। यदि तपाईँ टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477-0754। र मेरो व्यक्तिगत नम्बरमा तपाईँ गर्न चाहनुहुन्छ भने 98-40-80-14-43। अब भने परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। गड ब्लेस यू अल। प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै अब भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: कफी केवल एउटा पेय होइन, यो त एउटा अनुभव हो। एक कप कफी सँगै शुरू हुने नयाँ सोच हो, नयाँ भेटघाट अनि नयाँ सम्झना। तपाईँको दिनलाई अझ विशेष बनाउन आउनुहोस् हिमालयन जाभा कुपन्डोलमा। यहाँ पाइन्छ ताजा ब्रुड कफीको उत्कृष्ट स्वाद, आरामदायी वातावरण र साथीभाइ परिवार वा आफ्नो विशेष समय बिताउनको लागि पर्फेक्ट एम्बियन्स। कामको व्यस्तता बीच एउटा रिफ्रेसिङ ब्रेक होस्, साथीसँगको मिनिङफुल भेट होस् वा आफ्नै लागि केही क्वालिटी टाइम। हिमालयन जाभा कुपन्डो, जहाँ हरेक कपमा स्वादसँगै अनुभव पनि जोडिएको छ। आजै आउनुहोस् जहाँ ब्रेकफास्ट, लन्च र डिनरको पनि व्यवस्था गरिएको छ र 15-20 जना व्यक्तिहरूको ग्यादरिङ पनि तपाईँले गर्न सक्नुहुनेछ। र सँगसँगै तपाईँ सानो बर्थडे सेलिब्रेशन गर्न चाहनुहुन्छ र भेटघाट जमघट कार्यक्रमहरू गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई स्वागत गर्दछ हिमालयन जाभा कुपन्डोलले। थप जानकारीको लागि मोबाइल 97031984090 र हाम्रो इमेल आइडी रहेको छ himalayanjavakupandol@gmail.com र हाम्रो ओपनिङ आवर रहेको छ बिहान 6 बजेदेखि बेलुका 9 बजेसम्म।
2: साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

गुडनिज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण अभिभावक श्रोता र मेरा प्यारा प्यारा साना साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याको तर्फबाट जेमसी साथै नमस्कार। आज पनि कार्यक्रम साना पाइलाई लिएर म तपाईँहरूको बीचमा उपस्थित भइसकेकी छु र हाम्रो कार्यक्रम साना पाइलामा विशेष गरी हाम्रा साना साना नानीहरूलाई कसरी परमेश्वरमा हुर्काउने बढाउने र अभिभावक साथै मण्डलीको जिम्मेवार के हो त भन्ने विषयमा हामी तपाईँहरूको बीचमा छलफल गर्ने गर्दछौ र हाम्रा साना साना भाइ बहिनीहरूसँगका मिठा मिठा कुराहरू पनि यहाँहरूको बीचमा राख्ने गर्दछौ र आज पनि मैले तपाईँहरूको बीचमा मायालु गेस्ट लिएर आइसकेको छु र उहाँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा एउटा मिठो गीत राख्न चाहन्छु। गीतपछि भने फेरि पनि म आउने नै छु।

0: यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। अब भने ढिलो नगरिकन हाम्रो मायालु गेस्टलाई कार्यक्रम साना पाइलामा हृदयबाट नै स्वागत गर्न चाहन्छु। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: र आज हाम्रो कार्यक्रममा हुनुभएको सानो गेस्टबाट नै हामी उहाँको परिचय पनि सुन्नेछौ। र यहाँको नाम र यहाँको चर्च हामीलाई बताइदिनुहोस् न।
1: जयमसी, मेरो नाम बर्णवास मगर हो। म गेचामुनी एयरपोर्ट चर्चमा जान्छु। म 2 क्लासमा पढ्छु।
0: अनि हाम्रो बर्णवासको फ्यामिलीमा चाहिँ को को हुनुहुन्छ त?
1: बा, आमा, भाइ, मम्मी अनि म।
0: ए हो, अनि तपाईँको सानो भाइ पनि हुनुहुन्छ?
1: हुनुहुन्छ।
0: अनि तपाईँको सानो भाइको नाम चाहिँ के हो नि?
1: बेन्जामिन मगर।
0: ए, बर्णवास र बेन्जामिन मगर। अनि बर्णवास र बेन्जामिन कतिको मिलेर बस्नुहुन्छ घरमा?
1: धेरै
0: धेरै मिल्नुहुन्छ।
1: हो,
0: कहिले काहीँ भाइलाई तपाईँले पिट्नुहुन्छ कि नै?
1: चकचक गरे पछि।
0: ए हो, भनेपछि बर्णवासलाई चकचक गरेको चाहिँ मन पर्दैन?
1: मन पर्दैन।
0: अनि बर्णवासले चाहिँ कतिको चकचक गर्नुहुन्छ त?
1: धेरै गर्दैन।
0: ए, किन ज्ञानी हुनु मनपर्छ?
1: हजुर।
0: अनि बर्णवास, हामी चाहिँ कसरी ज्ञानी हुने होला, थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: कसरी? यसो हाम्रो साथीहरूलाई नै बताइदिनुहोस् न।
1: चकचक नगर्ने ज्ञानी हुने, भाइहरूलाई नकुट्ने, प्रार्थना गर्ने, यसरी हामी ज्ञानी हुन्छौँ।
0: ए, भाइलाई नपिट्ने, प्रार्थना गर्ने, बासङ्गति गयो भने चाहिँ हामी ज्ञानी हुन्छौँ?
1: हजुर।
0: ओके, अनि बर्णवासलाई कतिको बालसङ्गति जानु मनपर्छ त?
1: धेरै।
0: अनि बर्णवास किन बालसङ्गति जानुभयो?
1: प्रभुलाई आराधना गर्न।
0: ए, प्रभुलाई आराधना गर्नलाई बालसङ्गति जानु भएको?
1: हजुर।
0: अनि हजुरको बालसङ्गतिमा के के हुन्छ, टिचरहरूले के के सिकाउनुहुन्छ त?
1: भजन गाउन, बाइबल पढ्न, एक्स्ट्रा एक्टिभिटिज गर्न, डान्स गर्न सिकाउनुहुन्छ।
0: ओके, अनि बालसङ्गतिमा बर्णवासलाई सबभन्दा मनपर्ने टिचर को हो त?
1: सबिना टिचर।
0: ए हो, तपाईँलाई सबिना टिचर धेरै मनपर्छ?
1: हजुर।
0: सबिना टिचर तपाईँलाई किन मनपर्छ? उहाँको के कुरा तपाईँलाई धेरै मनपर्छ सबिना टिचरको?
1: उहाँले राम्रोसँग पढाउनुहुन्छ, डान्स सिकाउनुहुन्छ, बाइबल पढाउनुहुन्छ, बाइबल स्टोरी पनि देखाउनुहुन्छ।
0: ए, उहाँले बाइबल स्टोरीहरू भिडियोमा देखाउनुहुन्छ?
1: हजुर।
0: त्यही भएर तपाईँलाई सबिना टिचर मन परेको
1: हो।
0: ओके, अनि बर्णवासको बालसङ्गतिमा बेस्ट फ्रेन्ड हुनुहुन्छ कि हुनुहुन्न? को हो तपाईँको बालसङ्गतिको बेस्ट फ्रेन्ड?
1: इसाक।
0: इसाक, अनि इसाक चाहिँ किन मन पर्यो त?
1: ज्ञानी हुन्छ नि त।
0: ए, इसाक ज्ञानी भएर बर्णवासलाई ज्ञानी मान्छे मनपर्छ?
1: हजुर।
0: अनि बर्णवासलाई बालसङ्गतिमा कुन चाहिँ गीत एकदम धेरै मनपर्छ?
1: मलाई बालसङ्गतिमा शैतानको सिँढीमा जाउँ भन्ने भजन मनपर्छ।
0: ए हो, त्यो भजन गाउन आउँछ?
1: आउँछ।
0: ल, यो गीत जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ नि, हो, उहाँहरू सबै साथीहरूलाई यो गीत गाएर सुनाइदिनुहोस् न त।
1: शैतानको सिँढीमा जाऊ र खोसाऊ, त्यसले जे गर्यो त्यो। शैतानको सिँढीमा जाऊ र खोसाऊ, त्यसले जे गर्यो त्यो। खुट्टा मुनि, खुट्टा मुनि, खुट्टा मुनि, शैतान खुट्टा मुनि, खुट्टा मुनि।

0: ल एकदमै थ्याङ्क यू सो मच वर्णवासलाई मिठो गीत गाएर सुनाइदिनु भएको लागि। अनि वर्णवासको घरमा संगति हुन्छ कि नै?
1: हुन्छ।
0: कहिले कहिले हुन्छ संगति?
1: सधैँ।
0: सधैँ बिहान कि बेलुका?
1: बेलुका।
0: ए हो, अनि संगतिमा वर्णवासले के गर्नुहुन्छ?
1: भजन गाउँछु, बाइबल पढ्छु।
0: ए हो, अनि वर्णवासलाई मनपर्ने बाइबलको पद चाहिँ कुन हो त?
1: भजन सङ्ग्रह 1:1।
0: ल त्यसमा के लेखेको छ थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: ल हाम्रा अहिले जति पनि कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ उहाँ साथीहरूलाई पनि तपाईँलाई मनपर्ने पद सुनाइदिनुहोस् न त।
1: भजन सङ्ग्रह 1:1। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
0: आमेन। अनि यो पद चाहिँ वर्णवासलाई कसरी मन पर्यो? पापा मम्मीले सिकाउनु भएको कि आफै पढ्नु भएको कि बाल सङ्गतिमा टिचरले पढाउनु भएको कि कसरी?
1: आफै पढेको।
0: ए हो, अनि यो पदबाट चाहिँ वर्णवासले के बुझ्नु भएको छ त?
1: गिल्ला गर्नेहरूको सङ्गतमा चाहिँ नबस्ने,
0: अनि अरू
1: अरू चाहिँ पापीहरूको मार्गमा चाहिँ खडा नहुने।
0: अनि वर्णवासलाई पाप भनेको थाहा छ?
1: थाहा छ।
0: के हो भन्नुहोस् त?
1: पाप भनेको चाहिँ परमेश्वरलाई नपुज्ने, आज्ञाकारी नहुने हो।
0: ओ, कस्तो राम्रो कुरा। अनि त्यहाँनिर अर्को कुरा चाहिँ के भनेछ भने चाहिँ होइन, अनि त्यो मानिसले चाहिँ के गर्दैन रे, दुष्टहरूको सल्लाहमा हिँड्दैन भनेको मतलब थाहा छ तपाईँलाई?
1: थाहा छ। खराब साथीहरूसँग नहिँड्ने।
0: ए, अनि वर्णवासको खराब साथीहरू हुनुहुन्छ कि नै त?
1: हुनुहुन्न।
0: ओके, भेरी गुड। हामीले खराब साथीहरू बनाउनु हुँदैन है, किनभने परमेश्वरको वचनले हामीलाई के भनेको छ त?
1: खराब साथीहरूसँग नहिँड्ने।
0: ओके, भेरी गुड। वर्णवासलाई कति धेरै कुराहरू थाहा रहेछ है। अनि वर्णवासले आफ्नो भाइलाई चाहिँ घरमा बाइबलबाट के कुराहरू सिकाउने गर्नुभएको छ त?
1: प्रार्थना गर्नु, चकचक नहुनु, अरू ब्याड साथीहरूसँग नहिँड्नु।
0: ए, त्यस्तो त्यस्तो भनेर सिकाउनुहुन्छ भाइलाई?
1: हजुर।
0: ओके, नाइस। अनि त्यसपछि वर्णवासलाई सबभन्दा के गर्नु मनपर्छ?
1: खेल्न।
0: के खेल्नु मनपर्छ?
1: फुटबल।
0: ए, धेरै फुटबल खेल्नुहुन्छ? स्कुलमा पनि खेल्नुहुन्छ?
1: स्कुलमा त खेल्न दिनुहुन्न।
0: अनि घरमा खेल्नुहुन्छ भाइसँग? ओके, नाइस। अनि वर्णवासले आफ्नो साथीहरूलाई परमेश्वरको बारेमा, हाम्रो प्रभु येशू ख्रीष्टको बारेमा सुनाउनु भएको छ कि छैन?
1: छ।
0: अनि उहाँ साथीहरूले के भन्नुहुन्छ त यो हाम्रो प्रभु येशू ख्रीष्टको बारेमा सुनिसकेपछि?
1: उहाँहरूलाई पनि राम्रो लाग्यो भन्नुहुन्छ।
0: ओके, भेरी नाइस। अनि वर्णवासले घरमा कति चोटि प्रार्थना गर्नुहुन्छ दिनमा?
1: दुई तिन चोटि।
0: कहिले कहिले?
1: बिहान र राति।
0: ओके, भेरी नाइस। अनि वर्णवास, तपाईँलाई दश आज्ञाको बारेमा थाहा छ कि छैन?
1: थाहा छ।
0: अनि दश आज्ञा मध्ये तपाईँलाई सबभन्दा मनपर्ने आज्ञा कुन हो?
1: आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउने।
0: तपाईँलाई यो आज्ञा चाहिँ एकदम मनपर्छ?
1: हजुर।
0: अनि यो आज्ञा चाहिँ तपाईँलाई किन मन पर्यो त भन्नुहोस् त?
1: हामी चाहिँ परमेश्वरलाई मात्रै मान्नुपर्छ, अरूहरूलाई चाहिँ परमेश्वर भन्नु मिल्दैन।
0: ए, त्यही भएर तपाईँलाई यो मन परेको? यस्तो सानो एजमा पनि कति धेरै तपाईँलाई बाइबलको बारेमा धेरै ज्ञान रहेछ, म धेरै खुसी भएँ यो कुरा सुनेर। अनि वर्णवास, अनि हामी धेरै आज्ञाकारी पनि हुनुपर्छ थाहा छ कि छैन तपाईँलाई?
1: थाहा छ।
0: किनकि दश आज्ञामा त आफ्ना आमा बुवाको आज्ञा पालन गर, होइन, चोरी नगर, झुटो नबोल पनि भनेको छ नि, हो कि नै?
1: हजुर।
0: अनि वर्णवासले कहिले त्यस्ता बदमासीहरू गर्नु भएको छ कि छैन?
1: छैन।
0: छैन, तर वर्णवासले झुटो चाहिँ बोल्नु भयो होला है?
1: धेरै बोलेन,
0: अलिअलि मात्रै बोल्नु भएको छ?
1: हजुर।
0: ए, अनि वर्णवासले कहिले कोसँग झुट बोल्नु भएको थियो त्यो भन्न मिल्छ? यस्तो साथीहरूलाई भनिदिनु त।
1: साथीहरू?
0: ए, साथीहरूसँग चाहिँ झुट बोल्नु भएको थियो?
1: हो।
0: के झुट बोल्नु भएको थियो साथीहरूलाई?
1: होमवर्क गर्ने भनेर।
0: होमवर्क गरेको भनेर? होमवर्क गरेको थिएन त्यति बेला?
1: थिएन।
0: यतिकै साथीहरूलाई चाहिँ मैले होमवर्क गरेँ भन्नु भा?
1: हो।
0: अब तर हामीले झुट बोल्नु हुँदैन है, किनकि हामीले झुट बोल्यौँ भने चाहिँ त्यो चाहिँ के हुन्छ त? त्यो कुरा चाहिँ परमेश्वरलाई के हुन्छ त्यो कुरा
1: थाहा पाउनुहुन्छ।
0: अनि त्यो कुरा, झुटो बोल्ने कुरा चाहिँ परमेश्वरलाई मन पनि पर्दैन, प्लस तपाईँको पापा मम्मीलाई, तपाईँको टिचर्सलाई पनि, तपाईँको फ्रेन्ड्सलाई पनि झुटो बोलेको चाहिँ के गर्दैन त? झुटो बोलेको चाहिँ मन पर्दैन। त्यही भएर वर्णवास, हामीले झुट बोल्नु हुँदैन है।
1: हस्।
0: ओके, अब मलाई आशा छ वर्णवासले कहिले पनि झुटो बोल्नु हुँदैन है त।
1: हस्।
0: अनि वर्णवास, प्रभु येशू हाम्रो को हो थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: को हो भनिदिनुहोस् त?
1: मुक्तिदाता।
0: भेरी नाइस। अनि अरू?
1: गोठालो।
0: गोठालो पनि हुनुहुन्छ प्रभु येशू हाम्रो मुक्तिदाता, गोठालो। अनि अरू?
1: पिता पनि हुनुहुन्छ।
0: कति धेरै कुरा थाहा छ हो, प्रभु यीशु चाहिँ हाम्रो के हुनुहुन्छ, मुक्तिदाता होइन। हामीले ब्याड कुराहरू गर्यौँ भने परमेश्वरले हामीलाई के गर्नुहुँदो रहेछ,
1: क्षमा गर्नुहुन्छ।
0: हो मुक्तिदाता होइन, अनि त्यसपछि हाम्रो गोठालो भनेको मतलब हामीलाई परमेश्वरले कहिले पनि छोड्नु हुँदैन है, अनि उहाँ चाहिँ हाम्रो पिता बाबा पनि हुनुहुन्छ। उहाँले हामीलाई सबै कुरामा के गर्नुहुन्छ,
1: माया गर्नुहुन्छ।
0: ओके, अनि बर्नबास म तपाईँलाई अर्को एउटा क्वेसन पनि गर्छु ल। के गरी आज तपाईँ घर जानु हुँदाखेरि, तपाईँ घरमा जाँदाखेरि प्रभु यीशु ख्रिस्ट चाहिँ तपाईँको घरमा आइरहनु भएको रहेछ भने तपाईँ के गर्नुहुन्छ, प्रभु यीशुलाई यस्तो शरीरमै तपाईँले देख्नु भयो भने होइन, तपाईँ के गर्नुहुन्छ, प्रभु यीशुलाई के भन्नु मन छ?
1: मैले प्रभु यीशुलाई भेटेँ भने पानी दिन्छु, खाना दिन्छु, धन्यवाद पनि भन्छु।
0: ए हो, तपाईँले पानी पनि दिनुहुन्छ, प्रभु यीशुलाई खाना पनि दिनुहुन्छ।
1: हजुर।
0: ओके, भेरी नाइस ल। अनि बर्नबास पापा मम्मीले भनेको कतिको मान्नुहुन्छ?
1: धेरै
0: हो। पापा मम्मीको माया लाग्छ कि लाग्दैन?
1: लाग्छ।
0: हो, भेरी गुड। हामीले धेरै माया गर्नुपर्छ, आफ्नो पापा मम्मीलाई आदर गर्नुपर्छ, हजुरबा हजुरआमालाई धेरै आदर गर्नुपर्छ, पापा मम्मीलाई पनि धेरै माया गर्नुपर्छ, आफ्नो साथीहरूलाई पनि माया गर्नुपर्छ ल।
1: हस्।
0: ओके ल, कार्यक्रम साना पाइलामा तपाईँ आउनु भएर हामी धेरै खुसी भएका छौँ, अनि तपाईँसँगको कुराकानीमा हामी धेरै आशीषित पनि भएका छौँ, र कार्यक्रम साना पाइलाबाट हामी बर्नबासलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ।
1: थ्याङ्क यू।
0: अनि अहिले कति तपाईँ जस्तो साथीहरू कतिजना साना पाइला कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन, र यो कार्यक्रम साना पाइलाबाट आफ्ना साथीहरूलाई के भन्न चाहनुहुन्छ त बर्नबासले?
1: कार्यक्रम साना पाइलामा चाहिँ म मेरो साथीहरूलाई नराम्रो साथी बनाउने हुन सिकाउँछु।
0: ए हो,
1: आज्ञा पालन हुनुपर्छ, ज्ञानी हुनुपर्छ, बाइबल पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, बाल समिति जानुपर्छ भनेर भन्न चाहन्छु।
0: ओके ल, बर्नबासलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आइदिनु भएको लागि फेरि पनि, र कार्यक्रम साना पाइलाबाट हामीसँग यो सानो गिफ्ट छ, यो चाहिँ गिफ्ट चाहिँ बर्नबासको लागि है त।
1: थ्याङ्क यू
0: ल बर्नबास, अहिलेलाई चाहिँ हामी छुट्टियौँ है त।
1: हस्, जय मसीह।

कार्यक्रम साना पाइलामा आज हामीसँग हुनुहुन्थ्यो बर्नबास मगर। उहाँसँगको कुराकानीबाट म धेरै आशिषित भएको छु। साँच्ची नै प्रभु येशू ख्रीष्टले भन्नुभएको छ कि साना बालकहरूलाई मौका आउन नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। साना नानीहरू चाहिँ कोमल हृदयका हुन्छन्, उनीहरू धेरै इनोसेन्ट हुन्छन्। प्रभु येशूले भन्नुभए जस्तै हाम्रो हृदय पनि साना बालकहरूको जस्तै हुन चाहिँ एकदमै महत्वपूर्ण छ, किनकि उनीहरू एकदम इनोसेन्ट हुन्छन्, उनीहरू एकदमै ज्ञानी हुन्छन्, उनीहरू एकदमै मायालु हुन्छन्। आज प्रभुले चाहनु भएको हृदय पनि त्यस्तै हो, र प्रभु येशूले पनि हामीलाई त्यस्तै नै हृदय भएको चाहनुहुन्छ। र आजको कार्यक्रमबाट म धेरै आशिषित भएको छु, र जो जतिले कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ आज उहाँहरू पनि आशिषित हुनुभएको छ भन्ने आशा पनि गर्दछु। अब भने कार्यक्रम साना पाइलाबाट मैले विदा माग्ने समय भइसकेको छ, र कार्यक्रम प्रति तपाईँहरूसँग यदि केही सल्लाह सुझाव र प्रतिक्रिया भए तपाईँहरूले हामीलाई इमेल अथवा वाट्सएप गर्न सक्नुहुनेछ। र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614, 9813580614। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै र म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह, तपाईँहरूको समय आशिषमय रहोस्।

प्रिय होइन, यो त एउटा अनुभव हो। एक कप कफी सँगै शुरू हुने नयाँ सोच हो, नयाँ भेटघाट अनि नयाँ सम्झना। तपाईँको दिनलाई अझ विशेष बनाउन आउनुहोस् हिमालयन जाभा कुपन्डोलमा। यहाँ पाइन्छ ताजा ब्रुड कफीको उत्कृष्ट स्वाद, आरामदायी वातावरण र साथीभाइ परिवार वा आफ्नो विशेष समय बिताउनको लागि पर्फेक्ट एम्बियन्स। कामको व्यस्तता बीच एउटा रिफ्रेसिङ ब्रेक होस्, साथीसँगको मिनिङफुल भेट होस् वा आफ्नै लागि केही क्वालिटी टाइम। हिमालयन जाभा कुपन्डो, जहाँ हरेक कपमा स्वादसँगै अनुभव पनि जोडिएको छ। आजै आउनुहोस्, जहाँ ब्रेकफास्ट, लन्च र डिनरको पनि व्यवस्था गरिएको छ र 15-20 जना व्यक्तिहरूको ग्यादरिङ पनि तपाईँले गर्न सक्नुहुनेछ। र सँगसँगै तपाईँ सानो बर्थडे सेलिब्रेशन गर्न चाहनुहुन्छ र भेटघाट जमघट कार्यक्रमहरू गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई स्वागत गर्दछ हिमालयन जाभा कुपन्डोले। थप जानकारीको लागि मोबाइल 97-01-84-090 र हाम्रो इमेल आइडी रहेको छ himalayanjavakupandol@gmail.com र हाम्रो ओपनिङ आवर रहेको छ बिहान 6 बजेदेखि बेलुका

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाङका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया वा सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबलको इतिहासको विषयमा हेर्नेछौ। हामीले हाम्रा अन्य कार्यक्रमहरूमा बाइबल र बाइबलको महत्वको विषयमा यहाँहरूलाई जानकारी दिइसकेका छौ, तर आज चाहिँ हामी बाइबलको इतिहास र बाइबलभित्र समेटिएका विषयवस्तुहरू, बाइबलका वचनहरूको ऐतिहासिक आधार र यसको लेखक को हुनुहुन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी दिने हाम्रो कोशिश रहनेछ। आउनु श्रोता, यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई अझै स्पष्ट रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: नमस्कार तथा जय मसीह। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि म प्रभुजन साईको तर्फबाट यहाँका बीचमा म उपस्थित भएको छु। आज ईश्वरीय वाणी पवित्र धर्मशास्त्र बाइबलका केही सत्य तथ्य कुराहरू लिएर श्रोता यहाँहरूले सुन्नु भएको होला पवित्र शास्त्र बाइबलको बारेमा अथवा बाइबल भित्रको मुख्य पात्र येशु ख्रीष्ट अथवा परमेश्वरको बारेमा। आदरणीय श्रोता, बाइबल किन सत्य र स्थिर छ, किन यो विश्वासयोग्य छ, किन यो विश्वका विद्वानहरूले पनि मानिरहेका छन्, किन आज विश्वको विज्ञान यसमा झुक्दैछ, यो कुरामा विभिन्न प्रमाणहरू छन्, विभिन्न तथ्यहरू छन्। तर आज तपाईँहरूका बीचमा चारवटा मुख्य कुरा म प्रस्तुत गर्न गइरहेको छु। पहिलो कुरा छ, बाइबल सदा स्थिर रहन्छ। तपाईँलाई थाहा छ, विश्वमा सबैभन्दा पहिलो पुस्तक नै भनिन्छ बाइबल, र बाइबल अचम्म प्रकारले मान्छेको हातमा आएको र अहिले मान्छेहरूले पढिरहेको बाइबललाई तयार पार्न 1600 वर्षभन्दा बढी लागेको र यसभित्र विशेष विशेष परमेश्वरको आत्माको अगुवाई र भविष्यवाणी गर्ने र अचम्मका अद्भुत ईश्वरीय शक्ति भएका 40 भन्दा बढी मानिसहरू प्रयोग भएका छन्। कुन शक्तिको कारणले बाइबल सधैँ विश्वासयोग्य स्थित रहिरहेको छ त? यस गम्भीर प्रश्नको सहज उत्तर यस्तो छ, जुन परमेश्वरले सब थोक बनाउनुभयो, जसले समय पनि बनाउनुभयो, जसले आकाश धरती बनाउनुभयो, जसले सूर्य चन्द्रमा बनाउनुभयो, अनि जसलाई भूत वर्तमान र भविष्यको पूर्ण रूपले ज्ञान छ, उहाँकै वचन हो बाइबल। उहाँको वचन नै बाइबल हुनाले यो सत्य र स्थिरताले पूर्ण छ। यो कुनै मान्छेको लेख र उपन्यास नभएको कारण र ईश्वरकै आत्माको अगुवाईमा शक्तिमा यो धरतीमा आएका वचनहरू भएको कारण यो सत्य र स्थिर छ र यो विश्वास योग्य छ र यसमा विश्वास गर्नेहरूको को भलो भएको छैन, यसमा विश्वास गर्नेको उन्नति र आशिष नै भएको छ। यसमा विश्वास गर्नेहरूको विरोधी कुनै पनि धरतीको अन्य आत्मिक शक्ति हुन सक्दैन, यो कुरा सत्य तथ्य घट्दै र हुँदै आएको छ। आदरणीय श्रोता, पहिलो कारण बाइबल सदा स्थिर छ भन्ने पहिलो पोइन्टमा हामी हेर्नेछौ। प्रत्येक प्राणी घाँस जस्तो छ, घाँस सुकी जान्छ, धरतीमा यो धरतीमा आएका वचनहरू भएको कारण यो सत्य र स्थिर छ र यो विश्वास योग्य छ र यसमा विश्वास गर्नेहरूको को भलो भएको छैन, यसमा विश्वास गर्नेको

स्थिर रहन्छ भनेर धर्मशास्त्र बाइबल भित्र ईश्वरको वचनले भनेको छ। अर्को कुरा, आकाश र पृथ्वी बिति जानेछ तर मेरा वचन अथवा बाइबल बिति जाने छैन भनेर पनि परमेश्वर खुद आफैले भन्नुभएको छ। र अर्को कुरा, व्यवस्था अथवा बाइबलको एक बिन्दु पूरा नभई टल्ने छैन। बाइबल भित्र बोलिएका हरेक शब्दहरू पूरा भएरै यो संसार टल्नेछ भन्ने कुरा ईश्वर परमेश्वर येशूले हजारौं वर्ष पहिला बताइसक्नु भएको छ। र अर्को कुरा, तपाईँको वचन अथवा बाइबल सत्य छ र तपाईँका एक एक धर्ममय नियम सदाकालसम्म अटल रहन्छन् भनेर पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरले चलाइएका अद्भुतका व्यक्तित्वबाट यी वाणी आएका छन् जुन बाइबलमा प्रस्तुत छ। यो पनि अर्को भनाइ छ, किनभने परमेश्वरको जीवित वचन बाइबल अचम्मको अचम्मको वाणी हो, यो तपाईँ हामीले विश्वास गर्न योग्यको छ। र दोस्रो नम्बरमा बाइबलको जन्म स्थान कहाँ हो र कसरी भयो भन्ने विषयमा हामी हेर्नेछौ। र बाइबलको उद्गम स्थान भनेको नै परमपिता परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। यसमा कुनै पनि भविष्यवाणी मान्छेको इच्छाद्वारा मान्छेको ज्ञान बुद्धिले रचिएको होइन, तर परमेश्वरको पवित्र जन अथवा पवित्र आत्माको शक्तिद्वारा उभारिएर बोल्दथ्यो अथवा अचम्म प्रकारले मान्छेद्वारा आएर बोलिएको र अचम्म प्रकारले आकाश र धरतीबाट संकलन गरिएको हो। अर्को कुरा, पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा रचिएको हो भनेर धर्मशास्त्रमै उल्लेख छ र यो अकाट्य र सत्य पनि हो। यो प्रेरणा भन्ने शब्द ग्रीक भाषाको थियोप्न्युस्टोस भन्ने शब्दबाट अनुवाद भएको हो। यस शब्दको ठिक अंग्रेजी अनुवाद हुन्छ गड ब्रेथ अथवा परमेश्वरद्वारा सास हालिएको भन्ने हुन्छ। यसकारण यसको सोझो अर्थ हुन्छ परमेश्वरले नै वचन र शब्द हालिदिनु भएको कारण पवित्र धर्मशास्त्र बाइबल रचिएको हो। र यसको जन्म स्थल भनेको यो ठाउँ र त्यो ठाउँ छैन, यसको उद्गम स्थल परमेश्वर हुनुहुन्छ। यसको संकलन पृथ्वीभरि अचम्म अचम्म प्रकारले ठाउँ ठाउँ र व्यक्ति व्यक्तिबाट गरियो। जो व्यक्ति र ठाउँ परमेश्वरको चुनाव र परमेश्वरले नै चलाउनु भएको थियो। त्यसैले आदरणीय श्रोता, परमेश्वरको वचन भनेर पवित्र शास्त्र बाइबलमा भनिनुका सयौं कारण र प्रमाणहरू छन्। जुन कुरा तपाईँ र हामी येशू प्रभुलाई विश्वास गरिसकेपछि अथवा ईश्वर शास्त्र अध्ययन गरिसकेपछि परमेश्वरमा भरोसा गरिसकेपछि आफ्नो जीवन कालभरि नै यो बुझ्नेछौ र बुझेर थाक्ने छैनौ, जीवन कालभरि बुझ्नेछौ र त्यसमाथि विश्वास गर्यौं भने स्वर्गमा पुग्नेछौ। आदरणीय श्रोता, अब अरू रहल दुई बुदा हेर्नुभन्दा पहिला हामी एउटा गीत सुन्नेछौ। यो भजनले परमेश्वर ती सर्वशक्तिमानकै महिमा गर्ने

0: परमेश्वरको महिमा होस्। आदरणीय श्रोता, अब तेस्रो कुरा हामी हेर्नेछौ बाइबल लेखनमा प्रयोग गरिएका माध्यमहरूको साक्षी। अब यसरी ठाउँ ठाउँबाट र अचम्म प्रकारले लेखियो त भन्छौ, त्यसको साक्षी के छ, त्यसको प्रमाण के छ? परमेश्वरले जुन जुन व्यक्तिलाई बाइबल लेख्न लगाउनुभयो अथवा प्रयोग गर्नुभयो अथवा पवित्र आत्माले चलाउनुभयो, तिनीहरूले आफ्ना फरक पुस्तकहरूमा पनि यसरी भनेका छन्, हामीले प्रभुकै शब्द लेख्यौं र प्रभुले बोल्नु भएको कुरा बोल्यौं। मोसाले बाइबलका अघिल्ला पाँचवटा किताब लेखे, अरूले अरू किताबहरू लेखे, यिनीहरूको विषयमा के भनेको छ त? यो कुरा हेरौं। पहिलो कुरा, मोसाको विषयमा मोसाले मानिसहरू कहाँ गएर यहोवा परमेश्वरका शब्दहरू अथवा सृष्टिकर्ता परमेश्वरका शब्दहरू अथवा एकमात्र परमधाममा हुनुहुने परमेश्वरका शब्दहरू एक एक गरी नियमहरू बताइदिएका छन्। तब सबै मानिसहरू एकै स्वरमा कराए, जति शब्दहरू परमपिता परमेश्वरले भन्नुभएको छ ती सबै शब्दहरू हामी मान्नेछौ। तब मोसाले परमेश्वरका सबै शब्दहरू लेखिदिए। तब मोसालाई पवित्र आत्माले चलाउनुभयो र अचम्म प्रकारले उनले ती सबै शब्दहरू लेखिदिए। अर्को कुरा, अगमवक्ता यसैयाको विषयमा हेर्यौं भने परमेश्वरले यसैया भन्ने अगमवक्तालाई भन्नुभयो, मनै तिम्रो परमेश्वर हुँ, मैले तिम्रा मुखमा आफ्नो शब्द हालेको छु। यसकारण यसैया बोल्दा आफ्नो शब्द नबोलेर परमेश्वर पिताले जे बोल्नुभयो ती शब्दहरू बोल्नु भएको थियो। त्यसैले अगमवक्ता यसैयाबाट आएका शब्दहरू पनि परमपिता परमेश्वर पवित्र आत्माद्वारा अगमवाणी भएका शब्दहरू थिए। अर्को इजिकियलको विषयमा हामी हेर्ने हो भने परमेश्वरले मलाई भन्नुभयो, चाहे उनीहरूले सुनुन् वा नसुनुन्, तिमीले मेरो वचन उनीहरूलाई भन्नु। परमेश्वरको वचन कतिलाई तितो लाग्छ, कतिलाई मनपर्छ, कतिलाई मिठो मह जस्तै लाग्छ। जसलाई जे लागोस्, यो ठूलो विषय परमेश्वरको होइन, यो ठूलो विषय हामी आफ्नै हो। किनभने जसले परमेश्वरको वचनमा विश्वास गर्छौ र परमेश्वरमाथि भरोसा राख्छौ, हामीले परमेश्वरबाट आशिष र परमेश्वरबाट अनुग्रह पाउँदछौ। जतिले यसलाई व्यवस्था गर्छौ, परमेश्वरको अनुग्रहबाट अलग भएर यो धरतीमा आफ्नै दुःख र असन्तुष्टिमा जीवन बिताउनु पर्दछ। त्यसैले परमेश्वरले इजिकेललाई भन्नुभयो, कसैले सुनुन् या नसुनुन्, तिमीले मेरो वचन सबैलाई गएर भन्नु। आज क्रिश्चियनहरू पनि यही कुरालाई आधार मानेर, विश्वास मानेर हरेक मान्छेले सुनोस् या नसुनोस्, गाली गरोस् या आशिष दियोस्, हरेक आफ्ना प्रेम गर्ने आफ्ना प्रेमीला मानिसहरूलाई बताउँदछन्। अर्को परमेश्वरले चलाइएका महान व्यक्ति दाऊदको विषयमा हेर्ने हो भने परमेश्वरका आत्माले ममा भई बोल्नुभयो अनि उहाँकै वचन मेरा मुखमा आए। पवित्र आत्माले दाऊदको मुखबाट भएर बोल्नु भएको थियो। बोल्दा परमेश्वरबाटकै वचन दाऊदका मुखभरि आउँथे, यसकारण दाऊदले आफ्नो वचन बोलेनन् र पवित्र आत्मा परमेश्वरले जे बोल्नुभयो शब्द शब्द ती कुरा मात्र बोले र ती लेखिएका थिए। आदरणीय श्रोता, यस्ता विभिन्न अचम्मका व्यक्तिहरू चलाइएका छन्। यो ऐतिहासिक सत्य प्रमाण सहितको बोली हो। यस्ता धेरै फरक फरक भविष्य वक्ताहरूको विषयमा हामीले हेर्न सक्छौ, ख्रिष्टको आत्मा उनीहरूमा हुनुहुन्थ्यो अनि पहिलेदेखि नै मसीहको दुःखको विषयमा र प्रभु येशु ख्रिस्ट अथवा ईसा मसीहले पाउने महिमाको विषयमा बताउनुहुन्थ्यो अथवा ईश्वरकै महान योजना अनुसार एउटा बलि हुनलाई यो धरतीमा आएर मानिसले पश्चाताप गर्ने, मानिसहरूका पाप क्षमा गर्ने हेतुमा आएका ईसा मसीहको महिमाको विषयमा बताउनुहुन्थ्यो। भविष्य वक्ताहरूले लेखे तर ख्रिष्टको आत्मा उनीहरू भित्र भई लेखाउनुहुन्थ्यो र बोल्नुहुन्थ्यो। बाइबलमा परमेश्वरले भन्नुभयो, बाइबलमा परमेश्वरले विभिन्न अगमवक्ताद्वारा भन्नुभयो, परमेश्वरको वचन म कहाँ आयो, परमेश्वरले यसो भन्नुहुन्छ भन्ने वाक्यांशहरू सयौं भेटिन्छ। यसकारण बाइबल परमेश्वरको वचन हो र परमेश्वरको पवित्र आत्माले नै बोल्नु भएको हो। जुन कुराहरू हामीहरू प्रस्थान 24 अध्यायको 3-4 पद र यसैया 51 अध्यायको 15 पद र यर्मिया 1 अध्यायको 9 पद, इजिकियल 2 अध्यायको 1 र 7 पद र दोस्रो सामुएल 23 अध्यायको 2 पद र प्रेरितको पुस्तक 1 अध्यायको 16 पद साथै पहिलो पत्रुस 1 अध्यायको 10-11 पदमा यी कुराहरू भेटाउँदछौ। अब चौथो कुरा हामीले के हेर्न सक्छौ भने बाइबल मान्छेको वचन होइन भन्ने कुराको यो प्रमाणमा हामी पहिलो पत्रुसको पुस्तक 1 अध्यायको 10-12 सम्म पढ्यौं भने एउटा गम्भीर कुरा पत्ता लगाउन सक्छौ। यहाँ भविष्य वक्ताहरू छन्, भविष्य वाणीहरू पनि गरेका छन्। तर ती भविष्य वक्ताहरूले के भन्दैछौ आफैले नबुझेको कुरा, आफैले थाहा नपाएको कुरा, उनीहरूले पछि गएर आफैले बोलेको कुरा, आफैद्वारा लेखेको कुरा, आफैले अध्ययन अथवा तलाश गरेका छन्, आफैले पढाएको कुरा आफैले नजान्ने गुरुहरू सायद हामी भेटाउन सक्दैनौ। जति पनि यस्ता गुरुहरू भेटिन्छन् आफूले जानेकै र बुझेकै कुरा पढाउँछन्। तर पवित्र धर्मशास्त्र बाइबल लेख्ने परमेश्वरका दासहरूले भने आफैले के लेखे, आफैले के बोले, आफैले थाहा पाउँदैनथे, आफैले बुझ्दैनथे। त्यसको धेरै समयसम्म तलाश गरेर, त्यसको अध्ययन गरेर, पवित्र आत्मामा प्रार्थना गरेर मात्र त्यसको भनाई बुझिन्थ्यो। आज पनि विश्वका ठूला ठूला विद्वानहरू आएर बाइबलका क्लासहरू दिन सक्दैनन्, बाइबललाई व्याख्या गर्न सक्दैनन्। बरु अलिअलि पढ्न जानेका गोठालाहरूले, किसानहरूले, सामान्य लेख पढ्का मानिसहरूले, एकदमै सिधा सादा मानिसहरूले नै बढी व्याख्या विश्लेषण गर्न सक्छन् बाइबल। किनभने जसलाई पवित्र आत्माले चलाउनुहुन्छ त्यसले मात्र बाइबल बुझ्छ, जो कोहीले बाइबल बुझ्न सक्दैनन्। त्यसैले श्रोता, आफूले बोलेको कुरा बुझिन्छ यसमा केही शंका छैन। किन बाइबल लेख्ने भविष्य वक्ताहरूले चाहिँ बुझेनन्? आफैले लेखेको र बोलेको कुरा आफैले जानेनन् त? यही त स्वादिलो कुरो छ, यही त रहस्यको कुरो छ। इजिकेलले धेरै भविष्यवाणीहरू लेखे। यो अंग्रेजी पढ्नेलाई अंग्रेजी भाषामा लेखिएको छ, नेपाली पढ्नेलाई नेपाली भाषामा लेखिएको छ, हिन्दी पढ्नेलाई हिन्दी भाषामा लेखिएको छ, राष्ट्र भाषा मात्र होइन राष्ट्रिय भाषाहरूमा पनि लेखिएका छन्। तर प्रस्तै पढ्न जान्ने व्यक्तिहरूले पनि किन बुझ्दैनन्? किनभने जोसँग पवित्र आत्माको अभिषेक छैन, जसले प्रभु येशूको नाममा पापको पश्चातापको प्रार्थना गरेर आफूलाई प्रभु येशू ख्रीष्टको आत्मा र नामद्वारा धोइदैन, त्यो व्यक्तिमा पवित्र आत्माको अभिषेक हुँदैन। पवित्र आत्माको अभिषेक बिना पवित्र शास्त्र बाइबल पढ्दा पनि रड्दा पनि बुझिँदैन। त्यसैले इजिकेल उनैले लेखे, तर लेख्न लाउने व्यक्ति अर्कै हुनुहुन्थ्यो अथवा परमपिता परमेश्वर हुनुहुन्थ्यो। त्यो कुरा पहिलो पत्रुस एक अध्यायको 10-12 पदसम्म प्रष्टै लेखिएको छ। त्यसमा लेखिएका भविष्य वक्ताहरूले लेखे, तर तिनीहरू आफैले के कुरा होला, कहिले हुन्छ होला भनी खोज गरिरहेका थिए। किनभने मसीहको आत्मा जो उनीहरू भित्र हुनुहुन्थ्यो उहाँले नै आफ्ना कुरा लेख्न लगाउनु भएको थियो। ती भविष्यवाणीहरू लेखकहरूका आफ्ना कुराहरू थिएनन्। कतिपय बेला परमेश्वरका वचन लेख्दाखेरि उनीहरू पागल जस्तै थिए, उनीहरू बेहोश थिए, उनीहरू आफै आफ्नो होसमा थिएनन्। पवित्र आत्माले यसरी ती अगमकतालाई चलाउनु भएको थियो। तर आदरणीय श्रोता, ती भविष्य वक्ताहरूले अनसन बसेर, आकाशतिर हेरेर, अटकल गरेर, विचार गरेर, यही होला, यही हुन्छ होला भनेर लेखेका थिएनन्। उनीहरूले परमेश्वरद्वारा प्रेरित भएर, पवित्र आत्माद्वारा नै चलाइएर, त्यो चलाइएको प्रेरणालाई रोक्न नसकेर ती कुराहरू लेखिएका थिए। यसकारण हामीले देखेको त्यो साधारण देखिने बाइबल मान्छेको उपन्यास होइन, एउटा कुनै कहानी होइन, त्यो बाइबल परमेश्वरको शास्त्र हो। पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका ईश्वरका वाणी र ईश्वरका वचनहरू हुन्। जब बाइबल बोल्छ तब परमेश्वर बोल्नुहुन्छ। यसकारण बाइबल पढ्दा होसियार हुनुपर्छ हामीहरू, बाइबलका कुराहरू बुझ्दा र व्याख्या गर्दा। आदरणीय श्रोता, हामीले बाइबल कसरी पढ्दछौ, हामीले बाइबल कसरी बुझ्दछौ, हामीले बाइबल कसरी व्याख्या गर्दछौ, यसमा धेरै होस पुर्याउनु पर्दछ। र यी वचनहरू अथवा येशु प्रभुका वाणीहरूलाई कसरी मान्दछौ, कसरी विश्वास गर्दछौ, त्यसैमा आधारित हुँदछ। श्रोता, यसरी अचम्म प्रकारले मानिसहरूलाई चलाइए र कतिपय कुराहरू त मृत सागर भित्र भेटिए, कतिपय कुराहरू गुफा भित्र भेटिए, र कतिपय कुराहरू जमिनको तलबाट भेटिए। यस्ता कुराहरू पनि अचम्म प्रकारले भेटिएका छन्। जमिनको तल होस् या जमिनको माथि होस्, या मान्छेको बाहिरी शरीरमा होस् या मान्छेको भित्र हृदयको कुनामा होस्, परमेश्वरकै ध्यान र सृष्टिकर्ताकै अचम्मको चमत्कार हुन्छ। त्यसैले आदरणीय श्रोता, धरतीमा भएका चमत्कारलाई ईश्वर मान्ने होइन, त्यो चमत्कारलाई रच्नुहुने, सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरलाई ईश्वर मान्नुपर्छ। धरतीमा भएका करोडौं आत्माहरूको चलाखीपनलाई ईश्वर मान्ने होइन कि, अथवा धरतीमा भएका विभिन्न रूप र आरूप भएका ढुङ्गा र माटोलाई ईश्वर मान्ने होइन कि, ती ढुङ्गा र माटोलाई सृष्टि गर्नुहुने परमधामका परमेश्वरलाई ईश्वर मान्नुपर्छ, जुन ईश्वर ईसा मसीह भनेर आउनुभयो, जुन ईश्वर ईसा मसीहले सबै मृत्यु पछि र मृत्युभन्दा अघिका कुराहरू, जन्म पछि र जन्मभन्दा अघिका कुराहरू प्रस्तै गरेर बताएर जानुभएको छ। हामी विश्वास गर्छौ त्यो ईश्वरको असल आशिषमा जान्छौ, हामी विश्वास गर्दैनौ ती ईश्वरको न्यायमा जान्छौ। यो कुरा चाहिँ बाइबलले निष्पक्षका साथ प्रस्तै बताएको छ भन्दै आजको यो सुसमाचार सबैका लागि कार्यक्रमको यो एपिसोडबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले हरेकलाई आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नुभएको छ। वचनमा भने जस्तै सिंगो बाइबलको पुस्तकलाई फरक फरक समय अवधिमा 40 जना अगमवक्ताहरूले परमेश्वरको प्रत्यक्ष निर्देशनमा लेखेको हामी पाउँदछौ। जुन वचनहरूलाई हामी परमेश्वरको जीवित वचनको रूपमा अंकित गर्दछौ। बाइबलभित्र जम्मा 66 पुस्तक रहेको छ, जसमा संसारको शुरूआतदेखि संसारको अन्त्यसम्मको कुरा यहाँभित्रका पुस्तकहरूमा समेटिएको छ, जसले संसारको इतिहास, परमेश्वर र मानिसको सम्बन्ध अनि परमेश्वरले मानिसलाई अगमवक्ताको रूपमा चुन्नु भएको र तिनै अगमवक्ताहरू मार्फत परमेश्वरले आफ्ना कुराहरू समस्त मानव जातिलाई सुसूचित गरेको पाइन्छ। यसकारण श्रोता, हामीले बाइबलको विषयमा भन्नु पर्दा यो कुनै मानिसको ज्ञान र समझबाट लेखिएको किताब नभई यो ईश्वरको जीवित वचन भएको फेरि पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छौ, किनभने जसले बाइबललाई गहिरो रूपमा विस्तृत अध्ययन गर्दछ त्यो व्यक्तिले संसारको वास्तविकता र मानिसको जीवन अनि साँचो परमेश्वरको बारेमा जान्ने मौका पाउँदछ, जसले मानिसलाई अनुशासित र आशिषित जीवन जिउन प्रेरित गर्छ नै साथसाथै अनन्तको जीवनको योग्य व्यक्ति बन्न पाउने मानिसले सुवर्ण मौका पनि पाउँदछ। त्यसैले श्रोता, यदि तपाईँले बाइबल पाउनुभयो भने बाइबल भित्रका कुराहरूलाई गहिरोसँग अध्ययन गर्नुहोस्। अध्ययन मात्र होइन, मनन गर्नुहोस्, किनभने बाइबलले तपाईँलाई नयाँ जीवन प्रदान गर्ने क्षमता राख्दछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-34-54 98-587-34-54 98-481-47-57 98-481-47 र हाम्रो इमेल एड्रेस रहेको छ gnepal17@gmail.com gnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: मानिसहरूको समस्यालाई आफ्नो समस्या बन्न नदिनुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 28 यहाँहरूलाई स्वागत छ। जब चीजहरू आफ्नो इच्छा अनुसार हुँदैन, धेरै जस्तो मानिसहरू अरूलाई दोष दिन रोज्छन्। जब तिनीहरू रिसाउँछन्, तिनीहरूले अरूलाई रिस उठाएकोमा दोष दिन्छन्। जब कसैले तिनीहरूलाई दुर्व्यवहार गर्छन्, तिनीहरूले त्यो व्यक्तिलाई भावनात्मक रूपमा चोट पुर्याएकोमा दोष दिन्छन्। जब तिनीहरूले तपाईँप्रति द्वेष राख्छन्, तिनीहरूको समस्यालाई तपाईँको समस्या बन्न नदिनुहोस्। मुख्य कुरा, तिनीहरूले तपाईँलाई गर्ने व्यवहारप्रति तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने हो। प्रिय श्रोता, आफ्नो विचार र भावनाको जिम्मेवारी आफै लिनुहोस् अनि जब कोही तपाईँसँग रिसाउँछ, आफ्नो जीवनमा भइरहेको कुनै घटनाको कारणले गर्दा उनीहरू रिसाएका छन् भनेर स्वीकार गर्नुहोस्। त्यो रिसलाई आफ्नो समस्या होइन, तर आफ्नो समस्याको रूपमा स्वीकार गर्नुहोस्। जब तपाईँ रिसले प्रतिक्रिया दिन रोज्नुहुन्छ र उनीहरूले तपाईँलाई कस्तो व्यवहार गरे भन्ने कुराले गर्दा रिसाएर तपाईँ उनीहरूबाट टाढा जानुहुन्छ, अब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको छ। त्यस्तो नगर्नुहोस्। बरु उनीहरूको रिसलाई प्रेम र दयाले जवाफ दिनुहोस्, किनकि तपाईँ त्यस्तै हुनुहुन्छ। रोमीको पुस्तक 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। अरूलाई तपाईँ को हुनुहुन्छ र तपाईँ कस्तो महसुस गर्नुहुन्छ भनेर निर्धारण गर्न नदिनुहोस्। यो तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको आधारित छ। बरु तपाईँको मनका विचारहरूलाई परमेश्वरले तपाईँको बारेमा के सोच्नुहुन्छ भन्ने कुराले नियन्त्रित हुन दिनुहोस्। उहाँले तपाईँको बारेमा के सोच्नुहुन्छ? तपाईँ अद्भुत हुनुहुन्छ र तपाईँ उहाँको बहुमूल्य सन्तान हुनुहुन्छ। जीवनमा भइरहेको परिस्थितिहरूका कारण जब कसैको दिन खराब हुन्छ र उसले परमेश्वरको वचनबाट सकारात्मक विचारहरू सोच्नका लागि आफ्नो विचारहरूलाई कसरी नियन्त्रण गर्ने भनेर सिकेको छैन भने, तब ऊ रिसाउँछ र दुखी हुन्छ र उसले त्यो रिस अरूप्रति प्रकट गर्नेछ। त्यो उसको समस्या हो, तपाईँको समस्या होइन। त्यसैले जब उनीहरू रिसाउँछन् जहाँ उसले तपाईसँग नराम्रो व्यवहार गरिरहेको हुन्छ, उनीहरूमाथि दया गर्ने, माया गर्ने र क्षमाको साथ प्रतिक्रिया दिने छनौट गर्नुहोस्। यदि उनीहरूले तपाईँलाई गरेको व्यवहारको कारणले तपाईँले आफूलाई दुखी महसुस गर्न दिनुभयो भने, तब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको हुन्छ। त्यसो नगर्नुहोस्। मानिसहरूले तपाईसँग नराम्रो व्यवहार गरिरहेको छ भने त्यो उनीहरूको समस्या हो। रोमीको पुस्तक 12:21 खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। यीशु ख्रीष्ट यसमा निपुण हुनुहुन्थ्यो। उहाँको वरिपरि निरन्तर दुष्ट मानिसहरू थिए। उहाँको आलोचना गर्थे, उहाँलाई दोष लगाउँथे, उहाँलाई घृणा गर्थे। यीशुले कहिले पनि तिनीहरूको नकारात्मक भावना आफूसँगै बोक्नु भएन। उहाँले यो उनीहरूको समस्या हो, आफ्नो समस्या होइन भनेर बुझ्नुभयो, र यसले उहाँलाई निरन्तर अरूलाई प्रेम र दयाका साथ प्रतिक्रिया दिन अनुमति दियो। मत्तीको पुस्तक 5:44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। यीशुले यही गर्नुभयो र उहाँले हामीलाई पनि यही गर्न आग्रह गर्नुहुन्छ। र अद्भुत कुरा के हो भने, जब हामी यो उद्देश्य पालना गर्ने छनौट गर्छौं, हामी हाम्रो जीवनमा आनन्द र शान्तिको भावना कायम राख्न सक्छौं। रोमीको पुस्तक 12:18 हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय श्रोता, अरूको नकारात्मक मनोवृत्तिले तपाईँको मनको शान्ति चोर्न नदिनुहोस्। परमेश्वरले तपाईँको बारेमा के भनिराख्नु भएको छ भन्ने कुरा मनमा राख्नुहोस्। तपाई आफू प्रतिको आफ्नो मनोवृत्तिले तपाईँको जीवनको कति आनन्द लिन सक्नुहुन्छ भनेर निर्धारण गर्दछ। जब मानिसहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, विचार गर्नुहोस् कि तिनीहरू केवल आफ्नै तरिकाले व्यवहार गरिरहेका छन् र आफ्नै तरिकाले प्रतिक्रिया दिनुहोस् प्रेम र दयाको साथ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। यकु स्वापुत अस्थाई जक्कजी जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनया छेन श्रृंखला भाग 18 के छी सकसित न लसकु छ। छिगु जीवनया यक्कु बिन्दु परमेश्वर छित छिगु जीवने त धम सुमनुलिसे मसिका व्याधि गुगु इले छित उगु इले दुगु छगु आवश्यकता पुङ्के त ग्वालियै अले स्वापु दैगु छु इया नीति जक्क ख अले छि निम थ थगु ब्याग्ल ब्याग्ल लफुई हुनेगु इ वैगु दु दाथे दैगु खसा अप्प दया थे स्वापु मेपी मनुतलिसे अस्थायी जुक डिजाइन याना तगुदु गुलिन दक्षिण जक व सोया उप ई ताकदै अले सु मनु आत्मिकी रूप स्वस्थ जुगुया अर्थ थो मखुकी परमेश्वर वया त छिलिसे स्थायी सम्बन्ध तेगु इच्छा याना दिगुदु पावल व वर्णमास्या स्वापु अस्थायी ख परमेश्वर इम त छु इया नीति नाप हल अले इपि नाप तस्क प्रभावकारी रूपे सेवा या त इमके तस्क पागु व्यक्तित्व दुगु ख छुकी इपि थ थगु पुरक ख पावल साहसी तीव्र व निर्णायक ख व थगु मन्या ख पुङ्के त मज्या वर्णवास भद्र व विचार याइम ख व मेपिनीगु आवश्यकता या त अप्व मसिकल छगु व्यक्तित्व मेगु सोया बाला दैगु मखु पावल अप्प प्रत्यक्ष जुल वर्णवास अप्प ग्वालियाई या त इपि बिस्क बिस्क ख अले सक्कस्या ख्रिस्ट्या मे महत्वपूर्ण भूमिका मितल अले इमगु नाया ज्या फलदायी जुल छनु पावल व वर्णवास युहुन्ना व मर्कुस्या त मेगु मिशनरी यात्रा थ थ नाप यङ्के त वो मैङ्कु धका मतभेद या त प्रेरित यो पुस्तक झिङ्यागो अध्याय यो सुइगुको पदके धातगुदो थुकि याना इमगो दथुई कचकच जुल अले इपि निम्म बाया हुन वर्णवास मर्कुस या त गुना साइप्रसे हुन थो नाटकीय घटना निपा बाइबलले पावल ओ वर्णवास हान नाप सेवा याइगु छुन उल्लेख मधु परमेश्वर इमगु नीति देखु गु स्वापु अस्थायी जक ख गबले गबले थाकुसा छी स थ त सहज ट्याकेगु विगत या स्वापु या त तोतेमा गुके छिगु भविष्य या नीति परमेश्वर योजना कथन न्योने उने फै हितोपदेश झिन्च्यागो अध्याय नि पेङ्गो पत्के धातगुडु गुले गुले पास्मी स्यापी नदु गुले गुले पास्मी धासा दाजु किचा स्वया न स्यानापी जुई यो पि न्यनमेपि छगु पक्षीय स्वाफु सफल जी मुखु छि धाथे हे थगु मनुटे या त ये कुफु अले छित याइगु नीति याइफु फुक्क याइ मास्ति वेफु न्याचेसा यदि भावना पारस्परिक मजुसा अले थो दाजु किजा तके सोया न सत्तीगु पासमिनीगु उदाहरण ख यदि छि थुपी मनुदे त जव खव तयादिल धासा थगु स्वापु तस्त हानिकारक त्रिफु इपि पाखे थ त तापाके गुहे बाला यो पिङ्गेन मिपि सकसिन छि त छि गछे अथे याइकी मुखु छि इम त इमगु फाइदा या नीति जक्क श्यक यक्कुसिन छि त यैकी छिमसा मेपिन्छ छिलिसे बालागु स्वापु तेगु इच्छा याइ गुब्ले तक छि इमगु बालागु व्यवहार या बारे सामना यानादि अले इमगु आवश्यकता पुन के त थगु फुक्क कुत यानादि छि इमगु नीति यानादिगु ज्या इम त यो उके इमस थगु सर्ट फिट ड्रिगु सम्बन्ध या त निरन्तरता बिगु इच्छा याइ एसा छि पिपाखे यो फाइदा क्या फैमुखु इम्स छिद मागु ख वास्तमया इम्स छिपाखे छु क्या फै धका झक्क छिद छेलि गु कुत याई थो छगु पक्षीय स्वापु ख गनछि याप्ले इमगु नीति अनदै एसा इपि छिगु नीति गुब्ले गुब्ले झक्क दै छि थजागु मनुति तया त मसी केवले छि सीमा निर्धारण न्यायमा इमित यक्कु ई वा ध्यान बिमते अले इमगु धक्को आवश्यकता पुङ्के त इमगु सुपर हिरो जुई त बाध्य महसुस या मते थगु पल्सा परमेश्वर या त इमगु प्रदायक जुई त ब्यु यो पिङ्गेन मिपि छिगु आवश्यकता तथ्य हे वास्ता याई पि लिसे क्वातुका स्वापु विकास याई गुले आदिस इपि पिपि पास्पि ख अले इमके निष्ठा दया ओ इमानदारी ताथे ज्यागु गुन्दु छिलिसे छुक्याए त जक्क छिलिसे स्वापु मालिपि पाखे तापाका चुनादिस थौयागु वचन निनादिगुले छि सकसितन परमेश्वर सुव्याबीमा जयमसे यनमिपि छिमस नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम श्रोवन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुले छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँहरू जहाँ कहीँबाट पनि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुन्दै हुनुहुन्छ भने त्यही नै परमेश्वरको शान्ति, कृपा र प्रेम तपाईँहरूले महसुस गर्नुहुनेछ। र फेरि पनि एकपटक हामी परमेश्वरको वचनसँगको यात्रामा सँगै सहभागी हुन पाउँदा ठूलो आनन्द र हौसला मिलेको छ।
1: साँच्चै नै आज हामी फेरि पनि यसरी यो अध्ययनमा भेट्न पाउँदाखेरि म पनि एकदमै धेरै उत्साहित छु दाइ। अनि सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट पनि प्रेमपूर्ण अभिवादन। अघिल्लो अध्ययनमा चाहिँ हामीले परमेश्वरको असीम प्रेम, उहाँको उद्धार, उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने सत्य र धन्यवादी हृदय लिएर चाहिँ उहाँको आज्ञामा हिँड्नु नै साँचो आराधना हो भन्ने कुरा चाहिँ हामीले सिकेका थियौं। र परमेश्वरले हामी हरेकलाई अत्यन्तै प्रेम गर्नुहुन्छ र कहिले पनि बिर्सनुहुन्न भन्ने कुरा पनि हामीले अघिल्लो अध्ययनमा हेर्दै थियौं। तर दाइ, आज म एउटा कुराले धेरै अन्योलमा छु। म मानिसहरूलाई विश्वास गरेर धेरै पटक निराश भएको छु, जसलाई आफ्नो माने उनीहरूले नै साथ छोडे। अहिले त कहिलेकाहीँ परमेश्वर पनि मेरो पक्षमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न आउँछ। डर, असफलता र भविष्यको चिन्ताले मन भारी भएको हुन्छ। यस्तो अवस्थामा मैले कसरी चाहिँ आफ्नो विश्वासलाई अगाडि बढाउने दाई?
2: भाइ, तपाईँले आफ्नो मनको कुरालाई मात्र होइन तर सम्पूर्ण जसले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुनिरहनु भएको छ उहाँहरूको हृदयको प्रश्नलाई पनि बोल्नु भएको छ। आज संसारमा धेरै मानिसहरू यही प्रश्नहरूसँग संघर्ष गरिरहेका छन्। मानिसमाथि भरोसा गर्दा निराश आउन सक्छ, तर परमेश्वरमाथिको भरोसा कहिले व्यर्थ हुँदैन। आज हामीले अध्ययन गर्ने भजनहरूले अत्यन्त विशेष कुराहरू हामीलाई सिकाउनेछन्। यीमध्ये एउटा सम्पूर्ण भजन संग्रहकै सबैभन्दा छोटो भजन हामीले थाहा गर्नेछौ। त्यो भजन छोटो भए पनि यसको सन्देश अत्यन्त गहिरो छ। यसले सम्पूर्ण संसारलाई परमेश्वरको प्रशंसा गर्न बोलाउँदछ, किनकि उहाँको प्रेम र विश्वास योग्यता अनन्त अनन्तताको लागि रहेको छ भन्ने सत्यलाई हामीले थाहा गर्नेछौ।
1: हजुर आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आज निराश हुनुहुन्छ, जीवनको कुनै मोडमा हुनुहुन्छ र गाह्रो महसुस गर्नुभएको छ वा भविष्यलाई लिएर चाहिँ डराइरहनु भएको छ भने आज परमेश्वरको वचनले तपाईँलाई नयाँ आशा दिनेछ भन्ने हाम्रो विश्वास छ। अब आउनुहोस्, खुला हृदय लिएर र प्रार्थना साथ आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ सुरु गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 117 र 118 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 117 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो परमेश्वरको विश्वव्यापी स्तुति प्रशंसाको लागि हालेलुया। यो अर्को हालेल भजन हो र यो मालामा सिरिजमा सबभन्दा छोटो भजन हो। म तपाईलाई यो कुराको याद दिलाउन चाहन्छु कि भजनहरू 113 118 इसरायल राष्ट्रको तीन महान चाडहरू पर्वहरूमा गाइन्दथे, निस्तार, पेन्टेकोस्ट र झोप्रेवासको चाडमा। निस्तार चाडमा कचौरा सातपल्ट त्यहाँ भेला हुनेहरूको बीचमा पास गरिन्थे एकपछि अर्को कहाँ, र जब वरिपरि पास गरिन्थे यी भजनहरूमा एक भजन गाइन्दथे। र कोही टिप्पणीकारहरूले भन्दछन् कि भजन 113 र 114 भजन गर्नभन्दा पहिले गाइन्थे, त्यसपछि भजन 117 र 118 चाहिँ भजनपछि गाइन्थे। अमित्र, यी भजनहरूलाई तपाईँ कसरी व्यवस्थित गर्नुहुन्छ, सेट गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा होइन। तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तिनीहरूको गाइन्दथे, ती भजनहरू गाइन्दथे। भजन 118 चाहिँ तिनीहरूले गाएका अन्तिम भजन हो। मती 26 अध्याय 30 पदले हामीलाई भन्दछ, तब एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। भजन 117 सबभन्दा छोटो भजन हो। यो पूरा बाइबलमा सबभन्दा छोटो अध्याय हो, त्यसकारण यसलाई व्यवस्था गरी छोड्ने काममा खतरा छ। भजन 117 एक पदमा भनिएको छ, हे सबै जातिका मानिस हो, परम प्रभुको प्रशंसा गर, हे सबै जन हो, उहाँको तारीफ गर। परम प्रभुको स्तुति भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। भजन 117 सबभन्दा छोटो भजन हो। यो पूरा बाइबलमा सबभन्दा छोटो अध्याय

अनि दुई पदमा भनिएको छ, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परमप्रभुको सत्यता सदैको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर। यी अति नै उल्लेखनीय पदहरू हुन् मित्र, जुन हामी हतार हतार गरेर त्यसै छोड्नु हुँदैन। हे सारा जन हो, उहाँको तारीफ गर, प्रशंसा गर। यो निश्चय नै अगमबाडीक हो। यसले भविष्यतिर हेर्दछ, जब सम्पूर्ण महादेशका सबै जातिहरू, सबै कुलहरू, भाषा भाषीहरू र राष्ट्रहरू यहोवाको स्तुति प्रशंसा गर्ने काममा एकैसाथमा संलग्न हुनेछन् र उहाँलाई परमप्रभुको रूपमा आराधना गर्छन्। आज के संसारमा यस्तो कहीँ छ कि तपाईँ यो आफ्नो समाजमा यसको कुनै प्रमाणको देख्नुहुन्छ? के तपाईँ देख्न सक्नुहुन्छ कि विश्व परमेश्वर कहाँ फर्किरहेको छ? मित्र, मसँग आगे सोध्ने प्रश्नहरू छन्। आज कहाँ सबै जातिहरू यहोवाको प्रशंसा र तारीफ गरिरहेका छन्? उहाँलाई आराधना र विश्वास गर्ने जाति र राष्ट्रहरू कहाँ चाहिँ उहाँका समर्पणमा छन्? मित्र, उत्तर अति नै सजिलो छ। आज त्यहाँ कुनै जाति राष्ट्रहरू छैन जुन यस पदहरूमा उल्लेखित कथनको फिट गर्न सक्छौ। अगम वक्ताहरूको सन्देश यो थियो कि एक दिन राष्ट्रहरू, जाति जातिहरू परमप्रभुलाई आराधना र स्तुति प्रशंसा गर्नेछन्। जकरिया 2:11 यसले भन्छ, धेरै जातिहरू त्यस दिनमा परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन्। त्यसपछि जकरिया 14:16 हामी पढ्छौं, यरूसलेमको विरूद्धमा आइलाग्ने जातिहरूमा जति बाँचेका हुन्छन् तिनीहरू वर्ष वर्ष सेनाहरूका परमप्रभु महाराजाधिराजलाई दण्डवत गर्न र झुप्रोवासको चाड मान्नलाई यरूसलेममा जानेछन्। यो स्पष्ट छ कि सम्पूर्ण जाति र राष्ट्रहरूको आराधना गर्ने काम परमेश्वर कहाँ इसरायलको फर्काईसँग जोडिएको छ। दोस्रो प्रश्न हो, कहिले यो सबै पूरा हुनेछ? म सोच्दछु कि यसको उत्तर हाम्रो सामनेको यो सानो भजनमा छ। कहिले सबै राष्ट्रहरू, सबै जातिहरूले यहोवालाई दण्डवत गर्नेछन्, आराधना गर्नेछन्? पद्मा भनिएको कुरालाई सुन्नुहोस्, किनभने हामी प्रति उहाँको करुणा अपार छ। यस पदमा उल्लेखित सर्वनाम हामी को हो? यो इसरायल हो। मित्र, त्यो दिन आइरहेको छ जब परमेश्वर इसरायल प्रति अनुग्रही, कृपालु हुन गइरहनु भएको छ। त्यो दिन भविष्यमा छ, यानि महाक्लेश अवधिको अन्त्यमा, जब प्रभु येशु दोस्रो पल्ट पृथ्वीमा आउनुहुनेछ र आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। त्यसपछि उहाँ इसरायल प्रति र पृथ्वीमा भएका सारा जातिहरू प्रति कृपालु, अनुग्रही, दयालु हुनुहुनेछ। त्यस समयमा मिका भन्छन् परमेश्वरको संकेत गर्दै, मिका 7:20, तपाईँले तादीका हाम्रा पिता पुर्खासित गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। त्यसपछि यसैया 54:7-8 हामी पढ्छौं, केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अति मायाको साथ म तँलाई फेरि ल्याउनेछु। रिसको झोकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अब अनन्त प्रेम देखाएर म तँलाई ठिटाउनेछु, मेरो उद्धारक परमप्रभु भन्नुहुन्छ। त्यसकारण मेरो मित्र, तपाईँ यसमा देख्न सक्नुहुन्छ कि यस भजनसँग भविष्यको दिनको संकेत छ, जब सारा राष्ट्रहरू, जाति जातिहरू परमेश्वरलाई आराधना, स्तुति, प्रशंसा गर्न गइरहेका छन्। नयाँ नियममा यसको कुनै संकेत छ? निश्चय नै प्रेरित 15:15 यरूसलेममा परिषदको सभाको रेकर्ड गर्दछ, जुन परिषदको सभामा यहुदीहरू थिए र तिनीहरूले बुझ्न सकेनन् किन पुरानो नियमका अगमबाडीहरू पूरा भइरहेका थिएनन्। सभाको अन्त्यमा याकुब उठेर भने, प्रेरित 15:14, कसरी परमेश्वरले पहिले उहाँको नाउँको

0: निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। मित्र, त्यही नै आज हाम्रा दिनमा परमेश्वर काम गरिरहनु भएको छ। अन्य जातिहरू बीचबाट मानिसहरू लिइरहनु भएको छ। उहाँले आफ्नो मण्डली सारा जाति भाषा भाषी र कुलहरूबाट बनाइरहनु भएको छ र तिनीहरूलाई एउटा शरीरमा एक ठाउँमा ल्याइरहनु भएको छ। मित्र, अहिले यो कुराको ध्यान दियौं कि कसरी याकुबले आफ्ना मन्तव्यको आरम्भ गर्छन्। प्रेरित 15:15-17 यहाँ भनिएको छ, औ यसैसँग अगमवक्ताहरूको वचन पनि मिल्छ, जस्तो लेखिएको छ, यो कुरा पछि म फर्कनेछु र दाउदको भत्केको तम्बु फेरि बनाउनेछु र त्यसका भग्नावशेष म फेरि बनाई दिनेछु, त्यसलाई खड़ा गर्नेछु, बाँकी रहेका मानिसहरूले परमेश्वरलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले जजसमाथि मेरो नाउँ प्रकट गरिएको छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि हाम्रो सामने यो भजनले भविष्यतिर हेर्दछ, जब यो पृथ्वीमा हरेक जाति श्रेष्ठहरू परमेश्वरलाई स्तुति प्रशंसा धन्यवाद गर्नेछन्। यो कति पनि सत्य छैन कि आज राष्ट्रहरू परमेश्वरको प्रशंसा गरिरहेका छन्। तपाईँ यसको प्रमाण यदि विश्वको वरिपरि नजर लगाउनुभयो भने पाउनुहुनेछ। अधिकांश परमेश्वर कहाँ, अरू त के परमेश्वरमा रुचि पनि लिँदैनन्। तर त्यो समय आउनेछ मित्र, जब भजन संग्रह 67:7 अनुसार परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ र पृथ्वीका टाढा टाढा देशका मानिसहरूले उहाँको डर मान्नेछन्। मित्र, भजन 117 महान भजन हो। यो भजनको परिपूर्णता ख्रीष्टका 1000 वर्षीय राज्यकालमा हुनेछ, जब उहाँले पृथ्वीमा शासन गर्नुहुनेछ। त्योभन्दा पहिले यसको पूरा हुने छैन। ओ, कस्तो महिमित त्यो समय हुनेछ। परमप्रभुको प्रशंसा गर, हालेलुया। त्यसपछि हामी भजन 118 पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रीष्टको मृत्यु भन्दा अघि उहाँका चेलाहरूसँग ख्रीष्टले गाउनु भएको भजन। मित्र, यो अद्भुत सुन्दर भजन हालेल भजनहरूको अन्तिम हो। यस कारणको लागि हामी जान्दछौ कि यो नै भजन थियो जुन हाम्रा प्रभुले उहाँको मृत्यु भन्दा अघिल्लो रातमा आफ्ना चेलाहरूसँग गाउनु भयो। त्यस रात माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोजन खानुभयो। त्यसपछि उहाँले प्रभु भोजको स्थापन गर्नुभयो र यसको आफ्ना चेलाहरूलाई खान दिनुभयो। अनि त्यो प्रभु भोजमा प्रयोग गरिएको चिज चाहिँ रोटी र फलको रस थियो, दाग रस थियो। तर त्यसले उहाँको बारेमा बताउँछ। हामी पुरानो नियमबाट जान्दछौ कि निस्तार चाडमा थुमाको खानु पर्दथ्यो, तर सुसमाचार रेकर्डमा हामी थुमाको बारेमा केही पनि सुन्दैनौ। बरु हामी खालि रोटी र दाग रसको मात्र देख्छौ। तपाईँलाई थाहा छ किन? यो यस कारणले कि थुमा त्यहाँ नै तिनीहरूलाई सेवा गरिरहनु भएको थियो। उहाँ परमेश्वरको थुमाको रूपमा मर्न क्रुसको बाटोमा हुनुहुन्थ्यो र रोटी र दाग रसले उहाँको पुनः आगमन नभइन्जेलसम्म उहाँको बताउँथ्यो। मित्र, भजन 118 त्यो भजन हो जुन त्यस संघातिक रातमा गाइएको थियो। सुसमाचारले हामीलाई बताउँछ मती 26:30 तिनीहरूले भजन गाएपछि तिनीहरू जैतुन डाँडातिर गए। अनि त्यो भजन 118 थियो जुनले यो भजनलाई हाम्रो निम्ति अति नै महत्वपूर्ण बनायो। यो भनिएको छ कि निस्तार चाडमा कचौरा 7 वरिपरि जान्थ्यो, एकपछि अर्को हुँदै 7 त्यो उहाँका आयो र आफ्ना हाम्रा प्रभुले भन्नुभयो, म यो कचौराबाट तिमीहरूसँग पिउने छैन, र उहाँले यसको आगे पास गर्नुभयो, बढाउनुभयो। म त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ पिउँदैन। उहाँले पहिले भनिसक्नु भएको छ, उहाँले उद्धारको कचौरा लिनुहुनेछ अनि उहाँले यो क्रुसमा यसको लिनुभयो। ख्रिष्ट परमेश्वरको थुमा हुनुहुन्छ जसले आफ्ना खुन बहाउनुभयो र कचौरा उहाँको रगतको नयाँ करार हो। उहाँले तितो कचौराबाट पिउनुभयो ताकि हाम्रो कचौरा मिठो बनोस्। मित्र, हामी प्रति परमेश्वर कति असल भला हुनुहुन्छ। भजन 118 एकदेखि तीन पदमा भनिएको छ, परम प्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अब इसरायलले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हारूनको परिवारले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि यो फुच्चे प्रचारकले पनि अहिले भन्नेछ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि तपाईँ पनि भन्नुहोस् कि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हामी सबैले परमप्रभुलाई धन्यवाद चढाउ किनभने उहाँ भलो हुनुहुन्छ। अनि आगे पद 4-6 भनिएको छ, अब उहाँसँग डराउनेहरूले भनौं, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आफ्नो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे, परमप्रभुले मलाई जवाब दिनुभयो र मलाई फराकिलो ठाउँमा राख्नुभयो। परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र। यो नै गीतको हाम्रा प्रभुले गाउनुभयो, उहाँ क्रुसमा बिना डर जानुभयो र उहाँले यसरी पुकारा गर्नुभयो, चित्कार छोड्नुभयो। मत्ती 27:46 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो। यो सबैको रहस्य हो। दोस्रो कुरन्थी 5:19 अनुसार, परमेश्वर ख्रिष्टमा हुनु भएर संसारलाई उहाँ आफै कहाँ मिलापमा ल्याइरहनु भएको थियो। आगे 7-8 भनिएको छ, मलाई मदद गर्नेहरूका बीचमा परमप्रभु मतर्फ हुनुहुन्छ, यसकारण मलाई घृणा गर्नेहरूमाथि मेरो इच्छा पुगेको म देख्नेछु। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्नुभन्दा उक्तम छ। के तपाईँले मानिसमा भन्दा परमप्रभुमा तपाईँको आत्मविश्वास भरोसा राख्न सिक्नु भएको छ? मित्र, यो कुरा सिक्न अद्भुत पाठ हो। भजनकार भन्छन्, मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा भरोसा गर्न उक्तम हो। त्यस रातमा हाम्रा प्रभुले यो भजन गाउनुहुँदा उहाँले 11 चेलाहरूमा हेर्नुभयो। एकजना चेला चाहिँ उहाँलाई विश्वासघात गर्न पहिले नै बाहिर गइसकेका थिए, अनि ती 11 चेलाहरूले पनि उहाँलाई त्याग्न गइरहेका थिए। तिनीहरू त्यस रातमा भेडा जस्तै छरपट्ट छरिने थिए। मित्र, मानिसमा आफ्नो विश्वास र भरोसा नराख्नुहोस्। तिनीहरूले तपाईँलाई धोका दिन सक्नेछन्। परमप्रभुमा भरोसा गर्नुहोस्। पद 9-12 भनिएको छ, परमप्रभुको शरण पर्न राजाहरूमाथि निर्भर गर्न भन्दा उक्तम छ। सबै जातिहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई भीर मौरीहरूले घेरे झै घेरे, तिनीहरू काँडाका आगो जस्तै निभे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। सबै जातिहरूले मलाई घेरे। रोम बहुजाति बहुभाषी राष्ट्र थियो। रोमले उहाँलाई क्रुसमा टाँगे थियो। रोमी क्रुसमा मर्नु भएको दिनमा त्यो राष्ट्रलाई दण्ड आज्ञा दिइयो। यसका दिनहरू खत्तम भए। त्यो महान विश्व साम्राज्य जुन हजारौं वर्षसम्म अस्तित्वमा थियो त्यो खत्तम भयो। तर यो ख्रिस्ट विरोधीको माध्यमद्वारा फेरि पुनः आउनेछ। पद 14 भनिएको छ, परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्छ र उहाँ मेरो उद्धारको हुनुभएको छ। यस सुन्दर खण्डमा यहाँ हामीसँग छुटकाराको निम्ति स्तुतिको प्रशंसाको छ। यो उद्धारको गीत हो मित्र। अनि 15-17 भनिएको छ, धर्मात्माका पालमा रमाहट र उद्धारको ध्वनि हुन्छ। परमप्रभुको दाहिने बाहुलीबाट परक्रमको कार्य हुन्छ। परमप्रभुको दाहिने बाहुली उचालिएको छ। परमप्रभुको दाहिने बाहुलीबाट पराक्रमको कार्य हुन्छ। म मर्दिन तर बाँच्नेछु र परमप्रभुका कार्यहरूको वर्णन गर्नेछु। यो हाम्रा प्रभुको पुनरुत्थानको संकेत हो। उही समयमा यहाँ केही अर्को कुरा पनि छ। इसरायल राष्ट्रको रूपमा जीवित रहन गइरहेको छ र एजिकेल 37 अध्यायले यसको स्पष्ट बनाउँछ कि परमेश्वरले चिहानहरूको खोल्नुहुनेछ र विश्वको राष्ट्रहरूबाट ल्याउनुहुनेछ तिनीहरूलाई। पद 19 र 20 भनिएको छ, मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, ती भित्र पसेर म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको ढोका यही हो, धर्मात्माहरू यसभित्र पस्नेछन्। परमप्रभुको ढोका के हो? ख्रीष्टले यो स्पष्ट बनाउनुभयो जब उहाँले भन्नुभयो युहन्ना 10 अध्याय 9 पदमा, ढोका मै हो, मबाट कोही मानिस पस्यो भने त्यो सुरक्षित हुनेछ, औ त्यसले भित्र बाहिर आउने जाने गर्नेछ र खर्क पाउनेछ। त्यो ढोका भेडा गोठको ढोका थियो। प्रभुले यो पनि भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, म बाहेक अरू कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि 21 पदमा भनिएको छ, किनकि तपाईँले मलाई जवाब दिनुभएको छ र परमप्रभु मेरो उद्धार हुनुभएको छ भनेर तपाईँमा धन्यवाद चढाउनेछु। अहिले हामीसँग अर्को वाक्य अलंकार छ। 22 पदमा भनिएको छ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा भयो। यस पदमा उल्लेखित ढुङ्गा प्रभु येशु ख्रीष्ट स्वयंको संकेत हो। हाम्रो प्रभुले मती 21 अध्याय 42 पदमा यो स्पष्ट बनाउनुभयो, के तिनीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर भयो। यो परमप्रभुबाट भएको हो र यो हाम्रो दृष्टिमा अचम्मको छ। पहिलो पत्रुस 2 अध्याय 6-8 पदले भन्छ, किनभने धर्मशास्त्रमा यो छ, हेर सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गा म राख्दछु, औ उनीमाथि विश्वास गर्ने शर्ममा पर्ने छैन, यसकारण तिमीहरू जसले विश्वास गर्छ तिमीहरूका निमित बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दी तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुनु आयो, औ ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्, यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका छन्। ढुङ्गा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि 24 पदमा भनिएको छ, यो दिन परम प्रभुले नै बनाउनु भएको हो, यसमा हामी हर्षित हुनेछौ, आनन्दित हुनेछौ। कुन दिनको बारेमा यहाँ भजनकार बोलिरहेका छन्? के दिनको 24 घण्टाको दिनको बारेमा? होइन, दिन शब्दलाई समयको अघिल्लो समयको अवधिको लागि पनि प्रयोग गर्न सकिन्छ। यो 24 घण्टा दिनको लागि पनि प्रयोग गर्न सकिन्छ र यो विशेष किसिमको चीजको लागि पनि प्रयोग गर्न सकिन्छ। उदाहरणको निम्ति हामी भन्न सक्छौ, यो कम्प्युटरको दिन हो, यो आधुनिक दिन हो भनेर। यो भजनकार कुन दिनको संकेत गरिरहेका छन्? भजनकार त्यो दिनको बारेमा बोलिरहेका छन्। त्यो दिन परमप्रभुले नै बनाउनु भएको हो, चाहिँ उद्धारको दिन हो। त्यो दिन पहिले नै 2000 वर्ष भइसकेको छ र हामी यसमा खुशी र हर्षित हुनेछौ। हामी उद्धारको दिनमा हर्षित हुन्छौ। अहिले यहाँ हामीसँग विश्वास गर्ने पुकार चितकार छ, होसाना। अब उद्धार गर्नुहोस् चाहिँ होसाना शब्द हो। यो नै शब्द हजारौं भीड़हरूले प्रयोग गरे जब हाम्रा प्रभु येशु यरूशलेममा गधामा सवारी गरेर आउनुभयो। 25-26 पदमा भनिएको छ, हे परमप्रभु हामी आग्रहपूर्वक विन्ती गर्दछौ, अब उद्धार गर्नुहोस्। हे परमप्रभु हाम्रा आग्रहपूर्वक विन्ती गर्दछौ, अब सुदिन पठाइदिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो, हामीले तिनीहरूलाई परमप्रभुको भवनबाटै आशीर्वाद दिएका छौ। परमप्रभुको नाउँमा आउने धन्यको हो कथनको अन्तिम समयमा मन्दिरको उहाँले शुद्ध गरिसक्नु भएपछि हामी प्रभुद्वारा उद्धृत गरिएको देख्छौ। त्यसपछि उहाँ यरुसलेममाथि बिलाउन गर्नुभयो। उहाँको विलाप थिए मती 23:38 हेर तिमीहरूका घर तिमीहरूको निम्ति उजाड छोडिनेछ, किनभने म तिमीहरूलाई भन्दछु अब उपरान्त तिमीहरूले मलाई फेरि देख्ने छैनौ जबसम्म धन्य हुन तिनी परमप्रभुको नाउँमा आउने भने तिमीहरू भन्दैनौ। अनि 27 भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले ज्योति दिनुभएको छ, बलिदानको पशुलाई वेदीको बीचमा डोरीले तन्काएर बाँध। यो चाहिँ क्रुसमा प्रभु येशूको तपाईँ र मेरो निम्ति बलि हुने कुराको तस्विर हो। अनि 28:29 भनिएको छ, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ म तपाईँमा धन्यवाद चढाउनेछु, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ म तपाईँको सराहनी गर्नेछु, अहो परमप्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। मेरो मित्र, आज हामी कति धेरै परमेश्वरको करुणा कृपा अनुग्रहको निम्ति धन्यवाद दिनुपर्छ, स्तुति गर्नुपर्छ। प्रभु आफ्नो वचनमा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ मेरो मनमा रहेको धेरै अन्यलताहरूलाई चाहिँ हटाइदिएको छ। म मानिसहरूको व्यवहार हेरेर निराश भएको थिएँ, तर आज मैले बुझेँ कि मानिस परिवर्तन हुन सक्छ, परिस्थिति परिवर्तन हुन सक्छ, तर परमेश्वरको प्रेम र कृपा कहिले परिवर्तन हुँदैन। र आज मैले एउटा महत्वपूर्ण निर्णय पनि गरेको छु, अबदेखि म मेरो विश्वास मानिसहरूमा होइन परमेश्वरमा राख्नेछु, किनकि उहाँ नै मेरो शक्ति हुनुहुन्छ र हाम्रो बल हुनुहुन्छ।
2: आहा, कस्तो उत्साहको कुरा गर्नुभयो भाइ तपाईँले। यही नै आजको अध्ययनको मुख्य शिक्षा हो। आज हामीले सिक्यौं कि परमप्रभुको प्रशंसा सबै मानिसहरूको निम्ति महत्वपूर्ण छ। उहाँको कृपा हाम्रो जीवनमा सदा सर्वदा रहिरहन्छ। जब संसारले साथ छोड्छन् परमेश्वर हाम्रो पक्षमा उभिनुहुन्छ। त्यसैले मानिस भन्दा परमेश्वरमा भरोसा गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो भन्ने सत्यलाई हामीले थाहा गरेका छौँ।
1: साँच्चै नै दाई, अनि हामीले यो पनि जान्न पाएका छौँ कि परमेश्वर नै हाम्रो शक्ति, हाम्रो गीत र हाम्रो उद्धारक हुनुहुन्छ। हाम्रो जीवनमा आउने प्रत्येक विजय उहाँकै अनुग्रहले चाहिँ सम्भव हुन्छ। त्यसैले हरेक दिन धन्यवादी हृदयका साथ उहाँको उपस्थितिमा हिँड्नु नै साँचो विश्वासको चाहिँ जीवन हो।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँको जीवनलाई पनि स्पर्श गरेको छ भने हामी विश्वास गर्छौं। यदि तपाईँ कुनै कठिन परिस्थितिमा हुनुहुन्छ भने परमेश्वरलाई पुकार्नुहोस्। उहाँ तपाईँको पक्षमा हुनुहुन्छ। उहाँको कृपा आज पनि जीवित छ र भोलि पनि रहिरहनेछ।
1: साँच्चै नै, र यदि तपाईँले आजको अध्ययनबाट कुनै आशिष पाउनु भएको छ वा परमेश्वरले तपाईँको जीवनमा कुनै अद्भुत काम गर्नुभएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो आशिषहरू हामीलाई साझा गर्नुहोस्।
2: हजुर, र तपाईँका साना साना सन्देशहरू पनि हाम्रो लागि ठूलो उत्साह र प्रेरणाको स्रोतहरू बनेका छन्। तपाईँहरूले साझा गर्नुभएको आशिषले हामी पनि उत्साहित हुन्छौं र परमेश्वरको महिमा गर्न पाउँछौ। त्यसैले हामीलाई सम्पर्क गर्न र आफ्नो अनुभव र गवाईहरू बाँड्नको निम्ति नबिर्सनुहोस्।
1: अन्त्यमा हामी यही नै तपाईँहरूसँग आग्रह गर्न चाहन्छौ र हामी आफैमा पनि प्रतिबद्ध गर्न चाहन्छौ कि आजको अध्ययनलाई हाम्रो दैनिकी जीवनमा चाहिँ हामी लागू गरौं, हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दियौं, मानिसहरूभन्दा परमेश्वरमा भरोसा गरौं, उहाँको कृपामा जियौं र येशू ख्रीष्ट नै एकमात्र बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने सुसमाचारलाई आफ्नो जीवनद्वारा संसारमा घोषणा गरौं। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। प्रत्येक दिन परमेश्वरको कृपामा हामी परमेश्वरको प्रेमलाई महसुस गर्न सक्छौ। चराहरूको छिरबिर छिरबिर अनि आकाशमा ताराहरूको टिमटिम अनि कलकल बग्ने खोला अनि निर्दोष बालबालिकाहरूको मुस्कान अनि एकअर्का प्रतिको हेरचाहपूर्ण व्यवहारबाट हामी र यस्ता थुप्रै असल कुराहरूबाट परमेश्वरको प्रेमलाई महसुस गर्न सक्छौ। परमेश्वर भला हुनुहुन्छ, परमेश्वर विश्वास योग्य हुनुहुन्छ, परमेश्वर प्रेम हुनुहुन्छ अनि परमेश्वर सत्य हुनुहुन्छ। उहाँलाई धन्यवाद होस्। हामी फेरि एकपटक परमेश्वरको वचन पढ्नलाई हामी यो समय हामीले सँगै बिताउन पाएका छौं। आउनुहोस्, प्रार्थना गरौं अनि परमेश्वरको वचन पढ्नलाई अग्रसर हौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँले यो समय दिनुभएको छ हामीलाई तपाईँको वचन पढ्नको लागि, मनन गर्नको लागि तपाईँको शरणमा आउँदछौ। किनभने हामी सीमित ज्ञानले भरिएका मानिसहरू हौ। तपाईँको आत्मा हामीलाई दिनुहोस् ताकि हामी तपाईँको वचनलाई पढ्न सकौं, निहाल्न सकौं तपाईँकै इच्छा अनुसार। प्यारो प्रभु येशू ख्रीष्टको नाममा यो विन्ती गर्दछौ, आमेन। श्रोता मित्रहरू, हामीले हर पल हर क्षण हामीसँग रहनुहुने एक उदारक असल प्रेमिलो सत्य मित्रको बारेमा अध्ययन गरिरहेका छौं। यस समय परमेश्वरको लिखित वचन बाइबलमा धेरै अगमवक्ताहरूको लेखहरू पनि समाहित भएको छ। ती मध्ये एक यसैया हुन् जसलाई सुसमाचारीय अगमवक्ता भनेर जान्ने गरिन्छ। ख्रीष्टको पहिलो आगमन भन्दा लगभग 700 वर्ष अगाडि लेखिएको उनको पुस्तकमा उनले थुप्रै पटक उहाँबारे भविष्यवाणी गरेका छन् जो हुबहु ख्रीष्टको जीवनमा मिल्न पुगेको छ। गएको भागमा हामीले ख्रीष्ट कस्तो प्यारो भरपर्दो मित्र हुनुहुन्छ भनी छोटो अध्ययन गरेका थियौं। उहाँले तपाईं र म प्रतिको प्रेम, आफ्नो अमूल्य जीवन हाम्रो निम्ति कलवरीमा अर्पण गर्नुभएको थियो। यसैयाको पुस्तकको 53 अध्यायको 5 पदले उहाँको दुःख जुन उहाँले हाम्रो निम्ति भोग्नुभयो त्यसबारे यसो भन्दछ, तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं। भनाएको तात्पर्य, हाम्रा सबै गल्तीको भार उहाँमाथि पर्यो र हाम्रो ठाउँमा उहाँ मर्नुभयो। विश्वासद्वारा हरेकले यो कुरा मनन गर्न सक्छ, चाहेको खण्डमा आफ्नो इच्छा अनुसार सो निर्णय गरेर। हामी सबै पापी थियौं र आज पनि हामी पापमा रुमलिरहेका छौं। हाम्रा सोचहरू गलत हुन्छन्, हाम्रा ख्यालहरू कैयौं पटक हाम्रो नियन्त्रणमा हुँदैनन् अनि हाम्रो व्यवहार पनि त्यसरी नै कैयौं पटक नचाहिँदो तौरले निर्देशित भएको हुन्छ। हाम्रो पापको कारण हामी हरेकले अनन्त मृत्युको दण्डले आफूलाई सजाउन पुगेका छौं। परमेश्वरले एक दिन न्याय गर्नुहुन्छ र यदि परमेश्वरले कृपा नगर्ने हो भने हामीले हाम्रो गलत जीवन, गलत व्यवहार, गलत चरित्रको दण्ड अवश्य पाउनेछौं। तर परमेश्वर कृपालु हुनुहुन्छ, उहाँले बाटो तयार गर्नुभएको छ। हामीले आफूमाथि परमेश्वरको न्यायको दण्ड लिएर आए पनि र परमेश्वरबाट हामी टाढा गएका भए तापनि उहाँले हामीलाई बचाउनका निम्ति, हाम्रो अनन्त जीवन फेरि एकपटक सम्भव बनाउनका निम्ति आफै अग्रसर भएर उहाँको अभिषेक्त ख्रीष्टद्वारा सबै मानिस र परमेश्वरको बीच मिलापको बाटो तयार गर्नुभयो, ताकि युहन्नाको 3:16 अनुसार जो जसले विश्वास गर्नेछन् उहाँमाथि, र त्यो विश्वासको अनुसार प्रेम र सत्यतामा रहनेछन् अनि जीवन व्यतीत गर्नेछन्। ती सबले अनन्त जीवन प्राप्त गर्नेछन् भनेर उल्लेख गरेको छ, र यही तथ्यलाई वचनले सुसमाचारका लेखकहरूले शुभ सन्देश वा सुसमाचार भनेर पनि उल्लेख गर्ने गर्दछ। मित्रहरू, एकजना सेवक अगुवाले आफ्नो पारिवारिक जीवनको एउटा घटनालाई उल्लेख गरेका छन् जुन चाहिँ उनको परिवारमा घटना पुगेको थियो, र उनी त्यो घटनालाई यसरी वर्णन गर्दछन्। ती अगुवाका 3 वर्षीय कान्छी छोरीको हातको एउटा औंला फोल्डिङ कुर्सीको चेपाईको कारण दुर्घटनावश नराम्ररी चोटिल हुन पुग्यो र हातभरि रक्ताम्य अवस्थामा उनलाई नजिकैको अस्पतालमा लगियो। जसै हतार हतारमा त्यो सानी नानीलाई तिनका बुबा आमा र आफन्तले अस्पताल लग्दै थिए। ती सानी नानीको पीड़ादायी रुवाईले उनीहरूको हृदय छिया छिया भइरहेको थियो। कुन चाहिँ बुबा आमालाई यस्तो नहोला र मित्रहरू, र उनीहरूले त्यो पीड़ा जुन उनीहरूको सानी छोरीले भोगिरहेकी थिए त्यसलाई केही हदसम्म आफैलाई परेको, आफ्नै जीवमा परेको चोटको रूपमा महसुस उनीहरूले गरिरहेका थिए। तर अचम्भित तौरले जब डाक्टरले ती 3 वर्षीय छोरीको चोटिल घाइते औंलालाई मलम पट्टी गरिरहेका थिए, त्यसै बखत उनका 5 वर्षीय दिदीले आफ्नो बुबालाई रुँदै रुँदै यसो भनिन्, ओहो बुबा, बहिनीलाई कति दुखिरहेको छ, उनको सट्टा बरु मेरो औंला त्यस्तो भएको भए हुने थियो। 5 वर्षको सानी दिदी 3 वर्षको आफ्नो बहिनीप्रतिको अगाध प्रेमको कारण, आफ्नो बहिनीको चोटिल औंलाको कारणले उनलाई परेको दुःख सहन नसकी त्यो सानो बालिकाले यस्तो अचम्मको प्रेम प्रकट गरेकी थिए। श्रोता मित्रहरू, जब सारा मानवता पापको भारले थिचिएको थियो, अन्धकार र अनैतिकताको पीड़ाले कराइरहेको बेलामा, मानिसको आफ्नै पापको कारण मानवता अनन्तीय मृत्युको पासोमा परेको बेलामा, प्रभु येशू ख्रीष्टले हाम्रो भलाई र हितका खातिर हामीले पापमा मर्नु नपरोस्, बरु हामीले अनन्त जीवन प्राप्त गरौं भन्ने हेतु पिता परमेश्वरलाई यसो भन्नुभयो, हे पिता परमेश्वर, मानिसलाई बचाउन, मानिसले उद्धार पाउनको लागि मानिसको ठाउँमा म दण्डित हुन तयार छु, म उसको निम्ति मर्न तयार छु। उनीहरूले यो संसारको पापको परिणामको पीड़ा भोग्नुको साथो बरु म त्यो दण्ड भोग्न तयार छु, किनभने परमेश्वर प्रेम हुनुहुन्छ र म मानिसहरूलाई प्रेम गर्छु। मित्रहरू, पिता परमेश्वरले आफ्नो मुटुमा ढुङ्गा राखेर पुत्र परमेश्वर येशू ख्रीष्टको यो चाहना पूरा हुनलाई स्वीकृति दिनुभयो, अर्थात संसारको भलोको निम्ति आफ्नो एकमात्र पुत्र उहाँले हामीलाई दिनुभयो, ताकि जो जसले उहाँमाथि विश्वास गर्छ ती सबै नाश नहुन् बरु तिनले अनन्त जीवन पाउन्। हो, यही कुरा प्रिय चेला अगमवक्ता प्रेरित युहन्नाले युहन्नाको सुसमाचारको पुस्तक 3:16 संसारलाई स्वर्गको प्रेम पत्रको रूपमा उल्लेख गरेको हामी पाउँछौ। एउटा अनन्तीय प्रेमिलो भरपर्दो हितकारी मित्र जसले हरपल तपाईँ र मलाई साथ दिनुहुन्छ जीवनको हरेक उकाली ओह्रालीहरूमा, जसले आफ्नो अथाह प्रेममा तपाईँ र मलाई युगको अन्त्यसम्म म तिम्रो साथमा छु भनी भन्नुहुन्छ, उहाँले तपाईँको जवाफ र प्रेमिलो समर्पित सम्बोधन वा निर्णयको आशा गरिरहनु भएको छ। उडन्ता पुत्रको कथामा उल्लेखित एउटा बुबा जस्तै गरी जसले हर दिन आफ्नो छोराको घर फिर्तीको बाटो हेर्दथ्यो, हामी सबैले जति कष्ट र दुःख भोगेका छौं त्योभन्दा कैयौं गुणा ज्यादा दुःख र कष्ट परमप्रभुले हाम्रो निम्ति उठाउनु भएको छ। हामी प्रतिको उहाँको अपार प्रेमको खातिर मित्रहरू, छैन त यो प्रेम अचम्मको। श्रोता मित्रहरू, जब आदम र हवाले अदनको बगैँचामा पापमा फस्न पुगे अनि जसरी मृत्युको पासोमा उनीहरू झाँकिन पुगे, परमेश्वर आफैले त्यति बेलै उनीहरूको निम्ति एउटा बाटो तयार गर्नुभएको थियो। आफूले बनाएको सुन्दर सृष्टि पापको कारणले नष्ट नहोस् भन्ने हेतु परमेश्वरले एउटा थुमाको व्यवस्था गर्नुभएको थियो। अब्राहम र इसाक जब पर्वतमा थिए, जब अब्राहमले आफ्नो एकमात्र पुत्र परमेश्वरलाई अर्पण गर्न तयार भएका थिए, त्यो बेला परमेश्वर आफैले थुमाको व्यवस्था गर्नुभएको थियो। अनि परमेश्वरको नाउँ यहोवा यिरे भनेर त्यहाँ उल्लेख गरिएको छ, अर्थात परमेश्वरले नै जुटाउनुहुन्छ। जब इस्रायलीहरू मिश्रमा थिचोमिचोमा थिए, तब बालक मोसाद्वारा परमेश्वरले उनीहरूलाई छुटकाराको निम्ति अगुवाई गर्नुभएको थियो। श्रोता मित्रहरू, त्यसै गरी जब अन्धकार नै अन्धकारमा रुमलिरहेको बेलामा यो संसारलाई बेतलेहेमको त्यो एउटा महत्वपूर्ण घटनाद्वारा आशा दिनुभएको थियो, परमेश्वरले आफ्नो पुत्र यो संसारमा पठाउनु भएको थियो, जुन पुत्रद्वारा मानिसहरूलाई परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुराको आभास पाउन सक्थे, त्यसलाई जान्न सक्थे, महसुस गर्न सक्थे। यो अचम्मको प्रेम परमेश्वरले त्यही सीमित राख्नु भएन। उजाजस्थानको परीक्षा, गेतसमनीको तर्पण अनि त्यस्तै गरेर कलवरीको पीड़ादायी शारीरिक देहको उहाँको अन्तमा उहाँले परमेश्वर प्रेम हुनुहुन्छ भनेर स्पष्ट रूपमा प्रस्ताइदिनु भएको थियो मानिसहरूलाई। उहाँको पुनरुत्थानले उहाँको निम्ति हरेक कुरा सम्भव छ भनेर भन्दछ भने उहाँको स्वर्ग फर्काइले एक दिन उहाँ अवश्य आउनुहुन्छ भनेर इंगित पनि गर्दछ। एक भरपर्दो मित्र जसले हामीलाई बिना कुनै स्वार्थ प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो स्वस्फूर्त हृदयबाट निस्केको धन्यवाद रूपी प्रेमलाई कुनै पनि हालतमा तिरस्कार गर्नुहुन्न। उहाँले मानिसहरूलाई उहाँको पुनरुत्थानले उहाँको निम्ति हरेक कुरा सम्भव छ भनेर भन्दछ भने उहाँको स्वर्ग फर्काइले एक दिन उहाँ अवश्य आउनुहुन्छ भनेर इंगित पनि गर्दछ। एक भरपर्दो मित्र जसले हामीलाई बिना कुनै स्वार्थ प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो स्वस्फूर्त हृदयबाट निस्केको धन्यवाद रूपी प्रेमलाई कुनै पनि हालतमा तिरस्कार गर्नुहुन्न। उहाँले तपाईँ र मसँग समय बिताउन चाहनुहुन्छ। यदि कोही मान्छे परमेश्वरसँग समय बिताउँछ भने उसले कमसेकम गलत कुरा सोच्ने फुर्सद पाउँदैन। त्यसैले परमेश्वर असल मित्र हुनुहुन्छ, उहाँसँग सँगै रहने र हिँड्ने चेष्टा गरौं भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

जीवनमा पवित्र परमप्रभु परमेश्वर येशु ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले भरिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236. फेरि एकपटक 9808236. हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा तपाईँहरूको बीचमा मैले युहन्नाको सुसमाचार चार अध्यायबाट बोल्दै थिए, जहाँ हामीले 39 पददेखि लिएर 44 पदसम्म हेरेका थियौं। त्यसको विषयमा थोरै पुनर्वलोकन गरौं, जहाँ सामरी स्त्रीले यसरी भन्दछ, मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसै कारण जब सामरीहरू उहाँका आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरेको कुरा हामी हेर्न सक्छौ। प्रभु येशू 2 दिनसम्म उनीहरूसँग बस्नुभयो, त्यसपछि गएर त्यहाँ थुप्रोले विश्वास गरे र त्यो ठाउँ छोडेर उहाँ गालिलतिर जानुभयो भन्ने कुरा हामी हेर्दै थियौं। तर हामी हेर्न सक्छौ उहाँ गालिलमा जानुभयो, नासरतमा जानुभएन, किनभने हामीले हेर्ने हो भने अगमबक्तलाई आफ्नो ठाउँमा आदर हुँदैन भन्ने कुराहरूको विषयमा गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा 45 पददेखि लिएर म बात गर्न गइरहेको छु। 45 पदमा यसरी लेख्दछ, जब उहाँ गालिलमा आउनुभयो तब उहाँले यरुसलेममा चाडको बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालिलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाडमा गएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। या येशु ख्रिस्टले हामी हेर्न सक्छौ परमेश्वरको इच्छा पूरा गर्दै आफ्नो जीवन बिताएको कुरा हामी हेर्न सक्छौ प्रिय। त्यसै कारणले गर्दा उहाँ सामरियामा चाहिँ उहाँ 2 दिन मात्रै बस्नुहुन्छ र फेरि यात्रा गर्नुहुन्छ, किनभने उहाँले परमेश्वरको इच्छाहरू पूरा गर्दै जानुपर्ने हुन्थ्यो। कुनै ठाउँमा उहाँ सदाको लागि आउनुभएको थिएन, तर विभिन्न ठाउँहरूको लागि उहाँ आउनुभएको थियो। उहाँ गालिलमा आउनुभयो अनि यो त्यो ठाउँ थियो जो उहाँ चाहिँ पहिला पनि आइसक्नु भएको थियो। अनि यहाँ हामीले हेर्ने हो भने कति आशीर्वादिक कुरा हो जब हामी पहिला गएको ठाउँलाई फेरि पनि हामी भ्रमण गर्छौँ, त्यहाँका मानिसहरूलाई उत्साहका कुराहरू दिने गर्दछन्। यो प्रकारको कुरा हामी हेर्ने हो भने पावल प्रेरितले पनि आफ्नो प्रचारको यात्रामा गरेको तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले पनि त्यस्तै प्रकारका कार्य गर्न आवश्यक छ। जब हामी कुनै ठाउँमा यात्रा गर्छौँ, कुनै ठाउँमा हामी समय बिताउँछौँ भने आज हामीले फेरि पनि त्यहाँ गएर त्यहाँ विगतका कुराहरू फेरि सम्झना गर्दै उत्साह दिन आवश्यक छ प्रिय। एउटा असल कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने यहाँनिर गालिलीहरूले उहाँलाई ग्रहण गरे। गालिली चाहिँ हामीले हेर्ने भने यरुसलेमको उत्तरतिर पर्ने ठाउँ हो। उनीहरूको अलिकता बोलीचाली यरुसलेमका मानिसहरूभन्दा अलिक फरक थिए भन्ने कुरा बुझ्न सक्छौ। गालिली चाहिँ गालिली समुद्रको किनारमा पर्दथे अनि यो त्यो ठाउँ हो जहाँ प्रभु येशूले प्रथम आश्चर्य कर्म गर्नुभएको थियो। अनि तपाईँले देख्न सक्नुहुन्छ गालिलीहरूले प्रभु येशूलाई ग्रहण गरेका छन्। कति असल कुरा हो जब हामीले परमेश्वरलाई ग्रहण गर्ने काम गर्छौ हाम्रो जीवनमा, है। आज उहाँलाई ग्रहण गर्नु भन्नुको अर्थ चाहिँ हामी परमेश्वरलाई हाम्रो जीवनमा चाहनु हो, उहाँसँग संगत गर्नु हो, उहाँको कुरा सुन्नु हो, उहाँबाट उत्साह लिनु हो, उहाँबाट सान्त्वना लिनु हो, साथसाथै उहाँले हामीलाई सच्याउने काम पनि गर्नुहुन्छ। त्यही भएको कारणले गर्दा प्रिय हो, तपाईँ र मैले आफ्नो हृदय खोल्न आवश्यक छ र दैनिक जीवनमा उहाँलाई ग्रहण गर्न निम्त्याउन जरुरी छ। यी गालिलीहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यरुसलेममा उनीहरू चाडको लागि गएको थिए, जहाँ प्रभु येशूले यरुसलेममा सिकाउँदै हुनुहुन्थ्यो, मन्दिरलाई शुद्ध गरेको उनीहरूले देखेका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू उनीहरूले देखेको कारणले गर्दा हामी हेर्न सक्छौ गालिलीहरूको विषयमा अर्को पनि कुरा हामी हेर्न सक्छौ, उनीहरू गम्भीर थिए। त्यही भएको कारणले गर्दा उनीहरू चाडको कुराहरूलाई गम्भीर रूपले लिएको छन् त उनीहरू यरुसलेमतिर यात्रा गरेको हामी हेर्न सक्छौ। परमेश्वर प्रति उनीहरू धन्यवादी थिए, जसको कारणले गर्दा उनीहरू यरुसलेमको मन्दिर गएको हामी हेर्न सक्छौ। अनि हामीले हेर्ने यद्यपि त्यो धेरै टाढो थियो गालिलबाट यरुसलेम

आज तपाईँ र मैले पनि येशूको विषयमा जे कुरा सुनेका छौ पढेका छौ आज हामीले त्यो इन्कार गर्न हुँदैन, ग्रहण गर्न जरुरी छ। 46 पद म पढिदिन चाहन्छु। यहाँ भन्दछन्, त्यसपछि उहाँ फेरि गालिलको काना नगरमा आउनुभयो जहाँ उहाँले पानीलाई डाकमत बनाउनु भएको थियो। कपर्नहुममा एकजना उच्च अधिकारी थिए जसको छोरा बिरामी थिए भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु उहाँ थकित हुनुभएको थिएन। मानिसहरूलाई भेट्दा उहाँ थकित हुनुहुन्न प्रिय। काना एउटा त्यो ठाउँ थियो जहाँ हामीले हेर्ने हो भने प्रभु येशूको आफन्तजनहरू थियो, जहाँ उहाँ पहिला विवाहमा आउनुभएको थियो, जहाँ उहाँले चाहिँ पानीलाई दाखमतमा परिणत गर्नुभएको थियो, जहाँ उहाँले चाहिँ एउटा परिवारको इज्जत बचाइदिनु भएको थियो, त्यो दाखमत सिद्धिएको थियो र उहाँले पानीलाई दाखमतमा आश्चर्यचकित रूपमा उहाँले रूपान्तरित गर्नुभएको थियो, जहाँ उहाँले त्यो विवाहको आनन्दको कुरा बचाउनु भएको थियो, जहाँ उहाँले चाहिँ हामीले हेर्ने हो भने एउटा आमाको आशालाई बचाउनु भएको हामी हेर्न सक्छौ। जहाँ प्रभु येशूको उपस्थिति छ प्रिय, त्यहाँ चाहिँ आशीर्वादको कुरा पनि छ भन्ने कुरा हामी नबिर्सौँ प्रिय। आजको दिनमा पनि प्रभु येशूले परिवारहरूको इज्जत उहाँले बचाउनुहुन्छ। यदि हामीले उहाँलाई हाम्रो परिवारमा निम्तो दिन्छौ, ग्रहण गर्छ भने हाम्रो हरेक दिनको जीवनमा, आज पनि उहाँले वैवाहिक जीवनलाई आनन्दमा परिणत गर्नुहुन्छ। यदि हामीले हाम्रो वैवाहिक जीवनमा उहाँलाई स्वागत गर्छौ, हामीले हेर्ने हो भने उहाँले जहिले पनि विवाहलाई आनन्दले भरिदिनु भएको कुरा हामी हेर्न सक्छौ। जुन विवाहमा मानिसहरूले येशूलाई है निम्त्याउने काम गर्छन्, आजको दिनमा पनि उहाँले आमाहरूलाई, बुबाहरूलाई, जो हामी हेर्न सक्छौ अस्थिर अवस्थामा छन्, उनीहरू समस्यामा छन्, उनीहरूलाई आशा दिने काम गरेको कुरा हामी हेर्न सक्छौ। अनि अर्को कुरा यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ, उच्च पदाधिकारीको विषयमा हामी हेर्न सक्छौ। यो उच्च पदाधिकारीको विषयमा हामीले हेर्दाखेरि तपाईँले के देख्न सक्नुहुन्छ भने ऊ चाहिँ एउटा राजाको अथवा हेरोदको सबैभन्दा नजिकको मान्छे, ऊ चाहिँ एउटा कार्यकर्ता थिए भन्ने कुरा बुझ्न सक्छौ। अनि यो उच्च पद अधिकारीले चाहिँ प्रभु येशूको विषयमा सुनेको थिए, उहाँले आश्चर्य काम गर्नुहुन्छ भन्ने कुरा थाहा थिए, उहाँको निम्ति कुनै कुरा पनि असम्भव छैन भन्ने कुरा बुझेका थिए, सुनेका थिए, जसको कारणले गर्दा यो उच्च पदाधिकारी है यद्यपि ऊ धनी छन् तर उसले आफ्नो छोरालाई निको पार्न सकेको छैनन्, जसको कारणले गर्दा ऊ उच्च पदाधिकारी येशूलाई भेट्न आउँछन्। अनि हामीले हेर्न ऊ आत्मामा व्याकुल भएको कारणले गर्दा येशू कहाँ आउँछन्, जहाँ उसले येशूमा मात्र आशा देखेको हामी हेर्न सक्छौ। अनि आजको समयमा पनि मानिसहरू प्रभु येशू कहाँ आउन सकेको होस्, यदि उनीहरूले संसारमा आशा देख्दैनन् भने म तपाईँलाई थोरै कुराहरू भन्न चाहन्छु। साँचो कुरा, संसारले हामीलाई आशा दिन सक्दैनन् प्रिय। संसार आफै ऊ रित्तो छ, हामी हेर्ने हो भने त्यही भएको कारणले गर्दा हामी कुनै आशा देख्दैनौँ। संसारले त आज मानिसहरूलाई धेरै कुराहरू आशाको प्रतिज्ञा पनि गर्छन्, तर हामीले हेर्ने हो भने संसारले त एउटा लामखुट्टेले खुन चुसे जस्तै मानिसलाई चुस्ने काम गर्दछ। हामीले बुझ्नु पर्नु पर्ने कुरा चाहिँ के भन्छ, प्रभु येशू चाहिँ हाम्रो साँचो आशा हुनुहुन्छ प्रिय। उहाँले मात्रै हामीलाई सन्तुष्ट दिन सक्नुहुन्छ, प्रेम दिन सक्नुहुन्छ, आनन्द दिन सक्नुहुन्छ, शान्ति दिन सक्नुहुन्छ। यसै गरी 47 पदमा हेरौ, यहाँ भन्दछ, यहुदियाबाट गालिलमा आउनु भएको छ भन्ने सुनेर तिनी उहाँ कहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनीको छोरा मर्नै आँटेको थियो भनेर भन्दछ प्रियो। यहाँ म तपाईँहरूको लागि 47 पद भर्खरै पढिदिए, अनि यहाँ भन्दछन् है यो पदाधिकारीको चरित्रको विषयमा थोरै हामी हेरौँ। यो पदाधिकारीको विषयमा हामीले हेर्नु पर्दाखेरि तपाईँले के देख्न सक्नुहुन्छ भने यो पदाधिकारी चाहिँ पर्खिरहेको थिए होइन प्रभु येशूलाई, खोजिरहेको थिए प्रभु येशूलाई भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यही प्रकारले आज तपाईँ र म पनि हाम्रो जीवनमा प्रभु येशूलाई पर्खिरहन आवश्यक छ, खोजिरहन आवश्यक छ। अनि पर्खेको कारणले गर्दा, खोजेको कारणले गर्दा उसले के सुन्दछन् भने प्रभु येशू चाहिँ यहुदियाबाट गालिल आउँदै हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ प्रिय है। अनि अर्को कुरा यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्रिय, मानिसहरूले प्रभु येशूको विरुद्ध बोलिरहेको थिए, तर पनि हामीले हेर्ने हो भने यो कुरा बोले तापनि यो उच्च पदाधिकारीले चाहिँ प्रभु येशूमा विश्वास गरेका छन्,
यो उच्च पद

अधिकारी चाहिँ नम्र भएको हामी हेर्न सक्छौँ, अनि त्यही कारणले गर्दा ऊ येशु कहाँ आएको हामी हेर्न सक्छौँ। धेरै मानिसहरू प्रभु येशुको विषयमा जान्दछन्, उहाँको कार्यहरू जान्दछन्, तर उनीहरूले आफैलाई नम्र बनाउँदैनन्, तर उनीहरू आउँदैनन् प्रभु येशु कहाँ। तर यो मानिस जो यद्यपि ऊ उच्च पदाधिकारी थिए, उसले आफैलाई नम्र बनाउँछन् अनि येशु कहाँ आएको हामी हेर्न सक्छौँ। अनि हामीले हेर्ने भने उसले प्रभु येशुलाई विन्ती गरेका छन्, मेरो घरमा आउनुहोस् तलतिर भनेर भन्दछ। उसले आफ्नो घर है यो व्याकुल अवस्थाको कारणले गर्दा आफ्नो घर खुला राखेका छन् प्रभु येशुलाई, येशुको निम्ति हामी हेर्न सक्छौँ। अनि उसको छोरा बिरामी थिए, हामी हेर्न सक्छौँ। अर्को कुरा, त्यो छोरा प्रतिको प्रेमको कारणले गर्दा यो उच्च पदाधिकारी आफूलाई नम्र बनाएको छ। अनि आज प्रिय, हामी आफैलाई प्रेम गर्नेको कारणले गर्दा पनि आज तपाईँ र मैले आफूलाई नम्र बनाऊ र येशु कहाँ आउने काम गर प्रिय। जसरी उसको छोरा बिरामी अवस्थामा थिए है, यो एकदम नराम्रो अवस्थामा थियो भन्ने कुरा बुझ्न सक्छौँ। देवीको कारणले गर्दा उच्च पदाधिकारी व्याकुल भएर होइन ऊ मृत्युकै मुखमा पुगेको छ भनेर भन्दछ। उसको छोरा बिरामी भएको कारणले, अनि यो उच्च पदाधिकारीले येशुमा मात्र त्यो आशा देख्दछन्, अनि यो मृत्युको मुखमा पुगेको अवस्थामा। अनि आज तपाईँको आशा चाहिँ के हो प्रिय, अनि तपाईँ कोमाथि आशा गर्दै हुनुहुन्छ? अनि आज हामीले निर्णय गर्न आवश्यक छ, ढिलो हुनुभन्दा अगाडि नै प्रिय। 48 पद म तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। यहाँ 48 पदले यसरी भन्दछ, येशूले तिनलाई भन्नुभयो, तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौँ प्रभु येशू चाहिँ उपलब्ध हुनुभएको कुरा हामी हेर्न सक्छौँ। यो उच्च पदाधिकारीको निम्ति प्रभु येशू उहाँ जो कोही कहाँ पनि उपलब्ध हुन सक्नुहुन्छ, जसले आफैलाई नम्र बनाएर ल्याउँछन्। अनि के तपाईँ आफैलाई नम्र बनाउनुहुन्छ भन्ने एउटा प्रश्न प्रियो तपाईँहरूलाई है। यहाँ हामी के देख्न सक्छौँ भने प्रभु येशूले यो उच्च पदाधिकारीलाई प्रतिक्रिया दिनुभएको छ। जब उसले विन्ती गरेका छन्, प्रभु येशूले भन्नुहुन्छ, जबसम्म मानिसहरूले आश्चर्य काम देख्दैनन् तबसम्म उनीहरूले मलाई विश्वास गर्दैनन्। यो उच्च पदाधिकारीले हामीले हेर्ने हो भने उसले विश्वास गरेका छन्, त्यही भएको कारणले उसले प्रयास गर्न चाहन्छन् येशूलाई। सायद मलाई लाग्छ उसले विभिन्न प्रकारको औषधि उपचारहरू गरेको थिए आफ्नो छोराको निको होस् भनेर, अनि यो सम्पूर्ण औषधि उपचार चाहिँ असफल भयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि धेरैभन्दा धेरै सम्पत्ति उसले त्यसमा खर्च गरेको थियो, अनि हामीले हेर्ने भने काहीँ आशा नभएको कारणले गर्दा ऊ अब येशूलाई प्रयास गर्न चाहन्छन्। अनि हामीले हेर्ने हो भने प्रयास गर्नु नराम्रो कुरा त होइन, तर धेरै मान्छेहरू प्रयास मात्रै गर्छन् तर येशूलाई आफ्नो जीवनमा आउन दिँदैनन् प्रिय। अनि आउन नदिएको कारणले गर्दा उनीहरूले प्रभु येशूमाथि गरेको विश्वासहरू चाहिँ खोसिएर लगिन्छन् प्रिय। कतिचोटि वचनहरू चाहिँ है त्यो एउटा ढुङ्गेली जमिनमा परे जस्तै उनीहरूको जीवनमा आउँछन्। कतिचोटि चाहिँ हामीले हेर्ने हो भने परमेश्वरको वचन चाहिँ काँडाको झ्याङमा परे जस्तै विश्वास चाहिँ त्यतातिर गएका हुन्छन्। अनि हामीले हेर्ने भने यसले फलहरू दिँदैनन् प्रिय, यदि त्यो हामीले खालि प्रयास मात्रै गर्छ भने है। अनि हामीले हेर्ने भने संसारका फिक्रीका कुराहरूले गर्दा आज हामी परमेश्वरमाथि राखेको विश्वास बढिरहेको हुँदैन। हामीले हेर्ने भने येशूले कुनै पनि अस्तिसम्म आश्चर्य काम गर्नुभएको थिएन, उसको माझमा है पानीलाई दखमाथमा मात्रै परिणत गर्नुभएको हामी देख्न सक्छौँ। अनि प्रभु येशूले भन्नुहुन्छ, जबसम्म मानिसले मैले गरेको आश्चर्य काम दिएर तबसम्म उनीहरूले विश्वास गर्दैन। बाइबलले शिक्षा दिन्छन्, भौतिक कुराहरू हामी जुन देख्दछौँ है यो चाहिँ केही क्षणिक मात्रै हो प्रिय, तर जे कुरा अदृश्य छन् त्यो चाहिँ सदाको लागि अनन्तसम्म हुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभएको छ आफ्ना चेलाहरूलाई, धन्य त्यो मानिस जसले मलाई नदेखेर पनि विश्वास गर्छन्। अनि धेरै अरू समयमा पनि हामीले हेर्ने हो भने योभन्दा अघिल्लो खण्डमा हामी देख्न सक्छौँ, सामरी स्त्रीले पनि है प्रभु येशूले गरेको आश्चर्य काम देखेनन्, त्यही पनि उसले विश्वास गरे येशूमाथि। अनि यहाँ हामी के हेर्न सक्छौँ भने प्रभु येशूले त्यो उच्च पदाधिकारीलाई भन्नुहुन्छ, मानिसहरू जबसम्म चिन्ह देख्दैन तबसम्म विश्वास गर्दैन। अनि हामीले हेर्ने हो भने तपाईँ र मैले सायद आज त्यो चिन्हलाई हेरेर होइन, तर प्रभु येशूलाई विश्वास, उहाँको प्रेमलाई देखेर, कल्भरी क्रुसमा भएको प्रेमलाई देखेर आज हामीले उहाँको पछि लागिरहेको हामी बुझ्न सक्छौँ। 49 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ 49 पदमा यसरी भन्छ, ती उच्च अधिकारीले उहाँलाई भने,
हजुर मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस् भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौ यो उच्च पदाधिकारीले एउटा कुरा मात्रै उसको मगजमा छ उसको छोराको विषयमा, अनि उच्च पदाधिकारीले हामीले उसले अरू कुरा सुन्न चाहेको छ नि प्रभु येशूबाट, किनभने ऊ एकदम व्याकुल अवस्थामा थिए। उसले विचार गर्छन् अनि सायद प्रभु येशूले ढिलो पो गर्ला कि मैले गरेको बिन्तीमा भनेर तल जानको लागि भनेर उसले सोच्दछन्। प्रभु येशू कहिले पनि ढिलो गर्नुहुन्न, हामीहरूको लागि ढिलो कुरा उहाँको लागि ढिलो हुँदैनन् प्रिय। कतिचोटि हामी सोच्ने गर्छौँ होइन परमेश्वरले किन हामीलाई पर्ख भन्नुहुन्छ, अनि सायद उहाँले वास्ता गर्नुहुन्न कि के हो होइन, यसको अर्थ त्यो होइन प्रिय। उहाँले हामीले भन्दा पनि बढी उहाँको सृष्टिलाई उहाँले प्रेम गर्नुहुन्छ, अनि उहाँलाई एउटा उचित समय के हो कतिखेर हो भन्ने कुरा उहाँ जान्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यो उच्च पदाधिकारीबाट हामी के कुरा देख्न सक्छौँ भने उसले भन्न सक्छन् अब यदि ढिलो भए पनि सायद कसैले पनि केही पनि गर्न सक्दैन, त्यही भएर समयमै जानुपर्छ भनेर भने जस्तै प्रभु येशूलाई बिन्ती गर्छन्। तर ऊ जान्दैनन् ऊ चाहिँ कोसँग बोलिरहेको छन् भनेर, होइन प्रभु येशू हुनुहुन्छ जो पुनरुत्थान र जीवन हुनुहुन्छ, जसले चाहिँ लाजरसलाई पछि गएर मृत्युबाट जीवित पार्नुभयो, विधवाको छोरालाई है जीवित प्रस्तुत गर्नुभयो, अनि उहाँ आफै पनि मृत्युबाट जय गर्नुभयो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले चाहिँ मृत्युमाथि जय गर्न सक्नुहुन्छ। अनि बिरामी भन्ने कुरा त एउटा सानो कुरा मात्रै हो है, अर्को कुरा प्रभु येशू हाम्रो हरेक शरीरको अङ्ग जान्नुहुन्छ, कहाँनिर हाम्रो समस्या छ, किनभने उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यही भएको कारणले गर्दा हामी उहाँको अघि जान आवश्यक छ। जस्तो उदाहरणको लागि हामी मोटरसाइकल बिग्रियो भने मोटरसाइकलको ग्यारेज जान्छौँ अनि जसले बनाउँछन् किनभने उनीहरूले जान्दछन् है कहाँ समस्या भएको छ। त्यस्तै हाम्रो प्रभु येशू कहाँ जान अति असल प्रिय हो जब हामीलाई समस्या पर्छ। अनि 50 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यसरी भन्दछ येशूले तिनलाई भन्नुभयो जाऊ तिम्रो छोरा बाँच्ने छ। येशूले तिनलाई भन्नुभएको वचन ती मानिसहरूले विश्वास गरे र आफ्नो बाटो लागे भनेर भन्दछ। यहाँ हामी हेर्नुहुन्छ प्रभु येशूले निराश तुल्याउनु भएन यो उच्च पदाधिकारीलाई, उहाँले भन्नुहुन्छ तिम्रो बाटो जाऊ। उच्च पदाधिकारीले हामीले हेर्ने हो भने केही पनि गर्नु परेन, अनि यहाँ यो पापीले गर्ने प्रार्थना पनि गर्नु परेन, कुनै भेटी पनि चढाउनु परेन। प्रभु येशूले सित्तैमा उसको प्रार्थनालाई सुन्नुभयो, अनि हाम्रो परमेश्वर चाहिँ उहाँ सित्तैमा दिने परमेश्वर हुनुहुन्छ। अनि अर्को कुरा कतिवटा घटनाहरूमा हामी के देख्न सक्छौँ भने प्रभु येशूले चाहिँ मानिसहरू बोलाउन आउँदा उनी कतिजनासँग गएको छन् र कतिजनासँग बोली मात्रै दिनुभएको छ। अनि यो उच्च पदाधिकारीको छोराको विषयमा हामीले हेर्ने हो भने ऊ मृत्युको मुखमै छन् तर प्रभु येशूले भन्नुभयो जाओ ऊ बाँच्ने छन्। अनि हामी यो कुरा जान्न सक्छौँ कि उहाँको वचन जसले सारा संसारलाई सृष्टि गर्नुभयो सबै कुरा अस्तित्वमा आए, अनि त्यही वचनले चाहिँ प्रभु येशूले चाहिँ जीवन पनि दिन सक्नुहुन्छ यो एउटा केटो जो बिरामी छन् मर्ने अवस्थामा पुगेछन्। अनि यहाँ अर्को कुरा तपाईँले हेर्न सक्नुहुन्छ यो उच्च पदाधिकारीको विश्वास बिस्तारी होइन एउटा विश्वासपछि अर्को प्रकारको विश्वास गरेको हामी हेर्न सक्छौँ। पहिलो विश्वास चाहिँ उसलाई येशू कहाँ ल्यायो, दोस्रो विश्वासले चाहिँ उसलाई आफ्नो छोरातिर पठाएको कुरा हामी हेर्न सक्छौँ। यसै गरी 51 पदमा पढिदिन चाहन्छु, यहाँ भन्दछ अनि तिनी जाँदै गर्दा बाटोमै तिनको चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भने तिनलाई बताए भनेर भन्दछ। है हामी यहाँ अर्को कुरा के हेर्न सक्छौँ भने यो उच्च पदाधिकारी जो धनी मानिस जसको नोकर पनि थिए, अनि उसले आफ्नो नोकरलाई पठाउन सक्दथे तर उसले के भन्छन् आफूलाई नम्र बनाएर आफै जाँदैछन्। कति ठूलो अवसर यो उच्च पदाधिकारीले प्राप्त गरेको कुरा हामी हेर्न सक्छौँ, जहाँ प्रभु येशूको अघि वा आफूलाई नम्रतामा आउँदछन्। अनि आज पनि जसले आफूलाई नम्र तरिकाले येशूका आउँदछन् उसले परमेश्वरको महिमा देख्दछन् प्रिय। अनि आज तपाईँ र मेरो निम्ति चाहिँ गरिरहनु पर्ने कुरा चाहिँ के हो भने दैनिक रूपमा प्रभु येशूलाई भेट्ने काम गर प्रिय हाम्रो जीवनमा। अनि हामीले हेर्ने भने यो नोकरले भन्दछ औ तपाईँको छोरा बाँचेको छ, अनि हामी जुन चाहिँ मर्ने लागेको थियो अब बाँचेका छन् होइन। यहाँ यो उच्च पदाधिकारीको लागि सबैभन्दा असल सुसन्देश थियो, अनि हामीले हेर्ने भने सबैभन्दा उत्कृष्ट सुसन्देश यो उच्च पदाधिकारीको लागि हो तिम्रो छोरा बाँच्यो। तर त्योभन्दा पनि ठुलो सुसन्देश चाहिँ हामीसँग छन् हाम्रो परमेश्वरको पुत्र जो हाम्रो पापको लागि मर्नुभयो महिमामा होइन, उहाँ चाहिँ माथि उठाइनुभयो जीवित पारिनुभयो, जो चाहिँ स्वर्गमा विराजमान हुन्छ त्यहाँबाट राज्य गर्नुहुन्छ। अनि यो सबैभन्दा ठुलो सुसमाचार तपाईँ र मेरो लागि हो अनि यो सारा संसारको लागि हो। यसै गरी 52 पदले भन्दछ म पढिदिन चाहन्छु कुन घडीदेखि त्यसलाई सन्चो हुन लाग्यो भने तिनले तिनीहरूलाई सोद्धा तिनीहरूले भने हिजो दिउँसो 1 बजेदेखि जरहरू तिनलाई छोड्यो
अनि यसोले तिनलाई तिम्रो छोरो बाँच्नेछ भन्नुको घडीदेखि नै यो रहेछ भने बुबाले थाहा पाए अनि तिनी आफैले पनि तिनका सारा परिवारले विश्वास गरे। यहुदेबाट गालिलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो भनेर भन्दछ। यो तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर है यो उच्च पदाधिकारीले निश्चय गर्दछन् कति बेला निको भयो भन्ने विषयमा। एक बजे यदि हामी भरोसा गर्दैनौँ भने अनि हामी उहाँलाई खोज्छौँ भने खोजिरहौँ प्रिय। अनि किनभने हामीले हेर्ने हो भने जसले खोज्छन् प्रिय उहाँको महिमा देख्छन् आफ्नो जीवनमा जसले हामीलाई बलियो बनाउने काम गर्छन्। अनि अर्को कुरा हामी हेर्न सक्छौँ यो निको भएको कारणले गर्दा यो एउटा प्रमाण थियो अनि उनीहरूले विश्वास गरे पुरै घरनाले विश्वास गरे। विश्वासको अर्को खुड्किलो यो उच्च पदाधिकारी पुगेका छन् ऊ मात्र होइन आज हामी हेर्ने भने उसको पुरै घरनाले विश्वास गरेको छ अनि जीवन पर्यन्त आज हामीले विश्वास गरिरहनु पर्छ। जब हामी प्रभु येशूसँग हिँड्छौँ उहाँको मार्गमा हिँड्छौँ अनि हामी मात्र होइन सम्पूर्ण हाम्रो परिवारजनहरूले पनि प्रभुलाई चिन्ने कामहरू गर्छन्। हामी हेर्ने हो भने अविश्वासीहरूले चिन्हहरू खोज्छन् तर हामी प्रभु येशूमा भरोसा गर्छौँ उहाँले कल्वरी क्रुसमा देखाएको प्रेमलाई हामी विश्वास गर्छौँ। हे प्रिय हो आज पनि तपाईँ आज हामी धेरैभन्दा धेरैचोटि हामी धेरै कुराहरूमाथि फिक्री गर्छौँ अनि हामी कतिचोटि हाम्रो उपायहरू हुँदैन हाम्रो जीवनमा विभिन्न अवस्थाहरूमा हुन्छौँ। आज येशूका त्यो सम्पूर्ण बोझहरू है थाकेका अवस्थाहरू हामी छौँ भने प्रभु येशूका त्यो बोझहरू ल्याउँ। उहाँले हाम्रो बोझहरू उठाउनुहुन्छ हाम्रो प्रार्थना सुन्नुहुन्छ अनि हामीले चाहेको कुराहरू उहाँले हाम्रो निम्ति गरिदिने काम गर्नुहुन्छ। आउनु प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान हुने परमेश्वर हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। हाम्रो जीवनमा तपाईँ रहनुहोस् र आशीर्वाद गर्नुहोस्। यो उच्च पदाधिकारीले आफूलाई नम्र बनाएर तपाईँका आए त्यसरी नै प्रभु दिनानुदिन तपाईँको अघि हामी नम्र हुनलाई सहायता गर्नुहोस्। धन्यवाद हाम्रो बिन्ती सुनिदिनु भएकोमा आशीर्वाद माग्छौँ येशूको नाममा आमेन। हे प्रिय हाम्रो विषयमा हामीसँग सङ्गत गर्न चाहनुहुन्छ तपाईँले सङ्गति पाइरहनु भएको छैन भने अनि यसरी नै प्रभु येशूको विषयमा चिन्न चाहनुहुन्छ जान्न चाहनुहुन्छ भने हामीसँग फोन नम्बर छन् हाम्रो हामीसँग सङ्गत गर्न सक्नुहुनेछ। फोन नम्बर यस प्रकार छन् 98421 34370। फेरि पनि भन्न चाहन्छु 98421 34370। हस्त धन्यवाद। जय मसीह। फेरि भेट।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सर्वप्रथम सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद भएको होस्। अनि आजको यो सभा तिनमा उपस्थित प्रभुका प्रियजनहरू सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। गएको हप्तादेखि हामीले बाइबलीय प्रार्थनाको अभ्यास भन्ने सिरिजको वचन सुन्दै आइरहेका छौं र आज हामी दोस्रो भागको वचन सुन्न गइरहेको छौं र आजको दोस्रो भागको विषय चाहिँ मैले निरन्तर प्रार्थना गरिरहो भन्ने राखेको छु र यो विषय चाहिँ मैले अघि पढिएको वचन खण्ड पहिलो थिस्लोनिकी 5:17 लिएको हो र यो प्रार्थनाको विषयलाई चाहिँ आज हामी चार भागमा हेर्नेछौ। पहिलो भागमा प्रार्थनाको प्रकार, दोस्रो भागमा प्रार्थनाको बाधक तत्त्वहरू, अनि तेस्रो भागमा प्रार्थना सुनाईका कदमहरू, अनि चौथो भागमा प्रार्थनाको उत्तर पाउने तरिकाहरू हामी हेर्नेछौँ। अनि बाइबलमा कति प्रकारको प्रार्थनाहरू छन्, आज हामी पहिलो भागमा तिनैको बारेमा हामी सिक्न गइरहेको छौँ र पहिलो भाग चाहिँ छ पश्चातापको प्रार्थना है। भजन संग्रह 51 चाहिँ एउटा सबैभन्दा राम्रो पश्चातापको प्रार्थनाको उदाहरण हो। धेरै हामी टेक्स्टहरू पाउँछौँ अनि प्रभु येशू ख्रीष्टले प्रचार गर्दाखेरि पहिलो शब्द के बोल्नुभयो होला, तपाईँले मत्ती 4:17 हेर्नुभयो भने त्यहाँ पनि प्रभु येशूले पहिलो शब्द चाहिँ प्रचारको पहिलो शब्द नै पश्चाताप गर भन्ने शब्दबाट चाहिँ सुरुवात गर्नुभएको छ। अनि येशूको चेला यूहन्नाले पनि पश्चाताप गर भनेर पश्चातापको आह्वान गरेको छ। यदि तपाईँले पहिलो यूहन्ना 1:8-9 पढ्नुभयो भने त्यहाँ यूहन्नाले यसरी भन्दछ, यदि हामीले पाप छैन भन्छौँ भने त आफैलाई धोका दिन्छौ, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। अब येशूले पनि पहिलोचोटि प्रचार गर्दाखेरि फर्स्ट वाक्य नै उहाँले पश्चाताप गर भनेर सुरुवात गर्नुभयो। अनि पश्चातापको प्रार्थना कति महत्वपूर्ण छ, तर यूहन्ना र येशू ख्रीष्टले गर्नुभएको पश्चातापको आह्वान चाहिँ फरक छ। येशू ख्रीष्टले पश्चाताप गर भन्नुभएको चाहिँ अख्रिस्टियनहरूलाई हो, अविश्वासीहरूलाई हो, तर यहाँ यूहन्नाले हामी भनेर सम्बोधन गरेको चाहिँ अविश्वासी होइन, होइन, येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पश्चातापको आह्वान गरेको हो। अनि सबैभन्दा धेरै चाहिँ अख्रिस्टियनहरूलाई भन्दा पनि ख्रिस्टियनहरूलाई चाहिँ सबैभन्दा धेरै पश्चातापको जरुरी रहेछ। त्यही कारण यूहन्नाले चाहिँ हामीमा अधर्म छैन भनी भन्छौँ भने त आफैलाई झुट तुल्याउँछौँ। यस कारण पश्चाताप गऱ्यौँ भने प्रभुले हाम्रो सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ, हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। अनि यो चाहिँ शनिबार आएर पश्चाताप गर्छु भन्ने अथवा कुनै एल्डर डिकन पास्टरको अगाडि गएर पश्चाताप गर्छु होइन, जतिखेर पवित्र आत्माले यहाँभित्र कन्भिन्स गराउनुहुन्छ, तैँले गल्ती गरिस्, बसमा चढ्दै गर्दाखेरि पनि हामीले पवित्र आत्माले भन्नुभयो भने हामी त्यतिखेर नै पश्चाताप गर्न सक्छौँ। बाटोमा हिँड्दै गर्दाखेरि, घरमा बस्दाखेरि, जतिखेर पनि, जतिखेर प्रभुले हामीलाई चाहिँ यो भित्र मन हृदयमा चाहिँ तैँले यो गल्ती गरिस् भनेर पवित्र आत्मा बोल्नुहुन्छ, त्यो बेला नै हामी पश्चाताप गर्न सक्छौँ। यूहन्नाले चाहिँ त्यो भनेको। अनि सबै पाप मात्रै क्षमा होइन, तर सबै अधर्मबाट उहाँले शुद्ध गर्नुहुन्छ। तपाईँले अन्जानमा गएरको तपाईँको बाउ बाजेदेखि आएको अधर्महरू ती अधर्मबाट पनि प्रभुले शुद्ध गर्नुहुन्छ। अनि विश्वासीहरूलाई चाहिँ प्रार्थनाको अति नै खाँचो छ, त्यसकारण यूहन्नाले चाहिँ पश्चातापको आह्वान गरेका छन्। तर अस्तिको वचनमा पनि हामीले सुन्यौँ, क्रिस्चियनहरूले सबैभन्दा थोरै गर्ने प्रार्थना भनेको नै पश्चातापको प्रार्थना रहेछ। अनि दोस्रो प्रकारको प्रार्थना भनेको चाहिँ धन्यवादको प्रार्थना हो, होइन? आज पढिएको वचन खण्ड पहिलो थिस्लोनिकी 5:18 त्यहाँ वचनले भन्दछ, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। है, धन्यवादको प्रार्थना गर्दा चाहिँ माग्ने काम हुँदैन, होइन, धन्यवाद दिने काम मात्रै हुन्छ। अनि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभएको लागि हामीले धन्यवाद चढाउनुपर्छ, उहाँले भलाइ गर्नुभएको लागि धन्यवाद दिनुपर्छ, उहाँले हाम्रो खाँचोहरू जुटाउनु भएको लागि धन्यवाद दिनुपर्छ, उहाँले आशिष दिनुभएको, जति पनि आशिष दिनुभएको छ ती सबै कुराहरूको लागि चाहिँ हामीले धन्यवाद दिनुपर्छ। अनि जब हामी कति हाम्रो क्रिस्चियन जीवन असन्तुष्टले भरिएको हुन्छ प्रिय याद गर्नु भएको छ, र जब हामी यो पुगेन त्यो पुगेन यो भएन त्यो भएन भनेर गनगनाउनको साटो परमेश्वरलाई धन्यवाद दिन थाल्छौँ नि, तब हाम्रो जीवन चाहिँ सन्तुष्टिले भरिन्छ प्रिय। हाम्रो गनगने जीवनको मुख्य कारण नै हामी परमेश्वरलाई धन्यवाद दिँदैनौँ, हामी त्यो कहिले पनि देख्दैनौँ। जब हामी प्रभुलाई धन्यवाद दिन थाल्छौँ हाम्रो जीवन सन्तुष्टिले भरिन्छ, र हामीले बाइबलमा भएको सबै किसिमको सबै प्रकारको प्रार्थनाहरूको अभ्यास गर्नुपर्छ, किनकि धन्यवादको बलिदानले चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ। उहाँले कुनै दैवेद चाहनुहुन्न, उहाँले कुनै मिठाई चाहनुहुन्न, कुनैले उहाँले कुनै एउटा मिठो फल उहाँले चाहनुहुन्न, त्यसको उहाँलाई केही पनि आवश्यकता छैन। तर यदि तपाईँ र मैले उहाँलाई धन्यवाद चढायौँ भने अनि यो धन्यवादको बलिमा चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ, अनि हामीले धन्यवाद चढाओस् भन्ने परमेश्वरको इच्छा यही हो है। पहिलो थिस्लोनिकि 5:18 भन्दछ, यसकारण हामी धन्यवादको प्रार्थना पनि निरन्तर गरिराख्नुपर्छ। अनि अर्को प्रकारको प्रार्थना भनेको चाहिँ प्रशंसाको प्रार्थना हो होइन। प्रशंसाको प्रार्थना गर्दा चाहिँ परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ। धन्यवाद दिँदाखेरि चाहिँ उहाँले गर्नुभएको भलाइको लागि होइन, उहाँले दिनुभएको हाम्रो प्रार्थनाको उत्तरको लागि हो नि। प्रशंसा गर्दा चाहिँ परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ, उहाँको चरित्रहरूलाई सम्झिनुपर्छ। उहाँ चाहिँ महान परमेश्वर हुनुहुन्छ, अनि परमेश्वरको गुणहरू चरित्रहरू चाहिँ धेरै प्रकारको छ, तर मुख्य चाहिँ तीनवटा। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, अनि परमेश्वर सर्वव्यापी हुनुहुन्छ। यो चाहिँ उहाँको मुख्य चरित्र हो, यो चाहिँ उहाँको मुख्य गुणहरू हो। यसको लागि हामीले परमेश्वरलाई प्रशंसा चढाउनु पर्छ। प्रभु तपाईँ कति महान हुनुहुन्छ, म प्रशंसा चढाउँदछु। परमेश्वर सर्वशक्तिमान भनेको उहाँले गर्न नसक्ने कुरा केही पनि छैन, उहाँको शक्तिदेखि बाहिर केही कुरा पनि छैन। परमेश्वरले हुँदैन भएका कुराहरूलाई पनि बोलाएर चाहिँ अस्तित्वमा ल्याउनुहुन्छ। होइन, यो पुलपिट बनाउनको लागि काठ चाहिन्छ, काँटी चाहिन्छ, रोखन चाहिन्छ, होइन, काट्ने आरा चाहिन्छ, तर परमेश्वरलाई यो काठ काँटी रोखन केही पनि चाहिँदैन। उहाँले बोल्नु भयो भने मात्रै, पुलपिट बन्ने जा भन्नुभयो भने यो आफै अस्तित्वमा आउँछ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, र हो तपाईँ जे पनि गर्न सक्नुहुन्छ, म तपाईँ प्रशंसा चढाउँछु। स्तुति प्रशंसा गर्दाखेरि हाम्रो परमेश्वरलाई प्रशंसा गर्ने शब्दहरू भेटिएन भने सम्झिनुहोस् परमेश्वरको गुणलाई। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। अर्को गुण भनेको परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। सर्वज्ञानी भनेको चाहिँ उहाँले नजानेको कुरा केही पनि छैन, उहाँको ज्ञानदेखि बाहिर केही कुरा पनि छैन। जब परमेश्वरले आकाशमा चन्द्रमा सूर्य ताराहरू बनाउनु भयो, उहाँले कसैसँग पनि सल्लाह लिनु भएन, त्यहाँ यसरी अडा भनेर कुनै इन्जिनियरले गएर सिकाएन पनि, परमेश्वरले आफ्नो ज्ञानले त्यो अडाउनु भएको छ। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई कसैले पनि सिकाउनु पर्दैन। प्रभु तपाईँ कति ज्ञानी हुनुहुन्छ, तपाईँको अथाह ज्ञानले मेरो जीवन सृष्टि गर्नुभएको छ, म अद्भुत रीतिले बनिएको छु, कसरी हेर्न सक्छु, कसरी बोल्न सक्छु, कसरी सोच्न सक्छु, मेरो मुटुले कसरी काम गर्छ, यहाँबाट खान्छ, धान्द्राले पचाउँछ, नराम्रो अचम्म रीतिले बनिएको छ। तपाईँको प्रशंसा गर्छु, परमेश्वरको प्रशंसा। परमेश्वर सर्वव्यापी पनि हुनुहुन्छ, सारा संसारको मानिसले संसारको सबै कुनामा एकैचोटि प्रार्थना गरून्, परमेश्वर एकैचोटि त्यहाँ प्रार्थना सुन्न हरेक ठाउँमा उपस्थित हुन सक्नुहुन्छ। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, तपाईँको स्तुति गर्छु, म तपाईँको प्रशंसा गर्छु। अनि हामीले प्रशंसाको प्रार्थना पनि गर्नुपर्छ। यो सबै प्रार्थनाहरू हामीले अभ्यास गर्नुपर्छ, यो बाइबलीय प्रार्थनाको अभ्यास। अनि अर्को प्रार्थना चाहिँ अर्जबिन्तीको प्रार्थना हो। यो अर्जबिन्तीको प्रार्थना भनेको चाहिँ आफ्नो लागि गरिने प्रार्थनालाई अर्जबिन्तीको प्रार्थना भनिन्छ। अब यसबारेमा त सिकाउनु पर्दैन, किनभने यो त सबैभन्दा धेरै गरिने प्रार्थना नै अर्जबिन्तीको प्रार्थना हो। यो त हामी सबैले गरिरहेको छौँ। अनि हाम्रो खाँचोहरू जे पनि छ, हामीले निर्धक्कसँग प्रभुको सामने प्रार्थनाद्वारा लैजान सक्छौँ। जुनै पनि समय परमेश्वर चाहिँ आपतकालीन अस्पताल जस्तो हो। आपत इमर्जेन्सी गयो भने त्यहाँ बन्द हुन्छ कि खुल्ला हुन्छ? इमर्जेन्सी हमेसा खुल्ला हुन्छ होइन? हो, कहिले कहिले त नर्स चाहिँ हुन्छ, त्यही हो, तपाईँ जतिखेर पनि प्रार्थना गर्न लैजान सक्नुहुन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भनेदेखि, परमेश्वर हाम्रो प्रार्थनाको उत्तर दिन बाध्य हुनुहुन्न, हामीले बाध्य पार्न सक्दैनौँ। परमेश्वरले प्रार्थनाको उत्तर आफ्नो इच्छा अनुसार, आफ्नो महिमाको लागि अनि आफ्नो समयमा दिनुहुन्छ। निराश नहुनुहोस्, अलि हाम्रो चौथो र पाँचौँ भागमा सिक्नेछौँ अझै यस बारेमा है। आज प्रार्थनाको विषय बहुत इन्ट्रेस्टिङ छ, तर परमेश्वरले आफ्नो समयमा र आफ्नो इच्छाअनुसार किन प्रार्थनाको उत्तर दिनुहुन्छ, अहिले चाहिँ अझै अगाडि तेस्रो र चौथो भागमा हामी राम्रो गरी सिक्नेछौँ। र एउटा प्रार्थना चाहिँ हो अर्जबिन्तीको प्रार्थना, अनि अर्को प्रार्थना भनेको चाहिँ मध्यस्थको प्रार्थना हो। मध्यस्थको प्रार्थना भनेको चाहिँ अरूको लागि गरिने प्रार्थनालाई मध्यस्थको प्रार्थना भनिन्छ। होइन, पहिलो तिमोथी दुई अध्यायको अनि एक र दुई पद त्यहाँ पढ्यौँ भने त्यहाँ कसरी प्रार्थना गर्नु भन्छ वचनले। पहिलो तिमोथी दुई अध्यायको एक र दुईले भन्छ, सबै मानिसहरूको लागि, राजाहरूको लागि, उच्च पदमा भएकाहरूको लागि प्रार्थना गर। है, यो मध्यस्थको प्रार्थना अरूको लागि। यदि तपाईँले यूहन्ना सत्र अध्यायमा हेर्नुभयो भने यसले त्यो पुरै अध्याय प्रार्थना गर्नुभएको छ, यसको प्रार्थनाको रेकर्ड गरिएको छ। यहाँ चाहिँ यसले आफ्नै लागि मात्रै प्रार्थना गर्नु भएन, आफ्नो लागि पनि प्रार्थना गर्नुभयो, अनि प्रेरितहरूको लागि प्रार्थना गर्नुभयो, अनि सारा विश्वभरिका विश्वासीहरूको लागि पनि उहाँले प्रार्थना गर्नुभयो, अनि चेलाहरूले पनि यसो ख्रिस्टलाई प्रार्थना गर्न सिकाउनुहोस् भनेर अनुरोध गरे। चेलाहरूले कहिले पनि प्रचार गर्न कसरी हो सिकाउनुहोस् भनेन, तर चेलाहरूले चाहिँ प्रार्थना गर्न सिकाइ मागे। अनि यसोले प्रार्थना गर्न सिकाउँदाखेरि है त्यहाँ आफ्नो लागि मात्रै सिकाउनु भएको छैन, प्रभु यसोले भन्नुभयो मेरो पाप र अपराध क्षमा गर्नुहोस् भनेर पश्चातापको प्रार्थना गर्न सिकाउनु भयो, अनि तपाईँको नाउँ पवित्र गरियोस् भनेर प्रशंसाको प्रार्थना गर्न सिकाउनु भयो, दिनभरिको भोजन जुटाइदिनुहोस् भनेर अर्जबिन्तीको प्रार्थना गर्न सिकाउनु भयो, तपाईँको राज्य यो पृथ्वीमा आओस् भनेर होइन उहाँले मध्यस्थको प्रार्थना गर्न सिकाउनु भयो। प्रभुले सिकाउनु भएको प्रार्थना हेऱ्यो भने त्यही प्रार्थना गरोस् भन्ने त प्रभुको चाहना थिएन, यही प्रार्थना गर त भनेको छैन, तर यसरी गर भनेर चाहिँ सिकाउनु भयो। है, यसले यसरी भनेको मतलब सधैँ माग्ने अर्जबिन्ती मात्रै होइन, सबै प्रकारको प्रार्थना चाहिँ गरोस् भन्ने परमेश्वरको इच्छा हो। यसकारण हामीले पनि त्यसरी नै आफ्नो लागि मात्रै होइन तर बाइबलमा भएको सबै प्रकारको प्रार्थनाको अभ्यास गर्नुपर्छ। अनि यहाँ हामी सूचनामा हप्ताभरिको प्रार्थनाको परिवारको नाम चाहिँ फोटोसहित सूचना गर्छौँ। तपाईँले उहाँहरूको लागि फोन गरेर होइन तपाईँको लागि के प्रार्थना गरौँ भनेर सोध्न सक्नुहुन्छ। हप्ता दिनभरि तपाईँले बिहान बेलुका आफ्नो पारिवारिक सङ्गतिमा उहाँहरूको लागि पनि प्रार्थना गर्न सक्नुहुन्छ। अनि एनआरसीले सात दिनको प्रार्थनाको लिस्ट बनाएको छ, कुन कुन प्रार्थना गर्ने भनेर, तपाईँले त्यो एनआरसीको लिस्ट अनुसार पनि हरेक दिनको लागि प्रार्थना गर्न सक्नुहुन्छ। र हामीले पहिलो भागमा प्रार्थनाको पाँचवटा प्रकारहरू चाहिँ हामी सिक्यौँ। अब हामी दोस्रो भागमा चाहिँ अब हामी प्रार्थनाका बाधक तत्त्वहरू हेर्नेछौँ। हाम्रो सबै प्रार्थनाको उत्तरहरू आउँदैन, हाम्रो प्रार्थनामा बाधा अवरोधहरू पनि आउँछ। ती बाधक तत्त्वहरू चाहिँ के हुन् त? पहिलो यस प्रकार छ, बेठिकसित मागिएको प्रार्थना। हामीले प्रार्थना गर्छौँ तर मागेको कुरो पाउँदैनौँ, अनि यसको मुख्य कारणहरू मध्ये एउटा चाहिँ बाइबलले भन्दछ बेठिकसित मागिएको प्रार्थना हो। याकुब चार अध्यायको तीन पदले भन्छ, तिमीहरू माग्छौ तर पाउँदैनौ, किन पाउँदैनौ त? उत्तर यस्तो छ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। आफ्नो स्वार्थ, आफ्नो अभिलाषा पूरा गर्नको लागि बेठिकसँग माग्यौं भने प्रार्थनाको उत्तर हामीले पाउँदैनौ। प्रार्थनाको बाधक तत्त्व रहेछ यो पनि। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण बाइबलले भन्छ, विश्वास बिना गरिएको प्रार्थना। है, विश्वास बिना गरिएको प्रार्थनाको पनि उत्तर आउँदैन। त्यहाँ मैले वचन खण्ड लेखेको छु, तपाईँले पछि गएर पढ्न सक्नुहुन्छ, मत्ती सत्र अध्यायको चौधदेखि बीस पदमा। अनि यहाँ चाहिँ यस्तो खालको घटना छ, एकजना बुबाले चाहिँ आफ्नो भूत लागेको बिरामी छोरालाई चाहिँ चेलाहरूकोमा ल्याउँदछ, अनि चेलाहरूले निको पार्न सकेन, अनि फेरि उसले चाहिँ यसुको साथमा लैजान्छ अनि यसुले चाहिँ भूतहरू निकाल्नुभयो अनि त्यहाँ वरिपरिको मान्छेहरू सबै अचम्ममा परे अनि यसुको चेलाहरू पनि चकित भए, आश्चर्य भए, अघि त निस्किएन त निस्क्यो अनि उनीहरूले त्यहाँनिर प्रश्न गरे प्रभु येशु ख्रिस्टलाई, यदि तपाईँले मत्ती 17 अध्यायको 19 र 20 पद पढ्नुभयो भने चेलाहरूले चाहिँ यस्तो प्रश्न गरे, उनीहरूको मनभित्र साह्रै खुल्दुली भयो अनि प्रश्न गरिहाले। तब चेलाहरूले येशु कहाँ गुप्तमा आएर भने, त्यो अहिलेको घटना भइसकेपछि हामीले त निकाल्न सकेनौँ, येशुले त निकाल्नु भयो, साह्रै अचम्मित, गुप्तमा आएर भने, अब ठुलो भिडभाडमा भन्यो भने त बेजेती हुने भयो, तर सुरुक्कै गुप्तमा आएर भने हामीहरूले त्यसलाई किन निकाल्न सकेनौँ, तल खुल्दुली भयो, हामीले किन निकाल्न सकेनौँ। अनि येशुले यसरी जवाफ दिनुभयो, तिमीहरूका अविश्वासको कारणले हो, है चेलाहरूको अविश्वासको कारणले प्रार्थनाको उत्तर आएन। ए तपाईँले याकुब 1 अध्यायको 6 पदमा पढ्नुभयो भने त्यहाँनिर वचनले भन्छ, शङ्का गर्दै प्रार्थना गर्नेहरू चाहिँ समुद्रको छालले उछाल पछाल पार्ने समान हुनेछ। मेरोको अर्थ ओमन दोमन हुँदै हामीले प्रार्थना गर्यो भने त्यो प्रार्थनाको उत्तर पनि आउँदैन। बाइबलले नै यसरी भन्छ, परमेश्वरको वचनले नै यही भन्छ, बाधक तत्त्वहरू यिनै हुन्। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण चाहिँ हो घमण्डले भरिएको प्रार्थना। त्यहाँ लुका 18 अध्यायको 9-14 पद मैले राखेको छु, त्यो लामो छ, तपाईँले घरमा गएर पढ्न सक्नुहुन्छ। त्यहाँ चाहिँ येशूले भन्नुभयो, दुईजना व्यक्ति चाहिँ मन्दिरमा प्रार्थना गर्न आए, एउटा फरिसी अनि अर्को चाहिँ कर उठाउने। अनि फरिसीले चाहिँ प्रार्थना गर्यो, परमेश्वर म हप्तामा 2 उपवास बस्छु अनि म दशांशहरू पनि सबै चढाउँदै आएको छु, यो कर उठाउने जस्तो म अत्याचारी पापी पनि छैन। उसको प्रार्थना चाहिँ, तर कर उठाउने चाहिँ मन्दिरमा पनि आउन सकेन, उसको पापले गर्दाखेरि उसले टाउको पनि सिधा ठाडो गर्न सकेन, तर ऊ चाहिँ परै मन्दिरमा परै छेउमै बसेर है उसले प्रभु म पापीमाथि दया गर्नुहोस् है छाती पिटी पिटी हुँदै उसले प्रार्थना गरे। अनि त्यहाँ यसुले भन्नुभयो, यो कर उठाउनेको चाहिँ प्रार्थना परमेश्वरले सुन्नुभयो र ऊ चाहिँ धर्मी भएर खुसी आनन्द साथ घर फर्केर गयो, तर फरिसीको प्रार्थना चाहिँ सुन्नु भएन। कारण किन त, आफ्नै धर्ममा घमण्ड गरेर प्रार्थना गरे। प्रिय यदि तपाईँ र मैले पनि आफ्नै घमण्डमा, आफ्नै धार्मिकताको घमण्डमा प्रार्थना गर्यौँ भने परमेश्वरले त्यो घमण्डले भरिएको प्रार्थना पनि सुन्नुहुने छैन। यो पनि एउटा प्रार्थनाको बाधक तत्त्व नै हो। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण त्यहाँ हामीले हेऱ्यौँ भने बाइबलले भन्दछ, पाप क्षमा नभएको प्रार्थना, पाप क्षमा नभएको प्रार्थना पनि परमेश्वरले सुन्नुहुने छैन। यसैया 1 अध्यायको 15 पदमा परमेश्वर यसरी भन्नुहुन्छ, तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु, तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन। किन सुन्नुहुने छैन, परमेश्वर भन्नुहुन्छ तिमीहरूका हात रगतले भरिएका छन्, पाप क्षमा नभएको प्रार्थना पनि सुनाइ हुँदैन। अन्त संसार सबै पापी नै हो, तर हामी क्रिस्चियनहरू पनि पापी नै हो, किनभने हाम्रो चाहिँ पाप क्षमा भएछ, हामी चाहिँ पश्चाताप गर्छौँ। अनि पाप क्षमा भएको छैन भने है परमेश्वरदेखि लुकाइराखेको छौँ भने परमेश्वरले भन्नुहुन्छ तिमीहरूको प्रार्थना सुन्ने छैन। अब त्यसो भए प्रार्थनाको सुनाइ चाहिँ कसरी हुन्छ, यसको उत्तर हामी तेस्रो भागमा हेर्न गइरहेको छौँ, प्रार्थना सुनाइका 3 कदमहरू। प्रार्थनाको सुनाइ कसरी हुन्छ त, 2 इतिहास 7:14 पद अनुसार है त्यहाँबाट 3 कदमहरू दिइएको छ। 2 इतिहास 7:14 परमेश्वरले भन्नुभयो, यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु। यहाँ चाहिँ परमेश्वरले तब प्रार्थना सुन्नेछु भन्नुहुन्छ। तब सुन्नेछु भने मतलब त्योभन्दा अगाडि 3 कदमहरू पुरा गर्नुपर्नेछ। त्यो 3 कदमहरू के हो त, परमेश्वरले भन्नुहुन्छ भने यदि मेरो प्रजाले आफैलाई विनम्र पार्छ भने पहिलो कदम हो आफैलाई विनम्र पार्ने। हामी फर्सीले जस्तो प्रार्थना गर्न हुँदैन, प्रभु म त हप्तामा दुईपल्ट उपवास बस्छु, दशांश दिन्छु, अन्याय पनि गरेको छैन, अत्याचारी पनि छैन, म त एकदम निर्दोष छु, अब मेरो उन्नति गर्नुहोस्, मलाई फलिफाप गर्नुहोस्। अब यस्तो खालको प्रार्थना चाहिँ के भयो, घमण्डको प्रार्थना भयो, आफ्नै धर्म कर्मको घमण्ड भयो। त्यसैले पहिलो कदम भनेको आफैलाई विनम्र पार्ने, परमेश्वरले भन्नुभयो। अनि दोस्रो कदम पश्चाताप गर्ने, परमेश्वरले आफैलाई नम्र पारेर प्रार्थना गर्छ भन्नुभयो है। पहिला आफैलाई नम्र पारेर प्रार्थना गर्छ भने त्यो चाहिँ पश्चातापको प्रार्थना हो, किनकि अलिक तलतिर हामीले हेऱ्यौँ भने म तिनीहरूको पाप क्षमा गर्नेछु भन्नुभयो, भने चाहिँ पश्चातापको प्रार्थना हो। अनि तेस्रो कदम पापबाट फर्कने, परमेश्वरले आफैलाई विनम्र पारेर पश्चाताप गर मात्र भन्नुभएन, दुष्ट चालबाट फर्कन्छ भन्नुभयो। जब मेरो प्रजाले आफैलाई विनम्र पारेर पश्चाताप गर्छ र दुष्ट चालबाट फर्कन्छ, होइन, पश्चातापको खास अर्थ, मुख्य अर्थ चाहिँ फर्कनु हो, पापबाट फर्कनु। हामी जुन पापको बाटोमा हिँडिरहेको थियौँ त्यहाँबाट चाहिँ 180 ठक्क फर्किने। अनि जब हामी यसरी आफैलाई विनम्र पारेर पश्चाताप गर्छौँ, दुष्ट चालबाट अर्थात् पापबाट फर्कन्छौँ, परमेश्वरले भन्नुभयो तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु। प्रार्थना सुनाएका तीन कदमहरूलाई हामी यहीँ राखौँ, अब चौथो भागमा म जानेछु। अनि चौथो भाग चाहिँ रहेको छ प्रार्थनाको उत्तर पाउने तरिकाहरू। चौथो भागमा चाहिँ प्रार्थनाको उत्तर पाउने तरिकाहरू, परमेश्वरले प्रार्थनाको उत्तर तीन तरिकाले दिनुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ, परमेश्वरको इच्छा अनुसार जे मागे पनि उहाँले हुन्छ भन्नुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ। यदि हामीले पहिलो यहोन्ना 5:14 पढ्यौँ भने त्यहाँनिर वचनले भन्दछ, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। है, ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने प्राय प्रचारकहरूले चाहिँ जे मागे पनि दिनुहुन्छ भनेर मात्रै वचन सुनाउँछ, तर अगाडिको भाग चाहिँ कहिले पनि भन्दैन। अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा बमोजिम, तर प्राय हामी युट्युबमा सुनेको छ माग्नुहोस् प्रभुले दिनुहुन्छ, हो प्रभुले दिनुहुन्छ, तर यहाँ अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा अनुसार जे मागे तापनि उहाँले सधैँ यस भन्नुहुन्छ, उहाँले सधैँ हुन्छ भन्नुहुन्छ। परमेश्वरले पहिलो प्रार्थनाको उत्तर दिने तरिका चाहिँ हुन्छ। अनि परमेश्वरले प्रार्थनाको उत्तर दिने दोस्रो तरिका चाहिँ हुँदैन, है, हामीलाई हानि पुर्याउने कुराहरू प्रभुले हुँदैन भन्नुहुन्छ। यदि हामीले मर्कुस 10:35-38 पद त्यहाँ पढ्यो भने चाहिँ याकुब र योहन्नाले चाहिँ येशूको दाहिने र देब्रेतिर बस्ने उच्च पद मागे, तर येशूले तिमीहरू के माग्छौ सो जान्दैनौ भनेर तिनीहरूको माग इन्कार गर्नुभयो। याकुब र योहन्नाले चाहिँ त्यो मागे, तपाईँको देब्रेपट्टि एउटालाई र अर्कोलाई दाहिनेपट्टि बस्ने दिनुहोस्, तर उनीहरूको माग चाहिँ परमेश्वरले येशूले तिमीहरू के माग्दैछौ सो जान्दैनौ भनेर खारिज गरिदिनुभयो। त्यसै गरी कतिपय हाम्रो प्रार्थना पनि परमेश्वरले हुँदैन भन्नुहुन्छ, किनकि हामी पनि के माग्दैछौँ सो हामी जान्दैनौँ। हामीले मागेका कुराले भविष्यमा हामीलाई हानि पनि पुर्याउन सक्छ, त्यो हामी जान्दैन, परमेश्वर मात्रै जान्नुहुन्छ। मान्छेको इच्छा चाहना नै के हुन्छ, सुख पाऊँ, धेरै धन सम्पत्ति कमाऊ, प्राप्त गर्न सकौँ। यदि हामीले चाहे जस्तै सम्पत्ति प्राप्त गरेमा के तपाईँ हामीले परमेश्वरको आवश्यकताको महसुस गर्थ्यौँ होला र? प्रभु येशूले भन्नुभएको कस्तो कडा शब्द छ, धनी मान्छेलाई स्वर्ग जानुभन्दा उठलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ। हामी पनि त्यही क्याटेगोरीमा पर्थ्यौँ होला, हामीले चाहे अनुसारको त्यो धन प्राप्त गरेको भए हामी पनि त्यही धनी मान्छे जस्तै कट्टर उठ्थ्यौँ होला, हामीले परमेश्वरलाई कहिले पनि खोज्दैन थियौँ होला। परमेश्वर जान्नुहुन्छ, तपाईँ र म चाहिँ यो जीवनको लागि मात्रै विचार गर्छौँ, यो जीवन ऐस आरामले बितोस्, 60-70-80 हाम्रो बुद्धि त्यति नै हो। जसले तपाईँ र मलाई यो पृथ्वीमा ल्याउनु भयो उहाँले चाहिँ अनन्तसम्म हेर्नुहुन्छ, अनन्त। त्यसकारण तपाईँ र मैले चाहेको कुरा नदिएर परमेश्वरले गलत गर्नुभयो र गर्नु भएन नि, किनभने हाम्रो जीवनको लागि के भलो छ, हाम्रो जीवनको लागि के असल छ, तपाईँ र मलाई भन्दा तपाईँ मैले पृथ्वीमा ल्याउने परमेश्वरलाई कयौँ गुणा धेरै थाहा छ, है थाहा छ। यसकारण उहाँले हामीलाई हानि गर्ने कुराहरू छ भने परमेश्वरले हुँदैन भन्नुहुन्छ। तपाईँले सानो बालकले छुरा खेलाएको देख्नु भएको छ अनि हतार हतार आमाले खोज्छ अनि त्यो खोजेपछि नानी रुन्छ लडीबुडी गर्छ होइन, तर पनि आमाले दिँदैन नि। किन भन्नु त त्यो छोराले काट्छ अब त्यो नानीलाई, उसले के माग्दैछ त्यो नानीलाई थाहा हुँदैन, तर उसको आमाले त्यो नानीको भलाइको लागि नै नदिएको हो। क्या गर्नुहोस्, त्यहाँबाट हामीले शिक्षा लिनुपर्छ प्रिय। हामी पनि परमेश्वरको छोराछोरी रहौँ, हामीले मागेको कुराहरूले हामीलाई पनि हानि गरिरहेको हुन्छ, यसकारण परमेश्वरलाई हानि हुने कुराहरू चाहिँ दिनुहुन्न, नो भन्नुहुन्छ। त्यसकारण उहाँले चाहिँ हुँदैन पनि भन्नुहुन्छ कति प्रार्थनाहरू। अनि परमेश्वरले प्रार्थना दिने त्यस्तो तरिका हो पर्खी, परमेश्वरको उचित समय नआएसम्म पर्खी भन्नुहुन्छ। यदि हामीले उत्पत्ति 12 अध्यायको 1-4 पद पढ्यौँ भने त्यहाँ थाहा लाग्छ कि परमेश्वरले चाहिँ अब्राहमलाई सन्तान दिन्छु भनेर प्रतिज्ञा गर्नुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 75 वर्षका थिए, तर लामो समयसम्म पनि कुनै सन्तान नपाउँदाखेरि अब्राहम र उनको श्रीमती सारा चाहिँ एकदमै ज्यादै निराश भएको कुरा, खै प्रभु तपाईँले अहिलेसम्म सन्तान त दिनुभएको छैन, निराश भए। तर हामी उत्पत्ति 21 अध्यायको 5 पद पढ्यो भने थाहा लाग्छ परमेश्वरले इसाक छोरा दिनुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 100 वर्ष पुगिसकेका थिए। परमेश्वरले अब्राहमलाई 25 वर्ष पर्खाउनु भयो, अनि यो 25 वर्षसम्म परमेश्वरले प्रतीक्षा गर्न लगाएर अब्राहमलाई धेरै कुराहरू सिकाउनु भयो, उहाँ धैर्य गर्न सिकाउनु भयो, अनि परमेश्वरमा भरोसा गर्न सिकाउनु भयो, अनि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ उहाँ आफ्नो प्रतिज्ञा कहिले पनि भुल्नुहुन्न, उहाँले अवश्य पुरा गर्नुहुन्छ भन्ने त्यो लेसन, त्यो पाठ पनि परमेश्वरले अब्राहमलाई सिकाउनु भयो। के प्रियहरू, तपाईँको प्रार्थनामा परमेश्वरले पर्खी भन्नुहुन्छ, याद गर्नुहोस्। यदि परमेश्वरले अब्राहमले चाहनु बित्तिकै छोरा दिनुभएको भए त्यो आशिषको त्यति महत्त्व हुने थिएन, अक्सिजन जस्तो हुने थियो होला। भनेको मतलब तपाईँले बाँच्नको लागि सबैभन्दा धेरै चाहिने त अक्सिजन हावा हो नि, प्रत्येक सेकेन्ड नाकले चाहिँ अक्सिजन लिइरहेको छ। कुनै विश्वासीले प्रभु धन्यवाद भन्छ र अक्सिजन लिँदा, किनभने यो फ्रीमा जताततै त पाइन्छ, वास्तै छैन होइन, तर सबैभन्दा चाहिने त यही हो नि, यो फ्री छ, त्यति वास्ता छैन, तर पर्खाएर प्रभुले दिनुभयो भने, प्रतीक्षा गरेर दिनुभयो भने होइन हामी कति महत्त्व गर्छौँ। सर परमेश्वरले अब्राहमलाई 25 वर्ष कुराउनु भयो, यदि तपाईँ र मेरो प्रार्थनाको उत्तरमा पनि परमेश्वरले पर्खी भन्नुभएको छ भने प्रिय हो, हामीलाई पनि परमेश्वरले यही कुरा सिकाउन चाहनुहुन्छ। परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई सिकाउन चाहनु भएको कुरा यही हो। मैले त्यहाँ 3 कुराहरू राखेको छु, परमेश्वरले उहाँप्रतिको हाम्रो भरोसा बढाउन चाहनुहुन्छ, दोस्रो कुरा परमेश्वर हाम्रो विश्वासमा अझ हामीलाई बलियो बनाउन चाहनुहुन्छ, त्यो प्रतीक्षाको समयभरि उहाँले हामीलाई तालिम दिनुहुन्छ, अनि जसरी हाम्रो तालिमले हाम्रो मसल्सहरू होइन बलियो हुन्छ, जसरी हामी जिम गर्दाखेरि हाम्रो मसलहरू हाम्रो पेटहरू बलियो हुँदै आउँछ, परमेश्वरले नै हामीलाई तालिम दिँदै जाँदाखेरि हाम्रो विश्वासको मसलहरू चाहिँ बलियो हुँदै जान्छ। अब्राहमले चाख्यो परमेश्वर कति विश्वास योग्य हुनुहुन्छ भने ती दौरानहरूमा, परमेश्वर यसरी नै हाम्रो विश्वासलाई बलियो बनाउन चाहनुहुन्छ। अनि तेस्रो कुरो, परमेश्वरले हामीलाई धैर्य धारण गर्न पनि सिकाउनुहुन्छ। अस्ति हामी हेर्दै थियौँ अस्पतालमा गयो, मान्छेहरू छट्टाइरहेको छ, समाचार हेऱ्यो अनि कालले मान्छेहरू बालुवा घाँसहरू खाइरहेछन्, सुकेर हट्टी हट्टी भइसक्यो, महामारी त्यस्तै छ, शरणार्थीको जीवन हेऱ्यो, अब त प्रभु आइदिए पनि हुन्थ्यो जस्तै लाग्छ कोही कोही बेला त। परमेश्वरले यी कुराहरूद्वारा हामीलाई धैर्य धारण गर्न, उहाँको प्रत्येक उहाँको समय नपाइन्जेलसम्म धैर्य धारण गर्न सिकाउनुहुन्छ। यसैले प्रिय हाम्रो प्रार्थनाको उत्तर तत्कालै नआउँदाखेरि निरन्तर प्रार्थना गर्नलाई निराश नहो। अब अन्तिममा सारांश बताउन चाहन्छु, म आजको वचनबाट सिकेको कुराको सारांश हामी सबैले पढौँ है, आउनुहोस् 1-2-3। यदि परमेश्वरले प्रार्थनाको उत्तर दिनुहुन्छ भने धन्यवाद दिउँ, दिनुहुन्न भने दुखी नहौ, किनकि हाम्रो जीवनको लागि के असल छ, हामीलाई भन्दा परमेश्वरलाई धेरै थाहा छ। यदि पर्खी भन्नुहुन्छ भने हतार नगरी धैर्य धारण गरौँ। उहाँले जे गर्नुहुन्छ ठिक समयमा गर्नुहुन्छ र हाम्रो भलाइको लागि नै गर्नुहुन्छ। यसर्थ निरन्तर प्रार्थनामा लागिरहौँ। आमेन।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता सोमबार हामी यो बिहानीको समयमा तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरूद्वारा विभिन्न विषयवस्तुहरूमा हामी उत्साह दिँदै आइरहेको छौं। आज पनि हामी यसरी नै तपाईँलाई साथ दिनको लागि आइसकेको छौं र कार्यक्रमको शुरूआत चाहिँ एउटा गीतबाट गर्न चाहन्छु। समयमा गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रममा हामी ढिला नगरिकन नाटकीय प्रस्तुतितर्फ अगाडि बढ्नेछौँ र आजको विषय विशेष गरिकन अलिकति समसामयिक विषयमा रहेर अजी र माया बीचको कुराकानीद्वारा हामी आशा गर्दछौँ तपाईँ आशिषित हुन गइरहनु भएको छ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समय हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: अजी अजी कहाँ हुनुहुन्छ क्या तपाईँ? एटै छु नानी, एटै छु। किन यति ठुलो ठुलो स्वरमा कराएर ल्याएको? घरको छानो नै चुह्यो कि क्या हो? कि तिम्रो मोबाइलको ब्याट्री सकिएर बल्ल अजीको याद आएर चिच्याउँदै अजी अजी भनेको? होइन कि अजी होइन, बाहिर पानी कस्तो झर्केको हौ, बिहानदेखि झरी नै झरी, बाटो हिलाम्मे भएको छ, जता ततै पानी नै पानी छ हौ। म त वाक्क भइसके। हो नि नानी हो, अब वर्षा ऋतु भनेको यस्तै त हो नि, अब के गर्ने, यही ऋतुमा किसानले पनि आफ्नो खेतीपाती गर्नु परेको छ। अब फेरि हेर न नानी, यही बेलामा स्वास्थ्यको ख्याल गरेन भने बिरामी पनि हुन सक्ने सम्भावना पनि छ, यस्तै छ नानी। त्यही भएर क्या म त आज छाता बोकेर हिँड्नु पर्छ भनेर, छाता बोकेर यी दिनहरूमा त म एक दिन पनि नबिराइकन हिँडिरहेको छु भने अझै छाता मात्र बोकेर कहाँ पुग्छ? अब वर्षामा स्वास्थ्य जोगाउनको लागि छाता, सफा लुगा, सफा खाना, सरसफाई र अलिकति बुद्धि पनि चाहिन्छ। अझै हो नि, त्यो अन्तिम चाहिँ मलाई अझै अलिक धेरै नै बढी चाहिन्छ जस्तो लागिरहेको छ। त्यो त हो नानी, मलाई पहिलेदेखि नै थाहा थियो तिमीलाई बुद्धि चाहिँ धेरै नै चाहिन्छ भन्ने, मैले बुझिसकेको छ या नानी। अझै पनि तर क्या अझै वर्षायाममा वास्तवमा कुन कुन स्वास्थ्य समस्याहरू चाहिँ बढी हुन सक्छ होला? नानी मेरो अनुभव है, अनि सबै कुरालाई बटुलेर भन्नु पर्दाखेरि वर्षामा पानी जम्ने, फोहोर बढ्ने र खाने पानी दूषित हुने भएकोले विभिन्न संक्रमणको जोखिम बढ़ाएर ल्याउन सक्छ। झाडा पखाला, टाइफाइड जस्ता पानी खानाबाट सर्ने रोगको जोखिम हुन्छ। लामखुट्टे बढ़ेको बेलामा डेंग्यू जस्तो रोगहरू पनि जोखिमको रूपमा बढ्न सक्छ या नानी। त्यसो भए पानी पर्नु मात्रै समस्या होइन रहेछ है अझै, पानी परेपछि हामीले के गर्छौ भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण पो हुने रहेछ। अच्याकै तिमीले ठिक भनेर ल्यायो, वर्षाले हाम्रो स्वास्थ्य बिगार्दैन, हामीले सरसफाई र सावधानीमा लापरवाही गर्यो भने समस्या बढ्न सक्छ या नानी। अझै धाराको पानी सफा देख्यो भने सिधै पिउन मिल्छ कि मिल्दैन, अब के गर्नु, अब यस्तो यस्तो कुराहरू पनि गर्न आवश्यक देखे क्या मैले त यो अहिलेको हाम्रो यो बर्खाको समयहरूमा। हुन त यो साधारण बच्चाले सोध्ने जस्तो कुरा हो, र पनि मैले सोधिहाले अझैलाई। नानी ठिक छ त, कहिले काहीँ यस्तो कुराहरू पनि गरेर ल्याउनु पर्छ कि, हामी साह्रै परे लेखेको जान्ने भए त्यो पल्छ हेर, यिनी यस्तै बेलामा हामी नै लापरवाही गरेर कतिचोटि बिरामी पनि भएर ल्याउँछ। त्यही भएर यस्तो यस्तो कुराहरू बेला बेलामा सोधि पनि रहनुपर्छ, बुझि पनि रहनुपर्छ, ध्यान पनि दिइरहनु पर्छ। सुन नानी, सफा देखिनु र सुरक्षित हुनु चाहिँ एउटै कुरा होइन है, विशेष गरिकन वर्षायाममा पानी दूषित हुने सम्भावना हुन सक्छ, त्यसैले आफ्नो स्थानहरू अनुसार सुरक्षित पानी प्रयोग गर्नुपर्छ। आवश्यक भए पानी उमालेर वा सुरक्षित तरिकाले प्रशोधन गरेर पिउनु पर्छ या नानी। अनि पानी राख्ने भाँडो पनि सफा हुनुपर्छ होला नि त अजी। ल हेर कस्तो कुरा गरेर ल्याएको, हुन त अल्छी अल्छी मान्छेहरूले गर्ने कुरा यस्तै नै हो, र पनि सुन, अवश्य पनि सफा पानीलाई फोहोर भाँडोमा राखेर के फाइदा? पानी राख्ने भाँडो सफा राख्ने, छोपेर राख्ने र पानी निकाल्दा सफा तरिकाले पानी निकाल्ने कामहरू गर्ने सावधानीहरू अपनाउने काम गर्नुपर्छ। अनि बाहिर जाँदा नि अझै असम्भव भएसम्म आफ्नै सुरक्षित पानी बोकेर हेर्ने, हेर शंका लागेको ठाउँहरूबाट आएको पानीहरू सकभर नपिउने, सफा पानी अनि एकदमै राम्रो पानी पिउनु पर्छ, नत्र हामी बिरामी हुन्छ नि। मलाई त यो वर्षामा क्या अझै तातो तातो ओहो यो तेलहरूमा तारेको होइन टक्क परेको मसालेदार यो चटपटेहरू पकौडाहरू, ओहो यस्तो खान मन लाग्दैन नि पानी परेको बेलामा, मौसमले साथ दिएको भन्छ नि अझै, मौसमले साथ दिएको, ओहो हो हो म त पानी झर्र परेको सुने कि तातो तातो पकौडा, अनि फेरि पानी झर्र परेको सुने कि ओहो पिरो अमिलो ट्वाक्क परेको चटपटे सम्झिहाल्छु क्या अझै कस्तो भने नि। त्यो त राम्रो हुन्छ नि होइन, अब पानी पो सफा पिउनुपर्छ त, खानेकुराहरू त यस्तो यस्तो खाँदा त केही हुँदैन नि होइन र। नानी मलाई थाहा छ थाहा छ, त्यही भएर कतिचोटि बिरामी भएर ठला परेर बस्छ तिमी यस्तै यस्तै खानेकुराहरू सोचेर। भयो हेर, खान मन लाग्नु र सुरक्षित सफा खाना खानु भन्ने कुरा यो दुईटा फरक कुरा हो या नानी। उफ, अब फेरि सुरु भयो हाम्रो अजीको स्वास्थ्यसँग सम्बन्धित भाषण। यो भाषण होइन या नानी, यो जीवनलाई जिउने बाँच्ने स्वस्थ हुने ज्ञान हो या नानी, ज्ञान। वर्षामा खाना राम्रोसँग पकाउने, पकाएको खाना लामो समय खुला नराख्ने र सरक छेउको खाना खाँदा विशेष सावधानी अपनाउने। यसमा मैले के गलत भने, के भाषण दियो यार, यो त राम्रो कुरा भन्दैछु त मैले। अनि अनि अनि अझै फलफुल नि, फलफुल राम्ररी डुएर खाने नि, तरकारी पनि राम्रोसँग सफा गर्ने, खाना खानु अघि जहिले पनि हात धोएर ल्याउने, यो त बच्चा बच्चालाई थाहा हुने कुरा होइन र नानी। हात धुने कुरा त सानो जस्तो लाग्छ क्या अझै मलाई पनि, कस्तो बच्चाले जस्तै कुरा गर्नुभयो तपाईँले। त्यही सानो कामले त ठुलो ठुलो रोगबाट बचाउन सक्छ त। ओहो, कस्तो लामखुट्टेले ट्याक्कै टोक्यो हौ मलाई त अझै, के हो क्या तिर्का। ए माया नानी, लामखुट्टे देखेर मात्रै कराउने होइन क्या, त्यसको गोर भन्छ नि, गोड के भन्छ नि, त्यो घर क्या, त्यो बस्ने घर, त्यो पनि खोजेर ल्याऊ, पट्टा लगाएर ल्याऊ या नानी। घर हो या नानी, हो घर वरिपरि पानी जमेको छ कि छैन हेर्नु पर्छ, पुरानो टायर, बोतल, डब्बा, गमला वा अन्य सामानमा पनि जम्न नदिने पानी, नत्र त्यहाँ गोर बनाएर बस्छ या लामखुट्टेले। अनि पानी जमेको भेट्यो भने नि अझै फाल्ने, खाली गर्ने वा उचित रूपमा व्यवस्था गर्ने नि नानी, घर वरिपरि त सफा राख्नु पर्यो नि वातावरण, हो कि होइन ल भन त। हो नि हजी, तर लामखुट्टेले टोकेपछि मात्रै सावधानी अपनाउने भनेर दिमागमा आउँछ, अरू बेलामा त फेरि बिर्सिहाल्छ यस्तो कुराहरू। वो रोग लागेपछि उपचार खोज्नु भन्दा रोगबाट बच्ने उपाय अपनाउनु राम्रो हो कि होइन, तर के गर्ने हाम्रो बुढी जहिले पनि रोग लागिसकेपछि बल्ल उपचार गर्न हटारेर ल्याउँछ, अगाडि नै समाधानहरू गर्ने काम गरिहाल्नुपर्छ या नानी। अनि अझै वर्षामा यो बाटोमा हिँड्दा पुरै भिज्यो भने के गर्ने, अब सोधिहालौ न त अझैसँग। घर पुगेपछि भिजेको कपडा फेरि हाल्ने, शरीर राम्रोसँग सुकाउने र आफूलाई न्यानो गरेर राख्ने, भिजेको जुत्ता मोजा लामो समय लगाएर नबस्ने। त्यसो भए वर्षामा त एउटा एक्स्ट्रा कपडा बोकेर हिँड्नु पर्ने रहेछ है अझै, विशेष गरिकन लामो समय बाहिर बस्नुपर्ने हो भने त्यसरी बोकेर पनि हिँड्नु पर्यो नि नानी। कहिले काहीँ हिँड्दा हिँड्दै फ्यात लाएर भिज्यो, तिमी घर फर्किने अहिले समय छैन भनेर तिमीले बोकेर बुढी पुर्याएको कुराले तिमीलाई सुरक्षित सुस्वास्थ्य राख्न मदत गरेर ल्याउँछ नि त नानी। हो नि हजुर, हो अब अहिले त सड़कमा पनि पानी जमेको हुन्छ, त्यस्तो पानीमा हिँड्नु पर्दाखेरि के गर्ने होला है। सम्भव भएसम्म जमेको फोहोर पानीबाट बच्ने, खुट्टा भिज्यो भने घर पुगेर साबुन पानीले राम्रोसँग सफा गर्ने। किन र हजी, फोहोर पानीमा विभिन्न प्रकारका जीवाणुहरू किटाणुहरू हुन सक्छ नि नानी, त्यसैले अनावश्यक रूपमा त्यस्तो पानीमा हिँड्नु राम्रो होइन। अनि बाहिरको मात्रै होइन क्या हजी, घरभित्र पनि ध्यान दिनुपर्ने होला नि त यस्तो विषयमा, होइन र। अवश्य पनि नानी, अवश्य पनि, घर वरिपरि पानी जम्न नदिने जो अघि मैले तिमीलाई भनिसक्यो, फोहोर समयमा नै व्यवस्थापनहरू गर्ने, भान्सा कोठा छ नि हाम्रो भान्सा कोठा सफा गरेर राख्ने, खाने पानीको ठाउँहरू सफा गरेर राख्ने, कोही कुराहरूमा ध्यान दियो भने हामी कसरी बिरामी हुन्छ ल भन त। अनि झ्याल ढोका बन्द गरेर मात्रै बस्ने कि अझी, कस्तो मलाई के सोधेर ल्याउँछ है, बापरे बापरे, सबै कुरा थाहा छ र पनि आज अझैको जाँच लिएको होला। ल सुन, त्यो पनि होइन, घरमा पर्याप्त हावा र प्रकाश आउने व्यवस्था पनि हुनुपर्छ, तर लामखुट्टेबाट बच्ने उपाय पनि अपनाउनु पर्छ। ओहो, आज त पुरै स्वास्थ्यसँग सम्बन्धित, सरसफाईसँग सम्बन्धित एउटा कार्यक्रम नै सुने जस्तै महसुस भयो मलाई त अझैको मुखबाट। र पनि के गर्नु, मनले मान्दैन, फेरि अर्को एउटा कुरा सोध्छु है अझै। सोध न नानी, सोध, के गर्ने त, जाने बुझेको कुराहरू एकले अर्कालाई सिकाउनु त राम्रो कुरा हो नि, होइन र। हो नि हजुर, हो। अनि हजुर, वर्षामा ज्वरो आयो भने चाहिँ घरमै औषधि खाएर बस्दा हुन्छ, ज्वरोको कारण धेरै हुन सक्छ हेर नानी, त्यसैले लामो समय ज्वरो रह्यो भने, धेरै कमजोरी भयो भने, लगातार वाकवाकी आउने, बान्टा पखला भयो भने, सास फेर्न पनि गाह्रो भयो भने, हेर अभ्यहोस जस्तो भएर ल्यायो भने, अनि शरीरमा असामान्य रगत बग्ने वा अन्य गम्भीर लक्षणहरू देखेर ल्यायो भने स्वास्थ्य कर्मीको सल्लाह लिनुपर्छ। अनि डेंगू जस्तो रोगको शंका भयो भने नि, आफैले अनुमान गरेर औषधि खानु भन्दा स्वास्थ्य कर्मीको सल्लाह लिनु राम्रो हो नानी। विशेष गरिकन ज्वरोसँगै अवस्था बिग्रिँदै गएको छ भने ढिला गर्नु हुँदैन है, उचित समयमा उपचार गरेर ल्याउनुपर्छ। अनि घरमा बच्चा र वृद्ध वृद्धाहरू हुनुहुन्छ भने चाहिँ अझ बढी ध्यान दिनुपर्छ होला है अझै यस्तो विषयहरूमा। वो नानी वो उनीहरूलाई पर्याप्त सुरक्षित पानी, पौष्टिक खाना, सरसफाई र आराममा ध्यान दिनुपर्छ। मौसम अनुसार कपड़ा लगाइदिने र बिरामी भएको संकेत देखिएमा समयमै स्वास्थ्य कर्मीको सल्लाह लिने कामहरू गरेर ल्याउनुपर्छ। अनि अझै आज एउटा कुरा क्या भन्न त, स्वास्थ्य भनेको बिरामी भएपछि अस्पताल जाने कुरा मात्रै होइन रहेछ है। ओ नानी वो हो नि, यो त ठिक कुरा भन्यो तिमीले। स्वस्थ अथवा स्वास्थ्य भनेको चाहिँ दैनिक जीवनमा अपनाउने बानी रहेछ। सफा पानी, सफा खाना, हात धुने, वरिपरि सफा राख्ने, लामखुट्टेबाट बच्ने र बिरामी हुँदाखेरि चाहिँ समयमा उपचार खोज्ने कुराहरू पो रहेछ है। एकदम ठिक भनेर ल्याए तिमीले। अब बल्ल तिम्रो पनि दिमागको बट्टी बलेर ल्याए कि अझै केही कुराहरू सोध्न मन छ? छैन अझै छैन, धेरै राम्रो राम्रो कुराहरू तपाईँले सिकाउनु भएको छ, मैले बुझे। अब मलाई थाहा थियो र पनि अझै मलाई अजीबाट पनि सुन्न मन थियो क्या, तर अजीलाई त मैले माने हो। ओहो, कसैले नसक्ने रहेछ अजीलाई। त्यही भएर पो अझै हतपत्त बिरामी किन नहुनु भएको भनेको त्यस्तो कुराहरूमा ध्यान दिनुहुँदो रहेछ। वो नानी वो। अनि फेरि अर्को कुरा चाहिँ महत्वपूर्ण कुरा, अब मेरो साथमा परमेश्वर हुनुहुन्छ या प्रार्थना गर्ने अनि वचन पर्ने कुराहरू त छ हेर है, त्यसमा त म बलियो छ। तर परमेश्वरले हामीलाई सर्प जस्तो चलाख अनि ढुकुर जस्तो सोझो हुन पनि सिकाउनु भएको छ। प्रभु हुनुहुन्छ भनेर जठाभावी फोरमेला गर्ने, प्रभुले बचाइहाल्नुहुन्छ नि भनेर रोग बिमारहरूमा ध्यान नदिने, सरसफाईमा ध्यान नदिने, खानपिनमा ध्यान नदिने, अनि कस्तो ठाउँमा बसेको छ, के छ, मौसम अनुसार कसरी चल्नुपर्छ, कसरी हामी स्वस्थ रहनुपर्छ भन्ने कुरालाई ध्यान नदिने हो भने नि मूर्ख को भएर ल्याउँछ त्यो बेलामा? ल तिमी भन त। हामी आफै हुन्छ नि मूर्ख त, हजुरले बुझिसके। हो नानी हो, त्यही भएर हामी चलाख पनि भएर ल्याउनुपर्छ र ढुगुर जस्तो सोझो पनि भएर ल्याउनुपर्छ। त्यही भएर परमेश्वरलाई पहिलो स्थानमा राख्ने र आफूले गर्नुपर्ने कुराहरूमा ध्यान दिएर गर्नुपर्छ है, र स्वस्थ पनि हुनुपर्छ। पानी अलिकति रोके जस्तो भएको छ नानी, त्यही बेलामा तिमीले के गर्नको लागि सोचेका छौ, कहाँ जानको लागि सोचेर ल्याएको छौ त्यो गरिहाल, नत्र भने फेरि पानी पर्न सक्छ, भिज्न सक्छ, बिरामी परेर ल्याउन सक्छ। होसियार हो, आज जे जे कुराहरूमा मैले बोलेर ल्याएको छ भनेर ल्याएको छ सबै कुरामा ध्यान दिएर ल्याऊ, अनि तिम्रो बा आमालाई पनि यसो केयर गर यस्तो बेलामा है। हुन्छ हजुर, हुन्छ। माउजीलाई त मैले आज सकेन, माउजी त हो रहेछ। ल ल ल, अझै अलिकति पानी कम भयो म निस्किहाल्छु। घरमा गएर तपाईँले भने जस्तो त्यो पानीहरू जमेको ठाउँहरूलाई चाहिँ पुरो दिइहाल्नु पर्यो क्या। लामखुट्टेहरू यति उडेर आमामा यस्तो गर्छ नि, यो बेलामा चाहिँ ध्यान दिनुपर्ने रहेछ अझै हो। मैले धेरै कुराहरू सिकेँ, हुन त सिक्न त पहिले सिक्या हो, तर बेला बेलामा झस्काउनु पनि पर्ने रहेछ क्या यस्तो कुराहरूले। ल म गइहाल्छु अझै, अब यति कुरा गर्नको लागि अझैसँग आएको थिएँ। जे होस्, केही न केही कुराहरू सिकेर सिकाएरै पठाउनुहुन्छ मलाई अझैले। म गएर अब त्यो सबै साफ सफाइहरू गर्नु पर्यो, अनि त्यो पानी राख्ने भाँडो पनि अलिकति फोहोर छ जस्तो लाग्यो, त्यसलाई पनि म साफ सफाइ गरिहाल्नु पर्यो पानी रोकेको बेलामा। फेरि पानीको भरै छैन, कतिखेर पर्छ कतिखेर रोकिन्छ। ल अझै म लाग्छु ल त्यसो भए। हुन्छ नानी, हुन्छ ल। सबै कुराहरूमा प्रभु हुनुहुन्छ र सँगसँगै हामीले बुढी पुर्याउने कुराहरूमा पनि बुढी पुर्याएर ल्याउनुपर्छ। गइहाल तिमी, अनि अर्को चोटि फेरि भेटौँला बरु है। हुन्छ हजुर, हुन्छ। आज त गइहाल भन्नुभयो मलाई त। होइन कि नानी, होइन, तिम्रै मायाले भनेको नि, गएर तिमी काम गर्छु भन्छ अनि फेरि अहिले पानीले भिज्ला भनेर क्या। ल राम्रोसँग जाऊ है। हुन्छ हजुर, हुन्छ। ल अर्को चोटि भेटौँला है हजुर, म गएँ ल। जयमसी, जयमसी। ल ल राम्रोसँग गएर ल्याऊ। जय मसी नानी, जय मसी। आदरणीय श्रोता, वर्षा हामीलाई आवश्यक छ। पानीले खेतबारी हरियाली बनाउँछ, वातावरणलाई जीवन दिन्छ। तर वर्षा याममा हाम्रो स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै आवश्यक छ। आफू मात्र होइन, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। घर वरिपरि पानी जम्न दिनु हुँदैन, सुरक्षित पानी पिउनुपर्छ। सफा र सुरक्षित रूपमा चाहिँ हामीले खानाहरू खानुपर्छ, अनि हात नियमित रूपमा साबुन पानीले धुनुपर्छ। फोहोर पानीबाट चाहिँ केसम्म बाँच्नुपर्छ है, र बिरामी हुँदा लापरवाही गर्नु हुँदैन, किनकि स्वास्थ्य राम्रो भयो भने मात्रै जीवन राम्रो हुन्छ। त्यही भएर यी कुराहरूलाई चाहिँ मध्यनजर गर्दै एकदम स्वस्थ रहने कामहरू
1: र सुरक्षित रहने कामहरू चाहिँ यो मौसममा हामीले गर्नुपर्छ भन्ने उत्साह आज हामीले नाटकीय प्रस्तुतिद्वारा तपाईँलाई दिने प्रयास गरेको छौं। हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अहिलेको यो मौसममा आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोस् है भन्ने उत्साहसँगै कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: धेरैचोटि हामीलाई जीवनमा कस्तो महसुस हुँदो रहेछ भने, विशेष गरेर जो व्यक्तिहरू अनाज्ञाकारी छ, परमेश्वरको वचनलाई पालन गर्दैन, जो आफ्नो विल पावरमा चल्छ, आफ्नो इच्छामा, आफ्नो इच्छाको त्यो शक्तिमा चल्दछ र बारम्बार परमेश्वरको विरुद्धमा गएर पाप गर्छ र प्रभुको इच्छालाई खोज्दैन, त्यस्तो व्यक्ति आफै पनि डराउँदो रहेछ। म त नरक जान्छु होला, प्रभुले दण्ड दिनुहुन्छ भन्ने कुरा पनि उनीहरूले सोचेको हुँदो रहेछ। धेरैजनाले मैले महसुस गरेको, अनुभव गरेको कोही व्यक्तिहरूको जीवनबाट। तर त्यस्तो बारम्बार पाप गर्ने, गलत गरिराख्ने व्यक्तिहरूले एउटा कुरा चाहिँ फेरि बन्दा नसोच्दो रहेछ कि म जस्तो छु, म त्यस्तै प्रभुको उपस्थितिमा गए भने प्रभुले मलाई क्षमा दिनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले भुलेको हुँदो रहेछ। तर मेरो प्रियहरू, आज मैले तपाईँलाई के बताउन खोजिरहेको छु भने, होला तपाईँ बारम्बार तपाईँले पाप गरिराख्नु भएको छ होला, गलत काम गरिराख्नु भएको छ होला, पटक पटक पापमा तपाईँ लडिराख्नु भएको छ। धेरैचोटि हामी डराउँछौ, प्रभु त दण्ड दिनुहुने परमेश्वर हुनुहुन्छ, अब मलाई प्रभुले नरकै लानुहुन्छ भन्ने हामी कतिचोटि सोच्छौ। हो, हामी प्रत्येक दिन हामी चुकिरहेको छौँ होला, हामी शरीरमा छौँ, हामी संसारमा छौँ, संसारमा भएको कारणले, शरीरमा फ्लेशमा भएको कारणले हाम्रो जीवनमा सानोतिनो गल्तीको कुराहरू हुन सक्छ। तर गल्ती गर्ने काम चाहिँ नगरौ। आज मैले तपाईँलाई पाप गर्नुहोस्, गलत काम गर्नुहोस् भनेर उत्साह गर्न चाहेको चाहिँ होइन। तर प्रियहरू, हामी मानिस छौँ अनि मानिसहरू भएको कारणले गर्दाखेरि जीवनमा सानोतिनो कुराहरू, गल्तीको कुराहरू हुन सक्ला। तर धेरै मानिसहरू चाहिँ कस्तो हुँदो रहेछ भने, गलत काम गरिसकेपछि हुन्छ नि, परमेश्वरको विरुद्धमा, विशेष वचन विरुद्ध काम गरिसकेपछि भाग्ने काम गर्दो रहेछ, भागेर लुक्ने काम, प्रभुको उपस्थितिबाट भाग्ने काम गर्दो रहेछ। तर मेरो प्रियहरू, तपाईँलाई म आज एउटा खुसीको कुरा बताउन चाहन्छु। यदि तपाईँले यो आजको वचनलाई सुन्दै हुनुहुन्छ भने, तपाईँले यो उपायलाई अपनाउनुहोस्। तर यद्यपि तपाईँले यो उपायलाई अपनाउनु भएन भने प्रियहरू, तपाईँ परमेश्वरदेखि टाढा अलरेडी नै हुनुहुन्छ होला, तर अझै तपाईँ सृष्टिकर्तादेखि टाढिनु भनेको चाहिँ त्यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हो। सो त्यो उपाय चाहिँ के छ भनेदेखिलाई, होला तपाईँ आज प्रत्येक दिन पाप गर्दै हुनुहुन्छ, पापमा चुकिराख्नु भएको छ, तपाईँ बारम्बार पापमा लडिराख्नु भएको छ। तर मेरो प्रियहरू, आज त्यो पापलाई छोड्नुहोस् र प्रभुको उपस्थितिमा आउनुहोस्। यो चाहिँ तपाईँको लागि रहस्य हो। प्रभुले तपाईँको जीवनलाई फेरि पनि नयाँ बनाउन चाहनुहुन्छ, तपाईँको हृदयलाई फेरि पनि नयाँ बनाउन चाहनुहुन्छ। तर हामी पाप गर्छौं, गलत काम गर्छौं अनि हामी भाग्छौं, परमेश्वरको उपस्थितिबाट हामी टाढा हुने प्रयास गर्छौं, त्यसरी इसाई जीवन चल्दैन मेरो प्रियहरू। त्यसरी हामी आत्मिक जीवनमा हामी परिपक्व हुन सक्दैनौं। जति हामी भाग्छौ त्यति हामी रुख हुँदै जान्छौं, जति हामी पाप गर्दै प्रभुको उपस्थितिबाट टाढिन्छौं त्यति तपाईँ र म रुखो एउटा मरूभूमि जस्तो एउटा उजाड जिन्दगी हामी जिउन थाल्छौं। सो मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामी परमेश्वरको उपस्थितिबाट भागेर हामीले केही पनि गर्न सक्दैनौं। प्रभुलाई थाहा छ हामी कमजोर हौं भन्ने कुरा, प्रभुलाई थाहा छ हामी मानिसहरू हौं, हामी शरीरमा छौं, हामी यो पापले भरिएको संसारमा छौं भन्ने कुरा प्रभुहरू। त्यसरी हामी आत्मिक जीवनमा हामी परिपक्व हुन सक्दैनौं। जति हामी भाग्छौं त्यति हामी रुख हुँदै जान्छौं, जति हामी पाप गर्दै प्रभुको उपस्थितिबाट टाढिन्छौं त्यति तपाईँ र म रुखो एउटा मरूभूमि जस्तो एउटा

पाप गरिसक्दा उहाँले हामीलाई नरक पुर्याइहाल्ने उहाँको त्यो मनसाय होइन। तर प्रभु चाहनुहुन्छ कि हामी पाप गरिरहेको छौं तर हामीले उहाँलाई खोज्यौं भने चाहिँ त्यहाँ चाहिँ प्रभुले हामीलाई माया गर्ने कुरा छ, हामीलाई क्षमा दिने कुरा छ, हामीलाई उहाँले फेरि पनि दुई हात फैलाइकन प्रभुले पर्खनुहुने कुरा छ, अंगालोमा हाल्ने कुरा छ। हाम्रो हृदय जस्तो प्रभुको छैन मेरो प्रियहरू। हाम्रो हृदय कस्तो छ, कसैले गलत काम गर्यो भने हामी त्यो व्यक्तिलाई दोष्छौं, त्यो व्यक्तिलाई हामी कराउँछौ, कुट्छौं पनि, त्यो व्यक्तिको खिलाफमा हामी बोल्छौ, कुरा काट्छौं, त्यो व्यक्तिलाई हामी पटक पटक हामी निरुत्साहित गर्ने प्रयास गर्छौं। हाम्रो परमेश्वर त्यस्तो हुनुहुन्न मेरो प्रियहरू, उहाँले त्यस्तो काम गर्नुहुन्न। उहाँले आफ्नो छोराछोरीले गल्ती गर्दाखेरि उहाँले माया गर्नुहुने परमेश्वर हुनुहुन्छ, अंगालोमा हाल्ने परमेश्वर हुनुहुन्छ। तर मान्छेको स्वभाव त्यस्तो छैन मेरो प्रियहरू। मान्छेले त हामीलाई सानो गलत काम गर्यो भने हाम्रो विरोधमा काम गर्छ, उल्टै माया गर्नको सट्टा मान्छेले हाम्रो कुरा काटिदिन्छ, हामीलाई बोस्ने काम गर्छ। तर हाम्रो जिउँदो परमेश्वरले पटक्कै पनि हामीलाई बोस्ने काम गर्नुहुन्न, उहाँले हामीलाई माया गर्नुहुन्छ। हामी रोमीको पुस्तक 5:8 हेरौं, मलाई बडो मनपर्छ यो खण्ड। वचनले यसरी भन्दछ, रोमीको पुस्तक 5:8, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। कति मजाको कुरा छ, कति खुसीको कुरा छ, कति हाम्रो लागि एउटा मौकाको कुरा छ। यहाँ वचनले हामीलाई क्लियरली बताउँदैछ कि तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। हामी धर्मी भएको कारणले गर्दाखेरि उहाँ मर्नु भएको होइन, हाम्रो चाहिँ स्तर, हाम्रो चाहिँ स्ट्याटस भनौँ, राम्रो भएको कारणले गर्दाखेरि उहाँ मर्नु परेको होइन प्रियहरू। तर हामी पापी थियौं अनि त्यो पापी मानिसलाई चाहिँ उद्धारको खाँचो थियो, हामी सबैलाई थाहा छ। एउटा कुनै पनि मान्छे चाहिँ पानीमा डुब्दैछ भने त्यो मान्छेलाई के को खाँचो पर्छ, अभियसली उद्धार गर्ने एउटा उद्धारकर्ताको खाँचो पर्छ, ताकि कुनै व्यक्तिले चाहिँ मजाले स्विमिङ गर्न जानेको होस्, पौडिन जानेको मान्छेले त्यो व्यक्तिले मात्रै त्यो डुबिराखेको मान्छेलाई उद्धार गर्न सक्छ। तर कुनै व्यक्ति जो चाहिँ पौडिनु जान्दैन त्यो मान्छे गएर चाहिँ उद्धार गर्न चाह्यो भने त्यो मान्छेको पनि मृत्यु हुन सक्छ, अन्त्य हुन सक्छ। तर हामीलाई उद्धारकर्ताको खाँचो थियो, हामीलाई मुक्ति दिने परमेश्वरको खाँचो थियो। सो मुक्ति दिनको लागि चाहिँ परमेश्वरले आफ्नो पुत्र आफ्नो मुटुलाई चुडाइकन तपाईँलाई मेरो निम्ति दिनुभयो। सो बाइबलले यही कुरा बताउँदैछ कि तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। हामी कोही पनि मानिस धर्मी थिएन, सबै मानिसले पाप गरेको थियो। बाइबलले भन्दछ हामी सबै पापमा चुकेका थियौं, गिरेका थियौं, तर उहाँले आफ्नो प्रेम यसैमा देखाउनु भयो ताकि हामी पापी छँदा नै ख्रिस्ट येशू तपाईँले मेरो निम्ति मर्नुभयो। धर्मीको लागि किन चाहिँ उद्धारकर्ताको खाँचो हुन्छ होइन, जो मान्छे पापी छ, जो मान्छे चाहिँ डुबेको छ, त्यो मान्छेको लागि उद्धारकर्ताको खाँचो पर्छ, मुक्तिदाताको खाँचो पर्छ। सो हामी पापी थियौं, हामी अधर्मी थियौं, हामी पापको दासत्वमा थियौं, त्यही कारणले गर्दाखेरि ख्रिस्ट येशू हाम्रो निम्ति मर्नुभयो ताकि हाम्रो मायाको खातिर उहाँ क्रुसमा जानु पर्यो, रगत बगाउनु पर्यो। सो मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामी अझै पनि संसारमै छौं होला, हामीले ख्रिस्ट येशूलाई विश्वास गरेको होलाउ, तर पनि हामी पापी छौं स्टिल। तर हामीले ख्रिस्ट येशूलाई चिनेको छौं भने हामी धर्मी छौं, तर हामी संसारमा भएको कारणले गर्दाखेरि हामी पापको कुराहरू देख्न सक्छौ अनि पापले हामीलाई फेरि पनि हाम्रो जीवनमा चाहिँ परीक्षाहरू ल्याउन सक्छ। तर हाम्रो लागि उपाय छ, हामीले गलत काम गरिरहेको होला, गलत अनि घिनलाग्दो कुराहरूमा हाम्रो मन मगज गइरहेको होला, तर मेरो प्रियहरू हामी जस्तो छौं त्यस्तै प्रभुको उपस्थितिमा आयौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। उहाँ हाम्रो प्रेममा एकदमै कायल हुनुहुन्छ, उहाँले हामीलाई अति नै माया गर्नुहुन्छ। सो त्यही कारणले गर्दाखेरि तपाईँ आज जस्तो हुनुहुन्छ त्यस्तै आउनुहोस्, परमेश्वरले तपाईँलाई अति नै प्रेम गर्नुभएको छ। बाइबलले त्यही कुरा बताउँदैछ कि हामी पापी छँदै ख्रिस्ट येशू हाम्रो निम्ति मर्न आउनुभयो, परमेश्वरले आफ्नो पुत्र तपाईँ र मेरो लागि पठाउनु भयो, किनभने उहाँले प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई अति नै माया गर्नुहुन्छ। हामी पापी थियौं तर पनि परमेश्वरले हामीलाई आफ्नो पुत्र हाम्रो निम्ति पठाउनु भयो। सो त्यही कारणले गर्दाखेरि मेरो प्रियहरू, हामी जिन्दगीमा कहिले काहीँ गलत कुराहरू गरी पठाउँछौ होला, नगरौं भन्दा भन्दै हामी गरी पठाउँछौ होला, नहेरौं भन्दा भन्दै हामी देखि पठाउँछौ होला, हामी नबोलौं भन्दा भन्दै हामी पापको कुराहरू बोली पठाउँछौ होला। तर मेरो प्रियहरू, धेरैचोटि हामी गलत काम गरेर भाग्ने मनसाय बोक्दछौ, लुक्ने मनसाय, हे प्रभुले देख्नुहुन्न, प्रभुले जान्नुहुन्न,

0: केही पनि हुँदैन भन्दा हामी लथलिङ्गै जीवन हामी जिउने प्रयास गर्छौं। तर मेरो प्रियहरू, परमेश्वरलाई सबै कुरा थाहा छ। उहाँले हाम्रो हृदयलाई जाँच्नुहुन्छ। उहाँलाई हाम्रो सबै कुराहरू मजाले थाहा छ। सो त्यही कारणले गर्दाखेरि मेरो प्रियहरू, प्रभुले हाम्रो जीवनमा हामीले हो सानोतिनो गलत गर्दाखेरि उहाँले हामीलाई दण्ड दिइहाल्ने परमेश्वर हुनुहुन्न। उहाँले हामीलाई माया गर्नुहुन्छ, नत्र भने पापीको लागि उहाँ किन आउनु पर्यो है? तर पापीलाई उहाँले अति नै माया गर्नुभयो। त्यो पापको सन्तापबाट चाहिँ उहाँले चाहिँ त्यो हिले धापबाट चाहिँ उहाँले उठाउने, उहाँले चाहिँ त्यो प्रेम जागेको कारणले गर्दाखेरि आफ्नो पुत्रलाई परमेश्वरले पठाउनु भयो, ताकि तपाईँ र म त्यो पापबाट चाहिँ विजय पाउन् भन्ने मनसाय थियो प्रभुको। त्यही कारणले आफ्नो पुत्र तपाईँलाई मेरो लागि पठाउनु भयो भनेदेखिलाई तपाईँ र मैले आफैलाई दोषी राख्नु पर्दैन। तपाईँ र मैले आफैलाई अब ए प्रभुले मलाई क्षमा गर्नुहुन्न, म पापी हुँ, म अधर्मी हुँ भनेर आफैले आफैलाई तपाईँले तनावको त्यो अवस्थामा नराख्नुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको चरणमा आउनुहोस्। कहिले काहीँ हामी भजन पनि गाउँछौ नि होइन, जस्तो छु त्यस्तै आउँछु र चढाउँछु जिउँदो बलिदानहरू। प्रभुले साँच्चै नै हाम्रो जीवनबाट त्यो जिउँदो बलिदानलाई खोज्दै हुनुहुन्छ। जिउँदो बलिदान भनेको चाहिँ के हो त? जुन हृदय जस्तो छ त्यस्तै प्रभुको उपस्थितिमा जान्छ। ऊ आफ्नो परिस्थितिलाई उसले वास्तविकी गर्दैन, तर उसले प्रभुको उपस्थितिलाई खोज्दछ। त्यो चाहिँ जिउँदो बलिदान हो। आफ्नो होला अहिलेको तपाईँ जिउँदै गरेको परिस्थिति गाह्रो होला, तपाईँको व्यक्तिगत जिन्दगी लथालिङ्गे होला, तपाईँको व्यक्तिगत जिन्दगी घिनलाग्दो होला, तर मेरो प्रियहरू तपाईँले परमेश्वरलाई खोज्नु भयो भने, परमेश्वरलाई तपाईँले खोज्नु भयो भनेदेखिलाई नि प्रभुले तपाईँको जीवनमा काम गर्नुहुन्छ। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको उपस्थितिमा जानुहोस् त। ग्यारेन्टी म तपाईँलाई बताउन चाहन्छु, आज तपाईँले जीवनमा त्यो आशिषलाई तपाईँले देख्न सुरु गर्नुहुन्छ। नभाग्नुहोस्, भागेर कुनै मानिसले केही गर्न सक्दैन। परमेश्वरको उपस्थितिबाट जब तपाईँ भाग्ने प्रयास गर्नुहुन्छ नि, तपाईँले डरलाग्दो परिणामलाई भोग्नुपर्छ। मैले धेरै व्यक्तिहरूको जीवनमा मैले यो कुरा देखेको छु, डरलाग्दो घटनाहरू देखेको छु कि उनीहरू पाप गर्छ, गलत काम गर्छ अनि परमेश्वरको उपस्थितिबाट भाग्ने प्रयास गर्छ। परमेश्वरको उपस्थितिमा जाने प्रयास गर्दैन, संगतिमा हिँड्ने प्रयास गर्दैन। ऊ आफ्नो विल पावरमा आफूलाई जस्तो लाग्छ त्यही अनुसारले जिउने प्रयास गर्छ। अन्त्यमा त्यस्तो व्यक्तिहरूको मैले दुर्दशा एकदमै डरलाग्दो देखेको छु। सो त्यस्तो तपाईँ व्यक्ति हुनुहुन्छ जसले पटक पटक गलत काम गर्दै हुनुहुन्छ, घिनलाग्दो काम गर्दै हुनुहुन्छ भनेदेखिलाई मेरो प्रियहरू आज पश्चाताप गर्नुहोस्। प्रभुले तपाईँलाई पर्खिराख्नु भएको छ। प्रभुको चाहना तपाईँलाई चाहिँ दण्ड दिएर तपाईँलाई नरकमा पुर्याउने उहाँको चाहना होइन प्रियहरू। तर दुष्ट यस्तो त्यसको रणनीति यस्तो डरलाग्दो छ, त्यसले बारम्बार हाम्रो गलत कुरालाई कहिले चाहिँ भेटेर चाहिँ यसलाई चाहिँ प्रभुदेखि टाढा बनाऊ भन्ने त्यसको चाहना, त्यसको योजना नै त्यही हो। तर प्रभु चाहनुहुन्छ तपाईँ गलत काम गर्दै हुनुहुन्छ, तपाईँ घिनलाग्दो कुरामा तपाईँ डुबिराख्नु भएको छ, खराब कुरा खराब चिज तपाईँ गर्दै हुनुहुन्छ, तर त्यो कुरालाई छोडेर प्रभुको उपस्थितिमा आएको प्रभु चाहनुहुन्छ। जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको उपस्थितिमा आउनुहोस्। उहाँले तपाईँलाई आशिष गर्नुहुन्छ, उहाँले तपाईँलाई फेरि पनि नयाँ बनाउनुहुन्छ। किनभने हामी नयाँ बनिन चाहन्छौँ, हामी स्वर्ग जान चाहन्छौँ, प्रभुलाई हेर्न चाहन्छौँ भनेदेखिलाई प्रिय मित्रहरू, म तपाईँलाई बताउन चाहन्छु, आज पश्चाताप गर्नुहोस्, त्यो पाप गर्न छोड्नुहोस् र प्रभुले तपाईँको जीवनमा काम गर्नुहुन्छ। आमेन। वचनलाई मैले यहीँ राख्न चाहे। परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको होस्। जय मसीह।
1: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।